0: छ बजेको छ।
1: बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ प्रभु, धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रीष्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रीष्टी येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौँ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन।

रहेछ। हामी त बढ्दै जान पर्ने, बढ्दै जान पर्ने। यस कारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु। पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लग इन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मस्ती कि गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदी बहिनीहरू, म टेक ढाल सबै चाहिँ एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ, आत्मालाई शासन गर्न दिनुहोस्। प्रिय दाजुभाइ दिदी बहिनीहरू, पवित्र बाइबलले हामी दुई भागमा छौ भनेर चाहिँ बताउँदछ। एउटा भाग चाहिँ शरीरको भाग हो, अर्को भाग चाहिँ आत्माको भाग हो। पवित्र बाइबलको भाषामा हामीलाई आत्माको मानिस र शरीरको मानिस भनेर त्यसरी बताएको छ। र सृष्टिकर्ता परमेश्वरले आदम र हवालाई सृष्टि गर्नु भएर निषेधित फल नखानु भनिकन त्यो फललाई निषेध गर्न भएको समयसम्म आत्माले शरीरलाई चलाइरहेको थियो भन्छ बाइबलले, त्यही संकेत दिँदछ। तर जुन समय उनीहरूले उत्पत्ति पुस्तक 3 अध्यायमा निषेधित फललाई उहाँले टिपेर खाइदिनु भयो, टिपेर खानु भए पछाडि उहाँहरूभित्र कुछ कुराहरू भयो जसलाई पवित्र बाइबलको भाषामा उहाँहरूभित्र पाप पस्यो भनेर चाहिँ बताइएको छ। र उहाँहरूभित्र पाप पसेपछि उहाँहरूको शरीरले आत्मालाई चलाउन सुरु गर्यो, ठ्याक्कै उल्टो भइदियो। पहिला आत्माले शरीरलाई चलाउँदथ्यो, तर अहिले आएर आत्माले शरीरलाई चलाउनु पर्ने कुरामा शरीरले आत्मालाई चलाउन सुरु गर्यो। टाउकोले पुच्छरलाई नियन्त्रण गर्नुपर्नेमा पुच्छरले टाउको चलाए जस्तो नै भइदियो, पुच्छरले टाउकोलाई नियन्त्रण गरे जस्तो नै भइदियो। त्यो भएको कारणले गर्दाखेरि अहिले धरती बस्नु लायकको ठाउँ बनेन, किनकि शरीरमा पापको स्वभाव छ, आत्मामा चाहिँ परमेश्वरको जीवन छ। आत्माले चलाएको जीवनमा धार्मिकता, शान्ति सबै असल कुराहरू छन्, तर शरीरले चलाएको जीवनमा त्यहाँ पापै पापको दलदली हिलो छ, त्यो प्रकारको अवस्था भइदियो। त्यसै कारणले गर्दाखेरि पवित्र बाइबलमा परमेश्वरको वचनले हामीलाई निर्देशन दिएको कुरा चाहिँ यो हो, हाम्रो शरीरलाई चाहिँ आत्माले चलाउनु पर्छ भन्छ, त्यसरी निर्देशन दिएको हो। र हामीले आत्मालाई कसरी शासन गर्न दिने भन्ने यो प्रश्न उठ्न सक्दछ। रोमीको पुस्तक 12 अध्यायको 2 पदमा यस प्रकारले भनिएको छ, यो खण्ड म पढिदिँदछु। यस संसारको ढाँचामा नचल भन्ने चाहिँ भनिएको छ। पहिला यस संसारको ढाँचामा चल्ने कुराहरू चाहिँ शरीरबाट चलिएका कुरा हो, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हो र परमेश्वरको असल र ग्रहण योग्य र सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सक भन्ने चाहिँ यस खण्डमा यसरी बताइएको छ। र हामीले शरीरको ढाँचामा नचल्नु भनेको चाहिँ शरीरबाट नचल्नु र आत्माबाट हाम्रो मनको परिवर्तन भएर हामीले आत्माबाट चल्नुपर्छ भनेर भनिन्छ। हाम्रो शरीरमा भावना छ, हाम्रो प्राणले कारण खोज्छ, तर सत्यता चाहिँ आत्मामा मात्र छ, किनकि आत्मामा चाहिँ परमेश्वरको जीवन छ। र परमेश्वरको जीवन भएको कारणले गर्दाखेरि जब हामी आत्माबाट चल्न सुरु गर्दछौँ त्यहाँ जीवन र शान्ति आउँदछ। जब एक व्यक्ति शरीरबाट चल्न सुरु गर्नुहुन्छ त्यहाँ चाहिँ मृत्यु आउँदछ भनिकन रोमीको पुस्तक 8 अध्यायले पनि ती कुराहरू भनेको छ। हामीले आत्मालाई कसरी शासन गर्न दिने भन्ने कुराहरूमा चाहिँ आफ्नो मनको नयाँपनद्वारा परिवर्तित भएर, रूपान्तरित भएर हामीले आत्मालाई शासन गर्न दिनुपर्छ भनिकन रोमीको पुस्तक 12 अध्यायको 2 पदले त्यसरी बताएको हो। आफ्नो मनको नयाँपनद्वारा रूपान्तरित हामी दैनिक हुँदै जानुपर्छ। त्यो हुनको लागि हामीले आफ्नो मनमा के भर्छौँ त्यसले हाम्रो जीवनमा प्रभाव पार्दछ। हामीले परमेश्वरको वचन पढेर, परमेश्वरको वचनलाई नै आँखा र कानबाट खुवाएर जीवनमा भर्दै लगिएको खण्डमा हामी भित्र परमेश्वरको वचन हुँदछ र परमेश्वरको वचनबाट हाम्रो जीवन प्रभावित हुँदछ। तर हामीले सांसारिक कुराहरू नै, जे कुराहरू संसारमा घटिरहेको छ ती कुराहरूलाई नै हेर्यौं, त्यही कुराहरू नै हामीले हालेर गइरहेको खण्डमा फेरि त्यहाँ मृत्युहरू आउन सक्छ भनेर चाहिँ बाइबलले हामीलाई त्यो बताएको हो। यदि हामी निरन्तर डर, रिस, तितोपना, संसारिक सोचले आफ्नो मन भरिरहेका छौं भने हाम्रो व्यवहार पनि त्यस्तै हुँदै जान्छ प्रियहरू। तर जब हामी परमेश्वरको वचनले आफ्नो मनलाई भराउँछौं भने हाम्रो सोच बदलिन सुरु गर्छ, हाम्रो व्यवहार बदलिन सुरु गर्छ र हाम्रो बोलाइहरू पनि बदलिन सुरु गर्दछ। आफूलाई, अरूलाई, समस्या र परिस्थितिलाई हेर्ने तरिका परिवर्तन गराउँदछ परमेश्वरको वचनले। शरीरले म क्षमा गर्न सक्दिन भन्छ। परमेश्वरको वचनले भन्नुहुन्छ क्षमा गर। डरले भन्छ तिमी असफल हुनेछौ, परमेश्वरको वचनले भन्छ परमेश्वरमा भरोसा गर। शरीरले भन्छ बदला लेऊ, परमेश्वरको वचनले भन्दछ बदला लिने काम परमेश्वरको हो, परमेश्वरकै हातमा बदला लिनको लागि छोडिदेऊ भने चाहिँ त्यसरी परमेश्वरको वचनले चाहिँ आत्मामा त्यसो भन्नुहुन्छ। पवित्र आत्माको आवाज सुन्नको लागि कहिलेकाहीँ पवित्र आत्माले हाम्रो हृदयमा एउटा कोमल चेतावनी दिनुहुन्छ। हामी केही कुरा भन्न लागेका हुन्छौं तर भित्रबाट यो नभन् नभन् भन्ने प्रकारको त्यो प्रकारको महसुसहरू हामी गर्न सुरु गर्दछौ। हामी रिसाएका हुन्छौ तर भित्र त्यो एउटा शान्त आवाजले रिस गर्नु राम्रो होइन, रिस गर्न छोडिदे भनेर चाहिँ त्यस प्रकारले भित्रबाट त्यो प्रकारको आवाज हामीले सुनिरहेका हुन्छौ। हामी गलत काम गर्ने अवसरमा हुन्छौ, यानि हामीलाई परीक्षा परेको हुन्छ, तर हृदयमा परमेश्वरको वचनबाट यो चेतावनी आउँछ यो परमेश्वरलाई मन पर्ने कुरा होइन, यो छोरा यानि छोरी तिमीले गर्न हुँदैन भनिकन त्यो प्रकारको आवाज हामीमा आउँछ। त्यसैले पवित्र आत्माको आवाज सुन्न हामीले सिक्न पर्छ। जब हामी प्रचुर मात्रामा परमेश्वरको वचन हामी पढ्दछौ, परमेश्वरको वचन हामी भित्र हाल्न सुरु गर्दछौ, त्यो समय हामीले परमेश्वरको आवाजलाई हामी सुन्न पनि सिक्ने कामहरू गरेका हुन्छौ। जति हामी परमेश्वरको आज्ञा पालन गर्छौ त्यति नै उहाँको मार्गदर्शन सम्बन्धी हामी संवेदनशील यानि सावधानी पनि हामी हुँदै जान्छौ। भावना भन्दा आज्ञाकारितालाई रोजौं। हामीले सधैँ आफ्नो भावनाहरू नियन्त्रण गर्न नसकौंला, तर हामीले कसरी प्रतिक्रिया दिने भन्ने कुरा रोज्न सक्दछौ। तपाईँलाई रिस उठ्न सक्छ, तर रिसमा बोल्नुभन्दा अगाडि तपाईँले म यही कुरा चाहिँ भन्दिन भनेर चाहिँ तपाईँले त्यसरी नियन्त्रण गर्न सक्नुहुनेछ। तपाईँलाई चोट पुगेको हुन सक्छ तर क्षमा गर्ने निर्णय तपाईँको हो। चोट सबैलाई लाग्न सक्छ, धनी व्यक्ति अधनी व्यक्ति सबै प्रकारको व्यक्तिलाई चोट पुग्न सक्छ, दुष्ट आत्माले त्यसरी परीक्षाहरू ल्याउन सक्छ, तर म क्षमा दिनेछु भने चाहिँ हामी आत्माबाट चलिएको खण्डमा हामी त्यो गर्न सक्छौ। तपाईँलाई डर लाग्न सक्छ तर विश्वास तपाईँले रोज्न सक्नुहुन्छ, मेरो चाहिँ प्रभु हुनुहुन्छ भने दाउदले भजन संग्रह 23 मृत्युको घाँटीमा भएर जानु परे तापनि म डराउने छैन किनकि मेरो साथमा परमप्रभु परमेश्वर हुनुहुन्छ भने चाहिँ दाउदले त्यसरी आत्मालाई नै नियन्त्रण गर्न दिनुभयो। त्यही प्रकारले हामीले जिन्दगी लान सक्छौ। तपाईँमा निराश आउन सक्छ तर परमेश्वरमा भरोसा गर्न सक्नुहुन्छ त्यस समय। यो निराश एउटा कुरा हो तर प्रभु मेरो साथमा हुनुहुन्छ, मलाई खप्नु नसक्ने परीक्षा मैले आउन दिनुहुने छैन, त्यस कारणले गर्दा म खडा भएँ भने चाहिँ तपाईँ निराशमा नजानु भएर डिप्रेसनमा नजानु भएर तपाईँ साहसमा नै उभिन सक्नुहुन्छ। आत्मिक परिपक्वता भनेको भावनाहरू नै नहुनु भनेको होइन, भावनाहरूलाई आफ्नो मालिक बन्न नदिनु चाहिँ भनिएको हो। प्रिय दाजुभाइ दिदीबहिनीहरू, आत्माद्वारा डोराएका जीवनको प्रमाणहरू गलातीको पुस्तक 5:22-23 यसो भन्दछ, त्यो व्यक्तिमा प्रेम हुन्छ, आनन्द हुन्छ, शान्ति हुन्छ, धैर्य हुन्छ, दया हुन्छ, भलाइ हुन्छ, विश्वास योग्यता हुन्छ, नम्रता हुन्छ र आत्मस्वयंता पनि हुन्छ। र याद गर्नुहोस् यसलाई फल भनिएको छ। फल बिस्तारै बढ्छ, फल चाहिँ एकैचोटि बढ्ने रुखमा तपाईँले देख्नुहुन्न, फूलबाट फल लागे पछाडि बिस्तारै बढ्दै बढ्दै जान्छ र यसलाई फल भनेर चाहिँ त्यो संज्ञा दिएको छ। र जब हामी आत्माबाट चल्न सुरु गर्दछौँ यो प्रकारको फलहरू झरिझप्प बिस्तारै बिस्तारै बढ्दै बढ्दै तपाईँको जीवनमा जानेछ र अरू मानिसहरूले पनि भन्न सुरु गर्नेछन्। हामी एकै रातमा पूर्ण रूपमा धैर्यवान हुन नसकौंला, तर जब हामी पवित्र आत्मासँग हिँड्छौ हाम्रो जीवनमा धैर्यता बढ्दै जाँदछ। पहिले हामी धेरै रिसाउँथ्यौं तर अहिले हाम्रो प्रतिक्रिया परिवर्तन हुन थालेको मानिसहरूले देख्न सुरु गर्दछन्। पहिले हामी डरमा चल्थ्यौं होला तर अहिले हामीमा शान्ति आउन थालेको परिवारका सदस्यहरूले साथी मित्रहरूले त्यो देख्न सुरु गर्दछन्, किनकि हामी शरीरबाट होइन हामी आत्माबाट चलेका हुन्छौं। यही आत्माले हाम्रो जीवनमा शासन गरिरहेको प्रमाणहरू मानिसहरूले देख्दै जाँदछन्। प्रभु येशू स्वयं नै हाम्रो सबैभन्दा ठूलो उदाहरण हुनुहुन्छ। उहाँलाई मानिसहरूले घृणा गर्नुभयो तर उहाँले त्यही प्रकारले उत्तर दिनु भएन। उहाँ क्रुसमै हुनुभएको बेला, त्यो एकदमै दुखाइमा हुनुभएको बेला पनि उनीहरूले घृणामा बोलिरहेका थिए, तर उहाँले आत्माबाट यिनीहरूले के गर्दैछन्, यिनीहरू जान्दैनन्, यिनीहरूलाई क्षमा गर्नुहोस् भनेर चाहिँ उहाँले त्यसरी क्षमा दिनुभयो। र हरेक दिन हामीसँग एउटा छनौट हुन्छ, म शरीरद्वारा शासन हुनेछु कि पवित्र आत्माद्वारा चलाइनेछु भन्नु चाहिँ त्यो छनौट तपाईँ र ममा छ। शरीरको द्वन्द, तितोपन, स्वार्थ, विनाशकारी कुराहरू, यी कुराहरू शरीरले हामीमा ल्याउन सक्छ, तर आत्माले प्रेम, शान्ति, आनन्द, धैर्यता, दया, विश्वस्तता, नम्रता, आत्मा स्वयंता, यी कुराहरू उत्पन्न गराउँछ प्रियहरू। त्यसले गर्दाखेरि हामीले आत्मा छान्न पर्दछ। त्यसैले जब तपाईँ रिसाउनुहुन्छ, आत्मालाई काम गर्न दिनुहोस्, प्रभुले नै मलाई चलाउनु भएको होस्, म रिसाउँदिन भनेर चाहिँ त्यसरी नियन्त्रण गर्न दिनुहोस् भन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: हुन्छ, जयमसी यहाँहरू सबैजनालाई। र मेरो नाम एलन राई, मेरो स्थायी ठेगाना खोटाङ जिल्ला दिक्तेल रूपागढ मजुवागढी नगरपालिका वार्ड नम्बर 10 पाथेका भन्ने ठाउँमा पर्छ। प्रभु येशु ख्रीष्टको अनुग्रहले आज म मेरो जीवनको एउटा उदेकको गवाही यहाँहरू समक्ष बाँड्न चाहन्छु। म केही वर्ष अगाडि सिङ्गापुर पुलिस फोर्समा भर्ती हुनको लागि चाहिँ म तयारीहरू गरिरहेको थिएँ, र त्यसको लागि म धेरै नै शारीरिक रूपमा, मानसिक रूपमा, सबै रूपमा मैले तयारीहरू गर्दै आएको थिएँ, र अन्तिममा देखाउने बेला चाहिँ मलाई केही कारणवश म भर्ती भएर जान सकिनँ। र त्यो पहिलो असफलता थियो, मेरो मनमा आएको थियो कि यो मेरो पहिलो असफलता हो, मैले प्रभु मेहनत पनि गरिरहेको थिएँ, सबै कुराहरू मैले गरिरहेको थिएँ, तर किन यस्तो भयो भन्ने प्रकारको मैले प्रभु येशू ख्रीष्टलाई प्रश्नहरू गरिरहेको थिएँ। र त्यो क्षण मेरो लागि अति नै पीडादायी पनि थियो, र त्यस समयमा म विश्वासमा धेरै बलियो पनि खासै मलाई थिए जस्तो लाग्दैन। मैले गरेको प्रार्थनाहरू पनि गरिरहेकै हुन्थे, तर त्यो प्रार्थनाहरू चाहिँ मेरो मुखदेखि मात्र भएको थियो जस्तो अहिले मलाई महसुस हुन्छ। र प्रभुको वचनमा मेरो खासै जरा पनि गाडिएको थिएन। जब म सफल भएर गएँ, मेरो मन निराशाले भरिएको थियो, म धेरै दुखी पनि भएको थिएँ। अब जिन्दगीमा यस्तै नै अन्धकारहरू आइ नै रहने हो भन्ने प्रकारको मैले प्रभु येशू ख्रीष्टलाई प्रश्नहरू गरि नै रहेको थिएँ, र मेरो आँखाहरूमा धेरै नै त्यति बेला निराशा भएर मेरो आँखाहरू पनि रसाएका थिए। तर समय सँगसँगै प्रभुले मलाई बुझाउनु भयो कि मेरो असफलता होइन, र उहाँको योजनामा हिपो हिँडिरहेको रहेछु भन्ने प्रकारको मलाई बिस्तारै त्यो आवाजहरू आउन थाल्यो। अनि म बिस्तारै बुझ्न थालेँ कि आफ्नो सोचमा होइन, शक्तिमा होइन, तर प्रभु येशू ख्रीष्टको योजनामा जिउनुपर्छ भन्ने प्रकारको मेरो हृदयमा आवाजहरू आइरहेको थियो। र त्यो बेला चाहिँ मैले निश्चय नै भन्नुपर्दा मैले आफ्नो बल शक्ति, आफ्नो तागतहरूमा म हिँड्न कोसिसहरू गरिरहेको थिएँ। त्यो कुराहरू चाहिँ अहिले आएर म महसुस गर्दैछु, त्यो आवाजहरू मलाई प्रभु येशू ख्रीष्टबाट आइ नै रहेको हुन्छ। र प्रभु येशू ख्रीष्टको योजना चाहिँ मेरो भन्दा महान योजना रहेछ भन्ने कुराहरू मलाई उहाँले आह्वान गराउनु भयो, र उहाँले मलाई उहाँमा निर्भर हुन सिकाउनु, र उहाँले मलाई त्यो बाटोहरू भएर जान हिँड्नलाई दिनु भएर, र उहाँको योजनामा पो मलाई भर पर्न सिकाउनु भएको जस्तो रहेछ भन्ने मलाई अहिले यो प्रकारका आवाजहरू आउँदछ। त्यसपछि त्यो आवाजहरू जब सुन्दै गए, जब ख्रीष्टमा म बढ्दै बढ्दै गए, म ख्रीष्टको योजनाहरूमा हिँड्दै हिँड्दै गएँ, अघि बढ्न थालेँ, र नियमित रूपमा बाइबलहरू र प्रार्थनाहरू म गर्न थालेँ, अनि प्रभु येशू ख्रीष्टको नजिकतामा जिउनको लागि म इच्छा गर्न थालेँ, तब चाहिँ मलाई बुझ्न थालेँ कि त्यो मेरो असफलता थिएन। म त्यति बेला निराशाहरूमा जिइरहेको थिएँ, त्यो बेला मैले भनिरहेको थिएँ कि किन प्रभु यस्तो, तर अहिले आएर म बुझ्न चाहन्छु। तब जब समय सँगसँगै प्रभु येशू ख्रीष्टको योजनामा म हिँड्न थाले, अनि मलाई लाग्न थाले कि त्यो असफलताले चाहिँ मलाई निराशा होइन कि बरु मलाई धैर्यता, सहनशीलता र आत्मिक परिपक्वतामा मलाई जानको लागि, र मैले फर्केर हेर्दाखेरि पनि मैले मेरो हृदयमा आएको धेरै थुप्रै आत्मिक उन्नतिहरू पनि मैले पाएँ, र संसारिक म सफलताहरू खोज्दै हिँडिरहेको थिएँ, तर परमेश्वरले मलाई त असली सफलता सिकाउन चाहनु भएको रहेछ, र म उहाँको प्रेममा विजय भन्दा नि महाविजय भइसकेको छु भन्ने कुराहरू मैले थाहा गर्न सके। प्रकाशको बदलले पनि यही भन्नुहुन्छ कि रोमिक पुस्तकले भन्नुहुन्छ कि उहाँको प्रेममा हामी विजय भन्दा पनि महाविजय भइसकेका छौँ र अहिले म फर्केर यसो हेर्छु र यो म थाहा गर्छु कि त्यो असफलता मेरो लागि असफलता थिएन तर मेरो लागि एउटा आत्मिक उन्नति गराउने त्यो एउटा आशिष पो रहेछ भन्ने मैले एउटा थाहा कुराहरू थाहा गर्छु। यदि म त्यस बेला सफल भएको थिएँ भने म आत्मिक रूपमा बलियो बन्ने सक्ने थिइनँ होला, तर त्यस असफलताले मलाई उहाँको मार्गमा हिँड्न सिकाउनु भयो र उहाँको योजनामा र उहाँको समझमा मलाई भर पर्न सिकाउनु भयो। दोस्रो कोरिन्थी 5:17 भने जस्तै आज म ख्रिस्टमा नयाँ भएको छु, म उहाँको आवाजहरूमा रमाउन सक्छु। दोस्रो कोरिन्थीको पुस्तक 5:17 भने जस्तै आज म नयाँ ख्रिस्टमा म नयाँ भएको छु र उहाँको योजनामा म हिँडिरहेको छु भन्ने मलाई लाग्छ र म संसारका अवसरहरू भन्दा पनि परमेश्वरको योजनालाई चाहिँ सबैभन्दा ठूलो हो भनी विश्वास गर्दै र जीवनको असली सफलता भनेको चाहिँ ख्रिस्टसँग नजिक हुनु र उहाँकै इच्छाहरूमा हिँड्नु जस्तै मलाई लाग्छ। उहाँको योजना अनुसार बाँच्नु उहाँको योजनाहरू रहेछ। यदि तपाईँहरू कुनै सङ्घर्ष वा असफलताहरूमा निराश भएर जिन्दगी लाँदै हुनुहुन्छ भने म तपाईँहरूलाई यही कुराहरू भन्न चाहन्छु, परमेश्वरले तपाईँलाई उहाँको योजनामा हिँड्नको लागि बोलाउँदै हुनुहुन्छ र एक दुईवटा असफलता तपाईँको जीवनको परिभाषा होइनन्, तर तपाईँलाई अझ बलियो बनाउनको लागि र परमेश्वरको योजनामा हिँड्नको लागि तपाईँहरूलाई त्यो परमेश्वरले त्यो बाटो भएर हिँड्न दिँदै हुनुहुन्छ। र परमेश्वरको वचन यसैया 8:9 पनि यही कुरा भन्छ कि हाम्रो चाल भन्दा र हाम्रो विचार भन्दा उहाँको विचारहरू धेरै महान छन् र उहाँले हाम्रो जीवनलाई उहाँको योजनामा हिँड्न दिनु। परमेश्वरको वचन यसैया 55:8-9 पनि यसरी नै भन्छ कि हाम्रो विचार र हाम्रो चाल हाम्रो गराई परमेश्वरको गराई होइन, परमेश्वरको गराई चाहिँ धेरै नै महान छ भनेर परमेश्वरको वचन यसैया 55:8-9 भने जस्तै हामी एउटा मानिस भएर हामीलाई ढाक्ने एउटा वस्त्र जुन हाम्रो भित्र रहेको जीवनलाई चाहिँ ढाकिराख्ने गर्दछ र परमेश्वरले त्यो हामी त्यो असफलताहरू भएर जाँदाखेरि चाहिँ परमेश्वरले हामी बाहिर रहेको वस्त्र जुन चाहिँ हामीले ओढि त्यो जीवन ढाक्नुले वस्त्रलाई चाहिँ हामीले ओढिरहेको हुन्छौँ हो त्यो वस्त्रलाई चाहिँ परमेश्वरले निकाल्न खोज्नु भएको रहेछ भन्ने कुराहरू मलाई लाग्यो र म एकदमै त्यो कुराहरू जब मैले बुझ्न थालेँ मलाई त्यो असफलता चाहिँ म फेरि पनि भन्छु अस्तो मेरो असफलता थिएन त्यो चाहिँ मेरो एउटा जीवन परिवर्तन गर्ने एउटा आशिष जस्तो मलाई लाग्छ। अब म निधक्कको साथ भन्न सक्छु कि मेरो बलमा होइन म चाहिँ परमेश्वरको बलमा म हिँडिरहेको छु र मेरो योजनामा होइन तर परमेश्वरको उत्तम योजनामा म हिँड्दैछु। हुन्छ मेरो एउटा आत्मिक आशिष या भनौँ एउटा परमेश्वरको मेरो जीवनमा भएको काम म मेरो बलमा होइन कि ख्रिस्टको बलमा म हिँडिरहेको छु र मेरो योजना अनुसार होइन तर परमेश्वरको उत्तम योजना अनुसार म जिइरहेको छु। र यदि तपाईँहरू पनि यही बाटो भएर हिँड्दै हुनुहुन्छ भने म फेरि पनि तपाईँलाई यही भन्न चाहन्छु परमेश्वरले तपाईँलाई उहाँको योजनामा हिँडाउँदै हुनुहुन्छ, दुखी नहुनुहोस् भन्ने प्रकारको तपाईँलाई म उत्साहहरू दिन चाहन्छु र धन्यवाद यो समय मौकाहरू मैले पाएँ र धन्यवाद दिन्छु परमेश्वरलाई र मेरो एउटा आत्मिक गवाही या आत्मिक आशिषहरू म यही राख्न चाहन्छु र सारा महिमा परमेश्वरलाई नै गएको होस्। हुन्छ सबैजनालाई जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97-66-89-41-88 97-66-89-41-88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9। सूचना स्कुटेज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्युज एफएम प्राली अनामनगर काठमाडौँ, फोन नम्बर 01 47 70 7 54, 01 47 70 7 54 र 01 59 13 7 55, 01 59 13 7 55। के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 5 11, 01 43 92 5 11 र 01 43 92 5 10, 01 43 92 5 10 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
1: सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
2: हो र?
1: होइन होला त्यस्तो त।
3: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
4: केही होइन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्ते, म सृजना बुहारा। हजुर, म त खुसी छु, आनन्दित छु, प्रभुमा आशिषित छु। तपाईँ पनि खुसी हुनुहोस्, आनन्दित हुनुहोस्, साथै कार्यक्रम खुसीका पलहरू सुन्नुहोस् है।
1: खुसी हुने समय अहिले हो र खुसी हुने ठाउँ यही हो।
2: हजुर, कार्यक्रम खुसीका पलहरू प्रत्येक बुधबार 4 बजेदेखि 5 बजेसम्म म प्रस्तुता पुनमको साथमा सुन्न नबिर्सनुहोला, मात्र गुड न्युज FM 105.1 MHz मा।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश
3: अनज्ञकारिताको परिणाम। जयमसी आज बुधबार अक्टोबर 14 तारीक असोज 28 गते। आजको बाइबल खण्ड यहोशूको पुस्तक 7 अध्यायको 10 र 11 पदबाट रहेको छ र यसरी लेखिएको छ। परमप्रभुले यहोशूलाई भन्नुभयो, उठ, तिमी किन यसरी भुइँमा घोप्टो परिरहेका छौ? इजरायलले पाप गरेको छ। यरियोको पर्खाल ढलिसकेको थियो र यहोशू विजयको उन्मादमा थिए। तिनीहरूको अर्को चुनौती आई नामक शहर थियो, जसको जनसंख्या जम्मा 20,000 मात्र थियो। त्यसैले यहोशूले सोचे कि उनका 3,000 सिपाहीले मात्र पनि त्यो काम तमाम गर्न सक्छन्। तर तिनी गलत थिए। आईका मानिसहरूले इजरायलीहरूलाई शहरको ढोकादेखि खानीहरूसम्म खेदे र पछि हट्दै गरेका झण्डै 36 जनालाई मारिदिए। यस घटनाले इजरायलीहरू डरले थुरथुर भए र तिनीहरूको साहस पानी पानी भयो। यो सब के कारणले भएको थियो? यहोशूका सिपाहीहरू मध्ये एकजना आकानले परमेश्वरको आज्ञा उल्लंघन गरेर यरियोबाट केही बहुमूल्य सामानहरू चोरेर आफ्नो पालभित्र लुकाएका थिए। फलस्वरूप इजरायलले अपमानजनक पराजय भोग्नु पर्यो र आकान र उनको परिवारलाई आकोरको बेसीमा ढुङ्गाले हानेर मारियो। यहोशू छाङ्गाबाट खसे जस्तै भए। उनले आफ्नो लुगा च्याते, भुइँमा घोप्टो परे र प्रार्थना गरे, अहो, हामी यर्दन नदी पारी नै सन्तोष गरेर बसेको भए कति राम्रो हुने थियो। परमेश्वरले उनलाई के भन्नुभयो ध्यान दिनुहोस्। उठ, तिमी किन यसरी भुइँमा खोप्टो परिरहेका छौ? इजरायलले पाप गरेको छ। यहाँ एउटा महत्वपूर्ण पाठ छ। प्रार्थना गर्ने एउटा समय हुन्छ र उठेर परमेश्वरले देखाउनु भएको गल्ती वा समस्यालाई सुधार्ने अर्को समय हुन्छ। कहिलेकाहीँ हामी यस आशामा प्रार्थना गर्छौ कि परमेश्वरले हाम्रा गल्तीहरूलाई व्यवस्था गरिदिनु भएको होस् वा आफ्नो विचार बदल्नु भएको होस्। तर परमेश्वरको उद्देश्य त हामीलाई बदल्नु हो। आकानले किन यरियोको सामान चोरेका थिए? किनभने उनलाई आफ्नो आवश्यकता पूरा गर्ने परमेश्वरको क्षमता र इच्छामाथि विश्वास थिएन। के परमेश्वरले तपाईँको जीवनमा पनि यस्तै कुनै कुरा औलाउँदै हुनुहुन्छ कि? यसकारण आफ्नो गल्ती लुकाउन प्रार्थनाको सहारा लिने होइन, बरु प्रार्थनापछि उठेर परमेश्वरले देखाउनु भएको आफ्ना कमजोरी र अनज्ञकारितालाई सुधार्न तुरुन्तै कदम चाल्नुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048870।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: कोरस नम्बर 102।

प्रिय श्रोता, जयमसी तथा हार्दिक स्वागत छ कार्यक्रम धन्यवाद बिहानीमा। आज म आइजित राई गुड न्यूज एफएम 105.1 मेगाहर्जमा हरेक बिहान प्रसारण हुने यो कार्यक्रममा तपाईँलाई साथ दिन उपस्थित भएको छु। श्रोता कस्तो हुनुहुन्छ? म आशा गर्छु यदि तपाईँ येशु ख्रिस्टलाई साँचो रूपमा पाएको एक व्यक्ति हुनुहुन्छ भने अवश्य पनि तपाईँ यो सुन्दर बिहानीमा आनन्दित र खुसी हुनुहुन्छ। हामी पनि यहाँ स्टुडियोमा रहेका सबैजना खुसी आनन्दित छौं र यो समयमा हाम्रो देश नेपाललाई नै परमेश्वरप्रति धन्यवादी हुनलाई प्रेरणा दिन हरेक श्रोताका घर घरमा उपस्थित छौं। श्रोता मित्र, अहिले यस क्षणमा हामी ख्रिस्ट विश्वासीहरूले एकै क्षण यस विषयमा विचार गरौं न। नेपाल देशमा हामी ख्रिस्ट विश्वासीहरूको वृद्धिसँगै चर्चहरू त निर्माण भइरहेका छन्, तर के हामीहरू जो आफैलाई विश्वासीहरू भन्दछौ यस देशमा रहेको जनसंख्या मध्ये करिब 95% मानिसहरू जसले ख्रिस्ट येशूलाई पाएका छैनन्, चिनेका छैनन्, उनीहरूका सामान्यमा ख्रिस्टको असल साक्षी भएर साँच्चै नै जिइरहेका छौं त? ख्रिस्ट येशूको शरीर चर्च निर्माणमा हाम्रो भूमिका के परमेश्वरको इच्छा अनुसारकै छ त? के तपाईँ यस नेपाल देशलाई प्रभु येशूमा जित्नका लागि अगाडि बढ़िरहेको परमेश्वरको एक साँचो योद्धा हुनुहुन्छ? मित्र, यदि भर्खरै सोधिएका प्रश्नहरूको जवाब तपाईँको क्रिस्टियन जीवनले सकारात्मक नै लिइरहेको छ भने हामी यस प्रसारण मार्फत तपाईँलाई अझ उत्साहित हुँदै यसरी नै अगाडि बढ़न उत्साह दिन्छौ र तपाईँलाई धन्यवाद दिन चाहन्छौ। आज तपाईँले पनि ख्रिस्टको सेवामा लागिरहनु भएका आफ्ना नजिक रहेका मित्रहरूलाई यस बिहानीमा धन्यवाद दिनुहोला भन्ने हाम्रो विनम्र अनुरोध छ। हामीले आजको यस बिहानीलाई ख्रिस्टका ती साँचो योद्धाहरूलाई भेट गरी धन्यवाद दिएर पनि आरम्भ गर्न सक्छौ। तपाईँका पहुँचमा रहेका ती व्यक्तिहरूलाई धन्यवाद दिनुहोस् र उहाँका आत्मिक जीवनमा प्रोत्साहनका लागि कुराहरू गरेर आत्मिक ऊर्जा थपिदिनुहोस्। तपाईँको हृदयमा रहेको आन्तरिक सुन्दरतालाई प्रकट गर्नुहोस् र ख्रिस्टको एक असल साक्षी बनेर मानिसहरूका बीचमा आज दिनभरि उपस्थित हुनुहोस्, ताकि तपाईँले जिएको जीवनद्वारा मानिसहरूलाई परमेश्वरप्रति धन्यवादी हुने प्रेरणा मिलेको होस्। मित्र, त्यसैको साथमा यस बिहानीमा तपाईँ हामीले यो पनि याद राख्नु जरुरी छ कि हामीले बाइबल अध्ययन गर्दैमा, प्रार्थना गर्दैमा र अन्य विश्वासीहरूसँग संगतिमा हिँड्दैमा प्रभु येशूलाई हाम्रो इच्छा अनुसारको कार्य गर्न वा गराउन हामी बाध्य पार्न सक्दैनौ। भर्खरै भनिएका ती क्रियाकलापहरूको उद्देश्य चाहिँ प्रभु येशूसँग हाम्रो सम्बन्ध बढाउन र हाम्रा वरिपरि संसारमा भएका मानिसहरूभन्दा भिन्न तरिकाले जीवनयापन गर्नलाई मात्र हो। त्यसैले मित्र, आउनुहोस् यो नयाँ दिनमा हाम्रो जीवनदाता ख्रिस्ट येशू प्रभु परमेश्वरलाई यो नेपाल देशमा जीवन जिउनलाई यो सुन्दर मौका दिनुभएकोमा यस बिहानी हृदयदेखि नै धन्यवाद दिउँ। प्रिय श्रोता, यिनै कुराहरू भन्दै कार्यक्रम धन्यवाद बिहानीबाट म आइजेक राई बिदा हुन चाहन्छु। जय मसीह। तपाईँको दिन आशिषमय रहोस्।

साथीले भन्नुभयो बालकहरूलाई मकाउन देऊ तिनीहरूलाई नरोग किनभने स्वर्गको राज्य यस्तोहरूको। मेरो नाम इमानुएल टाटा। अहिले तपाईँहरू

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माइ फेथ।
1: अब तपाईँ सुन्न सक्नुहुनेछ आत्मिक रेडियो कार्यक्रम स्पार्क माइ फेथ, जागृत विश्वास।
2: देमिसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फिटमा यहाँहरूलाई स्वागत छ। आजको वचनको शीर्षक रहेको छ, आफ्नो सेवकायको दौड़ान यीशुले सामना गर्नुभएका चुनौतीहरू, मेरो विश्वासमा चमक ल्याउनुहोस्, भाग पाँच। आज हामी येशु ख्रिस्टको पार्थिव सेवकायको समयमा उहाँको स्थानमा हुनु कस्तो थियो भनेर पत्ता लगाउनेछौ। हामी उहाँले सामना गर्नु परेका धेरै चुनौतीहरू र उहाँले ती चुनौतीहरूको कसरी सामना गर्नुभयो भन्ने कुराको आन्तरिक झलक हेर्नेछौ। आज हामी के सिक्न जाँदैछौ भने, तपाई र म परमेश्वरको सामु धार्मिक रूपमा हिँडिरहेका छौ भन्दैमा यसको अर्थ यो होइन कि हामीले कठिन परिस्थितिहरूको सामना गर्ने छैनौ। येशु ख्रिस्टको सेवकायको जाँच गर्दा हामी यो देख्नेछौ, उहाँ आफ्ना पिता परमेश्वरको आज्ञाकारितामा विश्वास योग्यता पूर्वक हेर्नुभयो। तैपनि दिन प्रतिदिन उहाँको सेवकाय कठिनाईहरूले भरिएको थियो। यूहन्नाको पुस्तक 15:18 यसरी लेखिएको छ, यदि संसारले तिमीहरूलाई घृणा गर्दछ भने तिमीहरू जान कि तिमीहरूलाई घृणा गर्न अघि त्यसले मलाई घृणा गरेको छ। यस अध्यायमा हामी देख्नेछौ, संसारबाट घृणा पाउनु त्यस्तो कुरा थिएन जुन येशूले व्यवस्था गर्न सक्नुहुन्थ्यो। चाहे उहाँले जतिसुकै मानिसहरूलाई प्रेम गर्नुभयो वा शारीरिक, मानसिक र आत्मिक रूपमा निको पार्नुभयो, उहाँ निरन्तर अरूप्रति दयालु र मायालु हुनुहुन्थ्यो। यद्यपि उहाँलाई घृणा गर्ने र उहाँको सेवकालाई तुच्छ ठान्ने धेरै मानिसहरू थिए। लुकाको पुस्तक 6:26 यसरी लेखिएको छ, धिक्कार तिमीलाई जब सबै मानिसहरूले तिमीहरूको प्रशंसा गर्नेछन्। मानिसहरूलाई सुखी पार्न हामीले कहिले पनि हाम्रो निष्ठा र परमेश्वरको वचनको सत्यतामा सम्झौता गर्नु हुँदैन। हामीले येशु ख्रिस्टलाई पछ्याउन आफ्नो जीवन समर्पित गर्नुपर्छ, चाहे यसको लागि हामीले अरूबाट घृणा नै किन सहन नपरोस्। इसयाको पुस्तक 53:3 यसरी लेखिएको छ, ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित परिचित ऊ त्यो जस्तो थियो जसलाई देखेर मानिसहरू आफ्नो मुख फर्काउँछन्। ऊ घृणित थियो र हामीले उसलाई केही मोलको गर्नेनौ। सबैजना येशु ख्रिस्टबाट निको हुन र छुटकारा पाउन चाहन्थे, तर उहाँलाई गिरफ्तार गरिएपछि, मानिसहरूको भीड़बाट अस्वीकार गरिएपछि र घृणा गरिएपछि कसले उहाँलाई पछ्याउने थियो? धेरै जसोले उहाँबाट आफ्नो अनुहार फर्काए। हिब्रूको पुस्तक 4:15 यसरी लेखिएको छ, किनकि हाम्रा प्रधान पुजारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न, तर हामी जस्तै उहाँ सबै कुरामा परिचित हुनुभयो र पनि पापरहित हुनुहुन्थ्यो। प्रिय श्रोता, येशूले मानिसहरू र तिनीहरूका कमजोरीहरूप्रति ठूलो दया महसुस गर्नुभयो, अनि हामी यस पदमा देख्नेछौ कि येशूलाई हरेक तरिकाले परीक्षामा पारिएको थियो। जसरी कुनै पनि मानिसलाई परीक्षामा पार्न सकिन्छ, उहाँ पैसा, प्रतिष्ठा र शक्तिको क्षेत्रमा परीक्षामा पर्नु भएको थियो, तर उहाँ निराश हुन पनि प्रलोभित हुनुहुन्थ्यो। आफ्नो जीवनकालभरि उहाँ जति धेरै मानिसहरूसँग नजिक हुनुहुन्थ्यो, परिवारका सदस्यहरू, साथीभाइहरू र प्रियजनहरू, तिनीहरूले उहाँ परमेश्वरबाट आउनुभएको साँचो मसीह हुनुहुन्छ भनेर विश्वास गरेनन्। धेरैले उहाँको खिल्ली उडाए, कतिपयले उहाँलाई मार्ने प्रयास गरे। यीशुले आफ्नो वरिपरि निरन्तर अविश्वासको कारणले गर्दा ठूलो एकरूपन र निराशा महसुस गर्नुभएको हुनुपर्छ। उहाँलाई सबैभन्दा बढी आवश्यक परेको समयमा उहाँका नजिकका परिवारका सदस्यहरू र चेलाहरूले उहाँलाई त्याग्ने थिए। उहाँले एक पटक ज्ञान प्रदान गर्नुभएको भीडले पछि उहाँको मृत्युको लागि एक स्वरमा नारा लगाए, सत्य सुन्न र विश्वास गर्न चाहनेहरू धेरै कम मात्र छन् जस्तो देखिन्छ भने किन सत्यको पक्षमा उभिने र सिकाउने जब अरूले तपाईलाई चिन्ने कुरा अस्वीकार गरेर वा तपाईलाई धोका दिएर प्रतिक्रिया दिन्छन् तब किन उनीहरूलाई प्रेम र करूणा देखाउने? यीशुले सामना गर्नुभएको एउटा प्रलोभन भनेको उहाँलाई बारम्बार निराशामा पार्नेहरूलाई क्षमा गर्नु थियो। लुकाको पुस्तक 12 अध्यायको 51 53 पदमा यसरी लेखिएको छ, के तिमीहरू सम्झन्छौ कि म पृथ्वीमा शान्ति ल्याउन आएको होइन, म तिमीहरूलाई भन्दछु बरु म विभाजन ल्याउन आए, किनभने अब उसो एक परिवारमा 5 एक अर्कामा विभाजित हुनेछन्, 3 विरूद्धमा 2 र 2 विरूद्धमा 3। तिनीहरू विभाजन हुनेछन्, बाबुको विरूद्धमा छोरा र छोराको विरूद्धमा बुवा, आमा छोरीको विरूद्धमा र छोरी आमाको विरोधमा, सासू आफ्नो बुहारीको विरूद्धमा र बुहारी त्यसकी सासूको विरूद्धमा। भविष्यमा कुनै समय परमेश्वरले एउटा नयाँ स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेछ जहाँ यीशु ख्रीष्टले राजाको रूपमा शासन गर्नुहुनेछ र त्यो राज्यमा शान्ति हुनेछ। तर पृथ्वीमा यीशुको पहिलो सेवाको समयमा त्यस्तो शान्ति थिएन। किन त्यस्तो हो? यीशु ख्रीष्टको सेवाको समयमा कोलाहल के कारणले भयो? आज तपाई र म परमेश्वरको वचनको सत्यता सिकाउँदा अराजकता निम्त्याउने कुरा त्यही हो। ज्योतिले अन्धकारलाई उजागर गर्छ। जब सत्य सिकाइन्छ, धर्ममा ढाकिएको अन्धकारको शक्तिले यसको विरूद्ध लड्नेछ। परमेश्वरको वचनको प्रकाशले दुष्टतालाई उजागर गर्छ र त्यो दुष्टताको स्रोतलाई क्रोधमा विस्फोटन हुन प्रेरित गर्छ। धार्मिक मानिसहरूले परमेश्वरको वचनको प्रकाशले आफ्ना झूठा शिक्षा र अभ्यासहरूलाई उजागर गर्नेहरूप्रति हिंसा र क्रोधको साथ प्रतिक्रिया दिन रोज्छन्। तिनीहरू त्यो प्रकाश निभाउन चाहन्छन्। यूहन्नाको पुस्तक 7 अध्यायको 7 पदमा यसरी लेखिएको छ, संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन तर मलाई त घृणा गर्दछ, किनकि संसारको विषयमा त्यसका कामहरू दुष्ट छन् भनी म गवाही दिन्छु। यस पदमा हामी संसारले यीशुलाई घृणा गर्नुको कारण देख्छौ, किनभने उहाँले तिनीहरूका दुष्ट कामहरूको पर्दाफाश गर्नुभयो। परमेश्वर छ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ। कोही मानिस ममा रहेन भने त्यो हाँगा चाहिँ बाहिर मिल्काइन्छ र त्यो सुकिहाल्छ। यस्ता हाँगाहरू मानिसहरूले बटुल्छन् र आगोमा फालिदिन्छन् र ती जलिहाल्छन्। धर्मशास्त्रमा विशेषज्ञ हुनु र मञ्चमा उभिएर प्रचार गर्नुले कुनै व्यक्तिलाई परमेश्वरको सामु पवित्र र धर्मी बनाउँदैन। आवश्यक पर्ने एउटा कुरा भनेको येशु ख्रीष्टसँग मिल्दोजुल्दो र मेल खाने हुनु हो। उहाँसँग नजुडिएको तपाईँको सेवा परमेश्वरको नजरमा बेकार छ। दुःखहरूले उहाँलाई बाल्यकालमा हुर्किएको देखेका थिए। लुकाको पुस्तक 4 अध्यायको 17-19 पदमा यसरी लेखिएको छ, उहाँलाई यसैया अगमवक्ताको पुस्तक दियो, उहाँले त्यो पुस्तक खोल्नुभयो र यो कुरो लेखिएको खण्ड निकाल्नुभयो, परमप्रभुका आत्मा म माथि छ किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ, कैदीहरूलाई छुटकाराको घोषणा गर्न र अन्धहरूलाई दृष्टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनका निम्ति, परमप्रभुका प्रसन्नताको वर्ष घोषणा गर्नका निम्ति उहाँले मलाई पठाउनु भएको छ। उहाँले पुस्तक बन्द गर्नुभयो र एकजना सेवकलाई दिएर उहाँ बस्नुभयो। सभाघरमा भएकाहरू सबैको नजर उहाँमाथि पर्यो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, आज धर्मशास्त्रको यो वचन तिमीहरूले सुन्दा सुन्दै पूरा भएको छ। यस क्षणमा तिनीहरूले यीशु ख्रीष्टको वरिपरि उत्सव मनाउनु पर्थ्यो, तर तिनीहरूले यीशु ख्रीष्टलाई साँचो मसीहको रूपमा अस्वीकार गर्ने छनौट गरे। लुकाको पुस्तक 4 अध्यायको 28-29 पदमा यसरी लेखिएको छ, यी कुरा सुनेर सभाघरमा भएका सबैजना रिसले चूर भए। तिनीहरू उठे र उहाँलाई सहरबाट बाहिर निकालिकन जुन पहाड़मा तिनीहरूको सहर बनाइएको थियो त्यसैको टाकुरामा लगेर उहाँलाई तलतिर खसालिदिन खोजे। तिनीहरूदेखि 27 पदमा यसरी लेखिएको छ, मानिसहरूको ठूलो भीड उहाँको साथ जाँदै थियो र उहाँले फर्केर तिनीहरूलाई भन्नुभयो, यदि कोही म कहाँ आउँछ र आफ्ना बुवा आमा पत्नी छोराछोरीहरू र दाजुभाइ दिदीबहिनीहरूलाई र आफ्नै प्राणलाई समेत तुच्छ ठान्दैन भने त्यो मेरो चेला हुन सक्दैन। जुन व्यक्ति आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन त्यो मेरो चेला हुन सक्दैन। प्रिय श्रोता, तपाईँहरू मध्ये धेरैजना भाग्यशाली र धन्य हुन सक्नुहुन्छ किनकि तपाईँका आमा बुवा दाजुभाइ दिदी बहिनीहरूले तपाईँ जस्तै परमेश्वरको वचनमा विश्वास गर्छन्। बाँकी तपाईँहरूका लागि तपाईँका आमा बुवा तपाईँको जीवनसाथी वा तपाईँका दाजुभाइ दिदी बहिनीहरूले के माग गरिरहेका छन् भन्ने सुन्नुको सट्टा यीशुख्रिस्टको सेवा गर्ने आफ्नो प्रतिबद्धतामा अडान लिन तपाईँको तर्फबाट कठिन निर्णय लिनु आवश्यक हुनेछ। यीशुख्रिस्ट हामी जस्तै सबै तरिकाले प्रलोभनमा पर्नुभयो। उहाँले पनि आफ्नो जीवनमा ती कठिन छनौटहरू निरन्तर गर्नुभयो। यीशुलाई अर्को ठूलो धक्का तब लाग्यो जब उहाँले आफ्नो काका बत्तीसमा दिने यूहन्नाको टाउको काटेको खबर सुने। यूहन्नाको पुस्तक 14:12-13। त्यसपछि यूहन्नाका चेलाहरू आएर उनको मृत शरीर लगेर गाडे अनि तिनीहरूले गएर येशूलाई खबर दिए। जब येशूले यो सुन्नुभयो उहाँ डाँडामा चढे त्यहाँबाट अलग्गै एउटा एकान्त ठाउँमा जानुभयो। प्रिय श्रोता, येशूले आफ्नो प्यारो काकाको मृत्युको शोक मनाउन समय निकाल्नुभयो। त्यसको केही समयपछि उहाँले आफ्नो सेवकाई जारी राख्नुभयो। हामीले प्रलोभनसँग कसरी व्यवहार गर्नुपर्छ भन्ने बारेमा यीशुले धेरै फरक तरिकाले उदाहरण बसाल्नुभयो। हामीले माया गर्ने व्यक्तिको मृत्यु हुँदा हामीले महसुस गर्ने पीड़ा असहनीय हुन सक्छ, तर हामीले उनीहरूको मृत्युलाई हाम्रो सेवकाई बन्द गर्ने बिन्दुमा हावी हुन दिनुहुँदैन। हामीलाई यो थाहा पाउँदा सान्त्वना मिल्छ कि एक दिन यीशुख्रिस्ट आफ्नो मण्डलीलाई जब येशु आफ्नो मण्डली भेला गर्न फर्कनुहुन्छ मरेका र येशुमा विश्वास गर्नेहरू फेरि बौरी उठ्नेछन्। लुकाको पुस्तक 6:12-13 यसरी लेखिएको छ, ती दिनमा उहाँ पहाड़तिर प्रार्थना गर्न जानुभयो र परमेश्वरसँग प्रार्थना गर्दै पूरै रात बिताउनुभयो। बिहान भएपछि उहाँले आफ्ना चेलाहरूलाई आफू कहाँ बोलाएर तिनीहरू मध्ये 12 छान्नुभयो र उहाँले तिनीहरूलाई प्रेरित भन्ने नाउँ दिनुभयो। तिनीहरूलाई छान्नु अघि येशूले रातभर प्रार्थना गर्नुभयो। पछि येशूले आफ्ना प्रेरितहरूलाई आफू चाँडै पक्राउ पर्ने र त्यसपछि दुःख भोगेर मर्ने कुरा बताउनुभयो। लुकाको पुस्तक 18:34 यसरी लेखिएको छ, तर चेलाहरूले यो कुराहरू एउटै पनि बुझेनन्। तिनीहरूका निम्ति यो कुरा गुप्तमा राखियो अनि भनिएको यो कुरा तिनीहरूको समझले भ्याएन। एकछिनको लागि आफूलाई यीशुख्रिस्टको ठाउँमा राख्नुहोस्। उहाँका कुनै पनि प्रेरितहरूले उहाँलाई जेलमा हाल्नु, यातना दिनु र त्यसपछि क्रुसमा टाँगिनु आवश्यक छ भनेर विश्वास वा बुझ्ने कोशिश गरेनन्। त्यसपछि हामीले पढ्यौं जहाँ येशूका एक चेलाले पैसाको लागि उहाँलाई धोका दिन रोजे। पछि जब येशू आफ्नो चेलाहरूसँग आफ्नो अन्तिम खाना खाँदै हुनुहुन्थ्यो उहाँले भोजनमा सबैलाई यो विश्वासघातको घोषणा गर्नुभयो। लुकाको पुस्तक 22:21 यसरी लेखिएको छ, तर हेर मलाई पक्राउनेको हात मैसँग टेबलमा छ। तपाईँको घनिष्ठ चेलाहरू मध्ये एकले तपाईँलाई धोका दिनेछ भन्ने थाहा पाएपछि तपाईँलाई कस्तो लाग्छ? येशूले आफ्नो पिता परमेश्वरबाट प्रकाश पाएर यो पनि पत्ता लगाउनुहुनेछ कि पत्रुसले उहाँलाई चिन्ने कुरा अस्वीकार गर्नेछन्। लुकाको पुस्तक 22:34 यसरी लेखिएको छ, अनि उहाँले भन्नुभयो, पत्रुस, म तिमीलाई भन्दछु, तिमीले मलाई चिन्दिन भनेर तीन पल्ट अस्वीकार नगरुन्जेल आज भाले बाँच्ने छैन। येशूले यी सबै निराशाहरू कसरी सामना गर्न सक्नुभयो? उहाँका चार भाइहरूले उहाँमा विश्वास गरेनन् वा उहाँको सेवकायमा समर्थन गरेनन्। उहाँका चेलाहरू मध्ये एकले उहाँलाई धोका दियो, अर्कोले उहाँलाई चिन्ने कुरा अस्वीकार गरे अनि उहाँको मुद्दामा मानिसहरूको ठूलो भीड़ले उहाँलाई क्रुसमा टाँग्न माग गर्यो। यूहन्नाको पुस्तक 5:30 यसरी लेखिएको छ, म आफै केही गर्न सक्दिन, जस्तो म सुन्छु त्यस्तै न्याय म गर्छु र मेरो न्याय ठिक ठहर्छ, किनकि म आफ्नो इच्छा खोज्दिन तर मलाई पठाउनु हुनेको इच्छा खोज्दछु। प्रिय श्रोता, येशूले महसुस गर्नुभयो कि उहाँ आफैले केही पनि गर्न सक्नुहुन्न। धेरै मानिसहरूबाट आउने निराशाहरूसँग लड्न उहाँले आफ्नो क्षमताको सट्टा आफ्नो पिता परमेश्वरको शक्तिमा भर पर्नु पर्थ्यो। प्रिय श्रोता, येशूले आफ्नो इच्छा नभए आफ्नो पिता परमेश्वरको इच्छालाई पछ्याउने छनौट गर्नुभयो। उहाँले मानिसहरूलाई भन्दा परमेश्वरलाई खुशी पार्नमा ध्यान केन्द्रित गर्नुभयो। त्यसैले जब मानिसहरूले उहाँलाई निराश पारे, प्रहार धेरै नरम भयो, किनभने येशूलाई थाहा थियो कि अन्तमा उहाँको जीवनको लागि परमेश्वरको इच्छा अझै पनि पूरा हुनेछ। उहाँले वर्तमान परिस्थितिको सट्टा भविष्यलाई हेर्नुभयो। येशू विश्वस्त हुनुहुन्थ्यो कि परमेश्वरप्रतिको उहाँको विश्वासयोग्य आज्ञाकारिताले उहाँमा विश्वास गर्ने सबैको लागि अनन्त जीवनको परिणाम दिनेछ। क्रूसमा उहाँको बलिदान र तीन दिनपछि मृत्युबाट पुनरुत्थानले मानिसहरूको पापको पूर्ण भुक्तानी प्रदान गर्नेछ। तपाईँको बारेमा के हो? के तपाईँले येशूलाई आफ्नो हृदयमा ग्रहण गर्नुभएको छ? यदि होइन भने अब उहाँको नाउँ पुकार्ने दिन हो। तपाईँ पापी हुनुहुन्छ भनेर चिन्नुहोस्, उहाँको क्षमा खोज्नुहोस् र आफ्नो जीवनमा येशू ख्रीष्टलाई प्रभु बनाउन छनौट गर्नुहोस् र तपाईँ पनि बाँच्नुहुनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: श्रोता मित्र, भर्खरै तपाईँले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349।
1: हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौ। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: आजी येना दिगुदु वापत्ती कया आत्मिकी रेडियो ज्याजो स्पार्क माइ फेथ जिगु विश्वास के चमक हया बिउ। जय मसीह। जो जलपा जी अमृता महर्जन कार्यक्रम स्पार्क माइ फेथ के छि सकसित न लसकु छ थौ या वचन या शीर्षक दु छि यीशु पाखे सुकाको आशा याना दिया जिगु विश्वास के चमक हया बिउ भाग 8। आथे छिगु जीवने छु प्राप्त याए मास्ते हो यक्कु मनुटेके उगु न्यासया लिस तस्क सिमित्री इम्स कने खुनु म्याट मागु उपलब्धि हासिल याएगु यक्कु कुता याना चुनी परमेश्वर छि त थथे म्वाके बी मुखो वयाके झिगु नीति छगु अजु चाहे पुगु योजना वो उद्देश्य दधङ्गु उद्देश्य वा बोलावट पुङके व थ तधङ्गु उद्देश्य बोलावट पु वङका चोम कथ मसोल व भचा भचा देवा कागु आशा जक्क याना चोङ्गु ख उकि याना व कने खुनु न तस्क काजुया म्याफै लुका झिङ्चागु अध्यायो सुई खुगु सुई चागु पत्के ताटकुदु व ग्वा ग्वा मनु त वगु नि तस्क लेता अले व अनछु जुया छुन धका येना सोल इम्स वया त धाल नास्रते छो म इसु थनौ झायादि गुदु अले ला व चिल्या दना थथे दाल ए दाउदिया क्या इसु चित दया याना दिस जब व काम मनु ख येशु झायादिगु ख नियन व आशा याना चङ्गु ख तस्क आशा या त व शिव कि येशु साधारण मनु मखु व येशु या त दाउदिया क्या धका धाल फुलाङ्गु नियमित के भविष्यवाणी याना त मसिह येशु हे ख धका व शिव व येशु या त व्यक्तिगत रूप नाप ला तेनगु सिका व तस्क उत्साहित जुल लुका चिन्चागु अध्यायु सुई गुगु पत्के धाटगुदु अले वया था लिक्क चोपिन्छ वया त हाले मते सुङ्क चो तका वोबिल एसा न झन झक तत्त सला हाला हल ए दाउदिया क्या जित दया याना दिस
4: भविष्य अनि त्यहाँ छुहे आशा मधुपी मनुतेस यकुदु इम्स छिगु विगत स्वय अले छिगु भविष्य न अछ हे जुई धका आशा छि थगु त धङ्गु बोलावट्या त कुब्ले पुङके फै धका इम्स मति तै मुखु अले मौका वल्की छिगु आलोचना याइगु व छिगु मंस पुङके गु पाखे निरुत्साहित याइगु ले इम्स छित मेपिनगु न्योने कोछु कल छित मधुमधका घोषणा या त उगु इले छिगु भविष्य निधि सुयात विश्वास याइगु धका छि कोछिमा मेपिन्छ छित यागु नकारात्मक आलोचना लिसे छि सहमत जुया दिएला वा परमेश्वर छित वै कया बचया बियादिगु बचया त विश्वास याय त लियाला यो पिनियन मेपिन छिगु आया अवस्था स्वेगु पल्सा छि छिगु मिखा इसु पाखे तयमा वयागु आजु चाहे पुगु ख स्व अले छगु बारे मेपिन्छ छु धाई धका सोया संसार या त वयागु दृष्टिकोणे स्व येशु परमेश्वर या क्या ख जी त आशा वो नुगु जीवन हे त वया त परमेश्वर छोया हगु ख लुका झिन्छागु अध्याय यु पीगु पी छगु पत्के धात गुदो अले वे कल दिना वया त थन अजी धका दया दिल वो निहने वेगु वे ढुङ्गा वे कल निना दिल जी छन् त छुया माल वो धाल प्रभु जी त मिखा खङ्गा बिया दिस यशु व मनुत या त नेरा दिल जी वयागु नीति थथे या त एफिसी सुङ्गु अध्यायु निगु पत्के धातगुदु जी त बियादिगु विशक्ति जिस फुनागु स्वयान अप्प अले मने तयागु स्वयान अप्प बी फुम परमेश्वर यो पिङ्गेन मिपिङ छिप यशु पाखे क्या मास्ति वगु खया त छिगु आशा गुली त न छि भविष्य जीवन या नीति छिगु दृष्टिकोण यहाँगु हे जुसा उखि या त सच्छि गुना गुणन याना दिस अले छि परमेश्वर छिगु नीति योजना देखा दिगु भविष्य खनेगु सुरु जुई मेपिन्छ थगु बारे छुदाई धका नियनी मते छिगु बारे परमेश्वर छुदाई धका नियो व छि त असाधारण व अझ चाहे पुम ज्याया कि त मास्ति व परमेश्वर छिगु नीति देका दिगु योजना छित ल किनी त वैकल अनुमति बित यशु छित पिया सुना दिगु दु अले वो परमेश्वर छिगु जीवने चमत्कार याए त तयार हो इच्छुक नित्ता दु उखी छि अप्प फललाई हो उद्देश्यपूर्ण जीवन अनुभव याए फै लुका झिन्चे अगु अध्याय यु पी सुङ्गु फत्के दया त गुडो उग्रिमे व मिखा खन अले परमेश्वर या त जय जय याना वे कया लिउ लिउ न थो खना फुक्कसिन परमेश्वर या त धङ्कल यो पिङेन मेपि लुए लाके ढुङ्गा व मनुख छुया त धका लुमङ्की थज्यागु बाख जी व्यक्तिगत रूप युक्कु खनागुदु गण परमेश्वर चमत्कारिक रूप सुरु या त लाके ढुङ्गा इम्स थगु जीवन यशु या लिउ लिउ हुने नीति समर्पित यागु ले अले वे कया चेला त थे वे कया सेवा यै जित शारीरिक उपचार स्वयान अप्पमा जित आत्मिकी उपचार नमा यशु ख्रिस्टिया माध्यम जित छगु दर्शन व्याधि गुदु गुकी छिस न्य वने मागु न्यगु नपुन समावेश याना त गुदु छगु गुकी छित अनन्त जीवन यङ्की अले थुकी छित परमेश्वर यशु ख्रिस्ट लिसे स्वापुतया वयागु फुक्क गौरवमय सम्पत्ति न समावेश दु प्रेरित छगु अध्यायु च्यागु पत्के धात गुदु पवित्र आत्मा छिपे जाय व छिमके शक्ति दै अले छिपे एरुसलेमे यहुदिया व सामरिया निसे सारा संसार न्यङ्क भिङ्गु जिगु साक्षी जुई यशु स्वर्गे झ्यान्य थ चेला ते त बिहादिगु निर्देशन पवित्र आत्मा या शक्ति छेलेगु ख जीस परमेश्वर या शक्ति छेलेबले थुकी परमेश्वर या महिमा वो शक्ति या ख मेपिन त साक्षी बीमा प्रेरित सोगु अध्याय पत्रोस युहुन्ना प्रार्थना याय त वनेगु ग्वास गोया देगले चुना सुन प्रेरित सोगु अध्याय युन्युगु पत्के धातगुदु देगले वैपिङके फोना नेमा धका छम बुसा निसे लङ्ग्राम मनुया त नि लुकुछना हया दे गया बाला धागु धोका ते हैगु जुयासुन इम्स तिया ख मेफिन त साक्षी बिमा प्रेरित सोगु अध्याय पत्रुस युहुन्ना प्रार्थना याय त वनेगु ग्वास गोया देग्ले चुना

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम हिप्पी लेट्स सिंग।
2: जयमसी भाइ बहिनीहरू, यहाँहरू कस्तो हुनुहुन्छ? अवश्य नै आरामै हुनुहुन्छ होला। सधैँ जस्तै कार्यक्रम हिप्पी लेट्स सिंग लिएर उपस्थित भइसकेकी छु म यहाँहरूकै दिदी सारा लामा। र भाइ बहिनीहरूलाई थाहा नै छ कि हाम्रो कार्यक्रम हिप्पी लेट्स सिंग आउने गर्दछ हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जमा। र पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई यही समयमा 105.6 मेगाहर्जबाट सुन्न सक्नुहुनेछ। र पक्कै पनि यहाँहरू एकदमै राम्रोसँग बसिरहनु भएको होला, आफ्नो दिनहरू मजाले बिताइरहनु भएको होला, पढाइ लेखाइ सँगसँगै सेवा संगतिमा पनि जाँदै हुनुहुन्छ होला। र अवश्य नै म भाइ बहिनीहरूलाई यही नै उत्साह दिन चाहन्छु कि यो उमेरमा खेल्नु पर्ने कुराहरू, आफूले सिक्नु पर्ने नयाँ कुराहरू, नयाँ कामहरूको यहाँहरूलाई त्यो चाहना सँगसँगै हरेक कुरा एक्सपेरिमेन्ट गर्नुपर्ने, ओहो यो गर्दा के होला भन्ने यहाँहरूमा त्यो उत्सुकता पक्कै पनि हुन्छ। र यहाँहरूले आफ्नो ठुलो व्यक्तिहरूको सहायताबाट चाहिँ त्यो कुराहरू चाहिँ गर्न सक्नुहुन्छ। कतिपय अवस्थामा हामी ठुला मान्छेले भनेको पनि मान्दैनौ अनि आफ्नो जिद्दीपनमा पनि हिँडिरहेका हुन्छौ, तर यहाँहरूलाई केही कुरा गर्नलाई उत्सुक लाग्छ, सँगसँगै त्यो इच्छा जाग्छ भने चाहिँ नयाँ कुराहरू ट्राई गर्नको लागि, साथै खेलहरू भयो, गायनका कुराहरू, नाचगानका कुराहरू, यी सबै कुराहरू चाहिँ यहाँहरूले आफ्नो ठुला बडाबाट सिक्न सक्नुहुनेछ। र आज भने भाइ बहिनीहरू म यहाँहरूलाई यिपी कोयरले गाउनुभएका गीतहरू अवश्य नै सुनाउने नै छु। र यहाँहरूले पनि यिपी कोयरबाट सुन्नु भएको गीतहरू आफ्ना साथीहरूलाई, आफ्नो सन्डे स्कुल टिचरहरूलाई, सँगसँगै आफ्नो साथीभाइमा पनि सुनाउन सक्नुहुनेछ। र मलाई चाहिँ हिप्पी कोयरहरूले गाउनु भएको गीत एकदमै मनपर्छ, अवश्य नै यहाँहरूलाई पनि मनपर्छ होला, किनभने हिप्पी कोयरले गाउनुभएका गीतहरूको शब्द एकदमै मन छुने खालको र कुनै कुनै रमाइलो गीतहरू पनि रहेको छ। र साँच्चै नै परमेश्वरलाई महिमा भएको होस् कि हामीले यति आशिषमय गीतहरू सुन्न पाइरहेका छौ। र त्यो भन्दा भन्दै म यहाँहरूलाई आज एउटा कुरा बताउन चाहन्छु। कुरा के भने नि भाइ बहिनीहरू, यीशु ख्रीष्टले मानिसहरूको अगाडि अथवा यीशु ख्रीष्टले आफ्ना चेलाहरूको माझमा चाहिँ दुईवटा बाटोहरूको बारेमा भन्नुभएको कुराहरू म आज यहाँहरूलाई बताउन गइरहेकी छु। ओहो, यहाँहरूलाई लाग्दो होला कि बाटो भनेको के होला? बाटो त थुप्रै हुन्छन्, हामी विभिन्न ठाउँमा यात्रा गर्दै जाँदाखेरि नयाँ नयाँ बाटोहरू, कहिलेकाहीँ सधैँ हिँड्ने बाटोहरू पनि हिँडिरहेका हुन्छौ भन्ने लाग्दो होला। अवश्य नै आज म यहाँहरूको माझमा यस्तै बाटोहरूको बारेमा कुराकानी गर्नेछु, तर कार्यक्रमलाई सुरुवात गर्न चाहन्छु हिप्पी कोयरले गाउनुभएको यस आशिषमय गीत।

फेरि पनि स्वागत छ भाइ बहिनीहरू। भर्खरै मात्र यहाँहरूले सुन्नुभयो युपी क्वायरले गाउनुभएको यस आशिषमय गीत। र मैले अघि नै भनिसकेकी छु, येशु क्रिस्टले आफ्ना चेलाहरूलाई दुईवटा बाटोहरूको बारेमा बताउनु भएको थियो, र त्यो बाटो के हुन् भनेर यहाँहरूले सोचि पनि सक्नुभयो होला। येशु क्रिस्टले दुईवटा बाटोको बारेमा बताउनुभयो। एउटा बाटो फराकिलो र हिड्नमा सजिलो थियो भने अर्को बाटो चाहिँ साँगुरो थियो, र जुन बाटोमा हिड्न त्यति सजिलो हुँदैन। अब यहाँहरूलाई लागिरहेको होला, फराकिलो बाटो भनेको के होला भनेर। अवश्य नै फराकिलो बाटो भनेको ठूलो बाटो जहाँ हामी सजिलैसँग हिड्न सक्छौ। यस्तो बाटोमा हिँड्दा हामीलाई चोटपटक लाग्ने सम्भावना थोरै हुन्छ, हिँड्दाखेरि एकअर्कामा ठेस पनि लाग्दैन। तर हामीलाई यो बाटो सजिलै लागे तापनि यसले हामीलाई विनाशको बाटोतिर पनि लैजान सक्छ। हामी मानिसहरूको स्वभाव नै यस्तो छ कि भाइ बहिनीहरू, कि हामी हाम्रो जीवन सजिलै चल्न सकोस् भनेर इच्छा राख्ने गर्छौ। हो, कहिलेकाहीँ म पनि मेरो जीवन सजिलैसँग चलोस्, मेरो जीवनमा अप्ठ्यारो कुराहरू नआओस् भन्ने म पनि चाहन्छु। अनि कहिलेकाहीँ मैले चाहेका कुराहरू सजिलैसँग पाउन सकौं भनेर पनि त्यो इच्छा राख्ने गर्छु। उदाहरणका लागि, कोही एउटा विद्यार्थीले नक्कल गरेर अर्थात् चिट चोरेर परीक्षामा पास हुने उद्देश्य राख्दछ भने उसले फराकिलो बाटो रोज्दैछ, जसले गर्दा उनले सजिलैसँग परीक्षामा पास गर्न सक्ला। तर उनको त्यो चोरीले गर्दा उनका टिचरहरूले उनलाई साब्यासी त परिजाओस् तर दण्ड दिन सक्छन्। र अर्को कुरा, त्यस्ता व्यक्ति जो नराम्रो बाटोबाट कुनै कुरा हासिल गर्न सक्छ, अथवा जुन व्यक्तिले परीक्षामा चिट चोरेर पास हुन खोज्छ भने चाहिँ उनी आफ्ना टिचरहरूको नजरमा पनि असल विद्यार्थी रहँदैनन्। तर यदि उसले मेहनत साथ पढेर परीक्षा पास गर्छ भने चाहिँ उनले सबैबाट स्याबासी र माया पाउँछन्। एउटा कुरा भाइ बहिनीहरू, जब हामीले नराम्रो बाटो रोज्छौ भने हामीले त्यसको फल पनि नराम्रै पाउँछौ। जस्तै कि कुनै पनि एउटा खराब रुखबाट असल खालका फलहरू चाहिँ फल्न सक्दैन। हाम्रो जीवन पनि रुख जस्तै हो। यदि हामीले नराम्रो कामहरू गर्छौ, नराम्रो तरिकाले हामी केही कुरा हासिल गर्न खोज्छौ भने त्यसले हामीलाई दुःख सी बाहेक केही दिँदैन। हुन्छ भाइ बहिनीहरू, अब भने फेरि पनि हामी सुन्नेछौ युपी क्वायरले गाउनु भएको यस आशिषमय गीत।

स्वागत छ कार्यक्रममा भाइबहिनीहरू, यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम यिपी लेप्चिङ र मैले भर्खरै यहाँहरूलाई फराकिलो बाटो जुन चाहिँ हिँड्दाखेरि निकै नै सहज हुने गर्छ अथवा सजिलो हुने गर्छ, त्यहाँ हामी हिँड्दाखेरि सजिलै एकअर्कामा नठोकिकन ठेस नलागिकन हिँड्न सक्छौ र हामी कुनै पनि ठाउँमा जाँदै गर्दाखेरि यदि बाटो फराकिलो छ भने चाँडै पनि पुग्न सक्छौ। तर जब हामी नराम्रो बाटोबाट चाहिँ गइरहेको छौ भने त्यसले हामीलाई राम्रो ठाउँमा चाहिँ पुर्याउँदैन। र अब भने अर्को बाटोको चर्चा गरौं। दोस्रो बाटो रहेको छ साँगुरो बाटो। साँगुरो बाटोमा हिँड्न सबैलाई मन पर्दैन किनभने त्यहाँनिर हिँड्नका लागि धेरै गाह्रो हुन्छ। हिँड्दा हिँड्दै बाटोमा ठेस लाग्न सक्छ र त्यो बाटो अलिकति जोखिम पनि हुन्छ, जसले गर्दाखेरि हामी निकै ध्यान पुर्याएर हिँड्नु पर्ने हुन्छ। र भाइ बहिनीहरू, मैले कुनै सामाजिक सञ्जालमा अर्थात् फेसबुकमा मैले एउटा भिडियो देखेको थिएँ अनि त्यो भिडियोमा चाहिँ हाम्रो नेपालकै एउटा धेरै नै दुर्गम ठाउँ जहाँ चाहिँ धेरै विकास भएको छैन, हुम्ला जुम्ला कालीकोट त्यस्ता ठाउँहरूको चाहिँ एउटा मैले भिडियो हेरेकी थिएँ। र त्यो भिडियोमा चाहिँ निकै नै कठिन भएर मान्छेहरू यात्रा गरिरहेका थिए किनभने त्यहाँनिर हिँड्नका लागि असल बाटो थिएन। मानिसहरू भीरको बाटो हिँडेर यात्रा गर्दै थिए र त्यो बाटो यस्तो गाह्रो थियो कि अलिकति खुट्टा चिप्लियो भने पनि त्यो मान्छे भीरबाट लडेर उनको मृत्यु पनि हुन सक्थ्यो। र त्यो भिडियोले मलाई एकदमै दुखी पनि बनायो किनभने त्यो बाटोमा यात्रा गर्नको लागि निकै नै खतरा देखिन्थ्यो। आफ्नो ज्यानै जोखिममा राखेर पनि मानिसहरूले त्यहाँ यात्रा गर्दै थिए। हो, साँगुरो बाटो भनेको पनि त्यस्तै नै हो। हाम्रो जीवनमा कहिलेकाहीँ समस्याहरू आइपर्न सक्छन् र कहिलेकाहीँ त समस्याहरू पनि यति ठूला हुन्छन् कि त्यसले गर्दा हामीलाई जीवनमा धेरै गाह्रो परिरहेको हुन्छ अनि हामी हाम्रो जीवनमा आशाहरू पनि देख्न छोड्छौ। ओहो, मेरो जीवन त अब गयो, मेरो जीवनमा त म अब केही गर्न सक्दिन भन्ने कुराहरू हाम्रो जीवनमा आउँछन्। जसरी साँगुरो बाटोमा हिँड्दै गर्दाखेरि विभिन्न समस्याहरू आउन सक्छन्, त्यसरी नै कहिलेकाहीँ साँगुरो बाटोमा हिँड्दै गर्दा हामीले धेरै मेहनत पनि गर्नुपर्छ किनभने त्यो बाटोमा हिँड्नका लागि हामीले एकदमै ध्यानपूर्वक आफ्नो ज्यानलाई पनि जोगाउँदै बिस्तारै हिँड्नु पर्ने हुन्छ। तर राम्रो कुरा के भने भाइ बहिनीहरू, साँगुरो बाटोमा हिँड्नु भनेको असल र सही बाटोमा हिँड्नु हो। उदाहरणका लागि, यदि कुनै किसानले राम्रो फल उमार्न चाहन्छ भने उसले रात दिन घाम पानी र अरू केही कुरा नभनिकन दुःख नमानिकन बोट बिरुवाको हेरचाह गर्नु पर्दछ। धेरै परिश्रम पछि मात्र किसानले राम्रो फल पाउन सक्छ। र अर्को कुरा, संसारमा हामी यस्ता व्यक्तिहरू पनि देख्छौ जो व्यक्तिहरूले विभिन्न चोरीहरू गरेर अरू मान्छेको धनहरू लुटेर पनि आफ्नो जीवनलाई चलाउने गर्दछन् र मैले यस्ता मानिसहरू धेरै देखेकी छु र कति पटक म आफै पनि पब्लिक गाडीहरूमा चढ्दै गर्दाखेरि यात्रा गर्दै गर्दाखेरि चाहिँ मैले कति व्यक्तिहरूले चोरी गरेको पनि भेट्टाउने गर्छु अनि त्यो भनेको चाहिँ उनीहरूले सधैँभरि साँगुरो बाटोलाई नरोजेर फराकिलो बाटोलाई रोजेर आफ्नो जीवन चलाइरहेका छन् किनभने साँगुरो बाटोमा हिँड्नु भनेको चाहिँ आफैले मेहनत गरेर परिश्रम गरेर कमाई गर्नु हो तर फराकिलो बाटोमा हिँड्नु भनेको चाहिँ अरूको सामान लुट्नु, अरूको धनहरू चोरी गर्नु किनभने त्यसमा त धेरै मेहनत पनि चाहिँदैन। तर यदि कसैले कुनै व्यक्तिलाई चोरी गरिरहेको थाहा पायो अथवा भेटायो भने चाहिँ उनले दण्ड पनि पाउन सक्छन्।
र अनि यस्ता नराम्रा काम गर्ने व्यक्तिहरूलाई चाहिँ समाजमा राम्रो व्यक्तिको रूपमा पनि मानिँदैन। अनि जब हामी त्यस्ता नराम्रा कामहरूमा लाग्छौ भने हामीले समाजबाट पाउनु पर्ने मान इज्जतका कुराहरू पनि पाउँदैनौ र हामी अरू सबै मान्छेहरूबाट टाढा पनि हुन्छौ। र हामीले आज विचार गर्नुपर्छ कि मैले साँच्चै नै साँगुरो बाटो रोज्ने कि फराकिलो बाटो। निर्णय हामीसँगै नै छ। हुन्छ भाइ बहिनीहरू, फेरि पनि हामी यिपी कोइरले गाउनु भएको यस आशिषमय गीत सुन्नेछौ।

कार्यक्रममा फेरि पनि स्वागत छ भाइ बहिनीहरू र साँच्चै नै भाइ बहिनीहरू, आज भने मैले कार्यक्रममा यहाँहरूलाई फराकिलो बाटो र साँघुरो बाटोको बारेमा बताए। अवश्य नै यहाँहरूले बुझ्नुभयो होला कि फराकिलो बाटोमा हिँड्नु राम्रो कि साँघुरो बाटोमा हिँड्नु राम्रो। साँघुरो बाटोमा हिँड्दै गर्दा धेरै समय लाग्न सक्ला, बाटोमा धेरै कठिनाई धेरै समस्याहरू पनि आउन सक्ला, तर हामी साँघुरो बाटोबाट यात्रा गर्दै जाँदाखेरि हामी सही ठाउँमा पुग्न सक्छौ। तर जब हामी फराकिलो बाटोबाट हिँड्छौ अर्थात नराम्रो बाटोलाई रोजेर हिँड्छौ भने चाहिँ त्यसले हामीलाई नराम्रो बाटोतिर नै लैजान्छ, किनभने हामीले जे गर्छौ त्यसको फल त्यस्तै नै आउँछ। र भाइ बहिनीहरू, म यहाँहरूलाई यही उत्साह दिन चाहन्छु कि यहाँहरूले पनि सानै उमेरबाट आफू कुन बाटोमा हिँड्नु पर्ने हो भन्ने कुराहरू चाहिँ मनन गर्न सक्नुहुनेछ। र यदि यहाँहरूले आफ्नो साथीभाइहरू नराम्रो बाटोमा हिँड्दै हुनुहुन्छ भने, नराम्रो क्रियाकलापहरू गर्दै हुनुहुन्छ भने यहाँहरूले आफ्नो साथीहरूलाई सल्लाह दिन सक्नुहुनेछ, किनभने हाम्रो जीवनमा हाम्रो दायित्व अथवा हाम्रो भूमिका भनेको हामी आफूले आफूलाई मात्रै राम्रो बाटोमा डोर्याउने, आफू मात्रै राम्रो बाटोमा हिँड्ने नभएर आफ्नो साथीभाइहरूलाई पनि राम्रो बाटोमा हिँड्न सिकाउनु आवश्यक छ हो, जसले गर्दा चाहिँ हामी परमेश्वरको असल सन्तान भएर जिउन सक्छौ। र परमेश्वरले पनि यही चाहनुहुन्छ कि हामी सधैँभरि असल मार्गमा हिँडेको। नराम्रो बाटोमा लाग्नाले हामीले आफूलाई मात्र दुखी बनाउँदैनौ, हाम्रो परिवारलाई, हाम्रो साथीभाइलाई, हाम्रो समाजलाई र हाम्रो मण्डली परिवारलाई पनि हामी दुखी बनाउँछौ। तर यदि हामी आफै पनि खुसी हुने हो, हामी आफै पनि आशिषित हुने हो र अरूलाई पनि त्यो आशिष बाँड्ने व्यक्ति हुने हो भने सधैँभरि हामीले असल बाटो रोज्नु आवश्यक हुन्छ, अर्थात असल कामहरू गर्ने, असल व्यवहार, सँगसँगै गलत कुराहरूलाई कहिले पनि नपछ्याउने, किनभने हाम्रो जीवनबाट पनि अरू व्यक्तिहरूले आशिष पाउने गर्दछन्। हाम्रो जीवन कस्तो छ त्यहाँबाट पनि अरूले सिक्ने गर्छन्। भाइ बहिनीहरू, आज भने मैले यहाँहरूलाई मत्तीको पुस्तक 7:13-14 पदबाट साँघुरो र फराकिलो बाटो बारे बताउने मौका पाए। अवश्य नै यहाँहरूले पनि यस कार्यक्रमबाट आशिष पाउनु नै भयो होला। कार्यक्रम सुनेर साथ दिनुभएको लागि धेरै धन्यवाद। र अवश्य नै मलाई विश्वास छ यहाँहरू सधैँभरि असल बाटोमा हिँड्नुहुनेछ भनेर। तर अर्को कुरा, यदि हामी खराब बाटोमा हिँडिरहेको हामीले थाहा पायौं भने हामी फेरि फर्केर राम्रो बाटोमा लाग्न सक्छौ, किनभने परमेश्वरले हामी पनि गलत बाटोबाट सही बाटोमा लागेको उहाँ चाहनुहुन्छ। हुन्छ, अन्त्यमा फेरि पनि यीपी कोइरले गाउनु भएको यस आशिषमय गीत राख्दै आजको कार्यक्रमबाट म यहाँकी दिदी सारा बिदा माग्न चाहन्छु। हस्त, जय मसीह, नमस्कार, साथै न्यानो माया।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पवल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

0: परमेश्वरले यो समय दिनुभएको लागि म उहाँलाई धन्यवाद दिन चाहन्छु। तपाईहरूको बीचमा रेडियो मार्फत परमेश्वरको वचन प्रचार गर्न पाउनु यो मेरो निम्ति सौभाग्य बनेको छ। परमेश्वरको वचनद्वारा तपाईहरू सबैले आजको दिनमा आशिष पाउनुहुनेछ भनी म विश्वास गर्दछु, अनि यो मेरो परमेश्वरसँग विन्ती पनि छ। आजको हाम्रो बाइबलको पाठ चाहिँ यसैयाको पुस्तक 62 अध्यायको 5 पद रहनेछ। परमेश्वरको वचनमा यसरी हामीले पढ्न सक्छौ, जसरी दुलहा आफ्नी दुलहीको निम्ति रमाहट गर्दछ त्यसरी नै तेरा परमेश्वरले तेरो निम्ति रमाहट गर्नुहुनेछ। यो एउटा उदेकको वचन रहेको छ आजको पाठमा। परमेश्वरले उहाँका प्रजाहरूको निम्ति विभिन्न चिन्हहरू लक्षणहरूका रूपमा मानिसहरूसँग बोल्नुभयो। उहाँले तिनीहरूको बीचमा विवाहको विषयमा पनि बोल्नुभयो। परमप्रभुले एउटा विवाहको विषयमा बोल्नु भएको छ यहाँनिर, जसरी दुलहा आफ्नी दुलहीको निम्ति रमाहट गर्दछ अर्थात खुशी हुँदछ त्यसरी नै तेरा परमेश्वरले तेरो निम्ति खुशी गर्नुहुनेछ, रमाहट गर्नुहुनेछ। जसरी एउटा दुलहाले एउटी दुलही आफ्नो घरमा ल्याउँदछन् त्यो दिन उनी अति नै खुशी हुन्छन्, रमाउँछन्। विवाहको विधिको विषयमा बाइबलले प्रष्ट रूपले हामीलाई बताउँदछ। परमेश्वरले विवाहको सन्दर्भमा विभिन्न चिन्हहरू उल्लेख गरेको छ। हामीले विवाहको उदाहरण उत्पत्ति 2 अध्यायमा देख्न सक्छौ। परमेश्वरले आदमको बगैंचामा पहिलो मानिस अर्थात आदमको जीवनबाट विवाहको शुरूआत गर्नुभएको छ। परमेश्वरले पहिलो मानिस आदमलाई सृष्टि गर्नुभयो र तिनलाई सुहाउने जोडी हब्बालाई बनाउनुभयो र आदमलाई दिनुभयो। आदमलाई चाहिने असल जीवन साथी बनाउनुभयो। आदम पहिलो मानिस मात्र थिएनन्, तर उनी पृथ्वीमा पहिलो पुरुष अर्थात पतिको रूपमा खडा भएका थिए। परमेश्वरले आदमको बगैंचामा जसरी आदमको निम्ति सृष्टि गर्नुभयो स्त्रीलाई अर्थात हब्बालाई उहाँले आदमको लागि एकदमै सुहाउने जोडीको रूपमा बनाउनु भएको थियो। परमेश्वरले पहिलो विवाह त्यहीँनिर हामीले देख्छौ नियुक्त गर्नुभयो अर्थात शुरूआत गर्नुभयो। परमेश्वरले नै पहिलो विवाहको आरम्भ गर्नुभएको थियो। यो पहिलो विवाह आदम र हब्बाको बीचमा भएको थियो। उत्पत्ति 2 अध्यायको 22 पदमा हामीले यसरी पढ्न सक्छौ, परमेश्वरले एउटी स्त्री बनाएर मानिस कहाँ ल्याउनु भयो। परमेश्वर आफैले आदम र हब्बा बीचको विवाहलाई शुरूआत गराउनु भयो। यो संसारमा आदम र हब्बाको बीचमा प्रेम अर्थात पहिलो विवाहको रूपमा शुरू भएको थियो। विवाह विधि पवित्र थियो। परमेश्वरले विवाह विधि नियुक्त गर्नु चाहिँ एउटा उद्देश्य थियो। एउटा उद्देश्य राखेर परमेश्वरले विवाहको शुरूआत गर्नुभएको थियो मानिसहरूको जीवनमा। परमेश्वरले संसारमा परिवार निर्माण गर्न चाहनुहुन्थ्यो। हामीले उत्पत्ति 2 अध्यायको 24 पदमा पढ्न सक्छौ, यसै कारण मानिसले आफ्ना आमा बाबुलाई छोड्छ र आफ्नै स्वास्नीसँग मिलिरहन्छ र तिनीहरू एउटै शरीर हुन्छन्। प्रभु येशूले विवाहको विषयमा यसरी मत्ती 19 अध्यायको 6 पदमा भन्नुभयो, ती अब दुई होइनन् तर एउटै शरीर भएका छन्। यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नु भएको छ त्यसलाई कुनै मानिसले नछुट्याओस्। विवाह बन्धनको बीचमा कसैले पनि छुट्याउने काम गर्नु हुँदैन। यो कुरा परमेश्वरले हामीलाई आज्ञा गर्नुभएको छ। परमेश्वरले चाहनुहुन्छ कि विवाह बन्धन अनन्त अनन्तसम्म रहिरहनु पर्दछ। विवाह बन्धन बिग्रनु हुँदैन, यो पवित्र विधि हो। एउटा मानिस र एउटी स्त्रीको बीचमा मात्र विवाह सम्बन्ध हुनु पर्दछ भनी परमेश्वरले भन्नुभयो। आगम वक्ता मलाकीले हामीलाई यसरी भन्दछन्, किनभने उहाँले ईश्वरीय सन्तान खोज्दै हुनुहुन्थ्यो। हाम्रो समाजमा विवाह चाहिँ पवित्र हुनुपर्छ। विवाहलाई कसैले पनि दूषित गर्नु हुँदैन। विवाहमा सबैजना विश्वास योग्य हुनुपर्छ। यो एउटा विवाह बन्धनको सिद्धान्त हो। परमेश्वर र उहाँका मानिसहरूको बीचको सम्बन्धलाई पनि विवाह बन्धनको चित्रण गरिएको छ। बप्तिस्मा दिने यहुन्नाले सुसमाचार यहुन्ना 3 अध्यायको 29 पदमा भन्दछन्, जससँग दुलही छ दुलहा त्यही हो, दुलहाको मित्र जो उसको छेउमा खडा हुन्छ। पौलले विवाहको विषयमा एफेसी 5 अध्यायको 25 पदमा पनि बताएका छन्, पति हो आफ्ना पत्नीलाई प्रेम गर जसरी ख्रिस्ट येशूले मण्डलीलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो। विवाह भनेको परमेश्वर र उहाँका मानिसहरूको बीचको गोप्य एकताको चिन्ह हो। विवाहमा दुलहा दुलहीको निम्ति रमाहट गर्दछन्। यो एउटा विवाहको रमाहट हो। यसै या 62 अध्यायको 5 पदमा हामीले पढ्न सक्छौ, जसरी एउटा जवान केटाले कन्या केटीलाई विवाह गर्छ त्यसरी नै तेरा छोराहरूले तँलाई विवाह गर्नेछन्। जसरी दुलहा आफ्नी दुलहीको निम्ति रमाहट गर्दछ त्यसरी नै तेरा परमेश्वरले तेरो निम्ति रमाहट गर्नुहुनेछ। विवाहले परमेश्वरको एउटा स्वभावलाई प्रस्तुत गर्दछन् जोहरू उहाँका बन्दछन् अर्थात उहाँको हुँदछन्, तिनीहरूमाथि उहाँ रमाहट गर्नुहुन्छ। परमेश्वर उहाँका प्रजामाथि रमाहट गर्नुहुन्छ। परमेश्वरले दुलहाको चित्र अर्थात चिन्ह यहाँनिर प्रस्तुत गर्नुभएको छ। उहाँ आफ्ना मानिसहरूको निम्ति रमाहट गर्नुहुन्छ। जसले उद्धार पाएका छन् उहाँको निम्ति आनन्दित कुरा हो। हामीले यसैया 62 अध्यायको 4 पदमा एउटा मुख्य शब्द पढ्न सक्छौ जसको अर्थ तँसित परमप्रभु खुशी हुनुहुन्छ। जो जो उहाँका मानिस हुन् तिनीहरू प्रति परमेश्वर कसरी खुशी हुनुहुन्छ भनेर प्रश्न उठ्न सक्छ, किनकि तिनीहरू पापीहरू थिए तर अहिले उद्धार पाएका छन्। तिनीहरूले आफ्ना पाप अधर्मबाट छुटकारा पाएका छन्। मानिस स्वभावैले पापी छ, मानिस परमेश्वरको अघि दोषी छ, तर परमेश्वरले पापी मानिसको निम्ति धार्मिकताको वस्त्र तयार पार्नु भएको छ। उहाँले पापीहरूलाई धार्मिकताको वस्त्र पहिराइदिनुहुन्छ। परमेश्वरसित हामीले आत्मिक विवाह गरेका हुन्छौ, उहाँले हामी जस्तो छौ त्यस्तै ग्रहण गर्नुहुन्छ। हामीले यसैया 61 अध्यायको 10 पदमा पढ्न सक्छौ, म परमप्रभुमा सारै आनन्दित हुन्छु, मेरो प्राणले मेरा परमेश्वरमा आनन्द मनाउनेछ, किनकि उहाँले मलाई उद्धारको पोसाक लगाइदिनु भएको छ र उहाँले मलाई धार्मिकताको वस्त्रले ढाक्नु भएको छ। जसरी दुलहाले आफ्नो शिर पुजारीले सिंगारे झैं सिंगार्छन् र दुलहीले आफूलाई रत्नहरूले आभूषित गर्छिन्, त्यसरी नै यहाँ रमाहटको कुरा आउँदछ। हामीले यहाँ आगमवक्ता यसैयालाई देख्दछौ जो उद्धारमा खुशी मनाएका छन्, रमाहट गरेका छन्। त्यसले भन्दछन् परमेश्वर मेरा उद्धारक हुनुहुन्छ, मुक्तिदाता हुनुहुन्छ, उहाँले मलाई उद्धारको पोसाक लगाइदिनु भएको छ र मलाई धार्मिकताको वस्त्रले ढाक्नु भएको छ। हामीलाई थाहा छ प्रिय मित्र, विवाहको दिनमा दुलहा र दुलही दुवैको राम्रो वस्त्र लगाउने गर्दछन्। तिनीहरू नयाँ वस्त्रले सुसज्जित हुन्छन्, श्रृंगार पटार गर्छन् र सुन्दर देखिने कोशिश गर्छन्। त्यसरी नै परमेश्वरले पापी मानिसलाई धार्मिकताको वस्त्रले सजाउनुहुन्छ, उहाँले पापीलाई विशेष वस्त्र लगाइदिनुहुन्छ। धार्मिकताको वस्त्र भने हामीले यहाँ सम्बोधन गरेका देख्दछौ, परमेश्वरले हरेक पापीलाई त्यो वस्त्र दिनुहुन्छ। यो उदेकको कुरा हो किनभने उहाँले पापीलाई यस्तो राम्रो धार्मिकताको वस्त्र दिनुहुन्छ। जसरी दुलहाले दुलहीलाई राम्रो वस्त्र दिन्छन् त्यसरी नै यो परमेश्वरले आफ्ना प्रजाहरूलाई दिने धार्मिकताको वस्त्र हो। परमेश्वरले पापीहरूलाई उहाँको धार्मिकताको वस्त्र लगाइदिनुहुन्छ। हामीले प्रकाशको पुस्तक बाइबलको अन्तिम पुस्तक 19 अध्यायको 7-8 पदमा पढ्न सक्छौ, हामी रमाऊ र अत्यन्त खुशी हौ र उहाँलाई महिमा दिऊ, किनकि थुमाका विवाहको दिन आएको छ र उहाँकी दुलही स्वयं तयार भएकी छिन्। सहकिलो र स्वच्छ मलमलको वस्त्र पहिरिन तिनलाई दिइयो। यो एउटा अन्तिम दिनको चिन्ह हो। अन्तिम दिन दुलहा ख्रिष्ट येशूको विवाह मण्डली दुलहीसँग हुनेछ। उहाँको दुलही भनेको चाहिँ मण्डली हो अर्थात हामीले चर्च भनेर भन्ने गर्छौ। अहिले उहाँकी दुलही तयार भएकी छिन्। तिनले 6 किलो र स्वच्छ मलमलको वस्त्र पहिरेकी छिन्। 6 किलो मलमलको वस्त्र सन्तहरूका धार्मिक कार्य हुन्। यो कपडा अर्थात यो वस्त्र सांकेतिक भाषामा बोलिएको छ। उहाँले आफ्ना प्रजालाई धार्मिकताको वस्त्र दिनुहुन्छ। यसैले 61 अध्यायको 10 पदमा भन्दछन्, यहाँ धार्मिकताको वस्त्र छ, उहाँले उद्धारको पोसाक लगाइदिनुहुन्छ। जसले परमेश्वर कहाँ आफ्नो पाप क्षमा माग्दछन् उहाँले तिनीहरूलाई धार्मिकताको वस्त्र लगाइदिनुहुन्छ, उहाँले तिनीहरूलाई उद्धारको पोसाक पहिराइदिनुहुन्छ। प्रभु येशू ख्रिष्टले धार्मिकताको वस्त्र लगाइदिने र उद्धारको पोसाक दिनुहुने हुनुहुन्छ, किनकि उहाँले परमेश्वरमा आफू पूर्ण आज्ञाकारी बन्नुभयो, पापीहरूको निम्ति आफ्नो बहुमूल्य रगत बहाउनुभयो। येशू ख्रिष्टमा परमेश्वर पूर्ण रूपमा सन्तुष्टि हुनुभयो। उहाँले परमेश्वरको इच्छा पूरा गर्नुभयो, उहाँले पापको मोल तिर्नुभयो। तसर्थ आदरणीय श्रोता मित्र, उहाँ नै पापीहरूका मुक्तिदाता हुनुहुन्छ। उहाँ परमेश्वरको इच्छा पूरा गर्नुमा नै खुशी हुनुभयो। उहाँले आफ्नो प्राण क्रूसमा अर्पण गर्नुभयो। उहाँले भन्नुभयो, म व्यवस्था उल्लंघन गर्न आएको होइन तर म पूरा गर्न आएको हुँ। येशूले आफ्नो जीवन व्यवस्थामा समर्पण गर्नुभयो। व्यवस्थाको अनुसार पापी मान्छे मर्नु आवश्यक थियो तर ख्रिष्ट येशू पापीहरूको खातिर आफै मर्नुभयो र व्यवस्थालाई पूरा गर्नुभयो। उहाँले परमेश्वरको क्रोध मुनि रहेर कष्ट भोग्नुभयो। उहाँले आफ्नो जीवन दिनुभयो र हामीलाई बचाउनुभयो। यदि हामीले हाम्रो पाप स्वीकार गरेर येशूमा विश्वास गर्दछौ भने हामीले उद्धार पाउँछौ र उद्धार ख्रिष्ट येशूमा मात्रै हुन सक्छ। त्यसकारण प्रिय मित्र, यदि तपाईँले ख्रिष्ट येशूमा विश्वास गर्नुभएको छैन भने यो मुक्तिको लागि, यो धार्मिकताको पोसाकको लागि तपाईँले आज नै ख्रिष्ट येशूमा विश्वास गर्नुपर्दछ र तपाईँले उद्धार पाउनुहुनेछ।
1: हामी कार्यक्रमको अन्त्यतिर छौ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रिष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते, दुवै हात जोडेर तपाईँलाई यस रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछु। तपाईँले दिनुभएको यो 15 मिनटको समयले तपाईँको जीवन सदैवको निम्ति परिवर्तन गरिदिने सामर्थ्य यस कार्यक्रममा छ। कृपया नजिक आउनुहोस्। उचित समयमा लिएको उचित निर्णयले जीवनमा फाइदा गराउँछ। समय बितिहाल्छ, जीवनको त्यसैसँग बितेको थाहै हुँदैन। जवानहरूले उचित निर्देशन प्राप्त गर्नु आवश्यक हुन्छ। यो विषयलाई लिएर आज म कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

यो कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो। म तपाईँ प्रति कृतज्ञ छु। तपाईँले लेख्नुभएका पत्रहरूको निम्ति, तपाईँले दिनुभएको सहयोगको निम्ति र यस कार्यक्रम प्रति तपाईँको प्रार्थनाको लागि म कृतज्ञ छु। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दिउन्। आउनु सधैँ आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

एउटा विमान धावन मार्गमा सयौं किलोमिटर प्रति घण्टाको रफ्तारले गुड्यो अनि भुइँ छोडेर आकाशमा उड्यो। विमानको इन्जिन ठिकै छ, यात्रीहरू खुसी छन्। विमानमा कोही घर फर्कने विद्यार्थीहरू पनि छन्, कोही व्यापारी, कोही घुम्न गएकाहरू छन्। अब दुई घण्टा जति आकाशमा उडेपछि पुग्नुपर्ने स्थानमा पुग्छ। आकाशमा उडिरहेको बेला पनि विमानका पाइलटले कन्ट्रोल टावरसँग सम्पर्क गरिरहेका हुन्छन्। गन्तव्य पुग्ने बेलामा कन्ट्रोल टावरले निर्देशन दिन्छ, यताबाट अवतरण गर्नु भने निर्देशन दिएको हुन्छ। तर विमानको पाइलटले कन्ट्रोल टावरको निर्देशन पालन गर्दैन, जताबाट विमान अवतरण गर्नु पर्ने त्यताबाट नगरेर अर्कैतिरबाट गर्ने प्रयास गर्छ अनि विमान धावन मार्गबाट उछिट्टिएर बाहिर पुग्छ अनि आगो लाग्छ। धेरै यात्रीहरू उम्कन सक्दैनन्, विमानभित्रै जीवन समाप्त हुन्छ। त्यस्तो किन भयो? कि विमानमा खराबी भएर हो? होइन, विमान त ठिकै थियो, तर विमानका पाइलटले कन्ट्रोल टावरको निर्देशन पालन गरेन, त्यसैले ठूलो दुर्घटना भयो। धेरै व्यक्ति मरे। त्यसरी मर्नुपर्छ भन्ने कसैलाई पनि थाहा थिएन। विमानभित्र सबैजना खुसी थिए, तर एकजना मानिसको गल्तीले त्यत्रो ठूलो घटना भयो। तपाईँको निर्णय तपाईँको जीवनका निम्ति महत्वपूर्ण हुन्छ। तपाईँको इच्छा र रोजाईले कि तपाईँलाई ठूलो फाइदा गराउँछ वा त तपाईँको विनाश गराउँछ। समय हुँदै असल बाटोमा नहिँडे, उचित सल्लाह र परामर्शलाई प्रवाह नगरे जीवनमा पनि ठूलो दुर्घटना हुन सक्छ। हामी असल सल्लाह कहाँ पाउन सक्छौ? परमेश्वरले हामीलाई आमा बुवा दिनुभएको छ, हजुरबा हजुरआमा, बाजे बोजू, दाई दिदी दिनुभएको छ। उनीहरूबाट हामी निस्वार्थ सल्लाह पाउन सक्छौ, उनीहरूका कुरा सुन्नुपर्छ। मैले आजका जवान भाइ बहिनीहरू केटा केटीहरूलाई यो कुरा भनिरहेको छु, बाइबलले भन्छ आफ्ना सारा हृदयले परमेश्वरमा भरोसा राख र तिम्रो आफ्नै समझ शक्तिमा भर नपर, आफ्ना सारा मार्गमा परमेश्वरलाई सम्झ र उहाँले तिम्रा मार्गहरू सोझा तुल्याइदिनुहुनेछ। हितोपदेश 3:5-6 बाइबलको यो वचन सुन्नुहोस् है। यसैयाको पुस्तकमा यसरी लेखिएको छ 40:28-31, परमप्रभु सदा सर्वदा परमेश्वर हुनुहुन्छ, पृथ्वीका पल्लो छेउसम्मका सृष्टिकर्ता हुनुहुन्छ, उहाँ न थकित न हैरान हुनुहुन्छ, कसैले पनि उहाँको समझलाई नाप्न सक्दैन, उहाँले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरहरूको शक्ति बढाइदिनुहुन्छ, युवक पनि दुर्बल र थकित हुन्छन् र जवान मानिसहरू थाकेर लोट्छन्, तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुन्छ, तिनीहरू गरूड झैं माथि माथि उड्छन् र दगुरेर पनि थाक्ने छैनन्, तिनीहरू हिँड्ने छन् तापनि मूर्छा पर्ने छैनन्। हे जवान मानिस हो, परमेश्वरको वचनले यो कुरा तपाईँलाई भनेको हो। हुन सक्छ तपाईँ जीवित परमेश्वरमा विश्वास गर्नुहुन्न, येशूमा तपाईँ विश्वास गर्न चाहनुहुन्न, तापनि प्रभुले तपाईँलाई चिन्नुहुन्छ। तपाईँका आमा बुवाले भन्दा राम्ररी उहाँले तपाईँलाई चिन्नुहुन्छ, तपाईँको आवश्यकता उहाँले जान्नुहुन्छ, तपाईँका आमा बुवाले पनि तपाईँका खाँचोहरू जान्नुहुन्छ। यो कुरा याद राख्नुहोस्, तपाईँका आमा बुवाका खाँचो पनि छन्। तपाईँका आमा बुवा जीवित छन् भने उनीहरूलाई प्रेम गर्नुहोस्। आफैमा अति नै व्यस्त बनेर यो नभुल्नुहोस् कि तपाईँका आमा बुवा बुढा हुँदैछन्, उनीहरू पहिले बलिया थिए, अब बल घट्दैछ, तपाईँको सहायता चाहिन्छ। घरमा आमालाई बुवालाई सानातिना काममा सहायता गर्नुहोस्। ओहो, त्यो कति ठूलो आनन्दको कुरा हो। तपाईँले ठूल्ठूला कुराहरू गर्नु पर्दैन, तर ससाना कुराहरू प्रेम साथ गर्नुहुन्छ भने त्यही नै ठूलो कुरा हुन्छ। आफ्नै जीवन र आवश्यकतालाई मात्र विचार गरेर नजिउनुहोस्, परमेश्वरलाई प्रेम गर्नुहोस्। जुन जवान केटाकेटीले परमेश्वरको भयमा जीवन बिताउँछन् तिनीहरूले जीवनमा कहिले पनि पछि पर्नु पर्दैन। परमेश्वरको वचन भर्खरै तपाईँले सुन्नुभयो, जहाँ लेखिएको छ परमेश्वरले थकितहरूलाई बल दिनुहुन्छ र कमजोरहरूको शक्ति बढाइदिनुहुन्छ। हुनसक्छ तपाईँ चारैतिरबाट पेलिनु भएको छ, निराश हुनु भएको छ, जागिर खोजिराख्नु भएको छ तर पाउनु भएको छैन, विवाह गर्ने विचार गर्नु भएको छ तर भने जस्तो जीवन साथी पाउनु भएको छैन, कुनै व्यापार गर्ने सोच्नु भएको छ तर पुँजीको कमी छ। के हामी यस्ता विषयहरूका निम्ति परमेश्वरमा भरोसा राख्न सक्छौ? किन नसक्ने त? परमेश्वरले हाम्रा सबै कुरामा चासो राख्नुहुन्छ।
परमेश्वरको वचनमा लेखिएको छ, हरेक असल दान र हरेक सिद्ध वरदान परमेश्वरबाट आउँछ। याकुब 1:17 प्रभु येशूले भन्नुभयो, म त मानिसहरूले जीवन पाउन् भनी संसारमा आए। प्रभु येशूले भन्नुभएको वचनको अर्थ के हो यसो बुझ्ने प्रयास गर्नुहोस् त। आज धेरै मानिसहरू बाँचिरहेको छु, जिइरहेको छु त भन्छन्, तर के साँच्चै उनीहरूसित जीवन छ त? के खानु, लाउनु, काम गर्नु, यताउति उफ्रनु मात्रै जीवन हो? मानिससँग त्यो जीवन छैन जुन जीवन प्रभु येशूले दिन चाहनुहुन्छ, आनन्दको जीवन, अजम्बरी जीवन। जवान मानिसहरू निराशाको जीवन जिइरहेका छन्। निराशाले उनीहरूलाई गलत संगतमा पारेको छ, नराम्रा थोकहरूको कुलतमा पारेको छ, जीवन नाश भइरहेको छ। प्रिय जवान मानिस, मेरा आवाज सुन्दै गर्नुभएका जवान मानिस, तपाईँको जीवन त्यस्तो नहोस्। तपाईँ हरेस खाएर निराश भएर नजिउनुहोस्। हुन सक्छ तपाईँको जीवन संघर्षले भरिएको छ, धेरै कठिनाईहरूको सामना गर्नु परेको छ, तर विचार गर्नुहोस्, धेरै घोटिएपछि, धेरै घस्रिएपछि नै हीरा चमचम चम्कन्छ। आज जीवनमा घाम लागेन, चिताएको पुगेन भनेर गलत संगतमा नलाग्नुहोस्। जीवनलाई नाश पार्ने कुलतहरूमा नफस्नुहोस्। बरु परमेश्वरसँग प्रार्थना गर्नुहोस्, जीवित परमेश्वर आएर निराश भएर नजिउनुहोस्। हुन सक्छ तपाईँको जीवन संघर्षले भरिएको छ, धेरै कठिनाईहरूको सामना गर्नु परेको छ, तर विचार गर्नुहोस्, धेरै

हुनुहुन्छ। उहाँको वचन पढ्नुहोस्, उहाँलाई पुकार्नुहोस्, निश्चय उहाँले तपाईँलाई निराश पार्नुहुने छैन। भजनकारले बाइबलमा लेखेका छन्, जवान मानिसले आफ्नो चालचलन कसरी चोखो राख्न सक्छ, तपाईँको वचन अनुसारको जीवन बिताएर नै हो। वचन संग्रह 119:9। परमेश्वरको वचन पढ्दा र त्यो पालन गर्दा त्यसले मानिसलाई उच्च चरित्रको व्यक्ति बनाउँछ। विचार गर्नुहोस् त, आज पढे लेखेका मानिसहरू कति धेरै छन्। हर किसिमका तालिम पाएका मानिसहरू छन्, तर शिक्षित भएर पनि चरित्र भने बेठिक छ। सबैभन्दा ठूलो योग्यता असल चरित्र हो। असल चरित्रलाई परमेश्वरले साथै मानिसले पनि आदर गर्छन्। पढ्नु, लेख्नु, तालिम गर्नु अति नै उत्तम र महत्वपूर्ण कुरा हो, तर त्यसको साथमा इमानदारी, सत्यता अति नै जरूरी हुन्छ, जुन असल चरित्रबाट आउँछ। आज तपाईँको जीवन कस्तो छ? भर्खरै केही जवान डाक्टरहरूको सड़क दुर्घटनामा मृत्यु भयो। उनीहरू एक मित्रको जन्मदिन मनाउन एउटा शहरबाट अर्को शहरतिर जाँदै थिए। मोटरगाड़ी हाकेर मदपान गरेका थिए। अर्को शहरमा गएर पनि सायद बेसरी मद्यपान गर्न चाहन्थे। उनीहरूले काम गरेको शहरमा उनीहरूले मद्य पिएको कसैलाई थाहा पाए बदनाम हुने डर थियो। यसैले अर्कै शहरतिर गए, तर दुर्घटनाले जीवन खोस्यो। विचार गर्नुहोस्, आमा बुवाले कुन आशाले डाक्टरी पढाएका थिए होलान्। पढ्नु त पढे, तर मद्य पिउने कुलतमा पनि परे। आमा बुवालाई कस्तो ठूलो विस्घात! शिक्षित मानिस कुनै कुलतमा पर्छ भने कि उसलाई सम्मान र विश्वास गर्न सकिन्छ? सायद सकिँदैन। तपाईँको जीवन कस्तो छ? बाइबलले भन्छ, परमेश्वरको भय मान्नु नै ज्ञानको शुरू हो। याद गर्नुहोस्, तपाईँसित एउटा जीवन छ, तपाईँको परिवार छ, आफ्ना मान्छेहरू छन्, आमा बुवा छन्, भाइ बहिनीहरू छन्। सोच्नुहोस्, याद गर्नुहोस्, यो जीवन तपाईँको, यो परिवार तपाईँकै हो। आफ्नो परिवारको निम्ति असल कुरा सोच्नु, यो तपाईँको हक हो।

मेरो आवाज सुनिरहनु भएका प्रिय मित्र, धेरैको निम्ति परिवार गाह्रो हुन सक्छ, तर बाइबलले भन्छ परिवार हाम्रो निम्ति आशिष हो। परिवारको नजिक आउनुहोस्, तपाईँ आशिषित बन्नुहुनेछ। आजको कुराकानी सुनेर तपाईँको मनमा कुनै प्रश्न वा जिज्ञासा छन् भने निसंकोच मलाई लेख्नुहोस्। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: शिक्षा नै शक्ति हो। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 75 यहाँहरूलाई स्वागत छ। यदि तपाई आफ्नो जीवनमा ठूलो कामहरू हासिल गर्न चाहनुहुन्छ भने तपाईँले ध्यान केन्द्रित गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण सम्पत्ति भनेको सिकाइ मार्फत आफ्नो दिमागको विकास गर्नु हो। हाम्रो दिमाग हामीसँग भएको सबैभन्दा मूल्यवान सम्पत्ति हो। जीवनमा सफल हुनेहरूलाई असफल हुनेहरूबाट प्राय अलग गर्ने महत्वपूर्ण कुराहरू मध्ये एक भनेको व्यक्तिले आफूलाई सुधार गर्न समय खर्च गर्ने दृष्टिकोण हो। धेरै बुद्धिमान र सफल पुरूष र महिलाहरू छन् जसले आफूले जानेका सबै कुरा पुस्तकहरू र सेमिनारहरूमा खन्याएका छन्। हामीसँग पहुँच भएका केही बहुमूल्य जानकारीहरू अनलाइन निशुल्क वा धेरै कम लागतमा उपलब्ध छन्। यसका लागि आवश्यक पर्ने भनेको तपाईले उनीहरूले तपाईलाई के सिकाउन सक्छन् भनेर खोज्ने, सिक्ने र समय निकाल्ने अनुशासन हो। अज्ञानता मानवताको सबैभन्दा ठूलो शत्रु मध्ये एक हो। यद्यपि इन्टरनेटको साथ अज्ञानता आफैमा निहित र अक्षम हुन्छ, हामी सफलता प्राप्त गर्न आवश्यक पर्ने सबै कुरा सिक्न सक्छौ। आज पहिले भन्दा धेरै जानकारी छ जसले हामीलाई हाम्रो अवस्था सुधार गर्न मद्दत गर्न सक्छ। डोमीको पुस्तक 2 अध्यायको 47 पद, 3 दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूका बीचमा बसेर तिनीहरूका कुरा सुन्दै तिनीहरूलाई प्रश्न गरिरहेको भेटाए। येशु परमेश्वरको वचन सिक्न चाहनुहुन्थ्यो, त्यसैले उहाँले आफ्नो समयका महान धार्मिक शिक्षकहरूको अगाडि आफूलाई उभ्याउनुभयो र उहाँले तिनीहरूलाई प्रश्नहरू सोध्नुभयो। हाम्रो जीवन त्यस्ता मानिसहरूले घेरिएको छ जसले हामीलाई के सिक्न आवश्यक छ भनेर सिकाउन सक्छन् ताकि हामी सफल हुन सकौं। यसको फाइदा उठाउनुहोस्, विशेष गरी ती व्यक्तिहरूबाट जसले तपाईँले प्राप्त गर्ने प्रयास गरिरहनु भएको कुरामा सफलता अनुभव गरेका छन्। एउटा भनाई छ कि यदि तपाईँ एक राम्रो माझी बन्न चाहनुहुन्छ भने तपाईँले एक कुशल माझीसँग समुद्रमा जानुपर्छ। त्यसै गरी यदि तपाईँ कुनै विशेष क्षेत्रमा उत्कृष्ट बन्न चाहनुहुन्छ भने तपाईँले आफूले प्रयास गरिरहेको क्षेत्रमा पहिले नै सफल भइसकेका व्यक्तिहरूबाट सिक्नको लागि सक्दो प्रयास गर्नुपर्छ। धेरै किताबहरू पढ्ने छनौट गर्नुहोस्। पढ्नु मनको लागि हो, जसरी व्यायाम शरीरको लागि हो, पढ्नु तपाईँको सफलताको लागि महत्वपूर्ण छ। यसका लागि पूर्ण एकाग्रता मात्र आवश्यक पर्दैन, तर तपाईँले पढेर त्यस्ता कुराहरू सिक्नुहुन्छ जुन तपाईँले अरू कुनै तरिकाले सिक्न सक्नुहुन्न। यसको कुनै विकल्प छैन। अध्ययनहरूले देखाएको छ कि अमेरिकामा धेरै जस्तो प्रभावशाली व्यक्तिहरू धेरै पुस्तक पढ्नेहरू हुन्। तिनीहरू आत्मविश्वासलाई आफ्नो सफलताको लागि महत्वपूर्ण कारक मान्छन्। प्रिय श्रोता, आफ्नो रोजाइको करियरमा राम्रो फल देख्नका लागि तपाईँले विशेष योग्यताको त्यो क्षेत्रमा शिक्षा हासिल गर्नुपर्छ। रोजगारदाताहरूले विरलै कामदारहरूलाई काममा राख्छन् किनभने व्यक्तिले रोजगारी चाहन्छ। तिनीहरूले आफ्नो कम्पनीलाई आवश्यक पर्ने काम गर्न योग्य व्यक्तिहरूलाई काममा राख्छन्। एकपटक तपाईँले करियरको लागि आफ्नो रोजाई पहिचान गरेपछि प्रतिष्ठित कलेज वा विश्वविद्यालयबाट स्नातक डिग्री प्राप्त गर्नाले सम्भावित रोजगारदातालाई तपाईँलाई काममा राख्ने जोखिमपूर्ण कदम चाल्न प्रभावित पार्न धेरै मदत गर्नेछ। हितोपदेशको पुस्तक 18 अध्यायको 15 पद, विवेकीको हृदयले ज्ञान प्राप्त गर्छ, बुद्धिमानको कानले त्यो खोजी निकाल्छ। ठूलो सफलता प्राप्त गर्न तपाईँले जान्नुपर्ने कुराहरू सिक्नको लागि अनलाइन कोर्सहरू र प्रत्यक्ष सेमिनारहरूमा भाग लिनु अर्को महत्वपूर्ण तरिका हो। दुर्भाग्यवश
4: तपाईँको कलेज र विश्वविद्यालयहरूबाट सिक्ने धेरै जस्तो कुराहरू सैद्धान्तिक प्रकृतिका हुन्छन्। ती कक्षाहरू सामान्यतया ती व्यक्तिहरूद्वारा सिकाइन्छ जसले त्यो क्षेत्रमा कुनै व्यवहारिक अनुभव छैन। ती कक्षाहरू सामान्यतया ती व्यक्तिहरूद्वारा सिकाइन्छ जसको त्यो क्षेत्रमा कुनै व्यवहारिक अनुभव छैन। तिनीहरू केवल पाठ्य पुस्तकबाट सिकाइरहेका हुन्छन् र त्यो व्यवहारिक ज्ञान र व्यवहारिक अनुभवको लागि उचित विकल्प होइन। यस कारणले गर्दा तपाईँले पछ्याउन चाहनु भएको क्षेत्रमा सफल साबित भएकाहरूद्वारा सिकाइने अनलाइन कोर्सहरू र प्रत्यक्ष सेमिनारहरूमा भाग लिन सक्दो प्रयास गर्नुहोस्। तपाईँले प्राप्त गर्न सक्ने सबै तालिम प्राप्त गर्ने प्रयास गर्नुहोस्। उच्च स्तरको मानसिक स्वास्थ्य र मानसिक तरिका प्राप्त गर्न हरेक दिन कडा परिश्रम गर्न आफूलाई अनुशासनमा राख्नुहोस्। आत्मविश्वासमा ध्यान केन्द्रित गर्नुहोस्। यसले तपाईँलाई तपाईँको रोजाएको सफल करियरको लागि ढोका खोल्न अनुमति दिनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको हो।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
5: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
6: अछि नेनादीको दुनिया आत्मिकी ज्याजो स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। हबु योजना या पल्सा परमेश्वर या योजना माला दिस जय मसी जुजलपा जी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यु जीवन या छे श्रृंखला भाग 44 के छि सकसित न लसकुस जीवो पृथ्वी ग्रह वया जम खवया सृष्टिकर्ता परमेश्वर ख वे गया बुद्धि या त सुना अस्वीकार वे गया सृजना ठुकिया प्रमाण ख तर परमेश्वर या बुद्धि थ त ल केनी गु पल्सा जीवने थगु ल लेगु निर्णय याइपी युगको मनोतदु हित उपदेश चिन्हगु अध्याय यो चिन्हको पद के ध्यात गुदु मूर्ख तेस थगु खे ख त्याकी तर बुद्धि दुपिन्छ मेपिनीको सल्लाह नियनी यपिनियन मेपी झी स्वया यको अवस्था या त बालाक ह्युम मनोपाखी वहाली क्यागु याग्ले बुद्धिमानी जुई परमेश्वर स्वया बालक सुनास्यु यसैया नियन्यागु अध्याय यु च्यागु गुगु पत्के धात गुदु छादासा छिमगु बिचा थिए जिगु बिचा मखु अले छिमगु लफु थिए जिगु लपु मखु परमप्रभु घोषणा याना दिल कथे आकाश पृथ्वी सोया त जा अथे हे जिगु लम्पु छिमगु लम्पु सोया ओ जिगु बिचा छिमगु बिचा सोया त ध जिगु जीवन परमेश्वर या त ल ल्यागु सोया बालागु निर्णय मेगु मधु झिस झिगु नीति छु बाला ओ गुगु लम्पुई वनेमा धका झिस स्यु धका त्याके फु तर जब झिस थ त सोया अप्प बुद्धि दुम सर्वशक्तिमान परमेश्वर या न्यने थ त विनम्र याइगु लेइ बोले जब झिस झिगु इच्छा सोया वैकया इच्छा माली वो लपु गथेयाना सफल जी धका झिस मस्युसा अले जक्क परमेश्वर झी त सही लपुई यङ्की गुगे झी त त धङ्गु ख वो मुक्ति पाखी यङ्की हितोपदेश चिमखुगु अध्याय यो सङ्गु पत्य धाटगुडु थम याइगु यागु ज्या परम प्रभु या त ललाना बिउ अले छिगु फुक्क ज्या तालाई झिस छु यामा धका बिचा याइगु स्वया न परमेश्वर दयादिगु ज्या पूर्ण रूपमा आत्मसमर्पण याय भले जक्क झिस झिगु जीवने धाठ्यङ्गु विजय खनि झिस परमेश्वर या त छुछु ज्या जक्क यायगु व छु मनु तलिसे जक्क स्वापु तेगु धका ध्याबले छिसो परमेश्वरिया बुद्धि या त छगु चेल्फे तया चुङ्गु जुई अले छिस छुकिया त झिगु हे अप्रयातता बुद्धि प्रतिस्थापन याई गुयाई अले छि परमेश्वरिया लाते थुकी थ चुना चुने कि छिगु जीवने सवा हे त छिस वै तके सीमा तया चुङ्गुनी वैकल छिगु जीवने त धङ्गु विजय हे मफुत हितोपदेश चिङखुङ्गु अध्यायु चिङखुगु पथे ध्यातगुदु ल दैगु सोया बुद्धि दैगु गुली बाला अले व दैगु सोया भिङ्गु न्याय दैगु गुली बाला यो पिनिमिति जेवा सुख न्याय फैमखो दैगु फुलागु धापोदु थो तस्क सत्य ख अले जीस थो संसारे योगको धनी मनु त स्वेबले मनु त परमेश्वर लिसे स्वापु मधुनी व इम्स थगु जीवने या नीति परमेश्वर या योजना या त पालन मयागुनी असन्तुष्ट व दुख जागु खनि भजन र सोह्र अध्याय एघार पत्य त गुदु छिन जित जीवन या लपु केनादी छिना पचुना जित लेटा किबी अले थो लसता जित सदा सदा बियादी जीवने धाथेगु सन्तुष्टि आनन्द व शान्ति थगु जीवनया नीति परमेश्वरिया योजना पालन यायगु लेपी लिसे अनुभव्याई नापाङ्गु कुरन्थी निगु अध्यायु झिन्गु पत्के धातगुदु परमेश्वर जित थो संसारियागु आत्मा बियादिगु मह बरु पवित्र आत्मा बियादिगु ख वेकमा बियादिगु फुक्क ख झिस सिके फेमा धका झित थो बियादिगु ख यो पि नियनमेपि छि थगु जीवने परमेश्वर या शक्ति व आशीर्वाद छा मखनागु धका विचा याना दिगु जुइफु छि थ म हे छु यायगु को छिना दिगु जुइफु परमेश्वर छित छिगु दुने पवित्र आत्मा या वरदान क्या त क्षमता ब्यादि गुदु अले वो आत्मा या ख निएना वो उकिया कथ न्यासिमुना छि छिगु जीवन हने फै अथे याइपिन्छ अनन्त परमेश्वर या आज चाहे पुगु सवाकाइ थौयागु वचन निना दिगुने परमेश्वर र छि सकसित न सभाविमा जय मसी नियनमिपि छिम्स नकतिन हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगु हसना जिगु हे नेपाल भाषा या रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर दु 9868553349 9868553349 कासा ज्याजो नेला दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसी।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
3: परमेश्वरको नजरमा असल कुरा। नमस्कार तथा जय मसीह, म जोनी एरिक्सन टाडा हुँ। आज म परमेश्वरको नजरमा असल कुरा के हो भन्ने विषयमा केही कुरा पार्न चाहन्छु। पौडी डाइभिङ गर्ने क्रममा भएको दुर्घटनामा मेरो घाँटी भाँचिएपछि म निराश र चारै हात खुट्टा नचल्ने अवस्थामा पुगे। जीवनभर व्हीलचेयरमा बस्नुपर्ने कुरा सोच्दा मात्र पनि मलाई असह्य लाग्थ्यो। वास्तवमा इमानदारीपूर्वक भन्नुपर्दा आफ्ना हात खुट्टा चलाउन नसक्ने अवस्थामा कसरी जीवन बिताउने भन्ने कुरा म कल्पना पनि गर्न सक्दिन थिए। त्यसैले त्यसबेला मैले गर्ने हरेक प्रार्थनाको मुख्य विषय फेरि हिँड्नु पाउनु नै थियो। मेरो विचारमा त्यो एउटा असल प्रार्थना थियो। आखिर मत्ती अध्याय 7 यीशुले भन्नुभएको छ, दुष्ट मानिसले पनि आफ्ना छोराछोरीलाई असल कुरा दिन जान्दछन् भने झन स्वर्गमा हुनुहुने तपाईँका पिताले उहाँसँग माग्नेहरूलाई असल कुरा दिनुहुने छैन र। त्यसैले मेरो सोचाइ यस्तो थियो, हिँड्न पाउनु असल कुरा हो, त्यो एउटा असल वरदान हुनेछ। हिँड्न पाउनुभन्दा राम्रो कुरा अरू के हुन सक्छ र? यदि परमेश्वर मेरो जीवनमा असल कुरा चाहनुहुन्छ भने उहाँले अवश्य नै मलाई फेरि हिँड्न सक्ने बनाउनुहुनेछ। यदि त्यो सम्भव छैन भने पनि कम्तीमा मेरा हातहरू त चल्न थालुन्, मेरा काम गर्ने हातहरू हुनु पनि त एउटा असल वरदान हो। त्यसैले फेरि हिँड्न सकु भनेर मैले सम्भव भएसम्म सबै कुरा गरे। म फिजियोथेरापिस्टहरूसँग समेत बहस गर्थे र एक दिन म आफ्नै खुट्टामा उभिनेछु भनेर उनीहरूलाई विश्वस्त गराउन खोज्थे। म निको पार्ने सेवाहरूमा जान्थे र व्हीलचेयर प्रयोग गर्ने अरू मानिसहरूसँगै अगाडि ठिक बीचमा गएर बस्ने गर्थे मेरो चमत्कार प्राप्त गर्नका लागि। मैले परमेश्वरसँग सम्झौता समेत गरे, फेरि उभिन, दौड़िन र घोड़ा चढ़न, कसैको हात समात्न वा कोका कोला बोतल समात्न मात्र पाए भने म जे पनि गर्नेछु भनेर प्रतिज्ञा गर्थे। मैले आफ्नो आत्मिक जीवन पनि अझ व्यवस्थित बनाए, उहाँको वचन नियमित रूपमा पढ्न थाले र अझ धेरै प्रार्थना गर्न थाले। मेरो सोचाइमा परमेश्वरले आफ्ना अझ जोशीला र आज्ञाकारी अनुयायीहरूको प्रार्थना पक्कै पनि अस्वीकार गर्नुहुन्न होला, होइन र? त्यसैले तपाईँ कल्पना गर्न सक्नुहुन्छ, केही वर्ष बितिसक्दा पनि म अझै पक्षघातकै अवस्थामा रहेको देख्दा म कति निराश भए होला। मेरा औलाहरू अझै चल्दैन थिए। अनि मैले सोचे, परमेश्वर, भजन संग्रह 84 तपाईँले आफै भन्नुभएको छ कि तपाईँले निष्कपट चालचलन गर्नेहरूबाट कुनै असल कुरा रोक्नुहुन्न। म त कुनै खराब काम गरिरहेकी छैन, वास्तवमा तपाईसँगको मेरो आत्मिक चालचलन पनि राम्रै छ। त्यसो भए अब मेरो खुट्टा फेरि चल्ने समय भएन र? म बुझ्न सकिरहेकी थिइन। परमेश्वरले कुनै असल कुरा रोक्नुहुन्न भनेर प्रतिज्ञा गर्नुभएको थियो। माफ गर्नुहोस्, तर मेरो लागि हिँड्न पाउनु एउटा असल कुरा नै थियो। त्यसपछि एक दिन एउटी साथीले मलाई भनिन्, जनी, म तिमीलाई एउटा कुरा भन्न चाहन्छु। मलाई लाग्छ तिमी निकै साहसी छौ। म तिम्रो मुस्कान देख्छु। तिमी पक्षघातमा भए पनि तिम्रो त्यो मुस्कानले मलाई आफ्ना समस्याहरू बीच पनि परमेश्वरको अनुग्रहद्वारा मुस्कुराउन सक्छु भन्ने सिकाउँछ। त्यसका लागि धन्यवाद। उसले भनेका यी शब्दहरू मेरो हृदयमा गुन्जिरहे, किनभने मेरो मनमा केही कुराले भनिरहेको थियो, सायद यही नै परमेश्वरको असल वरदान हो। सायद परमेश्वर मेरो खुट्टा निको पारेर मलाई उभ्याउनु भन्दा पनि सबै परिस्थिति र हरेक अवस्थामा उहाँतर्फ दौड़िन सक्ने गरी मेरो हृदयलाई निको पार्न बढ़ी इच्छुक हुनुहुन्थ्यो। परमेश्वर अझ गहिरो प्रकारको निको पराईमा रुचि राखिरहनु भएको थियो। अनि त्यसपछि मेरा प्रार्थनाहरू पनि बदलिन थाले। मैले सन्तुष्ट हृदय, शान्त मन, गलत इच्छाबाट जोगिएका आँखाहरू, फोहोर कुरा सुन्न अस्वीकार गर्ने कानहरू, गुनासो नगर्ने मुख र उहाँका आज्ञाहरू पालन गर्ने आत्माका लागि प्रार्थना गर्न थाले। त्यसो भए मत्ती अध्याय 7 हामी कसरी बुझ्ने? परमेश्वरका असल वरदानहरू के हुन्? हामी आर्थिक स्थिरताको लागि प्रार्थना गर्न सक्छौ, तर परमेश्वरले त्यो भन्दा राम्रो कुरा दिन सक्नुहुन्छ, उहाँमाथि भरोसा गर्न सक्ने अझ गहिरो र बलियो विश्वास। हामी विवाह गर्न चाहन सक्छौ, तर परमेश्वरले हामीलाई अविवाहित नै राख्न सक्नुहुन्छ ताकि हामी उहाँमाथि अझ बढी निर्भर हुन सकौं। हामी स्वास्थ्य परीक्षणको रिपोर्ट राम्रो आओस् भनेर प्रार्थना गर्न सक्छौ, तर परमेश्वरले त्यसको सट्टा उहाँको अनुग्रहमा अझ मिठो र गहिरो निर्भरता दिन सक्नुहुन्छ, र त्यो पनि असल कुरा हो। यी सबै कुराले अन्तत साहस, विश्वास दृढता, सहनशीलता, गहिरो शान्ति र कसैले हल्लाउन नसक्ने आनन्द उत्पन्न गर्छन्। यिनै परमेश्वरका असल वरदानहरू हुन्। त्यसैले तपाईँको जीवनमा आएको पछिल्लो ठूलो परीक्षाको बारेमा सोच्नुहोस् अनि आफैलाई सोध्नुहोस्, त्यो परीक्षाबाट के असल कुरा निस्क्यो? ती कठिन दिनहरूमा प्रभुले मलाई कुन असल वरदान दिनुभयो? यस विषयमा सोच्नुहोस्। मलाई विश्वास छ तपाईँले पनि आफ्नो हृदयमा परमेश्वरले परिभाषित गर्नुभएको असल कुरासँग गहिरो सहमति र आनन्द अनुभव गर्नुहुनेछ। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाराद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840470। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सूचना यस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली अनामनगर काठमाडौँ, फोन नम्बर 01-4770-754, 01-4770-754 र 01-5913-755, 01-5913-755।
7: यता नआऊ है बुहारी, तलै बस, छाछुट नगर। आज कति दिन रे?
8: 3 दिन भयो।
7: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
8: केही हुन्न मुआ, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
7: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
8: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
9: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
7: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
5: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: जय मिश्री, नमस्कार। म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम हिडेन ट्यालेन्ट।

0: जेबीसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हिडन ट्यालेन्टमा आदरणीय श्रोता, कार्यक्रम हिडन ट्यालेन्ट लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं। प्रत्येक हप्ता बुधबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत विशेष गरिकन तपाईसँग भएका प्रतिभाहरू हामी प्रस्तुत गर्ने गर्दछौं। तपाईँले भजन गीतहरू गाउन सक्नुहुनेछ, तपाईँ आफैले रचना गर्नुभएका भजनहरू, गजलहरू, कविता, मुक्तकहरू छन् भने गाएर वाचन गरेर सुनाउन सक्नुहुनेछ र कुनै पनि विषयमा टिप्सहरू, जानकारीहरू पनि राख्न सक्नुहुनेछ, छोटो मिठो आशिष मार्न सक्नुहुनेछ र मैले भनेका भन्दा बाहेकका प्रतिभाहरू छन् भने पनि तपाईँले आफ्नो प्रतिभा प्रस्तुत गरेर प्रभुको महिमा गर्न सक्नुहुनेछ है। र अबको लगभग 1 घण्टा हामी तपाईँसँग रहनेछौं। फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ। फोन गर्नुहुने मध्येबाट एकजना श्रोतालाई हामी लकी ड्र मार्फत विजेता बनाउँछौ र उहाँले रिचार्ज कार्ड पनि प्राप्त गर्नुहुनेछ र रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ चन्द्रमाया मगरज्यूले र हाम्रो टेलिफोन नम्बर आएको छ 01-47-70-754 र 98-23-44-46 हाम्रो व्हाट्सएप नम्बर रहेको छ र कार्यक्रम मार्फत हामी तपाईसँग कुराकानी गर्दै तपाईसँग भएका प्रतिभाहरू प्रस्तुत गरेर साथ दिन्छौ। तपाईँले हामीलाई अवश्य पनि फोन गरेर साथ दिन सक्नुहुनेछ। फोनलाइनमा कोही श्रोता आइ पनि सक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो,
1: गीत भजन गाउँदै परमेश्वरको महिमा गरौँ कि भने हिडन ट्यालेन्ट कार्यक्रमको ढोका ढोकाको नाम हजुर, म पम्फा ढोका पनि।
0: जय मसी पम्फाजी, जय मसी, स्वागत छ तपाईँलाई कार्यक्रममा। एकदमै आरामै छौँ हामी, तपाईँ कस्तो हुनुहुन्छ? र आज भनेपछि भजन गीतहरूको साथ दिन गइरहनु भएको छ।
1: मेरो नयाँ भजन मैले लेखेको परमेश्वर दिनुभएको शब्दहरू यसो गाइड गरिदिनु भएको छ ल हजुर, म त केही पनि जान्दिनँ। नयाँ गीत हो, मैले उयो रेकर्ड गर्ने पनि एकदमै इच्छा लागेको छ। परमेश्वरले समय मौका दिनुभएपछि म चाहिँ नि म रेकर्ड गर्नेछु।
0: हजुर हुन्छ, एकदमै हामी सुन्न उत्साहित छौँ पम्पाजी, सुरु गर्न सक्नुहुनेछ।
1: धन्यवाद, धन्यवाद।

संसार गर्छु ईश्वरको जय जयकार गर्छु आहा छैन ईश्वरसँग म कहिले भेट्न पाउँछु आहा छैन

गई प्रशंस गर्दै महिमा गर्दै उनैको सेवा गर्छु यीशुको चरणमा पर्छु यो जीवन

0: एकजना आमेन साह्रै मिठो गीत पम्फाजी, मिठो गीत र अब छिट्टै हामीले तपाईँले यो गीत रेकर्ड गर्नु भएर हामीले सुन्न पाऊ है त, हाम्रो प्रार्थना छ तपाईँको लागि। हजुर एकदमै, र तपाईँलाई धेरै धेरै धन्यवाद, खुसी लाग्यो र यसलाई चाहिँ छुटौ पम्फाजी, जय मसी। हजुर हाम्रो पम्फा रोकाजी हुनुहुन्थ्यो, साह्रै मिठो गीत उहाँ आफैले रचना गर्नुभएको गीत उहाँले गाएर सुनाउनु भएको छ भने व्हाट्सएप कलमा कोही श्रोता आइ पनि सक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो
1: हेलो,
0: जय मसी सावित्रीजी।
1: जय मसे पुनम म्याम, जय मसे।
0: हजुर आरामै हुनुहुन्छ तपाईँ?
1: एकदम आराम छु। हजुर कस्तो हुनुहुन्छ?
0: हजुर हामी पनि एकदमै आरामै छौँ सावित्रीजी।
1: राजा खाना भयो त हजुरको?
0: खानपिन भइसक्यो हाम्रो, तपाईँले खानुभयो खाना?
1: अब कार्यक्रम सकेपछि सुन्दैछु।
0: हजुर हजुर बिस्तारै
1: कति राम्रो भजन है।
0: हजुर एकदमै एकदमै,
1: रेकर्ड गरेर फेरि एफएममा नि सुन्न पाऊ, प्रभुले धेरै आशिष दिनुभएको होस् भन्न चाहन्छु पम्फा दिदीलाई। आशिष दिनुभएको
0: हजुर एकदमै, र पम्फाजीले सुनिरहनु भएको छ होला। र सावित्रीजी तपाईँ कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
1: मलाई नि गाउन मनपर्छ।
0: हजुर एकदमै मिठो गाउनुहुन्छ सावित्रीजी।
1: जानी नजानी मैले नि एउटा भजन चाहिँ रचेको छु अब।
0: हजुर हजुर,
1: यसमा चाहिँ प्रभुले कस्तो गर्नुहुन्छ उहाँको महिमाको निम्ति हो, अनि हजुरहरूले पनि यसो मूल्याङ्कन गरिदिनु भएको होस् है।
0: हुन्छ हुन्छ सावित्रीजी,
1: म चाहिँ भजन गुनगुनाउँछु तर मलाई भाषा लय चाहिँ त्यसरी मैले सोचेको त छैन, म आफ्नै भाषा बनाएर भन्छु है त।
0: हुन्छ हुन्छ, हामी सुन्न तयार छौ, सुरु गर्न सक्नुहुनेछ।
1: सुनेर आशिषित हुनुभएको हो जतिले सुन्नुहुन्छ एफएम।
0: हजुर हुन्छ,
1: मैले जानी नजानी गरेको छु यो पनि है, कोसिस गरेको छु।
0: हजुर हुन्छ,
1: सधैँ अरूको भजनै गाइरहन्थे, आज चाहिँ मैले नि एउटा कोरेको छु प्रभुको महिमाको लागि है, यो जानी नजानी मैले गरेको छु, प्रभुले आशिष दिनुभएको होस्।
0: हुन्छ

September, saindo que puxará. Saindo que puxará. Maneira.

भयो प्रभुको मधुर स्वरले बोल्नु भयो धन्यवाद प्रभु धन्यवाद धन्यवाद धन्यवाद।

0: हालेलुया, प्रभुको महिमा भएको होस्।
1: आमेन आमेन। मिठो भजन रचना गर्नुभएको रहेछ सावित्रीजी, र प्रभुको महिमा यसरी नै गर्दै जानुहोला। प्रभुले धेरै आशिष दिनुभएको होस्। एकदम खुसी लाग्यो तपाईँले पनि गाउनुभएका गीतहरू आगामी दिन हामी सुन्न र रेडियोबाट सुनाउन सकौं, यही उत्साह दिन चाहन्छौ तपाईँलाई पनि है।
0: त्यसैले नै फेरि हामी चाहिँ मकै बसेका छौँ।
1: हजुर, मैले एकदमै त्यो तपाईँले साँच्चै नै राम्रो गरिरहनु भएको कुरालाई नै मैले अप्रिसिएट गरेको हो, र यसरी नै अगाडि बढ्नुहोस् है पनि भन्न चाहन्छौ सावित्रीजी। र अहिलेलाई चाहिँ छुटौँ हामी, जय मसी। र हाम्रो सावित्री खड्काजी हुनुहुन्थ्यो र उहाँले आफै रचना गर्नुभएको भजन गीत गाएर जानुभएको छ। फोनलाइन कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो,
2: जय मसी म्याम।
1: जय मसी हजुर, जय मसी। रश्मिलाजी बोल्दै हुनुहुन्छ?
2: होइन म्याम, म पवित्र।
1: पवित्राजी, पवित्राजी कस्तो हुनुहुन्छ तपाईँ?
2: अलि सन्चो छैन म्याम, बिराम अस्ति एक हप्ता डेढ हप्ता भइसक्यो बिराम भएको, आज
1: अलिकति। ए हजुर, आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला पवित्राजी। र आज तपाईँ कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
2: मलाई भजनै गाउनु मन पर्छ म्याम।
1: एकदमै, सुरु गर्न सक्नुहुनेछ।

0: धन्यवाद म्याम।
1: एकदमै अर्थपूर्ण भजन गीतको साथ दिनुभयो, धेरै धेरै धन्यवाद पवित्राजी। र पवित्रा नगरकोटीजी हुनुहुन्थ्यो, उहाँले भजन गीत गाएर जानु भएको छ। र कार्यक्रम हिडन ट्यालेन्ट मार्फत तपाईँले पनि यसरी नै साथ दिन सक्नुहुनेछ भने व्हाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो,
1: जय मसी।
2: जय मसी।
1: हाम्रो लक्ष्मी महाराजनजी कस्तो हुनुहुन्छ तपाईँ?
2: सन्चै छु, हजुर कस्तो हुनुहुन्छ?
1: एकदमै आरामै छौँ हामी पनि। र लक्ष्मीजी, आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
2: मलाई त अरू केही पनि आउँदैन, नेपाली र नेवारी गीत मात्रै गाउन आउँछ।
1: एकदमै राम्रो,
2: नेवारी गीत गाउँछु।
1: हुन्छ हुन्छ, सुरु गर्न सक्नुहुनेछ।
2: 235 को मित्र तिमीलाई यो खबर छ भन्ने चाहिँ नेवारीमा गाउँछु।
1: हुन्छ हजुर।

0: मिठो वचन गीत नेवारी भाषामा गाउनुभयो लक्ष्मीजी, धेरै धेरै धन्यवाद तपाईँलाई, प्रभुले धेरै आशिष दिनुभएको श्राईलाई छुटो हामी जयमसी। हजुर, हाम्रो लक्ष्मी महर्जनजी हुनुहुन्थ्यो र उहाँले नेवारी भाषामा भजन गीत गाएर जानु भएको छ। मित्र, तिमीलाई यो खबर छ, चाँडै नै प्रभु आउनुहुन्छ र कोही हुनुहुन्छ व्हाट्सएप कलमा, उहाँलाई स्वागत गरौं। हेलो, अब माइली बहिनीको पालो। रमिताजी कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदम ठिक छु हजुर।
0: र आज तपाईँ भजन गीतकै साथ दिनुहुन्छ अथवा कुन कुराहरू प्रस्तुत गर्नुहुन्छ?
1: थोरै आशिष पनि बाँड्नेछु अनि त्यो सानो गीत एउटा पनि गाउनेछु नेवारीमै।
0: हजुर हजुर,
1: हाम्रो मण्डलीमा आइतबार, सोमबार, मंगलबार तीन दिन हिजोसम्म अगुवा तालिम भएको थियो। त्यहाँ तालिममा बसेर यहाँ कार्यक्रममा भाग पनि लिनु पाएन, एकदम व्यस्त एकदम। अनि त्यहाँ तालिममा एकदमै आशिषित भएको छु, नजानेका कति कुराहरू सिक्नु पायो, बुझ्नु पायो। परमेश्वरलाई धन्यवाद। अब म 97 नम्बर भजन गाउनेछु।
0: हुन्छ, अमिताजी सुरु गर्न सक्नुहुनेछ।

0: आमेन मिस.
1: आमेन आमेन. र प्रभु धेरै आशिष दिनुभएको समिताजी, र खुसी लाग्यो आज कुराकानी गर्न पाउँदा. र यसलाई चाहिँ छुटौँ हामी.
0: जेठी दिदी आउनुहुन्छ होला,
1: हामी एकदम आशा गर्दछौ जेठी दिदीको लागि. हुन्छ, माइली र कान्छी त आइहाल्नु भयो, अब जेठी दिदीको पालो हामी पर्खिन्छौ नि है. हुन्छ तपाईँलाई हजुर. हाम्रो अमिता महर्जनजी हुनुहुन्थ्यो, र हाम्रो अमिता महर्जनजी, लक्ष्मी महर्जनजी अनि हाम्रो विद्या श्रेष्ठजी, उहाँहरू चाहिँ जेठी माइली कान्छी दिदी बहिनीहरू एकदमै नेवारी भाषामा भजन गीतहरू गाउँदै प्रभुको महिमा गर्ने दिदी बहिनीहरू मध्ये हुनुहुन्छ उहाँहरू पनि. र एकदमै खुसी लाग्छ यसरी हामी मिलेर जहाँ जहाँबाट होइन आफ्नो प्रकारले आफूसँग भएका गिफ्टहरू अनि प्रतिभाहरू प्रस्तुत गर्दै प्रभुको महिमा गरिरहेको छौँ. र तपाईँले पनि श्रोता आज जति हामीलाई सुन्दै हुनुहुन्छ अनलाइन मार्फत यता अनियर मार्फत रेडियोबाट तपाईँले फोन गर्न सक्नुहुनेछ र भजन गीतहरू गाउन सक्नुहुनेछ, छोटो मिठो आशिष बाँड्न सक्नुहुनेछ, कुनै विषयमा तपाईँले टिप्सहरू दिन सक्नुहुन्छ, र सँगसँगै तपाईँले वाद्यहरू बजाएर सुनाउन सक्नुहुन्छ, कविता मुक्त गजलहरू वाचन गरेर सुनाउन सक्नुहुनेछ. र तपाईँसँग कुन प्रकारको प्रतिभाहरू छ आउनुहोस् न, कार्यक्रम मार्फत तपाईँले आफ्ना प्रतिभाहरू प्रस्तुत गर्दै प्रभुको महिमा गर्नुहोस् भन्ने उत्साह पनि हामी दिन चाहन्छौ. र फोन गर्दै गर्नुहोला, एउटा गीतको साथ दिन चाहन्छौ यो समयमा, गीतपछि उपस्थित हुने नै छौं.

0: यति मिठो गीत तपाईँको निम्ति राख्यौं। फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो, कोही श्रोता हुनुहुन्थ्यो, फोन लाइनबाट बाहिरिसक्नु भएको छ र केही छैन, तपाईँले हामीलाई फेरि पनि फोन गर्न सक्नुहुनेछ। हाम्रो फोन लाइन एकदमै खुला रहेको छ, राम्रो फोन नम्बर रहेको छ 01 47 70 754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98 23 44 46 र फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो बहिनी, जन्मसी
0: जय मसी पुनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर आरामै छु बहिनी, म आनन्दै छु, खुसी छु। यहाँतिर गाविस हो कि वडा र त यहाँ
0: हजुर हजुर
1: पाँच बजी जाने बिचमा तल, अनि बोलरहरू चेक गर्नु हुँदैछ के, सुगरहरू कोलेस्ट्रोलहरू, अनि उहाँ त सिनामङ्गलको डाक्टर रै हुनुहुन्छ, अनि यहीँ आएको फेरि खाना खाएर दिनलाई आएको, 12 बजेतिर आउनु त्यहाँ म अनि भन्नुभयो, अनि यहाँ त्यतिर झाकेर बसेको।
0: हजुर हजुर बुनाजी, ल खुसी लाग्यो। आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ कार्यक्रमबाट?
1: अनि त्यही त है, म कस्तो गुनगुनाउँदै आएको थिएँ, बिहानभरि नि गुनगुनाइरहेको छु है, अनि मैले गुनगुनाउँदै आएको थिएँ त्यहाँ उहाँभित्र पस्ने एकछिन, अनि त्यहाँ फेरि अब चिन्न निम्ति बिना है, अनि अलिकति एउटा दुडा म परमेश्वरको यो महान प्रेमलाई म सम्झना गरेर म उनै परमेश्वरसँग म गुनासो गर्छु, म कुरा गर्छु, म मेरो मनको चाहिँ एउटा खुसी आनन्द मेरो प्रभुलाई पोख्छु म, ल
0: हजुर हुन्छ
1: है, ल
0: हुन्छ

भयो मलाई चिन्नु भयो मलाई चुन्नु भयो हराई हराई रुँदै रुँदै शान्ति।

नदेखिनी आँसु सेन्दा अरू नपाए कति रोएछन् छाराका मानिसहरूसँग।

0: हालेलुया,
1: आमेन आमेन पुनाजी आमेन। प्रभुले धेरै आशिष दिनुभएको छ, एकदमै खुसी लाग्यो। र अहिलेलाई चाहिँ छुटौ हामी पुनाजी।
0: हुन्छ
1: नानी, जय मसीह। हामी पुना थापाजी हुनुहुन्थ्यो, उहाँले एकदमै आफ्नै प्रकारले होइन उहाँले प्रार्थना सहितको एउटा भाका उहाँले प्रस्तुत गर्नुभएको छ। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
2: जय मसी म्याम।
1: जय मसी पवित्राजी। हजुर, फेरि पनि स्वागत छ पवित्राजी। र केही कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ तपाईँ यो समयमा? हजुर पवित्राजी, तपाईँ पवित्र नगरको डिजी होइन त? हजुर, हुन्छ, सुरु गर्न सक्नुहुनेछ।

0: धन्यवाद म्याम।
1: मिठो भजन गीत गाउनु भयो, धन्यवाद पवित्राजी। यसलाई छुटौँ हामी। जय मसी। पवित्रा नगरकोटीजी हुनुहुन्थ्यो र मिठो गीत गाएर उहाँ जानुभएको छ। कार्यक्रम हिडन ट्यालेन्ट सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट, 105.6 MHz पोखराबाट। र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु म। हेलो, जय मसी। हाम्रो पुष्पजी बोल्दै हुनुहुन्छ। हजुर, कस्तो हुनुहुन्छ तपाईँ? आरामै हुनुहुन्छ? हो, लु स्वास्थ्यको एकदमै ख्याल राख्नुहोला, प्रार्थनामा सम्झिनेछौँ हामी पनि। र पुष्पजी, आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ? हजुर, हुन्छ, सुरु गर्न सक्नुहुनेछ।
2: बाटो तेरा जीवन पाए, जीवनकै अमूल्य धन पाए, बाटो तेरा जीवन पाए, जीवनकै अमूल्य धन पाए, यसो तिम्रो अनुग्रहले, यसो तिम्रो अगाट प्रेमले, यसो तिम्रो अनुग्रहले, यसो तिम्रो अगाट प्रेमले, भोको थिए मैले भोजन पाए, नाङ्गो थिए मैले वस्त्र पाए, भोको थिए मैले भोजन पाए, नाङ्गो थिए मैले वस्त्र पाए, यसो तिम्रो अनुग्रहले, यसो तिम्रो अगट प्रेमले, अँध्यारो जीवनमा ज्योति पाए, निरह जीवनमा खुसी पाए, अँध्यारो जीवनमा ज्योति पाए, निरह जीवनमा खुसी पाए, यसो तिम्रो अनुग्रहले, यसो तिम्रो अगट प्रेमले, यसो तिम्रो अनुग्रहले, यसो तिम्रो अगट प्रेमले।
1: मिठो वादन गीत गाउनुभयो पुष्पजी, धेरै धेरै धन्यवाद। हजुर हजुर,
3: साथीको नम्बरबाट कल गरेको थिएँ अनि।
1: ए हजुर, हुन्छ हुन्छ, धन्यवाद छुट्याउँ आइदिँदा। हजुर, पुष्प कुमार पहरीजी हुनुहुन्थ्यो र उहाँले भजन गीतको साथ दिएर जानुभएको छ कार्यक्रम हिडन ट्यालेन्ट मार्फत। र तपाईँले पनि यसरी नै आफ्ना प्रतिभाहरू प्रस्तुत गरेर साथ दिन सक्नुहुनेछ। फोन लाइन एकदमै खुला रहेको छ र एउटा गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ। फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छौं।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र श्रोता कार्यक्रम हिडन ट्यालेन्ट तपाईँ सुन्दै हुनुहुन्छ जहाँ हामी तपाईँसँग नै कुराकानी गरिरहेको छौं। तपाईँसँग भएका प्रतिभाहरूलाई प्रस्तुत गर्छौं र मिलेर हामी प्रभुको महिमा गर्दै आइरहेको छ। हाम्रो मुख्य उद्देश्य भनेकै प्रभुको महिमा गर्नु हो र तपाईँसँग भएका प्रतिभाहरूलाई चाहिँ आफैमा सीमित पनि नराख्नुहोस्, तपाईँले प्रस्तुत गर्नुहोस्, महिमा गर्नुहोस् प्रभुको भन्ने उत्साह पनि हामी दिने गर्दछौं। र परमेश्वरले चाहिँ अवश्य पनि हामीलाई बाइबलमा पनि कतिवटा हामीले यस्तो दृष्टान्तहरू पाउँदछौ होइन, र जस्तै कि एउटा हुन्छ नि बुद्धिमान नोकर अथवा भनौँ एउटा जुन सिक्काको उदाहरणमा पनि हामीले बाइबलमा त्यो दृष्टान्तमा पनि पाउँदछ। एउटा मालिकले चाहिँ नोकरहरूलाई विभिन्न अमाउन्टमा चाहिँ सिक्काहरू दिएर जानुहुन्छ अनि त्यो सिक्का चाहिँ जसले प्रयोग गरेर अझै त्यसमा वृद्धि गरे उसलाई चाहिँ मालिकले एकदमै खुसी भएर अझै थप उनीहरूलाई थपेर दिनुभएको कुराहरू र एउटा सिक्का पाउने मान्छेले झन् एउटा पाएको त्यसलाई पनि उसले लुकाएर राख्यो र उसँग भएको पछि मालिकले हिसाब किताब खोज्दा उसँग भएको त्यो सिक्कालाई पनि खोसेर अरूलाई दिएका कुराहरू हामी पाउँदछौ। भन्न खोजेको कुरा चाहिँ यो चाहिँ हरेक कुरामा लागू हुन्छ भने प्रतिभामा पनि लागू हुन्छ। तपाईँलाई दिइएका सिक्काहरू आज के छन्, के तपाईँले पत्ता लगाउनु भएको छ? ती सिक्काहरूलाई प्रयोग गर्नुहोस् र प्रभुको महिमा गर्नुहोस्। यदि तपाईँले आफैभित्र लुकाएर राख्नुहुन्छ त्यो हराएर नै जान्छ र फेरि अब ती सिक्काहरू चाहिँ फेरि गाउने बजाउने कुराहरू मात्रै हो भन्ने पनि होइन है। फरक फरक व्यक्तिहरूलाई परमेश्वरले फरक फरक उद्देश्य सहित दान वरदान अनि प्रतिभाहरू दिनुभएको छ। फरक फरक प्रकारले उहाँ चलाउन चाहनुहुन्छ। फलानुले चाहिँ नाच्नुहुन्छ राम्रोसँग, मलाई पनि नाच्ने नै वरदान होला भनेर त्यसरी कहिलेकाहीँ हामी गलत होइन अरूलाई हेरेर गलत प्रकारले आफूलाई दाँच्नु पनि ठिक होइन। तर वास्तवमै तपाईँलाई के कुरा दिएको छ भन्ने कुरा चाहिँ वास्तवमै पत्ता लगाएर ती कुराहरू चाहिँ प्रभुको महिमाको लागि प्रयोग गर्नुहोस्। लुकाएर नराख्नुहोस्, नलजाउनुहोस्, अप्ठ्यारो नमान्नुहोस्। तर गलत काम गर्न चाहिँ हामी लजाउनुपर्छ, अप्ठ्यारो मान्नुपर्छ, तर परमेश्वरको महिमाको लागि गर्ने कुराहरूको लागि चाहिँ हामीले साँच्चै नै आफूलाई एकदमै हिम्मत र आँट सहित प्रभुको लागि आफ्ना प्रतिभाहरू प्रयोग गर्दै प्रस्तुत गर्दै अगाडि बढ्नुपर्छ भन्ने उत्साह पनि दिन चाहन्छु म। र यो समयमा फेरि पनि एउटा गीतको साथ दिन चाहन्छु श्रोता, गीतपछि उपस्थित हुने नै छु।

0: गीतपछि पनि स्वागत गर्न चाहन्छु र श्रोता अवश्य पनि हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र मैले लकी ड्र पनि गरिसकेको छु। नाम घोषणा गर्नुभन्दा अगाडि म धन्यवाद दिन चाहन्छु आज जो जतिले हामीलाई फोन गरेर साथ दिनुभएको छ। तपाईँले प्रस्तुत गर्नुभएको कुराहरूले हामी एकदमै आशिषित भएको छौं। प्रभु महिमित हुनुभएको छ। आफ्ना प्रतिभाहरूलाई तपाईँसँग भएका कुराहरूलाई अझै प्रभुको महिमाको लागि प्रयोग गर्दै प्रस्तुत गर्दै अगाडि बढ्नुहोला। कार्यक्रमको नियम अनुसार हामी एकजनालाई मात्र विजेता बनाउन सक्छौं, यसैकारण लकी ड्रबाट एकजनाको नाम लिएर आइसकेको छौं जसले आज रिचार्ज कार्ड प्राप्त गर्दै हुनुहुन्छ। उहाँको नाम रहेको छ सावित्री खड्का।
1: कंग्रेचुलेशन्स
0: सावित्रीजी, यहाँलाई एकदमै बधाई छ। कार्यक्रम सकिए पश्चात पुनः फोन गर्नुभयो। हाम्रो प्राविधिक मित्रलाई तपाईँले आफ्नो फोन नम्बर टिपाइदिन हुनको लागि अनुरोध गर्न चाहन्छु म। र कार्यक्रममा रिसर्च कार्ड स्पोन्सर गर्नुहुने हाम्रो चन्द्रमा मगरज्यूलाई हृदयदेखि नै धन्यवाद। र अब चाहिँ हामी कार्यक्रमको अन्तिमतिर पनि आइसकेको छौं र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम हिडन ट्यालेन्टबाट यो समय म पुनः बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह। नमस्कार।

0: प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
1: झरिलो रसिलो, झरिलो रसिलो
2: होइन दाजु, झरिलो र रसिलो भन्दै कता
1: कता उनु बाटुली, झरिलो र रसिलो स्याउ लिएर ससुराली जाउँ भनेको कतै पाइएन, ठ्याक्कै पारेर।
2: ए, अब चिन्ता नगर्नुहोस् न दाजु, हाम्रै नेपाली दाजुभाइहरूले उत्पादन गर्नु भएको जुम्लाको स्याउ अब नेपाली बजारमा। फोन मात्र गर्नुहोस्, स्याउ तपाईँकै घरमा।
1: हो र, फोन नम्बर बताऊ बताऊ।
2: लु टिप्नुहोस् त 98 60 0 91 3 61, 98 60 0 91 3 61।
1: खाने होइन त जुम्लाको झरिलो र रसिलो स्याउ ठ्याक्क पारेर।
3: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
4: बाप रे,
3: अब चाहिँ के हुने हो?
5: खोइ खोइ, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआतिन, यसो त जसले लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
5: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
5: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
6: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ,
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: के तपाई वा तपाईले थाहा पाउनु भएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर

0: जय मसी, म सृजना बोहरा। हजुर, म त खुसी छु, आनन्दित छु, प्रभुमा आशिषित छु। तपाईँ पनि खुसी हुनुहोस्, आनन्दित हुनुहोस्, साथै कार्यक्रम खुसीका पलहरू सुन्नुहोस् है।
1: खुसी हुने समय अहिले हो र खुसी हुने ठाउँ यही हो।
2: हजुर, कार्यक्रम खुसीका पलहरू प्रत्येक बुधबार 4 बजेदेखि 5 बजेसम्म म प्रस्तुता पुनमको साथमा सुन्न नबिर्सनुहोला, मात्र गुड न्यूज एफएम 105.1 MHz। सूचना यसको न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली अनामनगर काठमाडौँ, फोन नम्बर 01-4770-7054, 01-4770-7054 र 01-5913-755, 01-5913-755।

0: जय मसी तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम
2: हिजो आज।

एजेन्सी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम बस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हिजो आजमा आदरणीय श्रोता कार्यक्रम हिजो आज लिएर प्राविधिक मित्र सुजन र म अप्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौं र तपाईँले पनि कार्यक्रम सुनेर हामीलाई साथ दिनुपर्ने हुन्छ र हिजो आज चर्चा परिचर्चामा रहेका विषयवस्तुलाई नै हामी तपाईँ सामु पस्कने गर्छौं र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र केही महत्वपूर्ण कुरा हामी देख्न सक्छौ अहिले चर्चा परिचर्चामा रहेका विषयवस्तु नै भनेको के भने कोही व्यक्ति सफल कोही व्यक्ति असफल यहाँ दुई प्रकारका मानिसहरू छन् सफल व्यक्ति कसरी सफल हुन्छन् र असफल व्यक्ति झन् धेरै असफल किन हुन्छन् अहिले हामी देख्न सक्छौ यति सफल व्यक्तिहरू छन् नेपालमा होइन एकदमै गर्व गर्न लायकका व्यक्तिहरू छन् जो जिरोदेखि अहिले हिरो बनेका मानिसहरू छन् र संघर्ष अझै पनि उनीहरू गर्दैछन् तर कति ऊ सँगसँगै हिँडेका मानिसहरू तर उनीहरू असफलमा छन् किन भन्दाखेरि यसको पनि केही महत्वपूर्ण कुराहरू छन् हामी सबैजना सफल मान्छे बन्न चाहन्छौ तपाईँ पनि म पनि तर कतिचोटि तपाईँ र म सफल बन्न सकिरहेका हुँदैनौ नि किन भन्ने कुरा आज हामी कार्यक्रम हिजो आजमा हेर्नेछौ र सफल व्यक्तिको केही महत्वपूर्ण कुराहरू हामी हेर्नेछौ कार्यक्रममा सफल व्यक्तिले नि जहिले पनि के गर्न खोज्छ सहकार्य गर्न खोज्छ मान्छेसँग मिलेर काम गर्न खोज्छ उसलाई मान्छेहरू एकदमै मनपर्छ होइन अब एउटा मान्छे भेट्यो भने उसले आफ्नो के गर्छ प्रमोसन गर्छ अथवा एउटा सम्बन्ध बनाइहाल्छ मोबाइल नम्बर लिन्छ हजुर के छ कसो छ सफल व्यक्तिको लक्षण है होइन उसले के गर्छ कुनै पनि व्यक्तिलाई सहकार्य गर्न सक्छ उसले सहकार्य गर्न खोज्छ ऊ जहिले पनि होइन र सफल व्यक्तिहरू के गर्छ भने उनीहरू तुरुन्तै कहिलेकाहीँ गल्ती हुन्छ नि त स्वीकारिहाल्छन् क्या एकदमै रियलाइज होइन मैले गल्ती गरेको छु अथवा मैले कसैलाई चित्त दुखाएको छु भने सफल व्यक्तिहरू चाहिँ तुरुन्तै सरी भनिहाल्छन् क्या उनीहरू एकदमै सरीमा एकदमै अगाडि हुन्छन् र समयअनुसार परिवर्तन पनि हुन्छन् उनीहरू परिमार्जित हुँदै जान्छन् परिष्कृत हुँदै जान्छन् समयअनुसार आफूलाई के गर्छन् ढाल्दै जान्छन् होइन त्यो तपाईँ र म पनि समयअनुसार चल्नै पर्छ अब अहिलेको जमाना के छ म्यासेजको समय छ टाइपिङको समय छ म पत्रै लेख्छु भनेर त हुँदैन नि त होइन म पत्रै लेख्छु कपीको पन्नामा पत्रै लेख्छु पत्र लेखेर पठाउँछु भन्दा पनि अहिले त हामी सबै अनलाइनबाट पत्र सत्र लेख्ने पठाउने सबै कुरा हुन्छ त्यो भएर समयअनुसार चल्नु पर्यो क्या अब समय यति फर्को मारिसकेको छ हिजोको समयमा तपाईँ र मलाई थाहा छ एउटा पत्र पुग्नलाई तीन महिना एक वर्ष लाग्थ्यो तर अहिले एक सेकेन्डमा तपाईँको पत्र संसारभरि पुग्छ भनेपछि हेर्नु त समय कति परिवर्तन भइसकेको छ कति धेरै फास्ट कुदिसकेको छ समय त्यो भएर समयअनुसार हामी कुद्न सक्नुपर्छ समयअनुसार चल्न सक्नुपर्छ र सफल व्यक्तिहरू समयअनुसार आफूलाई अपडेट गर्दै जान्छन् र अर्को महत्वपूर्ण कुरा भनेको सफल व्यक्तिहरू चाहिँ कार्यतालिका बनाउँछन् अथवा प्लानहरू बनाउँछन् यो वर्ष यो गर्ने अथवा यो वर्ष यतिवटा काम गर्ने होइन यो वर्ष यतिजनालाई रोजगार दिने यो वर्ष यतिजना मान्छे थप्ने उनीहरू एकदमै प्लान क्या सफल व्यक्तिहरूको जहिले पनि के हुन्छ योजना हुन्छ उनीहरू योजना बिना चल्दैनन् योजना अनुसार नै उनीहरू चलिरहेका हामी पाउन सक्छौ र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा हजुरहरूको लागि

जय मसीह, म ज्वाला श्रेष्ठ। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म त सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोला है त।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी? उप प्रमुखलाई भेट्न। नमस्कार उप प्रमुख ज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उप प्रमुख ज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
1: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख ज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
4: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: झरिलो रसिलो
8: होइन दाजु, झरिलो र रसिलो भन्दै कता
7: कता हुनु बाटुली, झरिलो र रसिलो स्याउ लिएर ससुराली जाउँ भनेको कतै पाइएन, ठ्याक्कै पारेर।
8: ए अब चिन्ता नगर्नुहोस् न दाजु, हाम्रै नेपाली दाजुभाइहरूले उत्पादन गर्नु भएको जुम्लाको स्याउ अब नेपाली बजारमा, फोन मात्र गर्नुहोस्, स्याउ तपाईँकै घरमा।
7: हो र, फोन नम्बर बताऊ बताऊ।
8: लु टिप्नुहोस् त, 98-60-091-3-61, 98-60-091-3-61।
7: खाने होइन त जुम्लाको झरिलो र रसिलो स्याउ ठ्याक्क पारेर।
9: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
10: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
11: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
9: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाखा 29 थमेल काठमाडौँ।
10: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ,
11: फोन नम्बर 40-22-544
9: र 40-22-572-40-22-572।
12: सूचना एक्सक्लुसिभ एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्युज एफएम प्राली अनामनगर काठमाडौँ, फोन नम्बर 01-47-70-754 01-47-70-754 र 01-59-13-755 01-59-13-755।
13: गाउन भाडामा अब चिन्ता नलिनुहोस्। न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसाथ भाडामा उपलब्ध गराइन्छ।
14: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
15: अधिक जानकारीको लागि मोबाइल 9841768002 9841768002
16: र 9818251240 9818251240

0: तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 9841 53 54 02, 9841 53 54 02 र 9810 33 64 06, 9810 33 64 06। फोन नम्बर 01-43-92-511, 01-43-92-511 र 01-43-92-510, 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित। हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक, ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-52-028-54, 01-52-028-54 र 98-511-25-638, 98-511-25-638।

0: जयमसी तथा नमस्कार, म हुँ गायक दाउद खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: श्रोता, यो छोटो व्यापारिक विश्राम पछि पनि फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। सफल व्यक्तिका केही लक्षणहरू पनि राखिरहेको छु र असफल व्यक्तिको बारेमा पनि केही कुरा मैले बताउने जमर्को कसिसकेको छु। र जहिले पनि सफल व्यक्ति चाहिँ नयाँ कुरा सिक्न चाहन्छ, नयाँ कुरा अपडेट गर्न चाहन्छ, यो चाहिँ सफल व्यक्तिको एउटा लक्षण हो। र ऊ जहिले पनि योजनाबद्ध तरिकाले चल्न चाहन्छ। उसले जस्तो भोलि के गर्ने भने आज नै उसले के गर्छ सबै कुराहरू तय गरिसकेको हुन्छ, होइन? अनि भोलि आएर के गर्ने भने कन्फ्युजन उसको जीवनमा कहिल्यै हुँदैन, किनभने अलरेडी आएर उसले के गरिसकेको हुन्छ, हिजोको प्लानहरू बनाइसकेको हुन्छ सफल व्यक्तिको लक्षणमा। र अर्को, उसले जहिले पनि नवीन सोच राख्छ क्या, होइन? त्यो पुरानै कुराहरू कोट्टाइराख्ने यस्ता कुराहरू उसले राख्दैन। पुरानो कुरा गइसक्यो, अब नयाँ कुरालाई उसले के गर्छ र ऊ एउटा अध्ययन पनि गर्छ। जहिले पनि सफल व्यक्तिले अध्ययनको लागि के समय पनि छुट्टाएको हुन्छ। र उसको चाहिँ दयालु हृदय हुन्छ। दयालु हृदय भएको मानिसहरूसँग धेरै मान्छेहरू जोडिन खोज्छन्, होइन? ऊ माफी दिन अनि क्षमा माग्न ऊ जहिले पनि के हुन्छ, अगाडि नै हुन्छ। र अब असफल व्यक्तिका लक्षणहरू पनि तपाईँको निम्ति म राख्न चाहन्छु। तपाईँ र म सफल व्यक्तिमा पर्छौं कि असफल व्यक्तिमा पर्छौं भन्ने कुरा एकदमै महत्वपूर्ण कुरा हुन्छ। र सफल व्यक्ति हुनको लागि चाहिँ अरबपति हुनुपर्छ भन्ने छैन, सफल जीवन पनि हो एउटा महत्वपूर्ण कुरा। र असफल व्यक्तिले जहिले पनि के गर्छ, आलोचना गर्छ। असफल व्यक्तिको पहिलो गुणै के हो भने आलोचना गर्ने, अरूको के गर्ने, कुरा काट्ने, त्यसले यस्तो गर्यो उस्तो गर्यो, रिस गर्ने क्या, रिस, होइन, रिस देख, डाहा गर्ने, डाहा प्रकारको हुन्छ क्या असफल व्यक्तिहरूको चाहिँ स्वभावहरू। र नचाहिने भन्दा बढी के गर्ने, मनोरञ्जनमा खर्च गर्ने, होइन? कार्यक्रम भयो, पार्टी भयो, विभिन्न कुराहरूमा इन्भल्भ हुने, समय बर्बाद गर्ने, यस्ता कुराहरू हुन्छन् असफल व्यक्तिको। र जहिले पनि हक जमाउन खोज्ने क्या, कुनै पनि कुरामा मैले भनेको मान्नुपर्छ, मैले भनेको भएन भने तँलाई निकालिदिन्छु, यस्तो प्रकारका हुन्छ नि त। क्षमा भन्ने कुरा छैन, होइन? कतिचोटि मान्छेलाई क्षमा दिने पर्ने कुरा, क्षमा माग्नु पर्ने कुरा पनि त एकदमै महत्वपूर्ण कुरा हुन्छ नि। सानो मान्छेले मात्रै गल्ती गर्छन् भन्ने होइन, ठूलो मान्छेले पनि गल्ती गरिरहेका हुन्छन्। त्यो कुरामा उसले चाहिँ के गर्छ, आफूलाई चाहिँ दोष लुकाएर अरूलाई चाहिँ बदनाम गराउने स्वभाव हुन्छ। र अब सबै कुरा जानेको हुँदैन र पनि मैले सबै कुरा जानेको छु भन्ने स्वभाव हुन्छ उसको, होइन? ऊ परिवर्तन देखिन चाहँदैन क्या, परिवर्तन भएको देखिनै चाहँदैन, परिवर्तन गर्नै चाहँदैन, म जस्तो छु त्यस्तै छु प्रकारको स्वभाव हुन्छ। अनि अरूको मात्रै कुरा गर्नु, होइन, अरूलाई डाउन गर्नु, होइन, दोष अरूलाई थुपार्नु, दोष थुपारेको छ थुपारेको छ, होइन, त्यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ। अनि श्रेय आफू मात्र लिनु क्या, श्रेय जे कुरा गरेको छ त्यसको सफलताको श्रेय चाहिँ मै हो भन्ने प्रकारको हुन्छ नि त। कुनै पनि मान्छे एक्लैले सफल हुँदैन क्या, त्यो मान्छे सफल हुनमा अगाडि पछाडिका मान्छेहरूको पनि त्यति नै भूमिका हुन्छ नि, होइन? त्यो चाहिँ हुँदैन असफल व्यक्तिका लक्षणहरू यस्ता हुन्छन्। त्यो भएर हामीले यी कुराहरूलाई कन्ट्रोल गर्यौँ भने हामी सफल व्यक्ति पनि बन्न सक्छौँ, किनभने परमेश्वरमा सबै कुराहरू सम्भव छ नि। किनभने को मान्छे एकैचोटि करोडपति भनेर बनेर जन्मेको हुन्छ र को मान्छे खरबपति भनेर जन्मेको हुन्छ र समय र परिस्थितिले मान्छेलाई यति धेरै शक्तिशाली बनाउँछ त्यो हामीले कतिचोटि देखेका छौँ। हिजोसम्म अरू एक्जाम्पल भन्नै पर्दैन, नेपालको प्रधानमन्त्री, होइन, हेर्नुहोस् न, हिजो एउटा साधारण सिम्पल मान्छे, होइन, एउटा जवान मान्छे, कसैले नपत्ताको मान्छे, होइन, अब एउटा कलाकार मान्छे, कसले सोचेको थियो र ऊ यो देशको प्रधानमन्त्री हुन्छ भनेर? त्यो भएर हिजो उसलाई त्यो भन्ने मान्छे धेरै थिए क्या, जस्तो उहाँ मेयर हुँदा पनि कतिले, अझै पनि कतिले कस्तो भनिरहेको हुन्छन् जब हामी कमेन्ट हेर्छौँ, तर उहाँले त्यसलाई माइन्ड गर्नुहुन्न क्या। ठूलो सोच भएका मानिसहरूको कमेन्टमा गइराख्दैनन् त्यसको जवाब दिइराख्नुपर्छ भन्ने उनीहरूमा हुँदैन किनभने फुर्सदै हुँदैन नि काम गर्नै होइन त्यो भएर तपाईँ र म जहिले पनि अरूको क्रिटिसाइज अरूको बदनाम अरूको दोष छोडिदिनुहोस् यस्ता कुराहरूबाट अलग रहनुपर्छ आफ्नो काम गर्नुहोस् न होइन कतिलाई कमेन्ट गरेर बस्नुहुन्छ कति समय हो तपाईँसँग होइन कमेन्ट गरिराख्नुपर्ने त्यो कुराहरू देख्न सक्छौ त्यो भएर तपाईँ र म जहिले पनि अरूमा दोष नथुपारौं होइन अरूलाई बदनाम गर्ने काम हामीले कहिले पनि गर्नुहुँदैन अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण वचन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र हामी आज सफल व्यक्ति र असफल व्यक्तिका लक्षण हेरिरहेका थियौं र तपाईँ र म कस्तो व्यक्ति तर कोशिश गरौं हामी कतिचोटि हाम्रै कारणले पनि हामी सफल बन्न सक्छौं र हाम्रै कारणले पनि असफल हामी बन्न सक्छौं सफल व्यक्ति बन्नुपर्छ हामी त्यसको लागि तपाईँ र मैले हर प्रयास कोशिश जारी राख्नै पर्छ र तपाईँ र मलाई थाहा छ तपाईँ र मेरो वरिपरि पनि त धेरै सफल व्यक्तिहरू छन् नि होइन छन् कति मिठो बोल्छन् होइन स्वागत गर्छन् कति पसलमा पसलकै कुरा गरौँ न कति मान्छेले सामान किन्न आकाउँछन् क्या अनि सामान किन भने त किनिहाल्यो किनेन भने एकदमै रिसाउने झर्किने नकिन्ने भए किन सोधेको प्रकारको हुन्छ नि भनिरहेका हुन्छन् क्या तर कति मान्छेहरू देख्छौ होइन उनीहरूले सामान किन्दैनन् र नकिन्ने तापनि केही छैन ठिक छ फेरि आउनुहोस् न है कति मजाले बोलेका हुन्छन् क्या त्यो दोस्रो चोटि त्यहाँ जाउँ जाउँ लाग्ने स्वभाव हुन्छ कतिको स्वभाव यस्तो हुन्छ उनीहरू व्यापारी हो क्या तर यति रिसाउने यति फन्किने होइन किनेर भने होइन त्यो मान्छेको किन्नु नकिन्नु त उसको स्वतन्त्रताको कुरा हो नि त तपाईँकैबाट किन्नुपर्छ भने के छ र अर्को ठाउँमा पनि उसले किन्न सक्छ नि तर मान्छेलाई गर्ने व्यवहार चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ तपाईँको व्यवहारले हो मान्छे फेरि आउने नआउने मान्छेलाई तपाईँको पसलमा आउने बनाइराख्ने कि नबनाउने भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ नि जस्तो तपाईँ पाहुनाकै कुरा गरौँ न पाहुनालाई तपाईँले अतिथि सत्कार राम्रो गर्नुभयो मिठो गर्नुभयो मिठो मसिनो खुवाउनु भयो भने त्यो मान्छे तपाईँलाई नै सम्झिन्छ तर पाहुना आउँदाखेरि झर्किनुभयो फर्किनुभयो भने त्यो मान्छे कहिले पनि तपाईँकोमा आउँदैन क्या भन्न खोजेको कुरा के भने तपाईँलाई पाहुना आएको मनपर्छ कि मन पर्दैन भन्ने कुरा चाहिँ महत्वपूर्ण कुरा हो नि त त्यहाँबाट पनि हामी थाहा पाउँछौ धेरै ठुल्ठूला मान्छेहरूसँग कहिलेकाहीँ भेट हुँदाखेरि उनीहरूले गरेको व्यवहारले धेरै कुराहरू सिकाउँछ होइन उनीहरू यति सम्मानका व्यक्तिहरू हुन् तर एउटा सर्वसाधारणलाई गर्ने व्यवहार ठूलो मान्छेलाई गर्ने व्यवहारमा कुनै पनि कमी छैन होइन धनी मान्छे आयो भने बस खाउ तर गरिब आयो भने पनि उयो व्यवहार हो सफल व्यक्तिको लक्षण यो हो तपाईँ र मैले देख्न सक्छौ नि प्रभु येशु ख्रीष्टले जब यो धरतीमा पाइला टेक्नुभयो उहाँले सेवकाई पनि गर्नुभयो आफ्नो पितासँग काम पनि गर्नुभयो तर मान्छेलाई गर्ने व्यवहारमा उहाँको कहिले पनि कमी भएन कसै मान्छे हेरेर उहाँले कहिले व्यवहार गर्नु भएन उहाँले हृदय हेर्नुभयो तपाईँ र मैले हृदय हेर्नुपर्दछ परमेश्वरले हेर्ने पनि यही कुरा हो हृदय होइन यो कुरा एकदमै महत्वपूर्ण कुरा छ हुनसक्छ आजको दिनसम्म तपाईँको व्यापारमा तपाईँले जबरजस्त होइन घमण्ड गर्नुभयो होला होइन मान्छेहरूलाई चित्त दुखाएर पठाउनु भयो होला तर अबदेखि नगर्नुहोस् है तपाईँ सफल व्यापारी बन्न चाहनुहुन्छ नि मिठो मुस्कान किन्नेसँग पनि नकिन्नेसँग पनि मिठो मुस्कान फेरि आउनुहोस् नकिने के भयो त होइन सकिन्छ भने पानी खाएर जानुहोस् सकिन्छ चिया खाएर जानुहोस् होइन यो कुराले पनि मान्छे सफल भएको देख्न सकिन्छ क्या ती मानिसहरू जसले पोलाइट मान्छेलाई आदर इच्छुत सम्मान गर्छन् ती मान्छेहरू सफल व्यक्तिहरू हुन् नि असफल व्यक्तिहरू रिसाउने झर्किने फर्किने त्यही कारणले हो र तपाईँ र म सफल बन्न चाहन्छौ कि असफल बन्न चाहन्छौ त्यो त तपाईँ र मेरो हातमै छ हिजो आज देख्न सक्छौ हामी धेरै सफल व्यक्तिहरू देखिरहेछौ उनीहरूले यति धेरै सपोर्ट सहायता गरे जुन भदौ 10 गते गएको जुन बाढीले मान्छेलाई धेरै प्रभाव पार्यो नि उनीहरूले यति धेरै सपोर्ट गरेका छन् मान्छेहरूलाई म एक ठाउँमा गएको थिएँ एकजना दाई म त हेर्नुहोस् मासु काट्ने मान्छे हो भनेर भन्दै हुनुहुन्थ्यो अनि ल तपाईँ जानुभयो भने मेरो त एउटा मासु लगिदिनुहोस् है भनेर पनि भन्दै हुनुहुन्छ जे सकिन्छ क्या त्यो हो नि त होइन यो बेला तपाईँले साथ सपोर्ट मान्छेलाई गर्नुभएन भने कहिले गर्नुहुन्छ अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोताहरूलाई लगभग समयले मलाई विदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

कार्यक्रम सामाजिक सञ्जालबाटको प्रतीक्षामा बसिराख्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जोनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता बुधबार दिनको 12 बजेदेखि 1 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 MHz रेडियो तरंग काठमाडौँ र 105.6 MHz को रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइरहनु भएको छ। कार्यक्रममा हामी सामाजिक सञ्जालहरूमा पोस्ट भएका आशिषमय स्टाटसहरूलाई लिएर तपाईँको बीचमा आउने गर्दछौ। साथसाथै हामी 1 घण्टासम्म विभिन्न मिठा मिठा गीत संगीतहरू पनि तपाईँको बीचमा प्रस्तुत गर्ने गर्दछौ। श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको सामाजिक सञ्जाललाई कसरी परमेश्वरको महिमाको निम्ति प्रयोग गर्न सकिन्छ।

र एउटा उदाहरण प्रस्तुत गर्नु रहेको छ। र त्यही उद्देश्य अनुरूप आज पनि हामी तपाईँ विशेष गरी सामाजिक सञ्जालदेखि टाढा रहनुभएका व्यक्तिहरूको निम्ति सामाजिक सञ्जालमा पोस्ट भएका आशिषमय स्टाटसहरू लिएर तपाईँको बीचमा आएका छौं र साथसाथै विभिन्न अर्थपूर्ण गीत संगीतहरू पनि हामीले तपाईँको बीचमा राख्ने नै छौं। आदरणीय श्रोता, अब भने आजको कार्यक्रमको शुरूआत भइसकेको छ र कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहुन पनि हामी अनुरोध गर्दछौ र साथै यस कार्यक्रमलाई अन्तिमसम्म सुनिसकेपछि तपाईँलाई कस्तो लाग्छ र आउने दिनहरूमा यस कार्यक्रमलाई थप परिमार्जित र परिष्कृत गर्नको लागि के गर्नुपर्छ भन्ने कुरा तपाईँको अमूल्य सल्लाह सुझाव मार्फत हामीलाई व्यक्त गर्नुहोस् भन्ने पनि हामी अनुरोध गर्दछौ र जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौ र अहिलेलाई भने आजको कार्यक्रमको पहिलो कोसेली स्वरूप एउटा सांगीतिक कोसेली तपाईँको बीचमा राख्न गइरहेका छौ र यो सुमधुर अर्थपूर्ण भक्ति भावले भरिएको सांगीतिक कोसेली पछि हामी आजको यो कार्यक्रममा सामाजिक सञ्जालमा पोस्ट भएका आशिषमय स्टार्सहरूलाई लिएर आउने नै छौं। अहिले भने सुनौ एउटा मिठो यो भेट।

यो अर्थपूर्ण गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र यतिखेर मेरो हातमा एउटा आशिषमय स्टाटस परिसकेको छ र जसलाई प्रेषित गर्नुहुन्छ जानुका बस्नेत ज्यूले, र उहाँ लेख्नुहुन्छ, ख्रिस्ट विरोधी गतिविधि वा ख्रिस्टियनहरूको आवाजलाई संचारका माध्यमहरूबाट रोक्दैमा सत्य रोकिँदैन। यदि हाम्रो प्रचार प्रसार रोक्न चाहन्छौ भने अब हाम्रो मुखमा पनि पट्टी बाँध्नु पर्ने हुन्छ। तर याद राख, जबसम्म हाम्रो मुखबाट श्वास छ हामी येशु ख्रिस्टको बारेमा बोलिरहनेछौ। हाम्रो विश्वासलाई दबाएर हाम्रो आवाजले बन्द गर्न सकिँदैन। संचार माध्यम बन्द हुन सक्छन्, प्रचारका माध्यमहरू सीमित हुन सक्लान्, तर ख्रिस्ट प्रतिको विश्वास र उहाँको सुसमाचार सुनाउने हाम्रो जिम्मेवारी कहिले पनि बन्द हुँदैन। त्यसैले यदि रोक्ने चाहन्छौ भने हाम्रो आवाजलाई होइन हाम्रो मुखलाई नै रोक्नु पर्ने हुन्छ। तर अन्तिम श्वाससम्म हामी ख्रिस्टको बारेमा बोलि नै रहनेछौ भनेर उहाँले भन्नुभएको छ। र वास्तवमा प्रभु येशु ख्रिस्टको सुसमाचारको यो क्रम हिजो क्रूर भन्दा क्रूर तानाशाहको पालामा पनि रोकिएको थिएन, न आज रोकिन्छ न त भोलि रोकिनेछ। यो येशु ख्रिस्टको दोस्रो आगमनसम्म चलि नै रहन्छ र यसलाई निरन्तरता दिनु हरेक आफूलाई ख्रिस्टियन हुँ भनी आफूले आफूलाई छातीमा हात राखेर गन्ती गर्ने हरेकको जिम्मेवारी हो। आदरणीय श्रोता, यो स्टाटस पछि फेरि पनि अर्को एउटा आशिषमय स्टाटस मेरो हातमा परिसकेको छ र यो चाहिँ स्टाटस भन्दा पनि यो एउटा केही ऐतिहासिक लेख नै रहेछ र म तपाईँको निम्ति पढेर सुनाइदिनेछु र जसलाई प्रेषित गर्नुभएको छ मिशन मिडिया हब नामको फेसबुक पेजबाट। र उहाँ लेख्नुहुन्छ, आदिको गर्जनबाट जन्मिएको अमर आराधना महान ईश्वर विचारछु भजनको प्रेरणादायी इतिहास भनेर उहाँले शीर्षक राख्नु भएको छ। र उहाँ लेख्नुहुन्छ, कहिले काहीँ एउटा गीत केवल शब्द र धुनको मेल भएर जन्मिँदैन, त्यसको गर्वमा कुनै गहिरो अनुभूति, आँखाले देखेको अविस्मरणीय दृश्य र आत्माले छोएको एउटा विशेष क्षण लुकेको हुन्छ। समय बित्दै जाँदा त्यही व्यक्तिगत अनुभूति अनेकौं मानिसहरूको साझा भावना बन्दछ। एउटा व्यक्तिको कलमबाट निस्किएको शब्दले देशका सिमाना, भाषाका पर्खाल र सांस्कृतिका दूरी पार गर्दै लाखौं हृदयको प्रार्थना बन्ने सौभाग्य पाउँछन्। विश्वभरका मण्डलीहरूमा श्रद्धा, विस्मय र आत्मिक आनन्द साथ गाइने हाउ ग्रेट दाउ आर्ट त्यस्तै एउटा अमर भजन हो। नेपाली ख्रिस्टियन समुदायमा यो गीत महान ईश्वर विचारछु काम तपाईँको भनेर अत्यन्तै प्रेमका साथ गाइँदै आएको छ। नेपालका साना घरेलु संगतिदेखि विशाल आराधना सम्मेलन, गाउँका साधारण मण्डलीदेखि शहरका व्यवस्थित आराधनालयसम्म यो भजन गुन्जिँदै आएको छ। यसको धुन बज्नासाथ धेरै विश्वासीको हृदयमा परमेश्वरको महानता, सृष्टिको सुन्दरता, ख्रिस्टको क्रुस र अनन्त जीवनको आशा एकै पटक जागरूक हुन थाल्दछ। आज यो गीत सुन्दा हाम्रो मनमा भव्य मण्डली भवन, ठूलो गायन समूह, पियानो, अर्गन र अनेकन बाजाहरूको संगीत आउन सक्छ। तर यसको आरम्भमा कुनै विशाल सभा हल, प्रसिद्ध संगीत विद्यालय वा आधुनिक रेकर्डिङ कक्ष भएको थिएन। यसको पहिलो बिउ त स्वीडेनका एउटा सानो समुद्री नगर, बदलिदो आकाश, गर्जदै आएको आँधी र आँधीपछि छाएको अद्वैत शान्तिबीच रोपिएको थियो। यस विश्व प्रसिद्ध भजनको मूल स्वीडिस कविता लेख्ने व्यक्ति कार्ल गुस्ताफ गोबर्ग थिए। उनको जन्म 16 अगस्त 1859 स्वीडेनको कालमार प्रदेश अन्तर्गत पर्ने मोन्टेस्टेरोस नामक तटीय नगरमा भएको थियो। उनका पिता निल्स पेटर जोनसन गोबर्ग एक सिकर्मी थिए। त्यसैले कार्ल कुनै सम्पन्न र उच्च प्रतिष्ठित घरानाका नभई श्रम, सरलता र सामान्य जीवनको वातावरणमा हुर्किएका एउटा फिटा थिए। मोन्टेस्टेरोस समुद्रको छेउमा रहेको सुन्दर एउटा क्षेत्र थियो। त्यहाँको खुला आकाश, समुद्रबाट आउने चिसो हावा, घना वन, खेतबारी, चराचुरुङ्गी स्वर र ऋतुसँगै फेरिने प्राकृतिकका रंगहरूले बालक कालको संवेदनशील मनमा गहिरो छाप पारेको हुनुपर्छ। प्रकृतिलाई ध्यानपूर्वक नियाल्ने उनको बानी पछि उनको कविता र गीतहरूमा पनि देखियो। उनका लागि प्रकृति केवल मनोरम दृश्य थिएन, यो परमेश्वरको महिमा घोषणा गर्ने एउटा खुला पुस्तक थियो। आकाशका तारा, बादलको गर्जन,
वनको शान्ति र चराको गीतमा उनी सृष्टिकर्ताको हस्ताक्षर पर्दथे। युवा अवस्थामा बोबर्गले केही समय समुद्री जहाजमा काम गरे। उनले व्यापार सम्बन्धी काम पनि गरे। पछि हस्तकला सम्बन्धी शिक्षा लिएर विद्यालयमा हस्तकला शिक्षाका रूपमा केही समय सेवा गरे। जीवनका यी अनुभवहरूले उनलाई श्रमजीवी मानिसको संसारसँग नजिक राखे। उनले समुद्रको कठोरता, सामान्य परिवारको संघर्ष र जीविका चलाउन गरिने परिश्रमलाई नजिकबाट देखे। तर उनको जीवनको बाटो समुद्र, व्यापार र शिक्षणमा मात्र सीमित रहेन। 19 शताब्दीको उत्तरार्धमा स्वीडेनमा आत्मिक जागृति फैलिरहेको थियो। व्यक्तिगत विश्वास, धर्मशास्त्र अध्ययन पश्चात प्रार्थना र सुसमाचार प्रचारमा जोड दिने स्वतन्त्र मण्डली आन्दोलनले धेरै मानिसलाई प्रभावित पारेको थियो। बोबर्ग पनि यस जागृतिबाट गहिरो रूपमा छोइए। उनले मिशन स्कूलमा अध्ययन गरे र पछि प्रचारक तथा पास्टरको रूपमा सेवा गर्न थाले। उनी विभिन्न गाउँ र नगरमा पुगेर सुसमाचार प्रचार गर्थे। उनको जीवनमा कलम र पुलपिट एक अर्काका प्रतिस्पर्धी थिएनन्। दुवै सत्य सुनाउने माध्यम थिए। उनले बोलेर पनि मानिसहरूलाई उत्साहित गरे र लेखेर पनि विश्वासमा बलिया बनाए। बोबर्ग कवि, लेखक, प्रचारक, सम्पादक, भजनकार र सार्वजनिक सेवक थिए। उनले धेरै कविता, सुसमाचार गीत र आत्मिक भजन लेखे। उनका रचनाकार बाल बालिका, युवाहरू र मण्डलीका लागि तयार गरिएका विभिन्न गीति संग्रहहरूमा प्रकाशित भए। उनले स्वीडेनकी प्रसिद्ध भजन लेखिका लिना सान्डेल लगायत त्यति बेलाका क्रिस्चियन लेखक र सेवकहरूसँग पनि काम गरेका थिए। सन् 1899 1916 उनले सानिङ हिटनेट नामक क्रिस्चियन साप्ताहिक पत्रिकाको सम्पादन पनि गरे र यस नामको अर्थ हुन्छ सत्यको साक्षी। पत्रिकाको नामले नै बोबर्गको सेवाको उद्देश्यलाई झल्काउँछ। उनका लागि लेखन लोकप्रिय बन्ने माध्यम मात्र थिएन, सत्यको साक्षी दिने जिम्मेवारी पनि थियो। उनले कलमलाई विश्वास जगाउने सुसमाचार सुनाउने र मण्डलीलाई शिक्षा दिने र समाजलाई नैतिक दिशातर्फ बोलाउने साधकको रूपमा प्रयोग गरे। पछि उनी स्वीडेनको सांसद समेत भए। सन् 1912 1931 उनले स्वीडिस संसदको माथिल्लो सदनमा सदस्यको रूपमा सेवा गरे। यसरी उनको यात्रा सामान्य सिकर्मीको घरबाट शुरू भएर समुद्री जहाज, विद्यालय, मण्डलीको पुलपिट, पत्रिकाको सम्पादकीय कक्ष र राष्ट्रिय संसदसम्म पुग्यो। उनको जीवनलाई हेर्दा विश्वास र सामाजिक दायित्व एक अर्काबाट अलग थिएनन्। उनी गीतमा परमेश्वरको महानता गाउँथे, प्रवचनमा सत्य घोषणा गर्थे, लेखनमा विश्वासको रक्षा गर्थे र सार्वजनिक सेवामा समाजप्रतिको जिम्मेवारी पूरा गर्थे। उनको जीवनले आत्मिक सेवा केवल मण्डली भवनभित्र मात्र सीमित हुँदैन भन्ने कुरा देखाउँछ। सन् 1885 समय थियो। बोबर्ग करिब 25-26 वर्षका जवान प्रचारक थिए अनि यस भजनको जन्म सम्बन्धी प्रचलित विवरण अनुसार एक दिन उनी मण्डली वा कुनै धार्मिक सभाबाट उनको घरतर्फ फर्किरहेका थिए। दिन सामान्य थियो, आकाश खुला थियो, समुद्री किनारको शान्त वातावरणमा उनी आफ्नो बाटो हिँडिरहेका थिए। तर केही क्षणमै प्रकृतिले आफ्नो रूप परिवर्तन गर्यो। क्षितिजमा कालो बादल जम्मा हुन थाल्यो र केही बेर अघिसम्म शान्त देखिएको आकाशमा अचानक बिजुली चम्कियो। बादल गर्जन थाले, हावा बेगले चलेर ठूलो वर्षा हुन थाल्यो। समुद्रको शान्त छातीमाथि छालहरू उठे। आँधीको भयावह आवाजले वातावरण भरियो। प्रकृतिको त्यस्तो प्रचण्ड रूपका सामु मानिस कति सानो र असहाय छ भन्ने कुरा अनुभव हुनु स्वाभाविक थियो। बोबर्ग वर्षाबाट बस्न कतै ओत लागे। बादलको गर्जन, बिजुलीको चमक, बेगले चढेको हावा र मुसलधारे वर्षाबीच उनले सृष्टिको एउटा शक्तिशाली रूप देखे। त्यो दृश्यमा डर पनि थियो, रहस्य पनि थियो र मानिसको नियन्त्रण भन्दा पर रहेको एउटा विराट शक्ति पनि थियो। तर जसरी त्यो आँधी अचानक आएको थियो, त्यसरी नै केही समयपछि शान्त भयो। कालो बादल हट्दै गयो, वर्षाले गएको आकाश फेरि खुल्न थाल्यो, समुद्र शान्त भयो, रुखका पातहरू अडिएका पानीका थोपा घामको प्रकाशमा मोती झैं चम्कन थाले। केही समय अघि बादलको गर्जनले भरिएको वातावरणमा अब चराचुरुङ्गीको मधुर स्वर सुनिन थाले। टाढा कतै मण्डलीको घण्टी बजिरहेको थियो। आँधीको कोलाहल पछि आएको त्यो मौनता सामान्य शान्ति थिएन, मानव सारा प्रकृति एउटा गहिरो प्रार्थनामा स्थिर भएको थियो।
प्रकृतिले केही क्षण अघि परमेश्वरको सामर्थ्य घोषणा गरेको थियो, अब त्यही प्रकृतिले उहाँको कोमलता र शान्तिको गीत गाइरहेको थियो। त्यो दृश्यले बोबर्कलाई भित्रसम्म छोयो। उनले आधी मात्र देखेनन्, आधीमाथि अधिकार राख्नु सृष्टिकर्ताको सामर्थ्य देखे। उनले खुल्ला आकाश मात्र देखेनन्, सृष्टिलाई थामिराख्ने अदृश्य हातको अनुभूति गरे। उनले चराको स्वर र मण्डलीको घण्टी मात्र सुनेनन्, सारा सृष्टिले आफ्ना सृष्टिकर्ताको प्रशंसा गरिरहेको आभास पाए। सायद उनका आँखा अगाडि आकाश खुल्दै थियो, तर त्यही समय उनको हृदयभित्र पनि आराधनाको एउटा आकाश खुलिरहेको थियो। बाहिरको आँधी थामिएको थियो, तर उनको आत्मामा परमेश्वरको महानताको गहिरो गर्जन बाँकी थियो। यही अनुभवले उनको हृदयमा कविताको रूप लिन थाल्यो। आँधीसँग सम्बन्धित यो प्रसंग गीतको इतिहासमा व्यापक रूपमा सुनाइँदै आएको परम्परागत वृत्तान्त हो। यसका कतिपय साना विवरणहरू पछिल्ला लेखक र भजन इतिहासकारहरूबाट आएका हुनाले प्रत्येक अंशलाई समान स्तरको ऐतिहासिक प्रमाण मान्न सकिँदैन। तर बोबर्कले प्राकृतिक वैभव आदिको दृश्य र परमेश्वरको महानताबाट प्रभावित भएर ओ स्टोर गड लेखेर मूल तथ्य विभिन्न ऐतिहासिक सामग्रीमा उल्लेख गरेका छ। बोबर्क घर फर्किएपछि आफ्नो अनुभूतिलाई शब्दमा उतार्न थाले। उनले स्विडिस भाषामा 9 पदको कविता लेखेर त्यसको शीर्षक ओ स्टोर गड, यसको सरल अर्थ हुन्छ हे महान ईश्वर। यो कविता परमेश्वर कति महान हुनुहुन्छ भनेर दार्शनिक तर्क प्रस्तुत गर्ने प्रयास मात्र थिएन, यो त सृष्टिको विराटताको सामु उभिएको विश्वासयोग्य हृदयको स्वाभाविक प्रतिक्रिया थियो। बोबर्कले परमेश्वरको महानतालाई पुस्तकका पानामा मात्र पढेका थिएनन्, उनले यो महानतालाई गर्जिरहेको आकाश, चम्किरहेको बिजुली र शान्त समुद्र, चराको गीत र वर्षापछि उजालिएको पृथ्वीमा अनुभव गरेका थिए। जब मानिस रातको आकाशमा टल्किरहेको असंख्य ताराहरू हेर्छ, पहाड़को शिरमाथि उडिरहेको बादललाई निहाल्छ, खोलाको कलकल सुन्छ, आदिको गर्जन अनुभव गर्छ र एउटा सानो बिउबाट ठूलो वृक्ष उभ्रिएको देख्छ, तब उसको मन आफैभन्दा महान सृष्टिकर्तातर्फ उठ्न थाल्छ। बोबर्कको कविता त्यही उठिरहेको आत्माको एउटा आवाज थियो। उनको शब्दमा प्रकृतिको वर्णन थियो, तर केन्द्रमा प्रकृति थिएन, केन्द्रमा प्रकृतिका सृष्टिकर्ता हुनुहुन्थ्यो। आकाश, पृथ्वी, समुद्र र जीवित प्राणीहरू सबै परमेश्वरको महिमा देखाउने ऐना जस्तै बनेका थिए। उनको परिवारसँग सम्बन्धित पछिल्ला विवरणमा यो कविता संग्रह 8 भावसँग नजिक रहेको उल्लेख पाइन्छ। भजनकार दाउदले आकाश, चन्द्रमा र ताराहरूलाई हेर्दै मानिसको सानो अवस्थाबारे विचार गरेका थिए। त्यसै गरी बोबर्कले पनि सृष्टिको विशाल पुस्तक खोलेर सृष्टिकर्ताको महानतालाई पढिरहेका थिए। उनले लेखेको ओ स्टोर गड कविता 13 मार्च 1886 स्थानीय पत्रिका मोन्टारास एज टिडिनिजेन को पहिलो पृष्ठमा प्रकाशित भयो। त्यस समय सायद कसैले पनि त्यो पृष्ठमा प्रकाशित भएको सानो स्विडिस कविता एक दिन संसारकै सबैभन्दा प्रिय आराधनाको गीत बन्नेछ भनेर कल्पना पनि गरेका थिएनन्। त्यो स्थानीय पत्रिकाकै एउटा पृष्ठमा छापिएको कविता मात्र थियो। न त त्यहाँ विश्वव्यापी प्रचार अभियान नै थियो, न आधुनिक संचार माध्यम, न सामाजिक सञ्जाल, तर कहिलेकाहीँ परमेश्वरले एउटा सानो बिउभित्र विशाल वनको सम्भावना राखिदिनु भएको हुन्छ। मानिसले त्यसलाई सामान्य शब्द ठान्न सक्छन्, तर समयले त्यस शब्दभित्र लुकेको प्रभाव प्रकट गर्दै जान्छ। प्रकाशित भएको केही वर्ष पछि त्यो कविता पुरानो स्विडिस लोकान धुनसँग जोडियो। सन् 1888 स्विडिसको भर्मल्यान्ड प्रदेश स्थित एउटा मण्डलीमा यसलाई सार्वजनिक रूपमा गाइएको प्रारम्भिक उल्लेख पाइन्छ। सन् 1890 यस 8 पदको धुन सहित एउटा गीत संग्रह प्रकाशित भए। त्यसपछि सन् 1891 बोबर्कले सम्पादन गर्ने स्यानिङ्स भिटनेट पत्रिकामा कविता र संगीत दुवै प्रकाशित गरियो। पियानो र गिटारका लागि संगीत संयोजन गर्ने काम संगीतकार तथा शिक्षक एडोल्फ एडग्रेनले गरेका थिए। यो भजनको धुनलाई सामान्यतया परम्परागत स्विडिस लोकधुन भनिन्छ। यसको मूल संगीतकार को थिए भन्ने कुरा निश्चित रूपमा स्थापित भइसकेको छैन, तर त्यस सरल, गम्भीर र विस्तारै उचाइतर्फ लैजाने धुनले बोबर्कका शब्दलाई सुहाउँदो प्रखेटा प्रदान गर्यो। कागजमा रहेको कविता अब मानिसको ओठमा चढ्न थाल्यो। एउटा जवान प्रचारकको व्यक्तिगत अनुभव मण्डलीको सामूहिक आराधना बन्न पुग्यो। एउटा मानिसको आँधीपछिको अनुभव गरेको विस्मय धेरै मानिसको साझा प्रशंसा बन्यो। गीत स्विडेनभित्र मात्र सीमित रहेन, यसले विभिन्न भाषा र देशको यात्रा गर्न थाल्यो। यो पहिले जर्मन भाषामा अनुवाद भयो
र त्यसपछि रुसी भाषामा पुग्यो र भाषासँगै केही शब्द अभिव्यक्ति र पदहरूको स्वरूप परिवर्तन भयो, तर यसको केन्द्रमा रहेको परमेश्वरको महानताको घोषणा अपरिवर्तनीय रह्यो। सन् 1920 को दशकमा बेलायती मिशनरी स्टुअर्की हाइन र उनकी पत्नी एडिथले पूर्वी युरोपमा सुसमाचार सेवा गरिरहेका थिए र उनीहरू युक्रेन क्षेत्रमा यस गीतको रुसी संस्करण सुने। यो धुन र सन्देशले हाइनको हृदय छोयो। कार्पेथियन पहाड़को विशाल दृश्य, दुर्गम गाउँहरूको सरल जीवन, वनको शान्ति, पर्वतीय बाटाहरू र त्यहाँका मानिसहरूमा गरिएको सुसमाचार सेवाले हाइनलाई गीतको अर्थ अझ गहिरोसँग बुझ्न सहायता गर्यो र उनले यसलाई अंग्रेजीमा रूपान्तरण गर्न थाले। तर हाइनले शब्दशो अनुवाद मात्र गरेनन्, उनले मूल गीतको आत्मालाई समातेर त्यसलाई अंग्रेजी भाषामा नयाँ साहित्यिक रूप दिए। आफ्ना मिशन यात्रामा देखेका र अनुभव गरेका घटनाबाट प्रभावित भएर उनले थप पद समेत लेखे। यसरी गीतले सृष्टिको सुन्दरताबाट ख्रिस्टको क्रुससम्म र क्रुसबाट उहाँको पुनरागमनको आशासम्मको यात्रा तय गर्यो। बोबरको मूल कवितामा प्राकृतिको वैभव र सृष्टिकर्ताको महानता प्रमुख थियो। हाइनको अंग्रेजी रूपान्तरणले त्यसमा मानिसको उद्धारका लागि प्रकट भएको परमेश्वरको प्रेम, ख्रिस्टको बलिदान र उहाँको पुनरागमनको आशालाई अझ स्पष्ट रूपले जोड्यो। आज संसारभर प्रचलित अंग्रेजी संस्करणले सन् 1949 अन्तिम रूप पाएको मानिन्छ। त्यसको शीर्षक बन्यो हाउ ग्रेट दाउ आर्ट, यसको भाव हो हे परमेश्वर तपाईँ कति महान हुनुहुन्छ। यस गीतको इतिहास बुझ्दा कार्ल गुस्ताफ बोबर्ट र स्टुअर्ट के हाइनको योगदानलाई स्पष्ट रूपमा छुट्याएर बुझ्नु आवश्यक हुन्छ। बोबर्टले सन् 1885 मूल स्विडिस कविता ओ स्टोर गड लेखे। सृष्टि र प्रकृतिमा प्रकट भएको परमेश्वरको महानताबाट उनको कविता जन्मिएको थियो। धेरै वर्षपछि स्टोर्ट हाइनले यसको रुसी संस्करणबाट प्रभावित भएर आज संसारभर लोकप्रिय अंग्रेजी रूपान्तरण तयार गरे र उनले केही नयाँ आत्मिक भाव र पदहरू समेत थपेर गीतलाई सृष्टि, क्रुस, उद्धार र ख्रिस्टको पुनरागमनसम्म विस्तार गरे। त्यसैले अंग्रेजी संस्करणलाई बोबरको कविताको शब्दांश अनुवाद मात्र मान्नु पर्याप्त हुँदैन, यो विभिन्न भाषा, संस्कृति, मिशन यात्रा र आत्मिक अनुभवको बाटो हुँदै परिपक्व भएको एउटा सुन्दर रूपान्तरण हो। कार्ल बोबरले बिउ रोपे, अज्ञात स्वदेश लोकधुनले त्यसमा स्वर दियो, विभिन्न अनुवादले त्यसमा नयाँ भूमिसम्म पुर्याए। स्टुअर्ट हाइनले अंग्रेजी संस्करणका लागि त्यसलाई एउटा नयाँ रूप दिए अनि जर्ज बेभररीले सेया क्लिफ ब्यारोज र बिलिग्रामको प्रचार टोलीले त्यसलाई संसारको विशाल सभाहरूमा गुन्जाए। सन् 1950 दशकमा गीत अमेरिकासम्म पुग्यो र बिलिग्रामको प्रचार टोलीका प्रसिद्ध गायक जर्ज बेभररी, सेया र संगीत निर्देशक क्लिफ ब्यारोजले यसलाई सुसमाचार सभाहरूमा प्रयोग गर्न थाले। सन् 1955 टोरन्टो प्रचार अभियानमा यो गीत ल्याइएको थियो र सन् 1957 न्यूयोर्कको मेडिसन स्क्वायर गार्डनमा आयोजित बिलिग्रामको प्रचार अभियानपछि यसले असाधारण लोकप्रियता प्राप्त गर्यो। उक्त लामो अभियानको क्रममा मानिसहरूले यो गीत बारम्बार सुन्न र गाउन चाहन्थे। जर्ज बेभररी सेयासँग सम्बन्धित संस्करण अनुसार त्यस अभियानमा यसलाई करिब 100 पटक गाइएको थियो। गीतले मानिसलाई आफ्नै समस्या र कमजोरीबाट दृष्टि उठाएर परमेश्वरको महानतातर्फ हेर्न सहायता गर्यो। सेयाको गम्भीर र गहिरो स्वरले गीतलाई विशेष प्रभाव दियो। क्लिफ ब्यारेजको संगीत संयोजन र विशाल गायन समूहको सहभागिताले यसलाई ठूलो सभाको सामूहिक आराधनामा रूपान्तरण गर्यो। हजारौं मानिस एउटै स्वरमा परमेश्वरको महानताको घोषणा गर्दा त्यो केवल संगीत प्रस्तुति रहँदैन थियो, सामूहिक विश्वासको साक्षी बन्यो। रेडियो रेकर्डिङ र बिलिग्रामका अन्तर्राष्ट्रिय प्रचार सभाहरूबाट गीत महादेशहरू पार गर्दै फैलियो र बिस्तारै यसले विभिन्न भाषा र संस्कृतिमा आफ्नो आफ्नै स्वरूप पाए। तर जुनसुकै भाषामा गाइए पनि यसको केन्द्रमा एउटै विस्मय रह्यो, महान परमेश्वरको महानता। यो भजन लोकप्रिय हुनुको कारण यसको मधुर धुन मात्र होइन, यसले ख्रिस्ट विश्वासको विशाल कथालाई सरल र भावपूर्ण ढंगले समेटेको छ। गीतको पहिलो भावले मानिसलाई आकाश, तारा, गर्जन र सृष्टिको विराट व्यवस्थातर्फ लगाउँछ। यो भजन भजन संग्रह 1901 भावसँग मेल खान्छ, जहाँ आकाशले परमेश्वरको महिमाको वर्णन गर्छ र आकाशमण्डलले उहाँको हातको काम गर्ने कुरा बताइएको छ। सृष्टि आफै परमेश्वर होइन, तर सृष्टिले परमेश्वरतर्फ संकेत गर्छ। ताराको चमक उहाँको महिमाको पूर्ण स्वरूप होइन, तर त्यस महिमातर्फ खोल्ने एउटा सानो झ्याल हो। पहाड़को उचाइ, समुद्रको विशालता, आकाशको
गहिराई र जीवनको जटिलताले मानिसलाई आफ्नो सीमितताको बोध गराउँछ। वनको शान्ति, चराको स्वर, पहाड़को उचाइ र खोलाको कलकल गीतकारले जीवनको अदृश्य संगीत सुन्छ। मानिस मौन भए पनि सृष्टिले आफ्नै भाषामा सृष्टिकर्ताको प्रशंसा गरिरहेको हुन्छ। यहाँ आराधना मण्डली भवन भित्र मात्र सीमित हुँदैन, वन प्रार्थनालय बन्दछ, आकाश वेदी बन्छ, पहाड़ स्तम्भ बन्छ र चराहरू गायनसम्म बन्दछन्। स्टोर्ट हाइनले तयार गरेको अंग्रेजी संस्करणलाई गीतलाई प्रकृतिबाट कलवरीतर्फ लैजान्छ। सृष्टि हेर्दा हामी परमेश्वरको सामर्थ्य देख्छौ, क्रुश हेर्दा उहाँको प्रेम देख्छौ, आकाशको विस्तारले उहाँको महानता बताउँछ भने क्रुशले उहाँको हृदय प्रकट गर्छ। संसार रत्नाउने परमेश्वरले मानिसलाई बचाउन आफ्नो पुत्र दिनुभयो भन्ने सत्यले गीतलाई प्राकृतिक सौन्दर्यको कविता मात्र हुनबाट माथि उठाएर सुसमाचारको घोषणा बनाउँछ। ताराहरू बनाउने हातहरू मानिसको उद्धारका लागि क्रुशमा किलाले छेडिए भन्ने सत्यले आराधकको हृदयलाई थप नम्र बनाउँछ। गीतको अन्तिम भाव ख्रिस्टको पुनरागमन तर्फ उन्मुख हुन्छ। ख्रिस्टले विश्वास अतीत भएको सृष्टि र क्रुशको मात्र रोकिँदैन, त्यो भविष्यको प्रतिज्ञालाई पनि हेर्छ। प्रभु महिमासित आउनुहुनेछ, आफ्ना जनलाई बोलाउनुहुनेछ र विश्वासले आराधनाको पूर्णता प्रवेश गर्नेछ। यही आशाले गीतको अन्तिम भागलाई विजयको स्वर दिन्छ। त्यसैले यो भजन आश्चर्यबाट शुरू हुन्छ, प्रकृतिको सुन्दरताबाट अघि बढ्छ र यसको प्रेममा घुँडा टेक्छ र अनन्त आशामा पुगेर टुङ्गिन्छ। यसमा सृष्टि छ, पतित मानवप्रतिको कृपा, ख्रिस्टको बलिदान छ र उहाँको पुनरागमनको प्रतिज्ञा। कार्ल गुस्ताफ बोबर्गले आफ्नो जीवनमा धेरै काम गरे। उनी प्रचारक बने, पास्टर बने, शिक्षक बने, लेखक बने, सम्पादक बने र संसद सदस्य समेत बने। उनले धेरै कविता तथा गीत लेखे र साहित्यिक योगदानको लागि सम्मान पनि पाए। तर संसारले उनलाई सबैभन्दा बढी एउटा कविताको कारण सम्झिरहेका छन्। त्यो कविता जुन उनले कुनै ठूलो योजना बनाएर विश्व प्रसिद्ध बनाउन लेखेका थिएनन्। सायद यही यस कथाको सबैभन्दा सुन्दर पक्ष हो। परमेश्वरको महानतालाई इमानदारीपूर्वक अनुभव गरी लेखिएको एउटा कविता आफ्नो देशको सीमाभित्र रोकिएन। यसले नयाँ नयाँ भाषा भेट्यो, नयाँ धुन भेट्यो, नयाँ स्वर भेट्यो र लाखौं मानिसको आँखामा आँसु तथा हृदयमा आराधना जगायो। बोबर्गले आफ्नो जीवनकालमा यो गीत भविष्यमा कति टाढासम्म पुग्नेछ भनेर पूर्ण रूपले देख्न पाएनन्। उनले एउटा बिउ रोपे, त्यसलाई हुर्काउन समय, ठाउँ र पुस्ता परमेश्वरले रोज्नुभयो। कार्ल गुस्ताफ बोबर्गको निधन 7 जनवरी 1940 भयो। त्यसको 9 वर्षपछि मात्र स्टुअर्ट हाइनले प्रसिद्ध अंग्रेजी संस्करणले अन्तिम रूप पायो। बोबर्ग संसारबाट विदा भइसकेका थिए, तर उनका शब्दहरूको विश्वयात्रा अझै शुरू हुँदै थियो। उनको कलम रोकियो तर गीत रोकिएन। उनको स्वर मौन भयो तर संसारभरका मण्डलीले उनले गरेको अनुभव, गरेको विस्मयलाई आफ्नै भाषामा गाउन थाले। आज अफ्रिकाको कुनै गाउँमा, युरोपको कुनै पुरानो गिर्जाघरमा, अमेरिकाको विशाल आराधना भवनमा, एसियाको कुनै घरेलु संगतिमा वा नेपालको कुनै पहाड़ी मण्डलीमा यो गीत गाइदा एउटा अदृश्य आत्मिक धागोले ती सबलाई स्वीडेनको त्यो आधी पछिको साँझसँग जोडिरहेको हुन्छ। हाउ ग्रेट दाउ आर्टको कथा एउटा गीतको इतिहास मात्र होइन, यो परमेश्वरले साधारण क्षणलाई असाधारण उद्देश्यको लागि कसरी प्रयोग गर्न सक्नुहुन्छ भन्ने एउटा वृत्तान्त पनि हो। यदि त्यो दिन आधी नआएको भए के बोबर्गको हृदय यसरी जागृत हुन्थ्यो र यदि आधी पछि आकाश नखुलेको भए के उनले शान्तिको सौन्दर्य त्यति गहिरो गरी अनुभव गर्थे? यदि कविता स्थानीय पत्रिकामा प्रकाशित नभएको भए के त्यसले धुन पाउँथ्यो? यदि गीत जर्मन र रुसी भाषामा नपुगेको भए स्टुअर्ट हाइनले त्यसलाई सुन्थे? यदि हाइनले अंग्रेजी रूप नदिएको भए के जर्ज बेभरली सेयाले त्यसलाई विश्वको विशाल सभामा गाउँथे? इतिहासका यी चरणहरू अलग अलग पानीका धार जस्ता देखिन्छन्, तर अन्तत ती एउटै नदी बनेर संसारभर बगे। यस गीतले हामीलाई सम्झाउँछ, जीवनमा आउने हरेक आँधी विनाशको सूचनक मात्र होइन, कहिलेकाहीँ आँधीले हाम्रो दृष्टिलाई सफा गर्छ। गर्जन थामिएपछि आकाश पहिले भन्दा खुला देखिन्छ, वर्षाले धोएका पातहरू पहिले भन्दा चम्किला हुन्छन्, अनि कोलाहल सकिएपछि आत्माले सुन्नुपर्ने आवाज अझ स्पष्ट सुनिन्छ। कार्ल बोबर्गले आधीपछि खुलेको आकाश हेरे, तर उनले त्यहाँ केवल निलो आकाश देखेनन्, परमेश्वरको महानताको एउटा झलक देखे। उनले वर्षापछिको चराको आवाज सुने, तर त्यसमा केवल प्रकृतिको संगीत होइन, सृष्टिकर्ताको प्रशंसा सुने। त्यसैले यो भजन गाइदा हामी एउटा पुरानो स्वीडिस कविता मात्र दोहोऱ्याइरहेका हुँदैनौ। हामी सृष्टिको विशालता, क्रुसको प्रेम र ख्रिस्टको पुनर आगमनसम्मको आशा सामु उभिएर
आफ्नो आत्माको स्वीकार व्यक्त गरिरहेका हुन्छौ। हे परमेश्वर, तपाईँ साँच्चै कति महान हुनुहुन्छ भनेर उहाँले यो लामो लेख हामीलाई पठाएर आशिषित बनाउनु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको छ। र यो लेखपछि हामी यो एउटा मिठो गीतको साथ दिन चाहन्छौ र गीतपछि पुनः आउनेछौ। अहिलेलाई भने सुनौ, त्यही महान ईश्वर विचार्छु काम कति तपाईँको भन्ने बोलको गीत सुन्दै हामी कार्यक्रमलाई अगाडि बढाउनेछौं।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने फेरि पनि कार्यक्रममा अरू थप केही आशिषमय स्टाटसहरू तपाईँको बीचमा प्रस्तुत गर्ने बेला भइसकेको छ र यतिखेर मेरो हातमा एकजना श्रोताको आशिषमय स्टाटस परिसकेको छ जसलाई प्रेषित गर्नुभएको छ सुनिल राजदूत मिनिस्ट्रीजबाट लेख्नुहुन्छ। सालो मण्डली परिवार, के तपाईँलाई थाहा छ बाइबलमा केही मानिसहरूले 900 वर्ष भन्दा बढी जीवन बाँचेको उल्लेख पाइन्छ। मतुसेलह 969 वर्ष, हेरत 962 वर्ष र नुहा 950 वर्ष बाँचेका थिए। यी उमेरहरू कुनै कल्पना होइनन्, पवित्र शास्त्रको उत्पत्तिको पुस्तकमा स्पष्ट रूपमा उल्लेख गरिएका छन्। यी तीनै व्यक्तिको जीवन र उनीहरूको समयमा परमेश्वरले गर्नुभएको काम बाइबल अध्ययनका लागि अत्यन्तै रोचक विषय हो। अझ रोचक कुरा, यी पुस्ताहरू एक अर्कासँग जोडिएका थिए र नुहसम्म आइपुग्दा मानव इतिहासमा ठूलो घटना जल प्रलय घट्यो भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। तारण श्रोता, त्यसै गरी फेरि पनि अर्को एउटा आशिषमय स्टाटस मेरो हातमा परिसकेको छ जसलाई प्रेषित गर्नुभएको छ कृष्णबहादुर नगरकोटीज्यूले। उहाँले यो पोस्ट गर्नुभएको छ पहिलो इतिहास 28:9 लेख्नुहुन्छ। अनि त मेरो छोरो सुलेमान, आफ्नो पिताको परमेश्वरलाई चिन, परमेश्वरको सेवा शुद्ध हृदयले गर, परमेश्वरको सेवा गर्न हृदयबाट नै खुसी बन, किनभने परमप्रभुले हरेक हृदय जाँच्नुहुन्छ। परमप्रभुले तैले सोचेको हरेक कुरा बुझ्नुहुन्छ। यदि त सहायकताको निम्ति परमप्रभु कहाँ गइस भने तैले उत्तर पाउनेछस्, तर यदि त परमप्रभुदेखि टाढा तर्किस भने उहाँले तलाई सदाको निम्ति त्याग्नुहुनेछ भनेर उहाँले खण्डलाई लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। तादेन श्रोता, पनि यतिखेर मेरो हातमा सूर्य राई ज्यूको एउटा लेख परेको छ। उहाँले यो शीर्षकमा प्रेषित गर्नुभएको छ योगदान बिर्सने पुस्ता भनेर, प्रस्थान 1:8-14 खण्डलाई। उहाँ लेख्नुहुन्छ मुख्य पद प्रस्थान 1:8। अब मिश्रमा युसुफलाई नचिनेको एउटा नयाँ राजा उठ्यो। पहिलो भूमिका, इतिहास बिर्सिँदा सम्बन्ध बदलिन्छ। प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, मानिसको जीवनमा एउटा पीडादायी कुरा छ, कसैले तपाईँले गरेको हजारौं राम्रो काम बिर्सन सक्छ तर एउटा गल्ती सम्झिरहन सक्छ। कहिले काहीँ तपाईँले कसैलाई उठाउनु भयो, साथ दिनुभयो र आँसु पुछि दिनुभयो, संकटमा साथ दिनुभयो, तर समय बितेपछि त्यही मानिसले भन्न सक्छ तिमीले मेरो लागि के गर्यौ र। यही कुरा यही प्रस्थानको पुस्तकमा देख्छौ। युसुफले मिश्रलाई अनिकालबाट बचाए। उनको बुद्धि र परमेश्वरले दिनुभएको ज्ञानको कारण मिश्रको अर्थव्यवस्था जोगियो। तर केही पुस्ता पछि एउटा नयाँ राजा आयो। बाइबलले भन्छ अब मिश्रमा युसुफलाई नचिनेको नयाँ राजा उठ्यो। ध्यान दिनुहोस्, बाइबलले केवल युसुफ मरिसके भनेको छैन, भन्छ युसुफलाई नचिनेको राजा, अर्थात् नयाँ पुस्ताले इतिहाससँग सम्बन्ध गुमायो। अब दोस्रो, योगदान बिर्सेपछि दृष्टिकोण बदलिन्छ। प्रस्थान 1:8-10। फारोले इसरायलीहरूलाई हेरेर डराउन थाले। युसुफको समयमा इसरायलीहरू मिश्रको लागि आशीर्वाद थिए, तर नयाँ फारोको नजरमा उनीहरू अब खतरा बन्न पुगे। यहाँ एउटा गम्भीर शिक्षा छ, जब योगदान बिर्सिन्छ मानिसको मूल्याङ्कन बदलिन्छ। हिजोको सहयोगी अब आजको शत्रु देखिन सक्छ, हिजोको आशीर्वाद आजको खतरा देखिन सक्छ। हिजो जसको कारण संकटबाट बचियो आज उसैलाई संकटको कारण ठान्न सकिन्छ, किन इतिहास बिर्सिएको कारण। युसुफको योगदान के थियो? युसुफले मिश्रमा आफ्नो लागि मात्र काम गरेका थिएनन्, परमेश्वरले उनलाई बुद्धि दिनुभयो। उत्पत्ति 41, 7 वर्षको प्रशस्तता र 7 वर्षको भयानक अनिकाल आउने कुरा युसुफले बताए। उनले अन्न जम्मा गर्ने योजना दिए। जब अनिकाल आयो मिश्रसँग अन्न थियो, त्यसैले युसुफ केवल एउटा व्यक्ति थिएनन्, उनको बुद्धि मिश्रको भविष्यको सुरक्षा बनेको थियो, उनको सेवा राष्ट्रको जीवनसँग जोडिएको थियो। तर पुस्ता परिवर्तन भयो, योगदान बाँकी रहेन, स्मृति हरायो। नचिनेको भन्नुको अर्थ के हो? प्रस्थान 1:8 यो कुरा केवल युसुफको नाम नजान्नु मात्र होइन कि होइन, यो एउटा चेतावनी हो। इतिहाससँग सम्बन्ध टुटेपछि वर्तमानको व्यवहार बदलिन्छ। नयाँ पुस्ताले सोधे होला युसुफ को हो, तर अझ प्रश्न ठूलो थियो, उसले हाम्रो लागि के गरेको थियो? जब उत्तर हरायो कृतज्ञता हरायो, कृतज्ञता हराएपछि सम्मान हरायो, सम्मान हराएपछि शंका आयो, शंका आएपछि अब अत्याचार शुरू भयो। योगदान बिर्सने प्रक्रियालाई ध्यान दिनुहोस्। प्रस्थान 1:8-14 परिस्थितिहरू क्रमशः बिग्रदै जान्छ। पहिलो चरण बिर्सनु, युसुफलाई नचिनेको राजा, दोस्रो चरण डर,
इजरायली र हामीभन्दा धेरै र शक्तिशाली छन्। तेस्रो चरण शङ्का, कतै युद्ध भयो भने उनीहरूले हाम्रा शत्रुसँग मिल्लान्। चौथो चरण नियन्त्रण, उनीहरूमाथि कामको बोझ थोपरियो। पाँचौं चरण अत्याचार, उनीहरूको जीवन कठिन बनाइयो। ध्यान दिनुहोस्, अत्याचार अचानक शुरू भएन। पहिला इतिहास बिर्स्यो, त्यसपछि योगदान, त्यसपछि मानिसको मूल्य घटाइयो, अन्तमा अत्याचार शुरू भयो। आज हाम्रो जीवनको लागि शिक्षा। प्रियमण्डली, यो कथा केवल प्राचीन मिश्रको कथा होइन, यसले हामीले सोध्छ हामीले कसको योगदान बिर्सिरहेका छौ। हामीले आमा बुवाको योगदान बिर्सिरहेका छौ कि? हामीलाई विश्वासमा हुर्काउने मानिसहरूको योगदान, हामीलाई संकटमा साथ दिने मानिसको योगदान, हाम्रो लागि प्रार्थना गर्नेहरूको योगदान, हामीभन्दा अगाडि हिँडेर बाटो देखाउनेहरूको योगदान, मण्डलीको निर्माण गर्न आफ्नो समय पैसा र जीवन दिनेहरूको योगदान। कहिलेकाहीँ हामी नयाँ कुरा खोज्दै गर्दा पुरानो पुस्ताले बनाएको जग नै बिर्सन्छौ। सातौं कुरा, मण्डलीमा पनि युसुफहरू थुप्रै हुन्छन्। हाम्रो मण्डलीमा त्यस्ता मानिसहरू हुन्छन् जसले चर्च शुरू हुँदा दुःख गरे, जसले बाटो बनाए, जसले प्रार्थना गरे, जसले आफ्नो घर खोले, जसले आफ्नो आर्थिक सहयोग गरे, जसले आफ्नो समय दिए, जसले अरूलाई ख्रिस्टमा ल्याए। तर पुस्ता परिवर्तन भएपछि प्रश्न आउँछ, उहाँहरूले के नै गर्नुभएको थियो र? यो खतरनाक मानसिकता हो, किनकि आज हामी जहाँ उभिएका छौँ त्यहाँ पुग्नु अघि कसैले बाटो बनाएको थियो। त्यसैले जगलाई सम्मान गरौं, अघिल्लो पुस्तालाई सम्मान गरौं, योगदानलाई सम्मान गरौं। एउटा महत्वपूर्ण कुरा, हामी यहाँ एउटा सन्तुलित सत्यमा खडा हुनुपर्छ। मानिसको योगदान सम्मान गर्नु भनेको मानिसलाई परमेश्वरको स्थान दिनु होइन। युसुफ महान थिए, तर युसुफलाई महान बनाउने परमेश्वर हुनुहुन्थ्यो। त्यसैले हामीले भन्नुपर्छ, मानिसलाई सम्मान तर परमेश्वरलाई महिमा। कसैले राम्रो काम गरेको छ भने त्यसलाई श्रेय उचित रूपमा दिउँ, तर अन्तिम धन्यवाद चाहिँ परमेश्वरलाई नै चढाउँ। योगदान बिर्सनु र गल्ती बिर्सनु एउटै कुरा होइन। कहिलेकाहीँ मानिसले सोध्न सक्छ, यदि कसैले गल्ती गरेको छ भने पनि उसको योगदान सम्झाउनु पर्छ? हो, सत्य र न्यायले छाड्नु हुँदैन। कसैको योगदान सम्झाउनु भनेको उसको गल्तीलाई सही ठहराउनु होइन, तर कसैको गल्ती देख्नु भनेको उसले गरेको सबै राम्रो काम मेटिदिनु पनि होइन। परिपक्वता भनेको के हो? राम्रो कुरा राम्रो भन्न सक्नु, गलत कुरा गलत भन्न सक्नु, यही नै सन्तुलन आवश्यक छ। परमेश्वर बिर्सनुहुन्न, मानिसले बिर्सन सक्छ, राजाले बिर्सन सक्छ, समाजले बिर्सन सक्छ, पुस्ताले बिर्सन सक्छ, तर परमेश्वरले बिर्सनुहुन्न। तपाईँले गरेको सेवा मानिसले नदेखेको हुन सक्छ, तपाईँले रातमा गरेको प्रार्थना कसैले नसुनेको हुन सक्छ, तपाईँले आँसु झार्दै गरेको सेवा कसैले नबुझेको हुन सक्छ, तर परमेश्वर देख्नुहुन्छ। हिब्रू 6:10, परमेश्वर अन्यायी हुनुहुन्न, उहाँले तिनीहरूको काम र उहाँको नाम प्रति देखाइएको प्रेमलाई बिर्सन हुने छैन। मानिसले तपाईँको योगदान बिर्से पनि परमेश्वरले बिर्सनुहुन्न। युसुफको कथा यहाँ समाप्त भएको छैन। फारोले युसुफलाई नचिने पनि परमेश्वरले युसुफको सेवाको प्रभाव समाप्त हुन दिनु भएन। युसुफको जीवनले देखाएको कुरा, मानिसले तपाईँको नाम बिर्सन सक्छ, तर तपाईँको परमेश्वरले तपाईँको काम बिर्सनुहुन्न। त्यसैले मानिसको प्रशंसाको लागि मात्र सेवा नगर्नुहोस्। तालिका, पद, सम्मान पत्र, प्रशंसा र ताली, यी सबै परिवर्तन हुन सक्छ, तर परमेश्वरको नजरमा गरिएको सेवा व्यर्थ हुँदैन। हामी कस्तो पुस्ता बन्ने? अब प्रश्न यो होइन, अघिल्लो पुस्ताले हामीलाई के दियो? प्रश्न यो पनि हो, हामीले अर्को पुस्तालाई के छोड्दैछौ? यदि हामीले इतिहास बिर्स्यौं भने अर्को पुस्ताले हामीलाई बिर्सन सक्छ, तर यदि हामीले विश्वास हस्तान्तरण गर्यौं भने आजको विश्वास भोलिको पुस्ताको जग बन्न सक्छ। आजको प्रार्थना भोलिको पुस्ताको निम्ति शक्ति बन्न सक्छ। आजको त्याग भोलिको मण्डलीको निम्ति आशीर्वाद बन्न सक्छ। तीनटा कुरा आजैदेखि शुरू गरौं। योगदानलाई सम्झौं, जसले तपाईँलाई उठाउन सहयोग गरे उनलाई धन्यवाद दिनुहोस्। अर्को, योगदानको सम्मान गरौं, मानिस जीवित हुँदै सम्मान गरौं, मरेपछि सम्झिने होइन। योगदान हस्तान्तरण गरौं, हामीले पाएको असल कुरा अर्को पुस्तालाई दिउँ। विश्वास हस्तान्तरण गरौं, प्रार्थना हस्तान्तरण गरौं, परम्परा हस्तान्तरण गरौं, सेवाको भावना हस्तान्तरण गरौं। एउटा शक्तिशाली निष्कर्ष, प्रेमण्डली प्रस्थान 1:8 हामीलाई एउटा गम्भीर तस्विर देखाउँछ। युसुफलाई नचिनेको नयाँ राजा उठ्यो, एउटा पुस्ता आयो जसले इतिहास चिनेको थिएन, योगदान चिनेको थिएन, त्यसले दृष्टिकोण बदलिदियो। दृष्टिकोण बदलियो, व्यवहार बदलियो, अत्याचार शुरू भयो। त्यसैले आज हामीले निर्णय गरौं, हामी योगदान बिर्सने पुस्ता बन्ने छैनौ। हामी आफ्ना आमा बाबुको योगदान सम्झने छौं, हामी अग्रजको योगदान सम्झने छौं, हामी मण्डली निर्माण गर्नेहरूको योगदानलाई सम्झने छौं, हामी आफूलाई उठाउन सहयोग गर्नेहरूलाई सम्झने छौं। तर सबैभन्दा ठूलो कुरा,
हामी परमेश्वरको अनुग्रहलाई कहिल्यै बिर्सने छैनौ, किनकि हामी जहाँ छौ त्यहाँ पुग्न आफ्नै शक्तिमा त पर्याप्त थिएन। कसैको प्रार्थना थियो, कसैको आँसु थियो, कसैको त्याग थियो, कसैको सेवा थियो र सबैभन्दा माथि परमेश्वरको अनुग्रह थियो। अब अन्तिम आह्वान, आज आफैलाई सोधौं, मैले कसको योगदान बिर्सेको छु कि? मैले कसैलाई फोन गर्नुपर्नेछ कि? कसैलाई धन्यवाद दिनुपर्नेछ कि? कसैसँग क्षमा माग्नुपर्नेछ कि? वा कसैले सम्मान गर्नुपर्नेछ? सो सबै आजै गरौं। मानिसको जीवन छोटो छ, मानिसको स्मृति कमजोर छ, तर प्रेमले गरेको काम कहिले व्यर्थ हुँदैन। एउटा अन्तिम कुरा, योगदान बिर्सने पुस्ता होइनौ, योगदान सम्झने, सम्मान गर्ने र अर्को पुस्तामा हस्तान्तरण गर्ने पुस्ता बनाऊ। परमेश्वरले हामीलाई यस्तो पुस्ता बनाउनु भएको होस्। आमेन भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। र अर्को एउटा स्टाटस मेरो हातमा परेको छ, जसलाई प्रेषित गर्नुभएको छ भीमसेन प्यासीज्यूले रोमी 1:17। किनकि सुसमाचारमा परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ, त्यो धार्मिकता जो चाहिँ सम्पूर्ण रूपले विश्वासद्वारा नै आउँछ। यस्तो लेखिएको छ, धर्मी चाहिँ विश्वासद्वारा जिउनेछ भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। आदरणीय श्रोता, अब पनि यिनै आशिषमय स्टार्टअप्सहरूको साथसाथै पनि आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। र आजको कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ, कार्यक्रम सामाजिक सञ्जालबाट गुड न्यूज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनाम नगर, काठमाडौँ, नेपाल। र हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। अवस्थ श्रोता, पनि आजको कार्यक्रमबाट विदा लिन गइरहेका छौं। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रम सम्मको लागि आज्ञा दिनुहोस्। र अहिलेलाई पनि यो मिठो गीत छोड्दै विदा हुन्छौ। अवस्था जय श्री।

0: गुड न्यूज एफएम 105.1
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाइसी क्या हो
2: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
2: बुझे।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सूचना इस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता, कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली, अनामनगर, काठमाडौँ। फोन नम्बर 01-4770-7654, 01-4770-7654 र 01-5913-755, 01-5913-755।

0: कार्यक्रम नयाँ आशा।
1: रेडियो कार्यक्रम नयाँ आशा प्रत्येक दिन बेलुकी 7 बजेदेखि 7:30 सम्म सुन्न नभुल्नुहोला।
2: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
3: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
4: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
5: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
4: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
6: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: 阿米小白回学校刷了个大头，等你吧。
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक पाठ, प्रस्तोता कुमार अब्राहमको साथमा।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुन्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम पुस्तक पाठमा। आदरणीय श्रोता, केही समयदेखि मैले लेखक पास्टर विनय भण्डारीद्वारा लेखिएको सपना देख्ने व्यक्तिहरूको योग्यता नामक पुस्तकबाट केही महत्वपूर्ण अंशहरू पाठ गरिरहेको छु र यो पुस्तक पढ्दा पढ्दै म आफूलाई एकदमै आशिषित भएको महसुस गरेको छु। मलाई लाग्छ तपाईँ पनि आशिषित हुनुभएको छ र आज पनि केही अंश तपाईँको लागि रहनेछ। अहिलेलाई पनि कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट हो।

यो अर्थपूर्ण संगीतपछि पुस्तक पाठमा हामी लाग्नेछौं। विश्वको सबैभन्दा ठूलो भारी क्षमताको यात्रु विमान हो। यसको लम्बाई 73 मिटर, उचाई 24 मिटर छ र यसको उडान क्षमता 560 टनसम्म हुन्छ। यो पूर्ण क्षमताको दुई तले विमानमा सामान्यतया 525 यात्रीहरू अटाउँछन् र यसको अधिकतम प्रमाणित क्षमता 853 यात्रीहरू छन्। यसका चारवटा रोल्स रोयल्स इन्जिनहरू मध्ये प्रत्येकले 70,000 पाउण्डको धक्का उत्पादन गर्छन्। यसको कुल उडान धक्का वा प्रस्तावना शक्ति 2,80,000 पाउण्ड हुन्छ, जुन लगभग 2,500 वटा साधारण कारहरू प्रत्येक 110 हर्स पावर क्षमताको हर्स पावर बराबर हो। उडानमा रहेको विमानमा चार प्रकारका मुख्य बलहरूले प्रभाव पार्छन्। माथितर्फ धकल्ने बल, तलतर्फ तान्ने बल, अगाडि धकल्ने बल र पछाडि तान्ने बल, जसलाई हावाको प्रतिरोध पनि भनिन्छ। लिफ्टले गुरूत्वाकर्षणको विपरीत कार्य गर्छ भने थ्रस्टले ड्यागको विपरीत विमानलाई अगाडि धकेल्ने काम गर्दछ। यो हावा वा ग्यासको उच्च गतिले उत्पादन हुन्छ, जुन प्राय इन्जिनहरूमा इन्धन जलेर सिर्जना गरिन्छ। थ्रस्टले विमानलाई अगाडि धकेल्दा पखेटाहरूले हावामा गति प्राप्त गर्छन् र त्यसबाट लिफ्ट उत्पन्न हुन्छ, जसले विमानलाई आकाशमा उकास्न मदत गर्छन्। विमानका इन्जिनहरूले थ्रस्ट प्रदान गर्ने मुख्य जिम्मेवारी वहन गर्छन्, जसले हावामा भएको प्रतिरोधलाई पार गर्दै विमानलाई स्थिर र सुरक्षित रूपमा अगाडि बढ़ाउने कार्यमा सहयोग पुर्याउँछन्। त्यसै गरी योसेफमाथि परमेश्वरको धक्का पनि शक्तिशाली रूपमा आयो। योसेफसँग आफूमाथि घटिरहेका घटनालाई बुझ्ने समय पनि खासै थिएन। यी घटनाले उनलाई परमेश्वरको महान योजनातर्फ उडाइरहेको थियो। योसेफले देखेको दुईवटा सपनाको अर्थ आफैमा स्पष्ट थियो। व्याख्याको लागि अरू कसैको आवश्यकता थिएन, तर उनको दाजुहरूले ती सपनाको कारणले उनलाई अझै घृणा र ईर्ष्याको दृष्टिले हेरे। उनको मृत्यु होस् भन्ने मनसाले उनीहरूले योसेफको वस्त्र खोसेर उनलाई खाल्टोमा फालिदिए। त्यसपछि उनलाई इस्माली व्यापारी यात्रीहरूलाई चाँदीको 20 सिक्कामा बेचियो। योसेफको जीवन तीव्र गतिमा ओह्रालो लागिरहेको थियो। मृत्युको योजनाबाट खाल्टोसम्म र खाल्टोबाट बिरानो देशमा उटको यात्रासम्म योसेफको जीवनमा घटनाहरू चलचित्र जस्तै क्रमबद्ध थिएनन्। बरू सबै कुरा एकैचोटि अचानक बिना कुनै पूर्ण चेतावनी नै गरिरहेका थिए। के तपाईँको जीवनमा कहिले यस्तो अचानक अप्रिय मोडलाई लिएको छ? यो परमेश्वरको धक्का हो। क्यान्सर जस्ता रोगहरू र सबै समस्याहरू परमेश्वरको धक्का हुन् भनी मैले भनिरहेको छैन, तर यदि तपाईँले कहिले आफूलाई यस्तो अवस्थामा पुर्याउनु भएको छ जहाँ तपाईँले के भइरहेको छ भनेर बुझ्न सकिराख्नु भएको छैन भने सोच्नुपर्ने हुन्छ। परमेश्वरले तपाईँको संकटप्रतिको धैर्यता र सहनशीलताको जाँच गर्दै हुनुहुन्छ। योसेफको जीवनका घटनाहरू चलचित्र जस्तै क्रमबद्ध थिएनन्। बरू सबै कुरा एकैचोटि अचानक बिना कुनै पूर्व चेतावनी घटिरहेका थिए। हामी पनि प्रतिज्ञा पूरा गर्ने प्रक्रियामा सहभागी हुनुपर्छ। परमेश्वरले योसेफलाई दिनुभएको सपना विशाल थियो। त्यसले उनको परिवार धेरै राष्ट्रहरूको दिशालाई परिवर्तन गर्ने क्षमता राख्थ्यो। म तपाईँलाई यो कुरा भन्दछु, शैतान सर्वज्ञानी छैन, न त त्यसले तपाईँको भविष्य बताउन सक्छ, तर परमेश्वरले तपाईँलाई जुन बोलावट र दर्शनको लागि अभिषेक गर्नुभएको छ त्यसको गहिराई हेरेर शैतानले त्यसको प्रभाव र परिणामको भने अनुमान लाउन सक्छ। शैतानले कहिल्यै जोखिम मोल्दैन। जब परमेश्वरले तपाईँलाई दर्शन वा सपना दिएर भरोसा गर्नुहुन्छ त्यसले त्यो कुराको व्यवस्था पनि गर्दैन। मर्कुस 4:15 हामीलाई बताउँछ, कोही मानिस बाटोतिर छरिएका बिउ जस्तै छन्, जब तिनीहरूले वचन सुन्छन् तब तुरन्तै शैतान आउँछ र तिनीहरूमा छरिएको वचन लगिहाल्छ। आज छरिएको बिउ भोलिको फसल हो। शैतानले वचन बिउको रूपमा हुँदा हुँदा नै यसले जरा गाड्नु अघि नै
तुरन्तै आक्रमण गर्छ। यसैमा 37:31 हामीलाई सम्झाउँछ, योद्धाका घरानाबाट बाँचेकाहरूले फेरि तलतिर जरा हान्नेछन् र माथितिर फल फलाउनेछन्। एकपटक परमेश्वरले मलाई यसो भन्नुभएको चाल पाए, फलको समस्या वास्ता जराको समस्या हो। शैतानले बिउ जमिनमा गाडिन नपाउँदै आक्रमण गर्छ ताकि त्यसमा कहिल्यै जरा नलागोस् र फसल आउनबाट रोकियोस्। यस सन्दर्भमा वैद्य लुकाले यसो लेखेका छन्, तब शैतान आउँछ, तिनीहरूको हृदयबाट वचन खोज्छ, नत्र तिनीहरूले विश्वास गर्नेहरू गर्नेछन् र बाँच्नेछन्। यो कुरालाई अझ राम्रोसँग बुझ्न फुटबल खेलको उदाहरण लिउ। खेलमा प्रतिस्पर्धा गर्दाको दौरान कुनै पनि टोलीले विपक्षी टोलीको व्यक्तित्वहरू, तिनीहरूको लोकप्रिय खेलाड़ीहरू वा तिनीहरूको रणनीतिहरूमा ध्यान दिँदैनन्। बरू उनीहरूको ध्यान बलमा हुन्छ। प्राय जुन टोलीले बललाई नियन्त्रण राख्छ नि, त्यही टोली जित्ने सम्भावना ज्यादा हुने गर्दछ। त्यसै गरी शैतानले तपाईँको अभिषेक, तपाईँको शक्ति, तपाईँको सेवकाईमा ध्यान दिँदैन। बरू त्यसले तपाईँको हृदयमा रोपिएको परमेश्वरको वचन चोर्न खोज्छ, किनभने वचनबाट आउने फसलको बारेमा त्यो जानकार छ। जब परमेश्वर संलग्न हुनुहुन्छ, शैतानले कुनै जोखिम बोल्दैन। परमेश्वरको राज्यमा तपाईँ एउटा बिउ हुनुहुन्छ। बिउलाई नष्ट गर्ने सबैभन्दा सजिलो र उत्तम समय त्यसको शुरूआती अवस्था नै हो। राजाले उनको बाल्यकालमा मार्न सजिलो हुन्छ। यसकारण शैतानले प्रभु येशूको शारीरिक जन्म हुँदा नै उहाँलाई मार्ने प्रयास गरेको थियो। शैतानले 70 जनाबाट एउटा राष्ट्र जन्मिँदै गरेको देखियो र त्यसले तिनलाई वृद्धि रोक्न राजनीतिक शक्ति प्रयोग गरियो, यद्यपि तिनीहरूलाई रोक्न सकिएन। पास्टर केभिन कुलीका अनुसार, तपाईँ बढ्नुहुँदा सबैले मन पराउँदैनन्, त्यही पनि बढ्न नछोड्नुहोस्। शैतानले त्यो बिउमा फसल देख्यो र ऊ एक कदम पनि पछाडि हटेन। जब परमेश्वर संलग्न हुनुहुन्छ, शैतानले कुनै जोखिम मोल्दैन। यदि परमेश्वरले तपाईँको योग्य व्यक्तिगत रूपमा अभिषेक गर्नुभएको छ भने, सम्झनुहोस्, तपाईँ परमेश्वरले बहुमत बनाइराख्नु भएको छ। मोसा जस्तो साधारण मानिसले पनि फारोको राज्यलाई हल्लाए। दासको रूपमा बेचिएको योसेफलाई परमेश्वरले मिश्र राज्यलाई अनिकालबाट बचाउन छान्नुभयो। त्यसै गरी तपाईँ पनि परमेश्वरको उद्देश्य पूरा, शैतानको योजना रद्द गर्न सक्ने व्यक्ति हुनुहुन्छ। तपाईँ बन्धनको साङ्लो तोड्ने व्यक्ति हुनुहुन्छ।

पास्टर आरोन बर्क न्यूजील्याण्डमा भएको एक युथ सम्मेलनमा प्रचार गर्न गएका थिए। त्यहाँ उनी एक दिन स्कूटरमा बसेको पहाड़ी इलाकामा घुम्न निस्के। यात्रा कठिन थियो किनभने बाटोभरि छरपष्ट भेड़ाहरूको बथानलाई छलेर यात्रा गर्नुपर्थ्यो। तर उनलाई सबैभन्दा अचम्म त्यहाँका चराहरू देख्न लाग्यो। न्यूजील्याण्डका ती विशेष किसिमका चराहरू देख्नमा मात्रै चरा जस्तो थिए, पखेटा पनि थियो तर उड्न सक्दैनथे। उनले सोध्नु पुग्छ, थाहा पाए ती चरा उड्न नसक्नु तिनीहरूलाई शिकार गर्ने कुनै पनि जनावर नभएको कारणले रहेछ। त्यहाँ ती चराहरूलाई आक्रमण गर्नलाई न सर्प थिए, न माकुरा, न अरू कुनै सिंह अथवा जनावर नै, कसैले पनि उनीहरूलाई लखेटिरहेको थिएन। यसकारण ती चराहरूलाई जमिन छोडेर उड्ने आवश्यकता नै थिएन। सहज वातावरणले गर्दा ती चराहरूले उड्न बिर्सेका थिए। जुन ठाउँ स्वर्ग जस्तो देखिन्छ त्यही ठाउँ तिनको लागि पिंजडा जस्तो भएको छ। केवल शत्रुको उपस्थिति, सुरक्षित वासस्थान र खानेकुराको अभावले मात्र चरालाई जमिन छोडेर आकाशमा उड्ने प्रेरणा मिल्दछ। युसेफका दाजुहरूले उनलाई टाढाबाट आउँदै गरेको देखे। उनीहरूले मार्ने महत्व गरेर एउटा योजना बनाए। उनका दाजुहरूले एक अर्कालाई भने, हेर सपनीदर्शी योसेफ आउँदैछ, यदि हामीले सक्छौ भने उसलाई अवश्य मार्नुपर्छ। हामीले उसको शरीर एउटा रित्तो कुवामा फ्याँक्नुपर्छ। तब हामी आफ्नो बुवालाई जंगली जनावरले उसलाई मार्यो भने भन्न सक्छौ। तब हामी हेरौं उसको सपना के हुन्छ। र योसेफले दुःखलाई पक्षघातको रूपमा होइन तर परमेश्वरको योजनातर्फ उन्मुख गराउने प्रेरणाको रूपमा देखे। युसेफका दशजना दाजुहरू थाहा नपाइकनै परमेश्वरको साझेदार भइरहेका थिए। उनीहरूले हानि गर्ने योजना गरेका भए तापनि वास्तवमा युसेफलाई उनको गन्तव्यतर्फ अघि बढ़ाउनको लागि परमेश्वरलाई सहायता पुर्याउँदै थिए। साझेदार भन्नाले एउटै काममा संलग्न दुईजना मध्ये एकजनालाई जनाउँछ। युसेफको हकमा यी दशजना शत्रुहरू नै उनलाई राजमहलमा पुर्याउने बाटोको हिंसा बनेका थिए। तर तपाईँ र मलाई योसेफको जस्तो दृष्टिकोण चाहिन्छ, जसले दुखाईलाई पक्षघातको रूपमा होइन तर परमेश्वरको योजनातर्फ उन्मुख गराउने प्रेरणाको रूपमा देखे। बच्चा जन्माउँदा महिलाहरूको लागि धक्का एउटा साझेदार जस्तै हो। परमेश्वरले योसेफलाई त्यस्तो जोडले धक्का दिनुभयो कि उसको दाजुहरूले उनलाई मार्ने योजना समेत बनाए, तर त्यो चरम सीमानासम्म उसलाई धकेलेर दुःख मात्र दिनु परमेश्वरको अभिप्राय थिएन। के तपाईँलाई यस पुस्तकको पहिलो पाठमा पास्टर जोन डब्ल्यू ग्रेले आफ्नो पुस्तक आई एम नम्बर एटमा भनेको कुरा सम्झना छ? उनले यसो भनेका थिए, विश्वासीको जीवनमा प्रत्येक कुरा कि त परमेश्वरको योजनामा कि उहाँको अनुमतिमा हुने गर्छ। योसेफप्रति उनको दाजुहरूको घृणा यति धेरै बढ़ेर गए कि उनीहरूले उनलाई मार्ने चाहना राखे। शत्रुले तपाईँको बदनाम गर्न सक्छ तर ऊ तपाईँको सबैभन्दा खराब शत्रु नहुँदासम्म तपाईँलाई मार्ने षड्यन्त्र रच्दैन। योसेफका आफ्नै दाजुहरूले नै उनको सबै खराब शत्रु भने। के तपाईँले यस्तो अवस्थामा योसेफको पीड़ा महसुस गर्न सक्नुहुन्छ? उनीहरूले योसेफको वस्त्र खोसेर उनलाई खाल्टोमा फ्याँके। एउटा यस्तो ठाउँ जुन निराश, दुःख, अपमानले भरिएको थियो। उनीहरूको मनसाय युसेफ त्यहीँ मरून् भन्ने स्पष्ट थियो। त्यो खाल्टो यति गहिरो थियो कि 17 वर्षको जवान बलियो युसेफलाई पनि त्यहाँबाट आफै निस्किन असम्भव भयो। पास्टर जोनले आफ्नो पुस्तकमा लेखेका छन्, परमेश्वरले आफ्नो केही उत्कृष्ट कार्य गुफाहरूमा गर्नुहुन्छ। यसो च्यानबाट पुनरुत्थानको शक्तिमा निस्कनु भयो। एलिया र दाउद गुफाबाट पहिले भन्दा शक्तिशाली भएर निस्किए। जसरी बिउ माटोमुनिको अन्धकारबाट उम्रन्छ, समस्या आउँदा तपाईँ गाडिएको होइन रोपिएको हुनुहुन्छ। जुन कुरा तपाईँलाई नष्ट गर्न पठाइयो त्यही तपाईँको बोलावट माथिबाट आएको हो भन्ने त्यसले तपाईँलाई तयार पार्नेछ। बाइबलमा प्रेरित पावल तीन पटक पक्राउ परे। त्यसले गर्दा उनले लगभग पाँच वर्षभन्दा बढ़ी समय हिरासतमा बिताउनु पर्यो भनी उल्लेख गरिएको छ। हिरासतको समयले उनलाई अझ परिपक्व बनायो। जेलमै रहँदा उनले यी चारवटा पत्रहरू लेखे, एफिसी, फिलिपी, कलसी, फिलमन। मलाई थाहा छैन तपाईँ अहिले कस्तो समस्या वा बन्धनमा हुनुहुन्छ,
तर म यो कुरामा निश्चित छु कि जब अन्धकारले तपाईँलाई पूर्ण रूपमा छोप्न लाग्छ, परमेश्वरले त्यसलाई तपाईँको निर्माणको लागि प्रयोग गर्नुहुन्छ। तर जब अन्धकारले तपाईँलाई पूर्ण रूपमा छोप्न लाग्छ, परमेश्वरले त्यसलाई तपाईँको निर्माणको लागि प्रयोग गर्नुहुन्छ। हलेर भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

योसेफलाई उनका दाजुहरूले खाल्टोबाट तानेर निकाल्दा सायद उनलाई केही राहत मिल्यो, तर जुन हात सहयोगको लागि बढाइएको जस्तो देखिन्थ्यो त्यो नै विश्वासघात हात बनियो। यदि हातले उनलाई अपरिचित देशमा दासत्वको जीवनतर्फ पठायो त्यो पीड़ादायी थियो, तर उनलाई यो विश्वास थियो कि उनको शारीरिक बुवा कनानमै भए तापनि स्वर्गीय पिता सधैँ उनको साथमा हुनुहुन्थ्यो। अधिकांश नेपालको सुदूरपश्चिमका जिल्लाहरूमा बसोबास गर्ने वादी समुदाय गम्भीर सामाजिक तथा आर्थिक समस्यामा जुटिरहेका हुन्छन्। यो सीमान्तकृत समुदाय चरम गरिबीमा बाँचिरहेको छ, जसको लागि शिक्षा, स्वास्थ्य र रोजगारीको पहुँच अत्यन्तै सीमित छ। उनीहरूको सबैभन्दा दुःखद कुरा भनेको व्यापक वेश्यावृत्तिमा संलग्नता हो। त्यो समुदायका छोरीहरू चरम गरिबीको कारण विभिन्न समस्यामा विभिन्न व्यवसायमा लागिरहेको लाग्नु बाध्यता पारिन्छ। आफूलाई जन्माएर हुर्काउने पालन पोषण गर्ने आमा बुवाको हातले नै छोरीलाई बेचिन्छ, यो उनीहरूमाथिको शोषण हो। यो पुस्तौंदेखि चल्दै आएको छ, जसले गर्दा उनीहरू अझ बढी अपहेलित र समाजबाट तिरस्कृत हुनुपर्छ। यसकारण उच्च स्तरको जीवनशैली उनीहरूको लागि धेरै टाढाको कुरा भएको छ, तर बिस्तारै यो समुदायमा परिवर्तन भने आउँदैछ। पहिलेको समाजले तिरस्कार गरेको वादी समुदाय अहिले परमेश्वरको प्रेमको अंगालोमा बाँधिँदैछन्। विशेष गरी येशु ख्रीष्टको सुसमाचार प्रचार र विभिन्न सेवाको कार्यले यो समुदायमा असल परिवर्तन आउँदैछ। धेरै परिवारहरूले विगतको जीवनशैली त्याग्दै नयाँ आस्थाको साथ जीवनशैली सुधार्न कठोर परिश्रम गरिरहेका छन्। अब उनीहरू आफैले पाएको उद्धार र परिवर्तनको गवाही अरूसँग पनि बाँड्न थालेका छन्। योसेफको लागि जुन हातले विश्वासघात गरेको जस्तो लाग्थ्यो त्यो वास्तवमा उनलाई परमेश्वरको उद्देश्यमा डुर्याउने उहाँको हात थियो। उनले बुझे कि आफ्नो दाजुहरूको घृणाको बीचमा पनि परमेश्वरले काम गरिरहनु भएको थियो। दाजुहरूले विश्वासघात पनि योसेफलाई महान उद्देश्यको लागि तयार पार्न परमेश्वरको योजनामा थियो। यसकारण जब विधानी व्यापारीहरू त्यही बाटो भएर आए तब योसेफका दाजुहरूले तिनलाई खाल्टोबाट तानी निकाले र ती इस्माइलीहरूको हातमा चाँदीका पीस सिक्कामा बेचिदिए, अनि तिनीहरूले योसेफलाई मिश्रमा लगे। योसेफको मुख्य चाँदीको 20 सिक्का थियो, जुन रकम सामान्यतया कुनै अपाङ्ग दासको मूल्य स्वरूप नै तिर्नु पर्थ्यो। त्यो रकम भनेको करिब एक महिनाको ज्याला बराबर थियो। एकैछिनमा योसेफ कसैको प्रिय छोराबाट बिरानो त्यसमा बेचिएको दास बने। आफ्नो जीवनबाट योसेफ र उनका सपनाहरू हटाउने उद्देश्यले उनको दाजुहरूले उनलाई बेचे, अनि इस्माइलीहरूले उनको दुःख अवस्थाबाट नाफा कमाए। योसेफलाई एउटा निर्जीव वस्तुको रूपमा नहेरौं, उनको पीड़ालाई सानो नठानौं। उनी पनि मानिस नै थिए, उनले भोगेको अत्यन्त कठोर अनुभव थियो। जब याकुबले योसेफलाई आशिष दिए उनले भविष्यवाणी गरे, धनुधारीहरूले त्यसलाई ज्यादै दुःख दिए, त्यसमाथि कडा चलाए र त्यसको खेदो गरे। आफन्तबाट भएको विश्वासघातले कुनै व्यक्तिलाई महान बनाउँदैन, तर योसेफमा के यस्तो थियो जसले उनलाई सपना देख्न र त्यो पूरा गर्न योग्य बनायो? उनमा चोट सहने असाधारण क्षमता थियो। परमेश्वरले उनलाई दिनुभएको सपना यति विशाल थियो कि अरूको घृणाले योसेफलाई सजिलै चोट पार्न सक्थ्यो। सामेल आठजनले भनेका छन्, तपाईँ केवल तपाईँको पीड़ा सहन सक्ने क्षमतासम्म मात्र बढ़न सक्नुहुन्छ। परमेश्वरले दिनुभएको सपना पूरा गर्न धेरै पीड़ा सहने क्षमताको आवश्यकता पर्छ। तपाईँको हृदयलाई पीड़ा स्वीकार गर्न तालिम दिनुहोस्, चाहे त्यो पीड़ा तपाईँले माया गर्ने व्यक्तिबाटै किन नहोस्। यो सेवको कथाले उसलाई स्पष्ट रूपमा देखाएको हो।

चील र तिनका बचेराबाट एउटा अर्को दृष्टान्त लिन सकिन्छ। जब चीलको बचेराहरू उड्न तयार हुन्छन्, आमाले गुड हल्लाएर तिनीहरूलाई बाहिर निकाल्छिन्। तिनीहरूको विकास गुडभित्र भन्दा पनि आकाशमा हुने गर्दछ। आफ्नो आरामदायक स्थानमा बसी नरहनुहोस्। जब परमेश्वरले तपाईँको गुड हल्लाउनुहुन्छ, उहाँले तपाईँलाई माथि उड्न तालिम दिइरहनु भएको हुन्छ। गुडलाई हल्लाएर आफ्नो बचेराहरू माथि हावामा उडिरहने पखेटा फैलाई बचेरालाई थाम्ने र आफ्ना पखेटामाथि ती बोक्ने गरूडले चाहिँ रबर्ट युटले एकपटक यसो भनेका थिए, आजको संघर्षले तपाईँलाई भोलिको लागि आवश्यक बल र सामर्थ्य विकास गरिरहेको हुन्छ, त्यसैले हार नमान्नुहोस्। एउटा तीर जस्तै जब जीवनमा तपाईँ पछाडि धकेलुनुहुन्छ, यसले तपाईँलाई महान कुरातिर अघि बढ़ाउनको लागि तयार गरिरहेको हुन्छ। योसेफले परमेश्वरसँग सपनाहरू मागेका थिएनन्, ती सपनाहरू परमेश्वरले उनलाई सुम्पनु भएको थियो। उनको यात्रा एक ईश्वरीय परीक्षणको मैदान थियो, निखारिने शुद्धिकरणको प्रक्रिया थियो। जब याकुबले योसेफलाई हेब्रोनबाट उनका दाजुहरूलाई भेट्न सेकेममा पठाए, त्यसबेला परमेश्वरले योसेफको जीवनको अर्को चरणको योजना बनाइरहनु भएको थियो। यद्यपि त्यो कुरा उनले त्यति बेला बुझ्न सकेका थिएनन्, यहुदाले यीशुलाई क्रुससम्म पुर्याउने यात्रामा महत्वपूर्ण भूमिका खेल्यो। गोलियतले दाउदलाई उनको उद्देश्य र बोलावटतर्फ डोरायो। दाउदको राजा हुने अभिषेक जंगलमा प्रमाणित भयो, आरामदायी र सहज वातावरणमा होइन। योसेफका दाजुहरूले उनलाई मिश्रमा पुर्याए, जहाँ उनी कलान्तरमा त्यो देशको दोस्रो शक्तिशाली शासक बन्न पुगे। चीलले आफ्नो बचेरालाई उड्न सिकाउने प्रक्रिया सजाय होइन, बरु तिमीहरूलाई ठूलो भविष्यतर्फ उन्मुख गराउने तरिका हो। अनि पानी पर्यो र बाढ़ी आयो, अनि हुरी चल्यो र त्यसमाथि पजारियो र पनि त्यो घर ढलेन, किनकि त्यो चट्टानमाथि पसारिएको थियो। योसेफलाई दोथानबाट करिब 300 माइलको यात्रा गराएर मिश्रमा लगिएको थियो। यदि 320 माइल यात्रा गरिएको भए त्यो यात्रा कम्तीमा 15 दिन हुन्थ्यो। मिश्र उनको लागि नयाँ परीक्षणको मैदानमा पनि हो। यदि योसेफ हाम्रो मण्डलीको सदस्य भएको भए उनको नाम प्रार्थनाको सूचीको पहिलो नम्बरमा पर्ने निश्चित थियो। जब योसेफलाई उनका दाजुहरूले बेचिदिए, त्यो निकै पीड़ादायी थियो, तर त्यसभन्दा झन बढी पीड़ा त थप थियो जब उनलाई दास बनाएर बेच्नेहरू उनको आफ्नै टाढाका आफन्त इस्माइलीहरू थिए। इस्माइलीहरू उनको पितामह अब्राहमकै सन्तान थिए। त्यही पनि योसेफले परमेश्वरको योजनामा भरोसा राखे र प्रोत्साहित भएन, हतोत्साहित भएन। उहाँले योसेफको नाउँ भएको एकजनालाई तिनीहरूको अघि पठाउनु भयो र जो कमारा हुँदालाई बेचिएका थिए, तिनको खुट्टामा तिनीहरूले नेल ठोकेर दुःख दिएर तिनको गलामा फलामको जंजीर लगाइदिए। योसेफलाई परमेश्वरको सर्वोच्च योजनाको लागि नियुक्त गरिएको थियो र उनलाई हानि गर्न खोज्नेहरूले उनलाई घायल बनाए। दासत्वको जीवन र कैदीको रूपमा समय बिताउँदा उनको सपना पूरा हुने कुनै छटकार थिएन। यद्यपि योसेफले प्रक्रियाको परमेश्वरमा भरोसा राखे। परमेश्वर प्रक्रिया र प्रतिक्रिया दुवै परमेश्वरको हुन्छ। यदि परमेश्वरले हाम्रो समस्या तुरन्तै समाधान गर्नुहुन्न भने उहाँले तिनलाई आफ्नो महान उद्देश्य कथामा रूपान्तरण गर्नुहुन्छ। पास्टर एरोनले भनेका छन्, जब परमेश्वरले हाम्रो दुःख समाधान गर्नुहुन्न, उहाँले त्यसलाई ठूलो उद्देश्यको लागि बदल्नुहुन्छ। परमेश्वरले तपाईँको संघर्षलाई तपाईँको साक्षीमा परिणत गर्नुहुनेछ। यदि तपाईँले प्रक्रियालाई छुटाउने प्रयास गर्नुभयो भने तपाईँले तयारीको महत्वपूर्ण अवधिलाई छुटाउनुहुनेछ। अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, अब भने लगभग समयले मलाई विदा दिइसकेको छ र केही समयदेखि लगातार कार्यक्रम पुस्तक पाठमा लेखक विनय भण्डारीद्वारा लेखिएको पुस्तक सपना देख्ने व्यक्तिको योग्यता नामक पुस्तकबाट केही महत्वपूर्ण अंशहरू पाठ गरिरहेको छु र अर्को हप्ता पनि यस्तै अर्थपूर्ण विषयवस्तुको साथमा उपस्थित हुने नै छु। अहिलेलाई भने प्राविधिक मित्र विजय र अब्राहमलाई विदा दिनुहोस्। धन्यवाद। जय मसीह। नमस्कार।

0: जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु यीशुको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु।

0: आजको प्रवचनको लागि यहाँहरूको लागि मैले बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लिखित सुसमाचार 8:28-34 पाठ गर्ने योजना गरेको छु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। आउनुहोस् यसलाई हामी यसरी पाठ गर्नेछौ। जब उहाँ पारीपट्टि गदरिनीहरूको मुलुकमा आउनुभयो, तब भूत लागेका दुईजना मानिसहरूले चिहानबाट आउँदै गर्दा उहाँलाई भेटे। यिनीहरू यति डरलाग्दा थिए कि कोही पनि त्यहाँबाट आउन जान सक्दैन थिए। तिनीहरूले यसो भन्दै चिच्याए, हे परमेश्वरको पुत्र, तपाईँको हामीहरूसँग के सरोकार? हाम्रो समय नपुगी हामीहरूलाई कष्ट दिन तपाईँ यहाँ आउनुभएको हो? तिनीहरूदेखि केही टाढामा सुँगुरको एक ठूलो बगाल चरिरहेको थियो। भूतहरूले उहाँलाई यसो भनेर विन्ती गरे, यदि तपाईँले हामीलाई निकाल्नुहुन्छ भने हामीलाई सुँगुरको बथानमा पठाइदिनुहोस्। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, जाओ। तब तिनीहरू निस्केर सुँगुरहरूमा पसे र सुँगुरको जम्मै बगाल भिरालोबाट समुद्रतिर हुरिँदै गए र पानीमा डुबेर मरे। सुँगुर चराउनेहरू भागे र सहरमा गएर सबै कुरा र ती भूत लागेकाहरूलाई के भयो सो सुनाइदिए। तब जम्मै सहर नै यीशुलाई भेट गर्न उल्टेर आयो र उहाँलाई देखेर मानिसहरूले तिनीहरूको इलाकाबाट जानुहोस् भनी उहाँलाई विन्ती गरे। आदरणीय श्रोता, यो खण्डमा यीशुले भूतहरूलाई मानिसको जीवनबाट निकाल्न सक्नुहुन्छ भन्ने विषयमा हामी चर्चा गर्नेछौ र कसरी यीशु प्रभुले मानिसहरूको जीवनबाट भूतहरू निकाल्न सक्नुहुन्छ भन्ने कुरालाई हामी विस्तृत रूपमा हेर्नेछौ। यहाँ पहिलो कुरा हामीले के देख्छौ भन्दा, भूत लागेका दुईजना मानिसहरूले चिहानबाट आउँदै गर्दा यीशुलाई भेटेको कुरा यहाँ उल्लेख गरिएको छ। यहाँ के भन्छ भनेदेखि, उहाँ पारीपट्टि गदरिनीहरूको मुलुकमा आउनुभयो, तब भूत लागेका दुईजना मानिसहरूले चिहानबाट आउँदै गर्दा उहाँलाई भेटे। यीशु ख्रिस्टलाई यी भूत लागेका मानिसहरूले भेटिसकेपछि यिनीहरू के भन्छन् भन्दा, यिनीहरू यति डरलाग्दा थिए कि कोही पनि त्यहाँबाट आउन जान सक्दैन थिए। यी भूत लागेका मानिसहरूको अवस्था डरलाग्दो थियो। जब यी मानिसहरू भूत लागेका मानिसहरू त्यहाँ हुन्थे, तब कोही पनि मानिसहरू त्यहाँ जान सक्दैन थिए, किनभने यिनीहरूले झम्झिन सक्छ, यिनीहरूले जे पनि गर्न सक्दथे र यति डरलाग्दा थिए भनेर यहाँ उल्लेख गरिएको छ। यिनीहरूले यीशुलाई भेटेपछि त्यस्तो अवस्थाका मानिसहरू चाहिँ चिच्याए भनिएको छ। यिनीहरूले यीशुलाई भेट्न साथ यिनीहरू चिच्याएको छ। भूत लागेका मानिसहरू चिच्याएको छ, किनभने भूतले पुरै यी मानिसहरूलाई अधीन गरेर सकेको अवस्था थियो। भूतले जे भन्छ त्यही गर्ने अवस्था थियो र भूत प्रेत जहिले पनि परमेश्वरको विरुद्धमा काम गर्ने तत्त्वहरू हुन् अथवा भूत प्रेतहरू यो परमेश्वरको विरोधीहरू हुन् र यिनीहरूले यीशुलाई भेट्न साथ यिनीहरू चिच्याए। चिच्याउँदाखेरि के भने त यिनीहरूले भन्दाखेरि, हे परमेश्वरको पुत्र, तपाईँको हामीहरूसँग के सरोकार भनेर प्रश्न गरेका छन्। यीशुलाई परमेश्वरको पुत्र भनेर यहाँ सम्बोधन गरिएको छ। यीशु चाहिँ परमेश्वर हुनुहुन्छ र यीशु चाहिँ स्वर्गबाट आउनुभएको परमेश्वर पुत्र हुनुहुन्छ र उहाँ चाहिँ सर्वशक्तिमान, सर्वज्ञानी, सर्वव्यापी, सारा विश्वका मालिक यीशु हुनुहुन्छ भन्ने कुरालाई यहाँ अर्थ दिन्छ र यसरी भूत प्रेतले पनि यीशुलाई चिनेको देखिन्छ। यीशु चाहिँ एकदमै महान परमेश्वर हुनुहुन्छ, परमेश्वरको पुत्र हुनुहुन्छ, स्वर्गीय मानिस भनेर बुझ्छन्। अनि त्यसपछि ऊ चाहिँ परमेश्वरको पुत्र, परमेश्वरको पुत्र भएर यो संसारमा आउनु भएको हो भन्ने यीशुलाई यो भूत प्रेतले पनि चिनेको अवस्था यहाँ छ। त्यसपछि यो पनि छ तपाईँको हामीहरूसँग के सरोकार भनेर यहाँ प्रश्न गरिएको छ। यीशुसँग भेट्दाखेरि भूत प्रेतहरू चिच्याउँदै यीशुको बारेमा प्रष्टसँग कुरा गरेको देखिन्छ। यीशु को हुनुहुन्छ भन्ने कुरा भूत प्रेतले पनि स्वीकार गरेका छन् कि यीशु चाहिँ परमेश्वरका पुत्र ख्रीष्ट हुनुहुन्छ। त्यसपछि अहिले नै हामीहरूसँग के सरोकार भनेर लेखेको छ। भूत प्रेत आफ्नै काममा व्यस्त हुन्छन्। भूत प्रेतले मानिस जातिलाई दास बनाउने, मानिस जातिलाई भूत प्रेतले जसरी चलाउनु पर्छ ऊ चलाउन खोज्ने र नष्ट गर्नु खोज्ने, र भूत प्रेतद्वारा चलाइएका मानिसहरू सजिलोसँग जिउन सक्दैनन्। उनीहरू असाधारण तरिकाले जिउँछन्। उनीहरूको जिन्दगी डरलाग्दो अवस्थामा हुन्छन् र यस्तो बेलामा उनीहरूले आफ्नो खुसीको काम गर्न नपाएर आफूले जुन काम गरिरहेको छ त्यसमा अब काम गर्नलाई बाधा दिन्छ भनेर के सरोकार भनेर यहाँ सोधेको छ। अनि अर्को कुरा चाहिँ हाम्रो समय नपुगी हामीहरूलाई कष्ट दिन तपाईँ यहाँ आउनु भएको हो भनेर यहाँ प्रश्न गरिएको छ। किनभने डियाबलस अथवा शैतान अथवा भूत प्रेतलाई परमेश्वरले अनन्त आगोको कुण्ड तयार गरिसकेको छ र भूत प्रेतको लागि परमेश्वरले नरकको आगो अथवा उनीहरूको गन्तव्य चाहिँ नरकको आगो तोकिएको छ। उनीहरूको लागि कुनै पनि अनुग्रह छैन र डियाबलस अथवा भूत प्रेतको अन्तिम दशा भनेको अग्नि कुण्ड नै हो। त्यसकारणले त्योभन्दा अगाडि अन्तिम न्याय हुनुभन्दा अगाडि डियाबलसले अथवा भूत प्रेतले परमेश्वरले सृष्टि गर्नुभएको मानिसहरूको जीवनमा आक्रमण गरिरहन्छ र मानिसहरूलाई नष्ट गर्नका लागि भूत प्रेतले पूरा योजना बनाउँछ। र यस्तो अवस्थामा यहाँ छ समय नपुगी भनेर यहाँ भूत प्रेतले यसरी भनिरहेको छ कि समय नपुगिकन किन हामीलाई कष्ट दिन लागेको। यो अवस्था भूत प्रेतले प्रकट गरेका छन् कि उनीहरूको दिन नरक हो र उनीहरूको अन्तिम दिन नरक नै हो र उनीहरूको गन्तव्य नरक नै हो, अग्नि कुण्डमा जाने नै हो। त्यो दिन नआउन्जेलसम्म पूरै परमेश्वरको सृष्टि अथवा मानिसलाई नष्ट गर्नका लागि भूत प्रेतले पूर्ण रूपमा काम गर्न सक्छन् भन्ने यहाँ अर्थ छ। यहाँ हामी जतिजना मानिसहरू आज संसारमा छौं भूत प्रेतले हामीलाई सधैँ नै नष्ट गर्नका लागि योजना बनाउँछन् अनि भूत प्रेतले मानव जातिको जीवनमा काम गर्नका लागि सधैँ नै कोसिस गरिरहेको हुन्छ र उसको 24 घण्टा मानव जातिलाई नष्ट गरेर परमेश्वरको विरुद्धमा खडा हुनु नै उसको योजना हो, उसको सबै कामहरू त्यही नै हो। त्यसकारण यो कुरा डियाबलसका सिपाहीहरू जो भूतप्रेतहरू हुन् र यी भूतप्रेतहरूले यो कुरा गरेको देखिन्छ। यिनी तिनीहरूदेखि केही टाढामा सुँगुरको एक ठूलो बगाल चरिरहेको थियो र त्यस बेला इजरायलमा सुँगुर चराउने ठाउँ पनि त्यहाँ देखिन्छ र ठूलो बगाल त्यहाँ चरिरहेको थियो। भूतहरूले उहाँलाई यसो भनेर बिन्ती गरे, यदि तपाईँले हामीलाई निकाल्नुहुन्छ भने हामीलाई सुँगुरको बथानमा पठाइदिनुहोस्। यीशु ख्रीष्टदेखि डराएका, यीशु ख्रीष्ट जो परमेश्वर हुनुहुन्छ, परमेश्वरदेखि डराएका यी भूत प्रेतहरूले अब हामीलाई अझै नष्ट हुने समय आएको छैन, त्यसकारणले अहिले दुःख नदिनुहोस्, अहिले बरु हामीलाई सुँगुर कहाँ पठाइदिनुहोस् भनेर यीशुसँग बिन्ती गरेको कुरा हामी यहाँ देख्छौ। यदि भनिसकेपछि यीशु प्रभुले पनि ती भूत प्रेतहरूलाई आज्ञा दिनुभयो कि जाओ भनेर उहाँले आज्ञा दिनुभयो। र यो कुरा देख्दाखेरि हामी सबैले यो बुझ्नुपर्छ कि आदरणीय श्रोताहरू, भूत प्रेतले पनि यीशु ख्रिस्टको आज्ञालाई पालन गरेका छन् कि उनीहरूलाई यीशु प्रभुले भनेका कुरा त्यहाँनिर पालन गरेका छन्। तिनीहरू निस्केर सुँगुरहरूमा पसे र मानिसको जीवनमा ल्याएका समस्याहरू, मानिसको जीवनमा आएर मानिसलाई नष्ट गर्न खोजिरहेका थिए र परमेश्वरले ती भूत प्रेतलाई त्यहाँबाट निकालेर उहाँले सुँगुरकोमा जानका लागि अनुमति दिनुभयो। किनभने परमेश्वरले मानिस जातिलाई उच्च स्थान दिनुभएको छ। मानिस जाति परमेश्वरले सृष्टि गर्नुभएको, आफ्नै स्वरूपमा सृष्टि गर्नुभएको मानिस हो। मानिस चाहिँ सबै प्राणीहरूभन्दा एउटा उच्च स्थानमा सृष्टि गर्नुभएको हो र मानिसलाई परमेश्वरले प्रेम गर्नुभएको छ र मानिसको मूल्य कुनै अरू पशुहरूको भन्दा उच्च राख्नुभएको छ। त्यसै कारणले पनि यीशु प्रभुले मानिसलाई छुटकारा चाहिन्छ, मानिसको जीवनमा छुटकारा चाहिन्छ। भूत प्रेतले मानिसलाई दास बनाउनु मिल्दैन, यो कुराबाट छुटकारा चाहिन्छ मानिसलाई भनेर परमेश्वरले अथवा यीशु प्रभुले त्यो भूत प्रेतलाई सुँगुरकोमा जाने अनुमति दिनुभयो र सुँगुरको जम्मै बगाल भ्यालोबाट समुद्रतिर हुरिँदै गएर पानीमा डुबेर मरे। यहाँनिर हामीले के देख्छौ भन्दाखेरि परमेश्वरले मानिस जातिलाई कुनै पशुहरू भन्दा उच्च स्थानमा राख्नु भएको छ र मानव जाति र पशुसँग तुलना गर्दाखेरि पशु चाहिँ मानिसको लागि हो र पशु चाहिँ मानिसको फाइदाको लागि परमेश्वरले बनाउनु भएको हो। त्यसकारणले गर्दा परमेश्वरले मानिसलाई बचाउनु भयो, मानिसलाई जोगाउनु भयो र भूत प्रेतलाई पनि अन्तिम दशा अथवा अन्तिम दशा जो तोकिएको छ त्यो समय नाउन्जेलसम्म अझै संसारमा मान बनाउ उसले नष्ट गर्ने काम गरि नै रहन्छ र उनले मानिसलाई नष्ट गर्न खोजिरहेको बेला मानिसलाई परमेश्वरले जोगाउनु भयो तर उसको काम नै नष्ट गर्ने भएकोले गर्दा सुँगुरलाई पनि नष्ट गरे। यी भूत प्रेतले कसैलाई पनि बाँकी राख्दैनन्, सबैलाई नष्ट गर्नु खोज्छ र मानिसहरूलाई पनि नष्ट गर्नु खोज्छ र पशुहरूलाई पनि नष्ट गर्नु खोज्छ र ऊ नष्ट गर्ने व्यक्ति हो भनेर पहिचान दिनका लागि नै सुँगुरकोमा प्रभुले पठाउनु भयो यीशुले। त्यसपछि उनीहरूको काम नै नष्ट गर्ने भएकोले सुँगुरलाई पनि उनीहरूले मारेर उनीहरूले आफ्नो परिचय दिएका छन् र दियाबलसको काम अथवा भूत प्रेतहरू जहिले पनि नष्ट गर्ने काममा नै लागिरहन्छन् भन्ने प्रमाण पनि हामी यहाँ देख्छौ। किनभने सुँगुरलाई पनि मारे, मानिसलाई मार्थ्यो तर प्रभुले मानिसलाई बचाउनु भयो। अनि कसरी यो भूत प्रेतहरू चाहिँ राम्रा हुन् भन्ने कुरा कहीँ पनि देखिँदैन र भूत प्रेतहरू चाहिँ नष्ट गर्ने नै हुन् भन्ने प्रमाण पनि यहाँ हामी देख्छौ। सुँगुर चराउनेहरू भागे र सहरमा गएर सबै कुरा र ती भूत लागेकाहरूलाई के भयो सो सुनाइदिए र उनीहरू अति डराए र उनीहरू अब भागे र यो अवस्था यो घटना देखिसकेपछि उनीहरू आतिनै सहरमा गए भन्ने कुरा हामी यहाँ देख्छौ र ती सबै विवरणहरू सुनाइदिए, के कसो भए भन्ने कुरा सबै सुनाइदिए। तब जम्मै सहर नै यीशुलाई भेट गर्न उल्टेर आए र उहाँलाई देखेर मानिसहरूले तिनीहरूको इलाकाबाट जानुहोस् भनी उहाँलाई विन्ती गरे। यहाँनिर हामी के देख्छौ भन्दाखेरि यीशु प्रभुले मानिसलाई सुरक्षा गर्नुभयो, मानव जातिलाई भूत प्रेतबाट जोगाउनु भयो र भूत प्रेतले आफ्नो बेहोरा यहाँ देखाए कि यिनी त नष्ट गर्ने कुरा रहेछन्, यिनी त नष्ट गर्नकै लागि भूत प्रेतको काम भनेको मानिसलाई नष्ट गर्ने, पशु पन्छी सबैलाई नष्ट गर्ने, यसको पहिचान नै नष्ट गर्नेवाला रहेछन् भन्ने कुरा यहाँ स्पष्ट देखियो। र समाजमा चाहिँ के कुरा बुझेको कुरा हामी देख्छौँ भन्दा, अब यीशु प्रभु त्यहाँ हुँदाखेरि अझै त्यहाँनिर ठूलो घटनाहरू हुन सक्छन् भन्ने उनीहरूको सोचाइ देखिन्छ। त्यसैले अब यो घटना घटिसकेपछि फेरि अर्को घटनाहरू नघटोस् भनेर उनीहरूले चाहिँ यीशुलाई त्यहाँबाट जानका लागि पनि अनुरोध गरेको हामी यहाँ देख्छौँ। र आदरणीय श्रोता, यो खण्डमा हामी के देख्छौँ भन्दाखेरि यीशु प्रभुले भूतहरूलाई मानिसको जीवनबाट निकाल्नुहुन्छ, किनभने मानिस परमेश्वरले सृष्टि गर्नुभएको प्राणी हो, मानिसलाई परमेश्वरले मूल्य दिनुभएको छ, मानिस परमेश्वरको स्वरूपमा सृष्टि भएको प्राणी हो, मानिसलाई नष्ट गर्नु आउनेहरूलाई परमेश्वरले नै हस्तक्षेप गर्नुहुन्छ, किनभने भूत लागेकाहरूले अथवा भूतले ती मानिसहरूलाई नष्ट गर्न खोजिरहेको थियो र भूतले पुरै मानिसलाई चाहिँ आफ्नो बाटोमा हिँडाएर नष्ट गर्न खोजिरहेको थियो। र त्यस्तो बेलामा यहाँनिर यीशु प्रभुले उनीहरूलाई बचाउनु भयो, उनीहरूकोबाट भूत प्रेतलाई निकाल्नु भयो र निकालेर यीशु प्रभुले यो भूत प्रेतले नष्ट गर्छन्। यिनीमा दया छैन, यिनमा कुनै पनि भनौ राम्रो कुरा छैन, यिनले यो भूत प्रेतले मानिसलाई पनि नष्ट गर्छ, पशुहरूलाई पनि नष्ट गर्छ भन्ने कुरा जानिसकेपछि सुँगुरहरू मारेको ले यी भूत प्रेत चाहिँ सबैलाई नष्ट गर्ने कुराहरू भूत प्रेत चाहिँ सबैलाई नष्ट पार्छ भूत प्रेतले भन्ने सन्देश पनि यहाँ दिन खोजेको छ। त्यसकारण भूत प्रेतले मानिसलाई पनि बाँकी राख्दैन, नष्ट गर्नु खोज्छ, कुनै पशुहरूलाई पनि नष्ट गर्नु खोज्छ र भूत प्रेतलाई उसको समय छाउन्जेलसम्म उसले सताइनै रहन्छ र उसले मौका खोजिरहन्छ र उसको अन्तिम दिन नआउन्जेलसम्म भूत प्रेतले अझै पनि दुःख दिन थाल्छन्। त्यसकारण भूत प्रेत आज पनि हाम्रो वरिपरि छन्। मानिसलाई नष्ट गर्नका लागि भूत प्रेतले जहिले पनि कोसिस गरिरहेको हुन्छ र आज यहाँ उपस्थित सम्पूर्ण श्रोताहरूको जीवनमा पनि यदि भूत प्रेतले सताउँदै छ भने, यदि भूत प्रेतले हजुरहरूको जीवनमा पनि नष्ट गर्नका लागि सधैँ कोसिस गरिरहेको छ र भूत प्रेत लागिरहेको छ भने हजुरहरू यीशु कहाँ आउनुहोस्, यीशुलाई विश्वास गर्नुहोस्। यीशुलाई विश्वास गर्नुभयो भने हजुरहरूको जीवनमा पनि छुटकारा पाउनुहुन्छ, किनभने यीशु प्रभुले तपाईँ र मलाई बचाउन खोज्नुहुन्छ र भूत प्रेतबाट छुटकारा पाउने एउटै उपाय चाहिँ यीशु ख्रिस्टलाई विश्वास गर्नु नै हो। आज क्रिस्चियन समाजमा धेरै मानिसहरू भूत प्रेतबाट छुटकारा पाएर नै उनीहरू क्रिस्चियन भएका छन् अथवा यीशु ख्रिस्टलाई विश्वास गर्ने व्यक्तिहरू भएका छन्। यदि कसैले गएर तपाईँ क्रिस्चियन कसरी बन्नुभयो भनेर सोध्नुभयो भने उनीहरूले भन्ने कुरा भूत प्रेतले सताइरहन्थ्यो र मेरो जीवनमा र विभिन्न धामी झाँक्रीहरूको सहयोगबाट छुटकाराको लागि धेरै अभ्यासहरू गरेको कुरा र पछि अन्तमा यीशु प्रभुलाई विश्वास गरेपछि भूत प्रेतले छोडेको कुरा तपाईँले गवाही सुन्नुहुनेछ र यहाँहरूलाई यही अनुरोध छ, यदि यहाँहरूको जीवनमा पनि भूत प्रेतले सताइराखेको अवस्था छ भने यीशु कहाँ आउनुहोस्, यीशुलाई विश्वास गर्नुहोस्, यीशुलाई भेट्नुहोस् र यीशु मात्रै हुनुहुन्छ भूत प्रेतलाई निकाल्न सक्ने शक्ति। त्यसकारण यीशु प्रभुमा आउनुहोस्, त्यो भूत प्रेत जो नष्ट गर्ने यो उसको काम हो र भूत प्रेतले कसैलाई बाँकी राख्दैन, सबैलाई नष्ट गर्छ, मानिस र पशु सबैलाई। त्यसकारण यसबाट अलग हुनुपर्छ, यसबाट यसको शिकार भइराख्नु भएको छ भने, यसको यसले दुःख दिइराखेका छन् भने हजुरहरू यीशु कहाँ, यीशुलाई विश्वास गर्नु। जहाँ जहाँ तपाईँ हुनुहुन्छ यहाँ यो प्रवचन सुन्दै गर्दा, तपाईँ नजिकैको चर्चमा जानुहोस्, मण्डलीमा जानुहोस्, यीशुलाई विश्वास गर्नुहोस् र भूत प्रेतबाट छुटकारा पाउनुहोस् र आशिषको जीवन बिताउनुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। आशा छ यहाँहरूलाई परमेश्वरले प्रशस्त रूपमा फेरि आशीर्वाद दिइराख्नुहुनेछ र त्यतिन्जेलसम्म म यहाँबाट बिदा दिन चाहन्छु र परमेश्वरले यहाँहरू सबैलाई प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
1: प्रिय श्रोता, आजको कार्यक्रम सुनेर पक्कै पनि तपाईँ उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौं। कार्यक्रम जीवनको वचन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 9868553349। यो नम्बरमा तपाईँले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हवस् त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौं। तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हवस् त, जय मसीह।

0: जय मसीह, म गायिका मेरिना तामाङ। अहिले तपाई सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म त सुन्दैछु, हजुरहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ विभिन्न अंग्रेजी वर्जन गीतहरू।

0: गुड न्यूज एफएम 105.1।
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: अत्यन्त जरुरी सूचना।
10: यस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष प्राविधिकको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले यथाशीघ्र सम्पर्क गर्न सक्नुहुनेछ।
9: सम्पर्कको लागि गुड न्यूज एफएम प्राइभेट लिमिटेड, अनामनगर काठमाडौँ, फोन नम्बर
10: 01-4470-754, 01-4470-754
9: र 01-59-13-755, 01-59-13-755।
11: झरिलो रसिलो, झरिलो रसिलो
12: होइन दाजु, झरिलो र रसिलो भन्दै कता
11: कता हुनु बाटुली, झरिलो र रसिलो स्याउ लिएर ससुराली जाउँ भनेको कतै पाइएन, ठ्याक्कै पारेर।
12: ए, अब चिन्ता नगर्नुहोस् न दाजु, हाम्रै नेपाली दाजुभाइहरूले उत्पादन गर्नु भएको जुम्लाको स्याउ अब नेपाली बजारमा। फोन मात्र गर्नुहोस्, स्याउ तपाईँकै घरमा।
11: हो र, फोन नम्बर बताऊ बताऊ।
12: लु टिप्नुहोस् त, 98-60-091-361, 98-60-091-361।
11: खाने होइन त जुम्लाको झरिलो र रसिलो स्याउ ठ्याक्क पारेर।
10: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चौक, ललितपुर।
9: सानो सापकोटा, 01-52-028-54।

0: 01-5204-5528 र 98-5-11-25-38 98-5-11-25-38
1: प्रार्थना यस्तो मार्ग हो जसद्वारा तपाईँले शैतानलाई पराजित गर्नुहुन्छ, हराएकाहरू कहाँ पुग्नुहुन्छ, विश्वास त्याग गरेकोलाई पुनर्स्थापित गर्नुहुन्छ। सन्तहरूलाई मजबुत पार्नुहुन्छ, मिशनरीहरूलाई बाहिर पठाउनुहुन्छ, बिरामीहरूलाई निको पार्नुहुन्छ, असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ। डेभिड जेरेमिया
2: होइन, यो झोलाभित्र के छ?
3: होइन हौ, यो झोलाभित्र चाहिँ के छ?
2: यो झोलाको पोकाहरूमा के छ?
4: होइन, यो झोलाभित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
5: हजुर, कार्यक्रम झोलाभित्र के छ प्रत्येक बिहीबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नुहोला।
6: प्रस्तोता कुमार अब्राहमको साथमा।
3: ओहो, झोलाभित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क पारेर।

0: गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम खुशीका पलहरू।
2: छैमिसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम ट्युन गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम खुशीका पलहरूमा आदरणीय श्रोता, कार्यक्रम खुशीका पलहरू लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं। र प्रत्येक हप्ता बुधबार 4 बजेदेखि 5 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत विशेष गरिकन तपाईँको जीवनमा भएका खुशी आशिष उत्साहका कुराहरू हामी राख्दै आइरहेको छौं। कुनै पनि ती गवाईहरू जो तपाईँ बाँड्न चाहनुहुन्छ र एक्लै अर्कालाई उत्साह दिन चाहनुहुन्छ भने कार्यक्रममा फोन गर्न सक्नुहुनेछ। हामी तपाईँको रोजामा रहेका मिठा मिठा भजन गीत संगीतहरू पनि सुनाएर साथी आइरहेको छौं। फोन गर्नुहोला 01-47-70-754, 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ र 98-023-44-46, 98-023-44-46 हाम्रो वाट्सएप नम्बर रहेको छ। र कार्यक्रमको शुरूआत एउटा गीतबाट गर्न चाहन्छु म, गीतपछि उपस्थित हुने नै छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम खुशीका पलहरू तपाईँ सुन्दै हुनुहुन्छ र अवश्य पनि अगाप्य प्रेम जो अनन्तको प्रेम जो प्रभु येशू ख्रीष्टले तपाईँ हामीलाई गर्नुभएको छ आज गीतले भने जस्तै तपाईँ हामीलाई पनि उहाँले अगाप्य प्रेम गर्नुभएको छ. परम प्रभु परमेश्वरले आफ्नो एकलौटे पुत्र येशू ख्रीष्ट दिनुभएको छ यो संसारमा तपाईँ हामीलाई बचाउनको लागि. त्यही प्रेमको बखान र वर्णन हामी हाम्रो जीवनमा पनि गरिरहेको छौं. जुन प्रेमको वर्णन जति नै धेरै गरे पनि शब्दहरू रितिन्छन् सिद्धिन्छन् तर उहाँको प्रेमको बखान सकिँदैन र उहाँकै प्रेमको बखान पनि गर्छौं हामी कार्यक्रम मार्फत र आशिष गवाई उत्साहहरू बाँड्ने गर्दछौं. तपाईँ हाम्रो जीवनमा भएका आशिषमय कुराहरू तपाईँले यो समयमा बाँड्न सक्नुहुनेछ. कुनै उत्साहका कुराहरू, कुनै वचनको पदहरू जसबाट तपाईँ आशिष प्राप्त गर्नुभएको छ, कुनै जस्तो खुशीका क्षणहरू, खुशीका पलहरू, अथवा तपाईँले चङ्गाई पाउनुभएको कुराहरू, सुरक्षाका कुराहरू हुनसक्छ, नयाँ उत्साहका कुराहरू, कुनै वचनहरूबाट हुनसक्छ, विविध कुराहरूबाट, कोही साथी संगी मित्रहरूसँग भेटेर भएका आशिषमय कुराकानीहरू हुनसक्छन्. विविध कुराहरू तपाईँले कार्यक्रम मार्फत बाँडेर एक्लै अर्कालाई उत्साह दिन सक्नुहुनेछ. सँगसँगै तपाईँले रोज्नुभएका मिठा मिठा भजन गीत संगीतहरू पनि हामी तपाईँलाई सुनाएर साथ दिनेछौँ र त्यसको लागि चाहिँ हामीलाई फोन गर्नुहोला 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-023-44-646 98-023-44-646 हाम्रो वाट्सएप नम्बर रहेको छ. र यो समयमा फेरि पनि अर्को एउटा मिठो गीतको साथ म तपाईँलाई दिन चाहन्छु. गीतपछि उपस्थित होने नहीं सर.

0: अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र व्हाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो,
0: जय मसी सावित्रीजी।
1: जय मसी पुनम म्याम, जय मसी। अनि खाजा भयो हजुरको?
0: हजुर, हाम्रो भइसक्यो। तपाईँको खाजा के कस्तो भयो?
1: भयो
0: हजुर। र सावित्रीजी, आज तपाईँले आफ्नो आशिषहरू बाँड्न सक्नुहुनेछ है कार्यक्रम मार्फत यो समयमा।
1: हजुर, धन्यवाद भएकोस्। मेरो आशिष चाहिँ अनि यो 2026 एकदम आशिषमय भएको छ। हामी मरियम दिदीको टिमद्वारा हामी जसरी प्रार्थनामा बसेका थियौँ होइन, वर्षमा 3 हुन्छ, अनि अन्तिम प्रार्थनामा चाहिँ 21 बसेको थियौँ। पहिला सुरुमा महिना दिनको 2 हुन्थ्यो, यसपालि चाहिँ जनवरी फेब्रुअरी महिनामा हो कि जनवरीमै बस्या हो कि के, अनि 31 महिना थियो, 31 बस्यौँ होइन, 1 भनेर बस्यौँ, त्यहाँबाट 40 अनि अहिले अन्तिममा चाहिँ 21 दानियलको प्रार्थना भनेर बसेका थियौँ। प्रभुलाई धन्यवाद। अनि मरियम दिदी चाहिँ धेरै उहाँ सेवकाईमा मात्रै हिँड्नुहुन्छ क्या, जहाँ गए पनि। अनि मैले चाहिँ प्रार्थना गरेर म चाहिँ कहीँ हिँड्न पाउने थिइनँ क्या, घरमै बसिरहने, अनि यही शनिबारको सङ्गति मात्रै अनि म चाहिँ प्रार्थना गर्थेँ प्रभु। अनि यसरी कति जेलसम्म मलाई राख्नुहुन्छ भनेर म प्रार्थना गरिरहन्थेँ। अनि अहिलेको 21 प्रार्थनामा चाहिँ मलाई कहाँबाट पम्फा दिदी जुटाउनु भयो है, प्रभुलाई धन्यवाद। अनि मत्तीको हामी मर्कुस यो सुसमाचार्य पुस्तकमै हो, तर फेरि त्यो चाहिँ मलाई त्यति याद हुँदैन फेरि कति अध्याय भनेर चाहिँ 70 चेला छान्नु भएर 2 पठाउनु भएको थियो नि, अनि त्यो वचन याद आउँछ क्या मलाई। अनि प्रभुलाई धन्यवाद भएको होस्। अनि 2 अहिले हामी पम्फा दिदी र म जोडिएका छौँ, अनि परमेश्वरले त्यसरी नै पठाउनुहुन्छ, सुसमाचार पनि सुनाउने अवसर मौका पाउँछौ, दिदी प्रचार पनि लिएर हिँड्नुहुन्छ है, अनि हिँड्दाखेरिमा सुसमाचार पनि सुनाउँदै हिँड्ने मौका पनि पाउँछौ, प्रभुलाई धन्यवाद। अनि कति ठाउँमा रोगी बिरामीहरूलाई पनि प्रार्थना गर्ने अवसर मौका पाए है, अनि मेरो दिदी बहिनीहरूले म भन्दा पहिला विश्वास गरेको रे भने चाहिँ सुनेको थाहा थिएन मलाई त, अनि अहिले चाहिँ उहाँहरू अब फेरि छोडेर बस्नु भएको छ, धेरै वर्ष भइसक्यो भन्नुहुन्छ बहिनी पनि दिदी पनि, अनि मलाई त थाहा थिएन, अहिले उनीहरूले कुरा गर्दा चाहिँ त्यसो भन्नुहुन्थ्यो, उहाँहरूले मलाई भन्नु भएको थिएन कि यस्तो म चर्च जान्छु भनेर, मलाई कहिले पनि भन्नु भएन है, अनि अहिले चाहिँ उहाँहरूले पनि फेरि मैले उहाँहरूलाई सुसमाचार सुनाउने अवसर मौका पनि पाएँ, अनि त्यसमा पनि प्रभुलाई धन्यवाद। त्यो प्रार्थना भित्रै परेको थियो, 21 प्रार्थनामा 14 कति भएको थियो, अनि त्यस्तै अहिले चाहिँ मलाई भएन। अनि धेरै रोगी बिरामीहरूलाई प्रार्थना गर्ने अवसर मौका पाएँ, भेटघाट भिजिटिङहरू गर्न पाएँ, अनि प्रभुलाई धन्यवाद। अनि उहाँ दिदीले फेरि त्यो सेमिनार कहाँ, मैले त त्यो के भन्ने अब चितवन त मेरो पनि चितवनै भेट्छ भन्नेलाई चितवनै भन्छ है, तर म त्यसरी घुमेको थिइनँ नि त, त्यसरी घुम्ने अवसर मौका पाएँ, सेमिनार पाएँ, उहाँले त्यसरी उहाँसँग नभेटेको भएदेखि म त्यसरी त्यो सेमिनारमा बस्ने अवसर मौका पनि पाउने थिइनँ। पावलको शिक्षाबाट हामीलाई सिकाउनु भएको थियो है बाइबलबाट, धेरै अवसर मौका पाए, हामी आराधना कसरी गर्छौँ, प्रार्थना कसरी गर्नुपर्छ, अनि त्योहरू सिकाउनु भएको थियो, त्यस्तो सिक्ने अवसर मौका पाए। अनि फेरि अहिले आएर आफ्नै मण्डलीमा, अहिले जुन मण्डलीमा सेवा गर्दैछु म, सङ्गति गर्दैछु, त्योसँग सेवा सङ्गतिमा दिदी बहिनी दाजुभाइहरूलाई सुनाउने अवसर मौका पनि पाए, प्रभुलाई धेरै धन्यवाद। अनि किनभने हामी 2 चाहिँ हुनु पर्दो रहेछ, परमेश्वरको वचनमा पनि 2 चेलाहरूलाई पठाउनु भएको, अनि जसरी पुरानो करारमा हेर्ने हो भने मोसालाई साथ दिने पनि हारुन र हुरु हुनुहुन्थ्यो है, अनि अनि त्यो बेला हारुन र हुरले मोसालाई साथ दिनु भएर हात उचाल्दा चाहिँ इजरायलीहरूले जित्थे, हात तल झार्दा त्यो के अरे पलिस्थीहरूले जित्थे भनेर हामी पढ्न पाउँछौँ है। अनि दुईजना उहाँ पनि हुनुहुन्थ्यो, प्रार्थनामा साथ दिने, हात उचालेर साथ दिने, हामी त्यसरी पढ्न पाउँछौँ भने। अनि अर्को चाहिँ अहिले मलाई याद आयो, त्यो यहोशूले एरियोको पर्खाल भत्काउने बेलामा है सात दिनसम्म प्रार्थना गर्दै घुम्नु भएको थियो, अन्तिम दिन चाहिँ तुरै बजाएर है त्यसरी प्रार्थना गर्दाखेरि प्रार्थनाको चाहिँ कति शक्ति रहेछ त होइन। अनि त्यो एरियोको पर्खाल भत्केको भनेर हामी थाहा गर्न सक्छौँ। अनि साँच्ची नै अनि हन्नाले पनि विश्वासका साथ प्रार्थना गर्यो भने उहाँलाई पनि छोरा दिनुभएको थियो, हामी त्यसरी थाहा गर्छौँ। अनि हामी यस्तोको पुस्तक पढ्दाखेरिमा चाहिँ प्रभुको नामहरू त्यहाँ उल्लेख भएको हामी थाहा गर्दैनौँ है, भेटाउँदैनौँ कुनै पनि परमेश्वर यसुको नाम त्यहाँ चाहिँ थाहा गर्दैनौँ यस्तरको पुस्तक पढ्दा। तर यस्तरले चाहिँ विश्वासका साथ के अरे उपवास बसेर प्रार्थना गर्नुभएको थियो है, तीन दिन तीन रात भन्नुभएको छ। अनि त्यहाँ पनि कति शक्ति छ के, उहाँको आफ्नो जातिहरूलाई बचाउनलाई सहायता गर्नुभयो। अनि हामी यसरी थाहा गर्छौँ उहाँको चाहिँ विजय भएको हामी थाहा गर्छौँ। दानियलको प्रार्थना हामी धेरै यस्तो प्रार्थनाहरूमा चाहिँ शक्ति छ। अनि मलाई पनि विश्वास लाग्छ कि प्रार्थनामा चाहिँ धेरै शक्ति छ। हामीले माग्यो भने चाहिँ परमेश्वरले भन्नुभएको छ, माग तिमीलाई दिनेछु, खोज तिमीले भेटाउनेछौ भन्ने वचन चाहिँ मलाई एकदम आशिषमय लाग्छ। अनि मलाई एकदम फेभरेट वचन पनि हो। अनि यर्मियाको पुस्तकमा 33:3 मलाई पुकार, म तलाई जवाब दिन्छु भन्नुहुन्छ भने, अनि 29:11 चाहिँ गहिरो गुप्त कुरा पनि म त्यहाँ सिकाउँछु भन्नुभएको छ है। हामी पुरा नयाँ करारमा हेर्ने भने नझर्किकन दिनुहुने परमेश्वरसँग माग्यो भने चाहिँ हामीले उहाँले दिनुहुन्छ भन्ने वचनहरू पढ्न पाउँछौँ है। प्रभुलाई धेरै धन्यवाद, एकदम आशिषमय लाग्छ मलाई चाहिँ अनि वचनहरू पढ्दै अनि हजुरहरूको कार्यक्रमहरू सुन्दै म चाहिँ है गुड न्युज एफएम चाहिँ नबजाइकन बस्नै सक्दिनँ। केही गरी मेरो फोन लागेन भने पनि सुनेकी छैन नभन्नु होला है, म चाहिँ बिहान 6 बजेदेखि बेलुका 10 बजेसम्म नै सुन्छु कि। अलिकति चाहिँ कुनै कुनै बेला चाहिँ समाचार सुन्न मन लाग्छ, नत्र भनेदेखि गुड न्युज एफएम नै बजिरहन्छ मेरो रुममा है। प्रभुलाई धन्यवाद, एकदम आशिषमय लाग्छ। प्रभुलाई धेरै धन्यवाद, मैले पाएको आशिष चाहिँ यही हो है। 2026 चाहिँ धेरै वचनहरूद्वारा मैले आशिष पाएको छु भन्न चाहन्छु। अरूलाई पनि मैले भनेकोबाट आशिष पाउन सक्नुभएको होस्। दाजुभाइ दिदी बहिनी जो जति प्रभुका जनहरू हुनुहुन्छ सुनिरहने, यो एफएम सुनिरहने, अहिले त देश विदेश जहाँ पनि सुन्न सक्नुहुन्छ, अनि कहाँ कहाँबाट फोन गर्नुहुन्छ, एकदम खुसी लाग्छ। विदेशबाट पनि फोन गर्नुभएको, नेपालमा पनि कता कता कुना कुनादेखि पनि फोन गर्नुहुन्छ, अहिले त जहाँ पनि सुन्न सकिन्छ। सबैले आशिष पाउन सक्नुभएको होस् अनि निरन्तर प्रार्थना चाहिँ गरिरहनुहोस्। हामीले ढिला चाँडो प्रार्थनाको उत्तर चाहिँ आउँछ भन्न चाहन्छु।
0: एकदमै एकदमै आशिषमय कुरा सावित्रीजी, प्रभुले धेरै आशिष दिनुभएको होस्। र हामी गीततर्फ जाउँ, कुन गीत सुन्न चाहनुहुन्छ?
1: गीत आज मैले अघि भर्खर सुनेको अब्राम सरको जस्तै स्वर लाग्यो मलाई, तर त्यो चाहिँ म कन्फ्युज हुन्छु।

0: गरोस् भन्ने भजन।
1: हजुर हजुर, साह्रै मिठो भजन छ र तपाईँ को कसलाई सुनाउन चाहनुहुन्छ?
0: यो जतिले सुन्नु भएको छ सबैलाई सुनाउन चाहन्छु। गुड न्युज एफएम फ्यामिली सबै हजुर, पुनम म्यामदेखि लिएर त्यहाँ टेक्निसियन माको हुनुहुन्छ उहाँलाई, अनि जति पनि सुनिरहनु भएको छ, एकमुष्टमा मैले धेरै बोलिसके है, अनि कसैलाई पनि नछुटाइकन सुन्ने सुनाउने सबैलाई सुनाउन चाहन्छु।
1: हुन्छ, धेरै धेरै धन्यवाद सावित्रीजी, र अहिले छुटौँ हामी। जय
0: मसीह।
1: हजुर, हाम्रो सावित्री खड्काजी हुनुहुन्थ्यो र उहाँले आफ्नो आशिषहरू बाँडेर जानुभएको छ, एकदम शक्तिशाली कुराहरू पनि भन्नुभएको छ वचनहरूबाट, र म आशा गर्दछु तपाईँ पनि आशिषित भइरहनु भएको छ। र उहाँले रोज्नुभएको गीत अमित थापाको आवाजमा यो समय हामी तपाईँको लागि राख्न चाहन्छौ। फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छौं।

0: एउटा गीत तपाईँको निम्ति राख्यौं र व्हाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो,
1: जय
0: मसी। हाम्रो रुस मगरातीजी होइन, कुवेतबाट आरामै हुनुहुन्छ तपाईँ? हजुर, एकदम स्वागत छ तपाईँलाई, खुसी लाग्यो फोन गर्नुभएको लागि। र धेरैजना श्रोताहरूले तपाईँलाई सम्झि पनि रहनु भएको छ, हामीले पनि सम्झिरहन्छौ। र कस्तो हुँदैछ तपाईँको काम ड्युटीहरू?
1: सबै ठिकै छ, अहिले राम्रै छ, तर अलिक दिन चाहिँ उपस्थित हुन पाएन, सम्झिनु चाहिँ सम्झिरहेको
0: थिएँ। हजुर, हुन्छ, धेरै धेरै धन्यवाद। र आज हामी तपाईँको अझै धेरै आशिषको कुराहरू सुन्न चाहन्छु यो समयमा, रुचि।
1: आज चाहिँ बुधबार हामी सेवा हुन्छ, म्यासेन्जरबाट पनि हुन्छ, अनि साइप्रसबाट पनि तिनै टाइम सेवा हुन्छ। अनि बिहानको सेवा सकेपछि यहाँको कुवेतको चाहिँ साढे दसदेखि वचन सुरु हुन्छ म्यासेन्जरमा। अनि हामीलाई चाहिँ इन्डियाबाट हाम्रो जेनेट गुरुआमाले चाहिँ हामीलाई वचनबाट चाहिँ हामीलाई शिक्षाहरू दिनुहुन्छ। अनि आज चाहिँ सुसमाचार कसरी सुनाउनु पर्छ भन्ने कुराहरूबाट वचन दिनुभएको थियो है। एकदमै कस्तो आशिषित भयो त्यो वचन। अनि आज त मलाई जाउँ लाग्यो, अरू बेला चाहिँ रेडियोमा गएर के आशिष बाँड्ने होला भन्नुको लाग्छ, अनि कस्तो कन्फ्युज हुन्छ, अनि के बोल्ने भएर म उपस्थित हुन सक्दैन थिएँ। अनि आज चाहिँ जान्छु नै भनेर अनि आशिष बाँड्ने आएको, अनि प्रभुलाई महिमा भएको होस्। अनि अहिले चाहिँ सुसमाचार हामी धेरै सुन्छौँ नि त, कति मान्छेहरूले चाहिँ सङ्गाई भएर सङ्गाई हुन्छ भनेर मान्छेहरूलाई सुसमाचार सुनाउँछन्, अनि कति बिमारी भएको कारणले प्रभुमा आउँछन्, निको भएपछि फर्किन्छन्। तर चाहिँ आज चाहिँ हामीले गुरुआमाले छुट्टै प्रकारले हामीलाई सुसमाचार सुनाउनु भयो है, हातको विषयमा भनेर, अनि पाठबाट आउनको विषयबाट चाहिँ हामीले कसरी सुसमाचार सुनाउनु पर्छ भन्ने कुरा सिकाउनु भएको छ, कस्तो आशिषमय भयो। अनि बुढियाउलाको विषयमा सुसमाचार सुनाउने त्यसको बारेमा, अनि युहन्नाको तीन अध्यायको 16 पदबाट हामीलाई वचन उहाँले भन्नुभएको थियो है, पदहरू टिप्न लानुभएको थियो। अनि यहाँ चाहिँ किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभएको, उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् भन्छन् है, भन्ने यो वचनहरूबाट रोमी 3:15-4, अनि युहन्ना 1:12, अनि युहन्ना 3:16 त्यही वचन जब दिएको रहेछ। अनि रोमी 3:32 योबाट चाहिँ हामीलाई वचनहरूबाट होइन, चोरी औलाको विषयमा रोमीको पुस्तकबाट 3:33, अनि माइली औला चोरी औलाको छेउको 1:15-3:4 होइन, अनि यो सबै पदहरूबाट दिनुभयो। अनि माइली औलाको विषयमा युहन्ना 1:12, अनि कान्छे औलाको विषयमा युहन्ना 1:16 छिटो वचनहरू दोहोऱ्याइकन हामीलाई सिकाउँदा यस्तो आशिषमय भयो। मैले कहिले यत्रो दिन बाइबल क्लासहरू लिँदा पनि यो बारेमा चाहिँ भन्नुभएको थिएन क्या, यो आशिष भयो आज चाहिँ। अनि मैले यो चाहिँ सबैलाई सुनाउनुपर्छ, म मात्रै राखेर हुँदैन भनिकन अनि मैले आज चाहिँ रेडियोमा पनि मौका अवसर पाएँ, अनि फोन पनि लागिहाल्यो, अनि हजुरले पनि उठाइदिनु भयो, मैले सबैजनालाई मिस गरिराखेको छु, आउनु नपाए पनि सम्पूर्ण गुजरात सम्पूर्ण फ्यामिली परिवारलाई धेरै धेरै धन्यवाद, फेरि मलाई टाइमहरू दिनुहुन्छ। अनि यो सुसमाचारको पुस्तक वचन सुनाउनु चाहिँ एकदमै सरल लाग्यो अहिले चाहिँ मलाई, नभए म जहिले सुन्छ सङ्गाई हुन्छ निको हुन्छ भनेर मान्छेलाई उयो गरेर होइन फोनहरू गर्दै मान्छेहरूलाई बोलाएको कुराहरू देखेँ, तर यो सरल तरिका क्या प्रभुको सुसमाचार एकदमै आशिषमय भए। तपाईँहरूले पनि मैले यो भने पदहरू डबल गरेर रि गरेर सुनेर टिप्न सक्नुहुन्छ, कसैलाई थाहा छैन भने पनि होइन, मेरो आशिष यस्तै छ है।
0: हजुर, हुन्छ रुचि, धेरै धेरै धन्यवाद। र गीत पनि तपाईँ सुन्न सक्नुहुन्छ यो समयमा, कुनै गीत सुन्न चाहनुहुन्छ?
1: गीत त मैले भर्खरै सुन्दै थिएँ, पौला धन्यवाद भएको 108 नम्बरको भजन बजाउन सकिन्छ होला?
0: हजुर, भजनको बोल भनिदिनुहुन्छ,
1: भजनको बोल हेर्नु पर्छ, एक मिनटमा हेर्छु ल, हेर्नु पाउँछ नि, डिलिट पो हाल्ने कि म त तर म यहाँ निकालिहाले त भजन बुक पनि मोबाइलमा भएको कारणले गर्दा के
0: हजुर नेपाली पापी मनलाई पखाले हो
1: होइन होइन त्यो होइन होला पक्कै त्यही रहेछ त्यही रहेछ अनि अर्को त के हो सुक्खा भयो के हो यो मलाई आउँदैन फेरि सुक्खा भयो मरुतुल्य के भयो जीवन मूल्य भन्ने भयो भजन आउँछ भने निक्लिन्छ भन्ने आउँदैन
0: हजुर सायद यो हामीसँग अलिकति गाह्रो नै छ तपाईँले अरू कुनै ठ्याक्क रोज्न सक्नुहुन्छ हजुर
1: हजुर
0: 277 नम्बरको भजन हजुर तपाईँ यीशु हो मेरो पापको हजुर हुन्छ यो गीत हामी राख्ने हजुर एकदमै राख्ने प्रयास गर्छु तपाईँ को कसलाई सुनाउन चाहनुहुन्छ
1: सम्पूर्ण गुड न्युज फर फ्यामिलीलाई विशेष तपाईँलाई धेरै मिस गरेको छु अनि मेरो सम्पूर्ण परिवारलाई मेरो साथसामा एक्सिडेन्ट हुनुभएको छ हात भाँचिएको छ उहाँको उहाँलाई सुस्वास्थ्य लाभको कामना भन्न चाहन्छु अनि मेरो लागि ब्याक सपोर्टमा प्रार्थना गरिदिनु हुने अनलाइनबाट फिजिकली रूपमा अनि मण्डली परिवार स्थानीय स्वतन्त्र मण्डली त्रिवेणी सरमा हुनुहुने अशुभका सामु सम्पूर्णलाई सुनाउन चाहन्छु अलरेडी मैले अझ धेरै समय लिइसकेको छु अनि सयपत्नीमा मण्डली परिवार सम्पूर्णलाई अनि म मेरो भाइ बहिनीहरूलाई बहिनी रिता उहाँको सम्पूर्ण फ्यामिलीलाई सम्झिन चाहन्छु मरियम देवी लगायत सम्पूर्ण मण्डली परिवारलाई सम्झिन चाहन्छु विशेष अनि मलाई अनलाइनबाट हेर्नुहुने सम्पूर्ण परिवारलाई अनि विशेष गरी चाहिँ मेरो छोरीलाई धेरै मिस गर्छु होइन उहाँले चाहिँ मेरो आमा दाजु हुनुहुन्छ उहाँ उठेर हिँड्न सक्नुहुन्न पाउने ब्याउने हेर्ने धुइदिने नुहाइदिने उठाउने सुताउने गर्नुहुन्छ विशेष उहाँलाई मिस गर्छु अनि सम्पूर्ण परिवार मेरो छोराछोरी बुहारीहरू नाता नातिना सम्पूर्णलाई सम्झिन चाहन्छु अनि विशेष तपाईँलाई अनि मलाई गुड न्युज एफएमबाट अनलाइन अनि रेडियोबाट सम्पूर्ण सुन्नुहुने सम्पूर्ण श्रोताहरूलाई सुनाउन चाहन्छु जय
0: नमस्ते धेरै धेरै धन्यवाद रुचजी आइलाई छुटाउँ जय मिसे र रुच मकरातीजी हुनुहुन्थ्यो कुवेतबाट र उहाँको रोसाइमा रहेको गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ

0: निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं। रुथ मगरातीजी कुवेतबाट उहाँले रोज्नु भएको थियो र फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो मेरो बहिनी,
0: जय बसी बुनाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर आनन्दै छु, हजुर म खुसी छु बहिनी।
0: आमेन आमेन। र यो खुसीको कारण, यो आशिषमय कुराहरू चाहिँ अब यो समय तपाईँले सुनाउनु पर्यो बुनाजी।
1: हो नि अहिले त्यहाँ रिपोर्ट बिहान बिहा थियो दिउँसो, अनि मलाई अहिले चाहिँ सुगर चाहिँ अलिक परेको रहेछ भन्दै मन लाग्यो है। सुगर अलिक परेको हुनाले त्यसले नै मलाई सताएको रहेछ, अनि दबाई खानुपर्छ भनेको छ नि। म चाहिँ अहिले बलाङ्गीसम्म गएर त्यो मैले खानेहरूको दबाई खोजेर लिएर आउँछु भनेर जान लागेको। धन्यवाद छ परमेश्वरलाई विशेष गरी, किनभने मलाई मैले यही भन्दै आएको थिएँ, म यो केबुल कारबाट मुन्टीराडीमा यता आउँदा हेचोकमा आउँदा पनि किनभने विस्फोटै गरेर बङ भुङ बनाउनु भएको रहेछ क्या मेरो चिन्ता र बिग्री। परमेश्वरले मलाई चोखा गर्दै आएको त यो बाटोबाटै है, अनि विशेष गरी किनभने मलाई चाहिँ कति म यही भन्दै आएको क्या, म खुसी भएर है एकछिन घरमा त सुनेको थिएँ, अनि एउटा बहिनी कोले बोल्नुभएको थियो, मैले धेरै बोले सरी भन्नुभएको थियो भन्नु मन लाग्छ। अब अलिअलि कुरा अब हाम्रो चिन्ता र फिक्री विषमसँगै हो भन्नुपर्छ, अनि विशेष गरी मैले चाहिँ मेरो चिन्ता र फिक्रीलाई परमेश्वरले एउटा असमयसँग ढङढुङ पारेर बम हानेर पुचुच्चै पारेर सिद्धाउँछ नि कुनै ठाउँ ठाउँमा त्यस्तै भएछ क्या। म भएर मैले मण्डलीमा पनि राखेको छैन, म यो विषयमा राख्दिनँ विशेष गरी, अनि हजुरहरूले गाडी दिइरहनु भएको छ गुरुबाहरूले, अनि मैले कोही बेला त मैले भनेको छु विशेष विशेषहरू, अनि यो चिन्तामा फिक्री जस्तो डर लाउँछ केही पनि रहन्छ
0: क्या।
1: एउटा मान्छेले के भइरहेको छ यहाँ यो चिन्ता र फिक्रीले, अनि यो भन्दा डर लाग्दो अरू केही पनि छैन, चिन्ता फिक्री भो अनि मान्छेको तनाव यो चाहिँ साह्रै डर लाग्दो रहेछ। म किन यति खुसी भएर बसिरहेको छु जिन्न पाएको भन्ने लाग्यो क्या मलाई। मैले त त्यो एउटा लाखौँ अरोडम पैसाले पनि नसक्ने हो, मान्छेले यस्तो परमेश्वरलाई चिन्न कति गाह्रो भएको है। अब मेरै परिवारमा नि त्यस्तै छ, अनि त्यसपछि चाहिँ किनभने कति गाह्रो भएको बिना सृष्टिमा चिन्ता र फिक्रीलाई एउटा अचम्मै छ, निकालेर दुवो बनाएर भगाउने हटाउने चाहिँ परमेश्वर हुनुहुन्छ। अनि किनभने मलाई त भनेर नसक्नु थियो, अचप्य धेरै भनेर नसक्नु थियो, त्यो अचम्मै छ कति प्यारो गर्नुभएको मेरो प्रभुले है मलाई मलाई कति प्यारो गर्नुभएको त्यही भएर हालेलुया। अनि त्यही भएर इतिहासको सारको नौको वचन म बारम्बार भन्छु, मेरो मनमा हेरिराखेको छ, मैले नहेरिनु यो भनिरहनु पाउँछु, किनभने कुनै कुरा कसैले जे भने पनि मन नदुखाउ, मन दुखाउने कामै होइन रहेछ, के छ यहाँ भनेर नसक्नु छ है है। म चाहिँ त्यो भन्छु, मैले साँच्चै मानिसहरूलाई म बोल्छु झस्किन्छ, म बिचारी बोली भने नि त होइन है, अनि त्यो कारणले गर्दा अनि ल म कसैलाई भन्छु म अलिक बिचारी बोल्न जान्दिनँ भन्छु, अनि मेरो यस्तै आउँछ बोली भन्छु, अनि त्यो कारणले गर्दा किनभने यहाँदेखि जसरी चाहिँ मलाई आफै दिनुहोस् हात राखेर भनेको कुरा, अनि त्यहाँभन्दा हामीले त्यो भन्दा त्यस्तो वचन चाहिँ हृदयमा राख्न चाहिँ पाउनु त वचनै ओखाति वचनै तपाईँ होइन भन्नु त बहिनी हजुरहरूले त्यहाँबाट भर्खर पनि बोलिसकेको थियो, गुरुबाहरूले बाले बोल्नुभएको थियो, म मेरो आज दिनभरि पठाएको काम मेरो काम थियो धेरै थियो, अनि मैले अनि सुन्दै काम गर्दै गरेँ, अनि त्यसपछि चाहिँ म धेरै आशिषमा छु गुरुदेवद्वारा, म भन्न सक्छु नै यो कुराहरू, अनि त्यसपछि चाहिँ बोल्न मलाई किनभने जुन प्रथानको चारको चारबाटै पढेर जाँदाखेरिमा त्यहाँनिर भन्नुभएको छ नि त हजुरले भनिरहनु भयो, अनि जा बोल्न म सिकाउँछु भनेर त्यो प्रश्न मलाई किन आएको के त्यो पुरानामा
0: होइन.
1: अनि त्यहाँदेखि चाहिँ म त धेरै बोल्छु नि त, म बोल्छु मैले बोल्ने मात्र भनेर होइन, म परमेश्वरकै गुणगान बनाउन उहाँको आशिष उहाँलाई नै सम्झेर नदेखिने परमेश्वर दिन रातै मलाई अङ्गा लाएर राखिदिनु भएको छ.
0: उहाँ
1: त खुसी छ हाँसेर बोलेर जिन्न पाएको छु, यो ठाउँमा म आनन्द छु. अनि एउटा चाकी छ हिजो त्यहाँ सङ्गतिमा गएर बाटो फरक गर्दा बेलुका अनि बाबु म त उहाँ जाने हो उँचो खालकोतिर भने अनि मेरो यतै थियो बसायो अहिले पलाङ उतैतिर छ बाबु यस्तो राम्रो अहिले डकुर्न परेछ अबेल भएर भनेर भने मलाई बाटो एकछिन रोकिदिनुहोस् गाडी भने अनि गाडी रोक्यो अनि म बाटो प्रकाश गरेँ. त्यसपछि त्यस त राम्रो छ एकदम आन्टी, त्यसमा त हावाहुरी चिसो राम्रो छ त्यतै हो पनि त भने के उसले पनि. अनि त्यही कारणले गर्दा म यहाँनिर धेरै रमाएँ धेरै खुसी भएँ है. अनि के भने अनि एउटा कुरो के हिजो चाहिँ कति छ बेला अनि हिजो चाहिँ दुईजना प्रचार गर्न आएको छन् पछाडि निक्लिएको थिएँ अनि गेट खोलेर बाहिर निक्लिएको थिएँ निक्लिँदाको थिएँ भित्रै आउँदा थिएँ त्यहाँनिर परमेश्वरको वचन सुन्नु भएछ नमस्ते आमा भने ए न जयमासी हजुर जयमासी भने यसरी नै के मेरो बोली बिस्तारी आउँदैन जयमासी भने अनि त्यहाँ चाहिँ तिनीहरू त मुन्टु भुस्तु मुन्टु लागिहाल्यो. अनि फेरि म गेट लाएर बा यता आएँ उनीहरू नि अलिक पल्टिएर पुगेका थिएँ अनि प्रचार गर्न आएको छन्. अनि मैले के भने हो प्रचार गर्नुपर्छ भन्नुभएको छ वचनमा, तर यहाँरी समय हेरेर बेला हेरेर बहिनी हो अनि सबै कुरो विचार गरेर हामीले पाइलो चालेर गर्नुपर्छ काम परमेश्वरको काम. तर अहिले कस्तो छ के भइरहेछ हजुरलाई थाहा पाउनुभएको छ नि हजुरहरू कुन चाहिँ सच्चाइ कि सिओन भने हामी सिओन भने हो यही भएर तपाईँहरूको चाहिँ एउटा आफ्नो बल शक्तिले पर्वु पर्वु भन्नुभएको छ यसरी नै डकुर्नु भएको छ के त्यो शिक्षा बुझेर होइन शिक्षा पालामा छैन तपाईँहरूलाई. अनि यही भएर तपाईँहरूले चाहिँ आज परमेश्वरलाई दोष लाउनु भएको छ परमेश्वर रुनु भएको छ. तपाईँहरू यसरी घर घरमा छाडै जाने अर्का घर घरै जाने जाने भनिए मैले त नानी बिस्तारी खसेको छु नै आउँदैन यसरी भने अनि घोसे मुन्टु लाएर गाडी पल्लो घर सटर लगाइरहेको थियो त्यो सटरमा गएर ती दुईजना बसे बान्नमा है
0: पुनाजी धेरै धेरै धन्यवाद. अझ यस्तै आशिष प्रभुले दिनुभएको होस् र पुनाजी अब धेरै समय छैन गीततर्फ जाउँ. कुन गीत सुन्न चाहनुहुन्छ?
1: मैले भनेको छु भित्र
0: हजुर कसलाई सुनाउन चाहनुहुन्छ?
1: परिवारलाई जो जति फोन गरेर जानुभयो सबैलाई अनि सुन्नीहरू गोर्खा लमजुङ उता पोखरा
0: धन्यवाद पुनाजी छुट्टौ अहिलेलाई. हजुर पुना थापाजी हुनुहुन्थ्यो, उहाँले आफ्नो आशिषहरू बाँडेर जानुभएको छ र अझै धेरै तपाईँसँग कुराकानी गर्न मन थियो. हामी कार्यक्रमको एकदमै अन्तिमतिर आइसकेको छौँ र विदा माग्नुपर्ने बेला पनि भइसकेको छ र आज फोन गरेर साथ दिनुहुने कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु. प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिन चाहन्छु. जाँदा जाँदै पुनाजीको रोजाइमा रहेको गीत तपाईँ सम्पूर्णको निम्ति राख्दै कार्यक्रम खुशीका पोलहरूबाट यो समयमा पुनः बिदा हुन्छु. जय मसी नमस्कार.

0: गुड न्यूज एफएम 105.1
1: अत्यन्त जरुरी सूचना।
2: यस गुड न्यूज एफएम प्रहरीलाई एकजना दक्ष प्राविधिकको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले यथाशीघ्र सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्कको लागि गुड न्यूज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ, फोन नम्बर
2: 01-4770-754, 01-4770-754
1: र 01-59-13-755, 01-59-13-755।
3: सुन्नु न बजे कोटा,
4: सामान नभेटेर बेपत्ता।
3: होइन सामान चाहिँ के चाहिँ ल्याएको?
4: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
3: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छोडै छ नि।
4: कहाँ छ यो?
3: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
2: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
1: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
2: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 98510-74236, 98510-74236
1: र फोन नम्बर 01-513-010 01-513-010।
2: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ, एलआरआई स्कुलको नजिकै।
4: घरियासी सामान एउटै छातामुनि पाइन्छ, ठ्याक्कै पारेर।
5: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
6: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
7: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
5: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
6: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ,
7: फोन नम्बर 40-22-544 40-22-544
5: र 40-22-572 40-22-572।
8: ओसवाल्ड च्याम्बर्स सुसमाचार प्रचारक साथै शिक्षक भन्नुहुन्छ हामीले हाम्रा आँखा परमेश्वरमा लगाएर प्रार्थना गर्नुपर्छ, कठिनाइहरूमा लगाएर होइन।
9: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
10: नयाँ आशा, रेडियो कार्यक्रम नयाँ आशा प्रत्येक दिन बेलुकी 7 बजेदेखि 7:30 सुन्न नभुल्नुहोला।
11: यीशुले भन्नुभयो, संसारको ज्योति म नै हुँ।

नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। अब प्रस्तुत छ कार्यक्रम मझेरी।

0: प्रिय श्रोता रमेशी तथा हार्दिक स्वागत छ कार्यक्रम मजुरीमा। आज पनि प्राविधिक मित्रको साथमा
1: म प्रकाश तामाङ,
0: म आयोजक राई अब काली घण्टाको लागि उपस्थित भइसकेका छौं। यस कार्यक्रममा हामीले बालबालिका, किशोर किशोरी र युवाहरूलाई लक्षित गरेर तयार पारेका छौं।
1: आजको यस श्रृंखलामा हामी तपाईँलाई अर्थपूर्ण अनि मिठा मिठा नेपाली र अंग्रेजी बालगीतहरू, ख्रिष्ट येशु प्रभुको जीवित वचनबाट उत्साहका शब्दहरू र विभिन्न विषयसँग सम्बन्धित रोचक जानकारीहरूलाई प्रस्तुत गर्दै साथ दिनेछौ।
0: अहिलेलाई पनि हामी गीत सुन्छौ, येशु मलाई गर्छन् प्यार।
2: किनभने यस्तो रीति व्यवहारलाई धेरै माया गर्नुहुन्छ।

0: श्रोता, यो अर्थपूर्ण निमिठो गीत पछि कार्यक्रम मजेरीमा स्वागत छ।
1: यस कार्यक्रमलाई तपाईँले हरेक बुधबार साँझ 5:30 बजेदेखि 6 बजेसम्म गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्युज एफएम 105.6 MHz पोखराबाट सुन्न सक्नुहुन्छ। र गुड न्युज एफएमको अनलाइन प्रसारणमा हामीलाई सुन्नको लागि चाहिँ तपाईँले www.goodnewsfm.com.np लगन गर्नुपर्ने हुन्छ। प्रिय श्रोता मित्र, मजेरी कार्यक्रमको विषयमा कुनै पनि प्रतिक्रिया सुझाव तपाईँसँग छन् वा यदि तपाईँ प्रभु येशू ख्रीष्टको बारेमा जान इच्छुक हुनुहुन्छ भने कृपया हामीलाई युट्युब, फेसबुक, इमेल वा एसएमएस मार्फत सम्पर्क गर्नुहोस्। हाम्रो फेसबुक पेज रहेको छ मजेरी प्रोग्राम MAJHERIPROGRAM अनि हाम्रो फेसबुक आइडी हो मजेरी सन्देश MAJHERISANDESH मजेरी सन्देश। हामीलाई इमेल गर्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना रहेको छ yesukosandesh@gmail.com yesukosandesh@gmail.com। त्यसै गरी एसएमएस गर्नको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9813037602 98130036602।
0: श्रोता, अब भने हामी तपाईँलाई विज्ञान प्रश्नोत्तरतर्फ जान्छौँ। आज हामीसँग 5 प्रश्न रहेका छन्। मुखमा स्याल कसरी आउँछ अनि भाइरस जीवित प्राणीहरूको शरीरभित्र नै किन रहिरहन्छ अनि तेस्रोमा रहेको छ बरफको टुक्रा पानीमा किन तैरन्छ।
2: पहिलो प्रश्नको उत्तर रहेको छ साँच्चै मुखमा रेल कसरी आउँछ अनि हरेक मुखमा चाहिँ रेल आउँछ है। हाम्रो मुख सधैँ रसिलो हुन्छ। मुखलाई रसिलो बनाउने काम ऱ्याल निकाल्ने अङ्गहरूले गर्दछन्। हाम्रो मुखभित्र 3 जोडी ऱ्यालका ग्रन्थी हुन्छन्। त्यसमध्ये 1 जोडी कानतिर, 1 जोडी जिब्रोको मुनि र एक जोडा चाहिँ बङ्गाराको मुनि हुन्छ। काननिरको ग्रन्थीले झोल बढी निकाल्दछ भने बङ्गारा मुनिको ग्रन्थीले खाना चिप्लो पार्ने ऱ्याल निकाल्दछ। ऱ्याल निकाल्ने काम हाम्रो बसमा हुँदैन। जस्तै कतै अमिलो अचार देख्ने बित्तिकै हाम्रो मुख रसाएर आउँछ। कुन चिज खाँदा कुन ऱ्याल ग्रन्थीले कति ऱ्याल निकाल्ने भन्ने कुराको निधो मगजले गर्दछ। बिस्कुट जस्ता सुक्खा वस्तु खाँदा कान निरको ग्रन्थीले बढी ऱ्याल निकाल्दछ र बिस्कुटलाई रसिलो पार्दछ। तर स्याउ जस्तो रसिलो वस्तु खाँदा बङ्गारा मुनिको ग्रन्थीबाट बढी ऱ्याल निकाल्छ र खानालाई चिप्लो पार्दछ। यसरी खानाको किसिम अनुसार ऱ्याल ग्रन्थीले ऱ्याल निकाल्दछ।
0: दोस्रो प्रश्न, भाइरस जीवित प्राणीहरूको शरीरभित्रै किन रहिरहन्छ? भाइरस अति सरल सूक्ष्म जीव हो। शक्तिशाली सूक्ष्मदर्शक यन्त्र अर्थात् माइक्रोस्कोपको माध्यमबाट मात्र हेर्न सकिने यो जीवमा प्रोटिनको एक तह रहेको हुन्छ र डिएनए र आइएनए पनि कम मात्रामा रहेका हुन्छन्। यसो हुँदा यसको शरीरमा जीवनका विविध क्रियाहरू सञ्चालन गर्ने कुनै अवस्था हुँदैन। त्यसकारण यो जीवले आफू बाँच्नका लागि अर्को जीवको कोषभित्र त्यहाँ हुने जैविक क्रियाहरूबाट फाइदा लिन्छ। जबसम्म त्यो जीव मर्दैन तबसम्म आफूलाई आवश्यक पोषक तत्त्व लिइरहन्छ। जीव मरेपछि भने त्यसलाई छोडेर बाहिरिन्छ। त्यसैले यो परपोषी जीव भाइरस प्राय जीवित प्राणीहरूको शरीरभित्र रहिरहन्छ।
2: त्यसै गरी तेस्रो अन्तिम प्रश्न रहेको छ, बरफको टुक्रा पानीमा किन तैरन्छ? पानी बरफ भन्दा त्यसको आयतनमा वृद्धि हुन्छ र बरफको घनत्व कम हुन जान्दछ। अन्त बरफको घनत्व पानीको घनत्व भन्दा कम हुनाले बरफ पानीमै तैरिन्छ
0: भने हामी तपाईँलाई बाइबल सामान्य ज्ञान सुनाउनेछौँ। आजको लागि सुरुको प्रश्न रहेको छ, जसले मलाई देखेको छ त्यसले कसलाई देखेको छ भने येशू ख्रीष्टले भन्नुभएको छ।
2: पितालाई देखेको छ भन्नुभएको छ। यसलाई चाहिँ हामी योहन्ना 14:9 पाउन सक्छौँ।
0: पिता परमेश्वरलाई देखेको छ भन्नुभएको छ अनि येशू ख्रीष्ट स्वयं पनि परमेश्वर हुनुहुन्छ। यहुदा इस्करियोटभित्र येशूलाई पक्राइदिनको लागि शैतान कति बेला पस्यो?
2: येशूले दिनुभएको रोटीको टुक्रा यहुदा इस्करियोटले लिएपछि शैतान ऊभित्र पस्यो। यसलाई चाहिँ हामी योहन्ना 13:26-27 पाउन सक्छौँ।
0: पवित्र बाइबलको सबभन्दा छोटो पद कुन हो?
2: सबैभन्दा छोटो पद चाहिँ योहन्ना 11:35 हो, जहाँ चाहिँ येशु रुनुभयो भनेर लेखिएको छ।
0: दोस्रो कोरिन्थीको पुस्तकमा कति अध्याय र पदहरू रहेका छन्।
2: दोस्रो कोरिन्थीको पुस्तकमा 13 अध्याय र 257 पदहरू रहेका छन्।
0: परमप्रभु परमेश्वरले अब्राहमसँग गर्नुभएको प्रतिज्ञा भन्दा कति वर्ष पछि संसारमा व्यवस्था आएको थियो?
2: 430 वर्ष पछि आएको थियो। यसलाई हामी गलाती 3 अध्यायको 17 पदमा पाउँदछौ।
0: अनि छैटौं प्रश्न, एबिसी 4:26 के उल्लेख गरिएको छ?
2: यसमा चाहिँ क्रोध गर तर पाप नगर, काम अस्ताउन अघि नै तिमीहरूको रिस मरोस् भनेर लेखिएको छ।
0: उल्लेख गरेको प्रश्न थियो त्यो। अनि 7 प्रश्न रहेको छ, मरेकाहरूबाट जीवित हुनेहरूमा जेठो को हुनुहुन्छ?
2: उहाँ चाहिँ येशु ख्रीष्ट हुनुहुन्छ। कलसी 1:18 पद,
0: अनि प्रतियोगितामा कुनै पनि खेलाडीले नियम बमोजिम भाग नलिएसम्म उसले इनाम पाउन सक्दैन भनेर चाहिँ पवित्र बाइबलको कहाँ लेखिएको हामी पाउन सक्छौँ?
2: यसलाई चाहिँ हामी 2 अध्यायको 5 पदमा लेखिएको पाउँदछौँ।
0: अनि प्रश्न, याकुबको पुस्तक अनुसार मानिस कसरी परीक्षा पर्छन्?
2: याकुबको पुस्तक अनुसार आफ्नै खराब इच्छा भएर लोभिएर पर्दछन्। याकुब 1:14 पद।
0: आजको लागि अन्तिम प्रश्न
2: रहेको छ, सर्वशक्तिमान परमप्रभु परमेश्वर येशु ख्रीष्टले प्रकाश 1:8 पदमा के भन्नुभएको छ?
0: अल्फा र ओमेगा म नै हो, प्रकाश 1:8। त्यसै गरेर हामी अब तपाईँलाई सामान्य ज्ञान सुनाउनेछौँ। सुरुमा रहेको छ, नेपालमा हरेक वर्ष स्वास्थ्य सेवा दिवस कहिले मनाइन्छ?
2: फेब्रुअरी
0: 27 तारिकका दिन मनाइन्छ। अनि यो चाहिँ ईस्वी सम्वत 2013 नेपालमा यो दिवस मनाउन थालिएको हो।
2: त्यसैमा दोस्रो प्रश्न रहेको छ, माइग्रेन अर्थात् आधा टाउको दुख्ने हुँदा डाक्टरले कुन फलफुल खान सल्लाह दिन्छन्?
0: स्याउ खान सल्लाह दिन्छन्। अनि अर्को प्रश्न रहेको छ, डेङ्गु ज्वरो नेपालमा पहिलो पटक कहिले देखा परेको थियो?
2: ईस्वी सम्वत 2006 देखा परेको थियो। यसले चाहिँ
0: सहरी क्षेत्रहरूमा र गमलामा पानी अहिले पानी पर्ने पनि गरेको छ। अनि बाली नालीमा लाग्ने रोगका किरा मार्नको लागि प्रयोग हुने विषादीलाई के भनिन्छ, औषधीले के भनिन्छ?
2: यसलाई चाहिँ पेस्टिसाइड्सहरू भनिन्छ।
0: अनि 5 प्रश्न, पानीमा घुल्ने भिटामिन कुन कुन हुन्?
2: पानीमा घुल्ने भिटामिन चाहिँ भिटामिन बी र सी हुन्।
0: त्यसै गरेर 6 प्रश्न, मानिसको टाउकोमा कतिवटा हाड हुन्छन्?
2: मानिसको टाउकोमा चाहिँ 20 हाड हुन्छन्।
0: अनि 2 वा 2 भन्दा बढी हाड जोडिने ठाउँलाई के भनिन्छ?
2: जोड्ने जोइन्ट्स भनिन्छ।
0: अनि 8 प्रश्न, मानव कलेजोको औसत तौल कति ग्राम हुन्छ?
2: 1.5 केजी हुन्छ,
0: भन्नाले 1.5 किलो हुन्छ। अनि लास्ट 9 प्रश्न, लास्ट जजमेन्ट कुन विश्वविख्यात चित्रकारको पहिलो चित्र हो?
2: यसै माइकल एन्जेलोको हो।
0: अनि 10 प्रश्न, अङ्ग्रेजी भाषाको सर्वाधिक पुरानो शब्द कुन हो?
2: अङ्ग्रेजी भाषाको सर्वाधिक पुरानो शब्द चाहिँ टाउन हो।
0: अनि विश्वमा सर्वाधिक भैँसीको दुध उपभोग गर्ने देश कुन हो?
2: फिनल्यान्ड देश हो।
0: अनि आजको लागि अन्तिम प्रश्न 12 प्रश्न, कुन देशमा नवविवाहित दम्पतिलाई हनीमुन मनाउनको लागि कम्तीमा पनि 15 दिन सरकारी बिदा दिइन्छ?
2: इटाली देश रहेको छ। श्रोता, कार्यक्रमको यस भागमा साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ।
0: र अहिलेलाई भने हामी गीत सुन्छौ। गीत रहेको छ, बी जीजस टु अदर्स।

0: प्रिय श्रोता मित्र, मजेरी कार्यक्रममा आज श्रृङ्खलामा तपाईँको निम्ति भनेर विशेष उत्साहका शब्दहरूलाई लिएर आएका छौं। हामी आशा गर्छौं यसबाट तपाईँ उत्साहित र आशिषित हुनुहुनेछ। असल मित्रहरूले तपाईँका गुमेका हाँसो, मुस्कान, आशा र साहसलाई फिर्ता पाउन मदत गर्दछन्, जुन तपाईँ हाम्रो जीवनका एकदमै महत्वपूर्ण कुराहरू हुन्।
1: प्रिय श्रोता, हामी हरेकको अवश्य मित्रहरू हुन्छन्, अर्थात साथी नहुने कोही मानिस पनि हुँदैन। तर हामीले असल मित्रले चिन्नु चाहिँ एउटा चुनौतीको कुरा हो, र एक असल मित्र हाम्रो जीवनको आवश्यकता पनि हो। असल मित्र चिनेर उसको साथ पाउने व्यक्तिले आफूलाई विरलै एक्लो र निराश हुनुपर्ने हुन्छ। त्यसो हुँदाहुँदै पनि यदि तपाईँ आफूले यस जीवनमा सामना गर्नु परेको समस्याहरूका कारणले गर्दा आफ्नो हृदयमा रहेको आशा र हिम्मतलाई गुमाउनु भएको छ भने तपाईँले आफ्ना असल मित्रहरूको खोजी गरी उनीहरूबाट मदत लिनु एकदमै आवश्यक छ। उनीहरूले हाम्रो गुमेको हाँसो, खुशी, आशा, हिम्मत र साहसलाई फिर्ता पाउन ठूलो सहयोग गर्न सक्छन्।
0: तर यदि अहिलेसम्म तपाईँलाई एक असल मित्रसँग भेट भएको महसुस गर्नुभएको छैन भने यस प्रसारण मार्फत हामी तपाईँलाई त्यो नाउँसँग परिचय गराउन चाहन्छौ, जुन नाउँ चाहिँ प्रभु येशु ख्रिस्ट हो।
1: प्रिय श्रोता, प्रभु येशु ख्रिस्ट एक असल मित्र हुनुहुन्छ। उहाँले हाम्रो सम्पूर्ण दुःख, कमजोरी, समस्या आदि जान्नुहुन्छ। उहाँ हाम्रो सम्पूर्ण खाँचोलाई पूरा गर्न सक्षम हुनुहुन्छ। येशुसँग हामीले प्रार्थनाद्वारा कुनै पनि कुराहरू बाँड्न सक्दछौ। उहाँको भरोसामा हामी रहँदछौ भने हामीले आफ्नो जस्तो सुखी समस्या भए पनि सजिलोसित पन्छाउन सक्छौ, किनभने पवित्र बाइबलको यहोशू अध्याय एकको वचनमा येशु प्रभुले हामी हरेक मानिसलाई येशु भन्नुहुन्छ, तँलाई मेरो आज्ञा छ र बलियो र खुबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि परमप्रभु तेरो परमेश्वर तेरो साथमा हुनेछ। जसरी म मूसासँग रहे त्यसरी नै म तँसँग रहनेछु, म तँलाई छोड्ने अनि तँलाई त्याग्ने छैन।
0: जब हामीसँग परमप्रभु परमेश्वर येशु ख्रिस्टको साथ एक असल मित्रको रूपमा हुँदछ, तब हामीसँग अहिले जिइरहेको जीवनमा पनि असल मित्रहरूको कमी हुने छैन, जसले तपाईँ हाम्रो घुमेको हाँसो, मुस्कान, आशा र साहसलाई फिर्ता पाउन मदत गर्दछन्, जुन तपाईँ हाम्रा जीवनका एकदमै महत्वपूर्ण कुराहरू हुन्। प्रिय मित्र, आज तपाईँको अवस्था कस्तो छ? के तपाईँले ख्रिस्ट येशु प्रभुलाई आफ्नो असल मित्रको रूपमा अनुभव गर्नुभएको छ, कि अन्य कुराहरूको व्यस्ततामा त्यतिकै रुमलिरहनु भएको छ? यदि तपाईँ असल मित्रको अभावमा त्यतिकै रुमलिरहनु भएको छ भने आज नै ख्रिस्ट येशूलाई आफ्नो मित्र बनाइहाल्नुहोस्, किनभने येशु ख्रिस्ट एक असल मित्र र हामीलाई कुनै पनि समस्याबाट जसरी भए पनि छुटकारा दिने व्यक्ति हुनुहुन्छ। हामी मानिसहरूले त कतिचोटि स्वार्थी र बैगुनी या दुष्ट आत्मा शैतानले ल्याउने विभिन्न किसिमका डर र लोभमा परेर आफूलाई राम्रो र भलो गर्ने व्यक्तिलाई नै नसोची नराम्रो गरिरहेका हुन्छौं, उसलाई नराम्रोसँग चोट पुर्याइरहेका हुन्छौं। तर एक साँचो ख्रिस्टियनले विश्वास र भरोसा गरेको परमप्रभु परमेश्वर कदापि त्यस्तो हुनुहुन्न। बरु उहाँले त सम्पूर्ण मानव जाति खराब र पापमा डुबेर बसिरहेको बेलामा नै आफ्नो प्रेम, साँचो मित्रता अनि असल मित्रतालाई प्रमाणित गर्नको लागि परमेश्वर भइकन पनि मानिसको रूप धारण गरेर यस संसारमा आउनुभयो, परमेश्वर पुत्र बनेर आउनुभयो, जो प्रभु येशू ख्रिस्ट हुनुहुन्छ।
1: मित्र, पवित्र बाइबलको यहोना 3 अध्यायको 15-18 अठारले पनि हामीलाई यही कुरा स्पष्ट पारेको छ। यहोना 3 को 15-18 अठारमा यसो लेखिएको छ, र जो जसले उहाँमाथि अर्थात येशू ख्रिस्टमाथि विश्वास गर्छ त्यसले अनन्त जीवन पाउँछ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्, किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भने पुत्रलाई संसारमा पठाउनु भएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनु भयो। जसले उहाँमाथि विश्वास गर्छ त्यो दोषी ठहरिँदैन, तर विश्वास नगर्ने चाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्वरका एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन।
0: श्रोता, ख्रिस्ट येशूले मानव जातिप्रति गाँस्नु भएको असल मित्रता र उहाँको उद्देगको प्रेमको विषयमा त तपाईँले बुझ्नुभयो भन्ने हामी आशा गर्दछौ। अनि सो प्रेम र असल मित्रताको विषयमा फेरि सुन्न पाउँदा उत्साहित र आशिषित हुनुभएको छ भन्ने हाम्रो विश्वास छ। त्यसैले अब आउनुहोस्, हामी अर्को बाँकी प्रस्तुतितर्फ जानेछौ। र मित्र, यो समय हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि परमेश्वरको वचन पवित्र शास्त्र बाइबलले रोमी 3:23 भन्दछ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमा सम्म पुग्नबाट चुकेका छन्।
1: त्यसै गरी रोमी 6:23 हामी पढ्छौ, किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सत्यको वरदान ख्रिस्ट येशु हाम्रा प्रभुमा अनन्त जीवन हो। मित्र, तपाईँको निम्ति येशु ख्रिस्टमा मर्नुभयो र फेरि बौरी उठ्नुभयो। तपाईँको पापहरूका मूल्य चुकाउनको लागि येशु ख्रिस्टले आफ्नो रगत बगाउनुभयो। त्यसैले जब तपाईँले येशु ख्रिस्टमाथि तपाईँको पापहरूदेखि छुटकारा पाउनको लागि पूर्ण रूपमा भरोसा साथ विश्वास गर्नुहुन्छ, तपाईँका पापहरू क्षमा हुनेछन्। नरक दण्डबाट तपाईँ स्वतन्त्र हुनुहुनेछ र परमेश्वरको राज्य स्वर्गको एक नागरिक बन्नुहुनेछ।
0: ख्रिस्टलाई आफ्नो जीवन सुम्पनको लागि चाहिँ तपाईँले यसरी पनि प्रार्थना गर्न सक्नुहुन्छ। हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु। म विश्वास गर्दछु येशु ख्रिस्टले मेरा सारा पापको निम्ति उहाँको अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशु ख्रिस्टलाई यही घडी मेरो जीवनको प्रभु र मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा, हे प्रभु येशु आउनुहोस्। आमेन।
1: प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रिस्ट येशूलाई प्रभु अनि मुक्तिदाता भनी हृदयदेखि नै साँच्चै नै ग्रहण गर्नुभएको छ भने अब तपाईँले यही क्षणदेखि येशूसँग एक उदयको नयाँ जीवनको शुरूआत गर्नुभएको छ र अनन्त जीवनको भागीदार बन्नुभएको छ।
0: र श्रोता, भने हामी गीत सुन्नेछौ, परमेश्वरको असल एउटा एकचुनिएको व्यक्तिको गीत, बुढो बाजे नुह, सानो डियो एल्बमबाट।

0: प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम मजेरीमा हुनुहुन्छ र अब हामी तपाईँलाई केही अनौठा जानकारीहरू सुनाउनेछौँ। आज हामीसँग चौधवटा जानकारीहरू, फरक फरक जानकारीहरू रहेका छन्।
1: पहिलोमा रहेको छ, डक अर्किड अस्ट्रेलियामा पाइने एक प्रकारको फूल हो। रोचक कुरा के छ भने यो फूल हेर्दा उड्न लागेको हाँस जस्तै देखिन्छ।
0: दोस्रोमा, एउटा स्याउमा करिब 130 क्यालोरी रहेको हुन्छ।
1: तेस्रोमा रहेको छ, मैनबत्तीलाई फ्रिजमा चिसो गराएर बाल्ने हो भने धेरै समयसम्म बल्छ।
0: चौथोमा रहेको छ, लामखुट्टे अरू रंगको तुलनामा निलो रंगतर्फ बढी आकर्षित हुन्छन्। लामखुट्टेले वयस्कलाई भन्दा बढी साना बच्चाहरूलाई टोक्न मन पराउँछ।
1: पाँचौं रहेको छ, संसारको सबैभन्दा क्रियाशील ज्वालामुखी हवाईको माउना ला हो। केही वर्षदेखि क्रियाशील यो ज्वालामुखी 4168 मिटर अग्लो छ।
0: विश्वको छैटौं जानकारी, विश्वको सबैभन्दा धेरै खेलाडी सहभागी हुने खेल फिसिङ हो भने फुटबल चाहिँ सबैभन्दा धेरै हेरिने खेल हो।
1: सातौं, हरेक देशका आफ्नै झण्डा हुन्छन्। संसारमा प्रत्येक वर्ष 1 अर्ब भन्दा धेरै झण्डा बन्छन्। अमेरिकामा मात्र प्रत्येक वर्ष 10 करोड राष्ट्रिय झण्डा बन्छन्।
0: आठौं रोचक जानकारी, खरायो र सुगाले टाउको नफर्काइकन पछाडि देख्न सक्छन्।
1: नौ, कंगारू र इमु नामको चरा पछाडि हिँड्न सक्दैनन्। यिनीहरूको शरीरको बनावटले गर्दा यस्तो भएको हो। कंगारू र इमु अस्ट्रेलियामा पाइने प्राणी हुन्।
0: अनि दशौं रोचक जानकारी, भाले जिराफको तौल 1400 किलोग्रामसम्म हुन्छ।
1: एघारौं, वैज्ञानिकका अनुसार अन्तरिक्षमा पुग्ने बित्तिकै मान्छे अलिकति अग्लो हुन्छ किनभने त्यहाँ पृथ्वीको जस्तो गुरुत्वाकर्षण हुँदैन।
0: बाह्रौं रोचक जानकारी, बिजुली आजभन्दा करिब 2500 वर्ष अघि नै पत्ता लगाएको थियो। ग्रीक वैज्ञानिक मिलेटसले बिजुली उत्पादन गर्न सकिन्छ भनेर संकेत गरेका थिए।
1: तेह्रौं प्रश्न, तेह्रौं अनौठो जानकारी, संसारमा प्रत्येक वर्ष 60 मिलियन टन गोलभेडा उत्पादन हुन्छ। दोस्रोमा के र पर्छ, यो गोलभेडा भन्दा 16 मिलियन टन कम उत्पादन हुन्छ। तेस्रोमा स्याउ 36 मिलियन टन उत्पादन हुन्छ। सुन्तला 34 र खरबुजा 22 मिलियन टन उत्पादन हुन्छ।
0: आजको लागि अन्तिम रोचक जानकारी, मौरीले 1 किलो मह बनाउनको लागि 40 लाख फूलको रस बटुल्नु पर्छ। प्रिय श्रोता मित्र, हामी आशा गर्छौ आज प्रस्तुत गरिएका कुनै न कुनै विषयद्वारा अवश्य पनि तपाईँले आत्मिक आशिष र ज्ञान प्राप्त गर्नुभएको छ। सो विषयमा तपाईँले हामीलाई जानकारी दिनुभयो भने हामी अत्यन्तै खुशी र उत्साहित हुनेछौ। कृपया हामीलाई फेसबुक, इमेल वा एसएमएस मार्फत सम्पर्क गर्नुहोस्।
1: अनि श्रोता, तपाईँ अहिले कस्तो अवस्थामा हुनुहुन्छ? यदि तपाईँ निराशाजनक अवस्थामा हुनुहुन्छ भने हामी भन्न चाहन्छौ कि आफ्नो हृदयमा नियाल्नुहोस् साँचो खुशी र आनन्द। तपाईँको हृदयको मजेदीमा प्रभु येशु ख्रिस्टले हालिदिइसक्नु भएको छ किनभने उहाँले मात्र कुनै पनि मानिसलाई निराशामा आशा, दुःखमा शान्ति, समस्या पर्दा उम्कने उपाय र समाधान दिनुहुन्छ र तपाईँलाई पनि अवश्य दिनुहुन्छ। हामीले त यस कुरालाई आफ्नो जीवनमा अनुभव गरेका छौं र अब तपाईँले पनि सो कुरालाई अनुभव गर्नुहोस् भन्ने हाम्रो चाहना छ। परमप्रभु परमेश्वरले तपाईँको जीवनमा साँचो शान्ति र आनन्द दिनुभएको होस्।
0: र श्रोता, अब भने हाम्रो सम्पर्क ठेगाना बताउने बेला भइसकेको छ। हाम्रो इमेल ठेगाना हो
1: yesukosandesh@gmail.com yesukosandesh@gmail.com। यसै गरी फेसबुक पेज रहेको छ मझेदी प्रोग्राम MAJHERIPROGRAM मझेदी प्रोग्राम। हाम्रो फेसबुक आइडी हो मझेदी सन्देश MAJHERIPROGRAM। तपाईँले हाम्रो पेज लाइक गर्न सक्नुहुन्छ र हामीलाई फ्रेन्ड रिक्वेस्ट पनि पठाउन सक्नुहुन्छ। अनि यदि तपाईँ हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न अथवा मेसेज गर्न चाहनुहुन्छ भने हाम्रो मोबाइल नम्बर रहेको छ 9813037602 9813037602।
0: जनाले हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि मजेर कार्यक्रमको अर्को श्रृंखलामा साथ दिनुहुनेछ।
1: प्रकाश तामाङ
0: म आजकैलाई पनि बिदा दिनुहोस्।

0: 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: शिक्षा नै शक्ति हो। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 75 यहाँहरूलाई स्वागत छ। यदि तपाई आफ्नो जीवनमा ठूलो कामहरू हासिल गर्न चाहनुहुन्छ भने तपाईँले ध्यान केन्द्रित गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण सम्पत्ति भनेको सिकाइ मार्फत आफ्नो दिमागको विकास गर्नु हो। हाम्रो दिमाग हामीसँग भएको सबैभन्दा मूल्यवान सम्पत्ति हो। जीवनमा सफल हुनेहरूलाई असफल हुनेहरूबाट प्राय अलग गर्ने महत्वपूर्ण कुराहरू मध्ये एक भनेको व्यक्तिले आफूलाई सुधार गर्न समय खर्च गर्ने दृष्टिकोण हो। धेरै बुद्धिमान र सफल पुरूष र महिलाहरू छन् जसले आफूले जानेका सबै कुरा पुस्तकहरू र सेमिनारहरूमा खन्याएका छन्। हामीसँग पहुँच भएका केही बहुमूल्य जानकारीहरू अनलाइन निशुल्क वा धेरै कम लागतमा उपलब्ध छन्। यसका लागि आवश्यक पर्ने भनेको तपाईँले उनीहरूले तपाईँलाई के सिकाउन सक्छन् भनेर खोज्ने, सिक्ने र समय निकाल्ने अनुशासन हो। अज्ञानता मानवताको सबैभन्दा ठूलो शत्रु मध्ये एक हो। यद्यपि इन्टरनेटको साथ अज्ञानता आफैमा निहित र अक्षम हुन्छ, हामी सफलता प्राप्त गर्न आवश्यक पर्ने सबै कुरा सिक्न सक्छौ। आज पहिले भन्दा धेरै जानकारी छ जसले हामीलाई हाम्रो अवस्था सुधार गर्न मद्दत गर्न सक्छ। रोमीको पुस्तक 2:47 3 दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूका बीचमा बसेर तिनीहरूका कुरा सुन्दै तिनीहरूलाई प्रश्न गरिरहेको भेटाए। यीशु परमेश्वरको वचन सिक्न चाहनुहुन्थ्यो, त्यसैले उहाँले आफ्नो समयका महान धार्मिक शिक्षकहरूको अगाडि आफूलाई उभ्याउनुभयो र उहाँले तिनीहरूलाई प्रश्नहरू सोध्नुभयो। हाम्रो जीवन त्यस्ता मानिसहरूले घेरिएको छ जसले हामीलाई के सिक्न आवश्यक छ भनेर सिकाउन सक्छन् ताकि हामी सफल हुन सकौं। यसको फाइदा उठाउनुहोस्, विशेष गरी ती व्यक्तिहरूबाट जसले तपाईँले प्राप्त गर्ने प्रयास गरिरहनु भएको कुरामा सफलता अनुभव गरेका छन्। एउटा भनाई छ कि यदि तपाईँ एक राम्रो माझी बन्न चाहनुहुन्छ भने तपाईँले एक कुशल माझीसँग समुद्रमा जानुपर्छ। त्यसै गरी यदि तपाईँ कुनै विशेष क्षेत्रमा उत्कृष्ट बन्न चाहनुहुन्छ भने तपाईँले आफूले प्रयास गरिरहेको क्षेत्रमा पहिले नै सफल भइसकेका व्यक्तिहरूबाट सिक्नको लागि सक्दो प्रयास गर्नुपर्छ। धेरै किताबहरू पढ्ने छनौट गर्नुहोस्। पढ्नु मनको लागि हो, जसरी व्यायाम शरीरको लागि हो, पढ्नु तपाईँको सफलताको लागि महत्वपूर्ण छ। यसका लागि पूर्ण एकाग्रता मात्र आवश्यक पर्दैन, तर तपाईँले पढेर त्यस्ता कुराहरू सिक्नुहुन्छ जुन तपाईँले अरू कुनै तरिकाले सिक्न सक्नुहुन्न। यसको कुनै विकल्प छैन। अध्ययनहरूले देखाएको छ कि अमेरिकामा धेरै जस्तो प्रभावशाली व्यक्तिहरू धेरै पुस्तक पढ्नेहरू हुन्। तिनीहरू आत्मविश्वासलाई आफ्नो सफलताको लागि महत्वपूर्ण कारक मान्छन्। प्रिय श्रोता, आफ्नो रोजाइको करियरमा राम्रो फल देख्नका लागि तपाईँले विशेष योग्यताको त्यो क्षेत्रमा शिक्षा हासिल गर्नुपर्छ। रोजगारदाताहरूले विरलै कामदारहरूलाई काममा राख्छन् किनभने व्यक्तिले रोजगारी चाहन्छ। तिनीहरूले आफ्नो कम्पनीलाई आवश्यक पर्ने काम गर्न योग्य व्यक्तिहरूलाई काममा राख्छन्। एकपटक तपाईँले करियरको लागि आफ्नो रोजाई पहिचान गरेपछि प्रतिष्ठित कलेज वा विश्वविद्यालयबाट स्नातक डिग्री प्राप्त गर्नाले सम्भावित रोजगारदातालाई तपाईँलाई काममा राख्ने जोखिमपूर्ण कदम चाल्न प्रभावित पार्न धेरै मदत गर्नेछ। हितोपदेशको पुस्तक 18:15 विवेकीको हृदयले ज्ञान प्राप्त गर्छ, बुद्धिमानको कानले त्यो खोजी निकाल्छ। ठूलो सफलता प्राप्त गर्न तपाईँले जान्नुपर्ने कुराहरू सिक्नको लागि अनलाइन कोर्सहरू र प्रत्यक्ष सेमिनारहरूमा भाग लिनु अर्को महत्वपूर्ण तरिका हो। दुर्भाग्यवश तपाईँको कलेज र विश्वविद्यालयहरूबाट सिक्ने धेरै जस्तो कुराहरू सैद्धान्तिक

0: संस्कृतिका हुन्छन्। ती कक्षाहरू सामान्यतया ती व्यक्तिहरूद्वारा सिकाइन्छ जसले त्यो क्षेत्रमा कुनै व्यवहारिक अनुभव छैन। ती कक्षाहरू सामान्यतया ती व्यक्तिहरूद्वारा सिकाइन्छ जसको त्यो क्षेत्रमा कुनै व्यवहारिक अनुभव छैन। तिनीहरू केवल पाठ्य पुस्तकबाट सिकाइरहेका हुन्छन् र त्यो व्यवहारिक ज्ञान र व्यवहारिक अनुभवको लागि उचित विकल्प होइन। यस कारणले गर्दा तपाईँले पछ्याउन चाहनु भएको क्षेत्रमा सफल साबित भएकाहरूद्वारा सिकाइने अनलाइन कोर्सहरू र प्रत्यक्ष सेमिनारहरूमा भाग लिन सक्दो प्रयास गर्नुहोस्। तपाईँले प्राप्त गर्न सक्ने सबै तालिम प्राप्त गर्ने प्रयास गर्नुहोस्। उच्च स्तरको मानसिक स्वास्थ्य र मानसिक तरिका प्राप्त गर्न हरेक दिन कडा परिश्रम गर्न आफूलाई अनुशासनमा राख्नुहोस्। आत्मविश्वासमा ध्यान केन्द्रित गर्नुहोस्। यसले तपाईँलाई तपाईँको रोजाएको सफल करियरको लागि ढोका खोल्न अनुमति दिनेछ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको हो।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
2: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
1: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
3: आजी नेनादी कुदू निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ जुगु विश्वास के चमक हया बिउ। हगु योजना या पल्सा परमेश्वर या योजना माला दिस जयमसी जुजलपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यो जीवन या छेन श्रृंखला भाग 44 के छिसकसित न लसकुस जीव पृथ्वी ग्रह वोया जव खवया सृष्टिकर्ता परमेश्वर ख वे कया बुद्धि या त सुना अस्वीकार वे कया सृजना ठुकिया प्रमाण ख तर परमेश्वर या बुद्धि थ त ल केनी गु पल्सा जीवने थगु ल लेगु निर्णय याइपी योगको मनोतदु हित उपदेश चिन्हगु अध्याय यो चिन्हगु पद के ध्यात गुदु मूर्ख तेस थगु खे ख त्याकी तर बुद्धि धुपिन्छ मेपिनीगु सल्लाह नेनी यपिनियन मेपी जी स्वया योगको अवस्था या त बालक सुम मनोपाखी वहाली क्यागु याब्ले बुद्धिमानी जुई परमेश्वर स्वया बालक सुनासु एसैया नेन्यागु अध्याय यो च्यागु गुगु पत्के धात गुदु छादासा छिमगु बिचा थे जीवु बिचा मखु अले छिमगु लफु थे जीवु लफु मखु परम प्रभु घोषणा या नादिल गथे आकाश पृथ्वी सोया त जा अथे हे जीवु लम्पु छिमगु लम्पु सोया ओ जीवु बिचा छिमगु बिचा सोया त धम जीवु जीवन परमेश्वर या त ल ल्यागु सोया बालागु निर्णय मेगु मधु जीस जीवु नीति छु बाला ओ गुगु लम्पी हुनेमा धका जीस सिउ धका त्याके फु तर जब जीस थ त सोया अप्प बुद्धि दुम सर्वशक्तिमान परमेश्वर या न्योने थ त विनम्र याइगु लेइ बोले जब जीस जीगु इच्छा सोया वैकया इच्छा माली वो लपु गथियान सफल जी धका जीस मस्युसा अले जक्क परमेश्वर जी त सही लपुई यङ्की गुगी जी त त धङ्गु ख वो मुक्ति पाखी यङ्की हितोपदेश चिन्खुगु अध्याय यो सोङ्गु पत्के धाटगुडु थम याइगु यागु ज्या परम प्रभु या त ललाना बिउ अले छिगु फुक्क ज्या तालाई जिस छु यायमा धका विचा याइगु स्वयान परमेश्वर दयादिगु ज्या पूर्ण रूपमा आत्मसमर्पण याय भले जक्क झिस झिगु जीवने धाथ्यङ्गु विजय खनि जिस परमेश्वर या त छुछु ज्या जक्क यायगु व छु मनु तलिसे जक्क स्वापु तेगु धका ध्याबले छिसो परमेश्वरिया बुद्धि या त छगु सेल्फे तया चुङ्गु जुई अले छिस छुकिया त झिगु हे अप्रयातता बुद्धि प्रतिस्थापन याई गुयाई अले छि परमेश्वरिया लाते छुकी थ जुना सुने कि छिगु जीवने सवा हे त छिस वै त के सीमा तया चुङ्गुनी वैकल छिगु जीवने त धङ्गु विजय हे मफुत हितोपदेश चिन्खुङ्गु अध्याय चिन्खुगु पथे धातगुदु ल दैगु सोया बुद्धि दैगु गुली बाला अले व दैगु सोया भिङ्गु न्याय दैगु गुली बाला यपि निमिति जेवा सुख न्याय फैमखो दैगु फुलागु धापोदु थो तस्क सत्य ख अले जीस थो संसारे योगको धनी मनु त स्वेबले मनु त परमेश्वर लिसे स्वापु मधुनी व इन्स थगु जीवने या नीति परमेश्वर या योजना या त पालन मयागुनी असन्तुष्ट व दुख जागु खनि भजन र सोह्र अध्याय एघार पत्य त गुदु छिन जित जीवन या लपु केनाडी छिना पचुना जित लेटा किबी अले थो लसता जित सदा सदा बियादी जीवने धाथेगु सन्तुष्टि आनन्द व शान्ति थगु जीवनया नीति परमेश्वरिया योजना पालन यायगु लेपि लिसे अनुभव्याई नापाङ्गु कोरन्थी निगु अध्याय झिङ्गु पत्के धातगुदु परमेश्वर जित थो संसारियागु आत्मा बियादिगु मखो बरु पवित्र आत्मा बियादिगु ख वेकल बियादिगु फुक्क ख झिस सिके फेमा थका झित थो बियादिगु ख यो पि निलमिपि छि थगु जीवने परमेश्वर या शक्ति व आशीर्वाद छ्या मखनागु थका विचा याना दिगु जुइफु छि थ म हे छु यायगु को छिना दिगु जुइफु परमेश्वर छित छिगु दुने पवित्र आत्मा या वरदान क्या त क्षमता बियादिगु दु अले वो आत्मा या ख निना वो उकिया कथ न्यासिना छि छिगु जीवन हने फै अथे याइपिन्छ अनन्त परमेश्वर या आज चाहे पुगु सवाकाइ थौयागु वचन निना दिगुने परमेश्वर र छि सकसित न सवाबीमा जय मसी नमिपि छिमस नकतिन हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादीमा सोमन भिक्टर चोयादीको हसना जिगु हे नेपाल भाषा या रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर दु 9868553349 9868553349 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसी
4: विश्वास सुनाइबाट आउँछ Good News FM Radio, 105.1 MHz.
5: सूचना इस Good News FM प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने क्यामेरा राम्रोसँग चलाउन सक्ने थप जानकारी तथा सम्पर्कको लागि गुड न्युज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01-4770-7654 01-4770-7654 र 01-5913-755 01-5913-755 अब चिन्ता नलिनुहोस् न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैछिन भाडामा उपलब्ध गराइन्छ
6: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस् अधिक जानकारीको लागि मोबाइल 9841 87 68 02 9841 87 68 02
7: र 9818 25 12 40 9818 25 12

0: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
1: दाई, अब उठ्नुपर्छ अनि उठाउनुपर्छ, अब बन्नुपर्छ र बनाउनै पर्छ।
2: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
1: अनि यी सबै कहाँ पाउने त दाई?
2: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
1: कार्यक्रम मुक्तिको मार्ग?
2: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो रेडियो सिटी पोखरामा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 6:30 बजेदेखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
3: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।

0: गुड न्यूज एफएम 105.1
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। अघिल्लो अध्ययनमा हामीले एफिसी 5 अध्यायको पद 18 21 चाहिँ पवित्र आत्माले भरिएको जीवन कस्तो हुन्छ भन्ने कुरा चाहिँ सिकेका थियौं। पवित्र आत्माले भरिएको मानिस जीवनमा स्तुति, धन्यवाद, नम्रता र एकअर्काप्रति चाहिँ प्रेम देखिनुपर्छ भन्ने कुराहरू पनि हामीले बुझ्यौं। र आजको अध्ययनमा चाहिँ हामीले विशेष गरिकन कुन विषयमा रहेर चाहिँ यो अध्ययनलाई चाहिँ अगाडि बढाउनेछौ?
2: आज हामी पति पत्नीको सम्बन्धमा परमेश्वरले राख्नु भएको व्यवस्था र जिम्मेवारी बारे अध्ययन गर्नेछौ। पत्नीहरूलाई आफ्ना पतिको अधीनमा रहन आग्रह गर्नुभएको छ, तर यो कुरा बुझ्दा जहाँ ख्रिष्टको भयमा एक अर्काको अधीनमा रहन भनिएको छ, र अर्को अत्यन्त महत्वपूर्ण कुरा, पावलले पत्नीको अधीनतालाई केवल सामाजिक परम्पराका रूपमा होइन प्रभुको अधीनमा रहे झैं भनेर प्रस्तुत गर्नुभएको छ।
1: यो कुरा सुन्दै गर्दाखेरि आजको समयमा पत्नीले पतिको अधीनमा रहनुपर्छ भन्ने कुरा सुन्दा धेरै प्रश्न उठ्छन् जस्तो मलाई लाग्छ। बाइबलले यहाँ वास्तवमा के भन्न चाहिँ खोजेको हो?
2: भाइ, सबैभन्दा पहिले अधीनताको अर्थ सही रूपमा बुझ्नुपर्छ। यसको अर्थ पत्नी पतिको दासी हुन् भन्न खोजिएको होइन। पत्नीको आफ्नो मूल्य, सम्मान र व्यक्तित्व हुँदैन भन्न खोजिएको पनि होइन। बाइबलले यहाँ विवाहभित्रको परमेश्वरले दिनुभएको भूमिका र व्यवस्थाको कुरा गरिरहेको छ। पत्नीले आफ्नो पतिलाई सम्मानपूर्वक साथ दिने, उनको नेतृत्वलाई स्वीकार गर्ने र वैवाहिक सम्बन्धमा परमेश्वरको व्यवस्था अनुसार चल्ने कुरा यहाँ सिकाइएको छ।
1: यो त हो दाई, तर पनि यो आधुनिक युगमा अधीनता भन्दा मानिस स्वतन्त्रता चाहन्छन्, र अर्को कुरा, यो समयमा सम्बन्धलाई बचाइराख्नु निकै चुनौतीको कुरा पनि छ। के आजको वचनले हामीलाई यो कुराको बारेमा पनि सिकाउँछ?
2: भाइ, तपाईँको जिज्ञासा समसामयिक परिवेशमा सबैको जिज्ञासा हो, त्यसैले आउनुहोस् यी सबै जिज्ञासाहरूलाई मनमा राख्दै हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं र परमेश्वरको वचनबाट साँचो वास्तविकतालाई थाहा गरौं।
3: परमेश्वरको वचन अध्ययन एफिसी 5 अध्याय 22 पददेखि 24 पदबाट देखौं। अघिल्लो दिनमा हामीले परमेश्वरको वचन अध्ययन एफिसी 5 17 21 पदबाट देखिरहेका थियौं, अनि हाम्रो विषय थियो चर्चको अनुभव। आज हामी त्यही विषयलाई निरन्तर जारी राख्नेछौ। अनि त्यो भन्दा पहिले सायद एफिसी 5 अध्याय 17 21 पददेखि हेर्दै असल होला। त्यसपछि हामी आफ्नो वचन अध्ययन खण्डतिर आउनेछौ। यहाँ यस प्रकार लेखिएको छ एफिसी 5 अध्याय 17 21 पद, यसै कारण तिमीहरू मूर्ख नहौ तर प्रभुको इच्छा के रहेछ सो बुझ्ने हो। दाग मध्यले नमात जसमा चरित्रहीनता हुन्छ तर आत्माले भरपूर हो। आपसमा भजन स्तुति गान आत्मिक गीतहरूद्वारा बात गर, प्रभुका निम्ति आफ्नो हृदयमा गाऊ र भजन गर। परमेश्वर र पितालाई हाम्रा प्रभु येशु ख्रिष्टको नाममा सबै कुराहरूका निम्ति सधैँभरि धन्यवाद चढाऊ। परमेश्वरको डरमा एक अर्काको अधीनतामा आफूलाई सुम्प। आगे 5 अध्याय 22 पददेखि 24 पदमा भनिएको छ, हे पत्नीहरू हो, प्रभुको अधीनमा रहेझै आफ्ना पतिको अधीनमा आफू आफूलाई सुम्प, किनकि पति पत्नीका शिर हुन् जसले ख्रीष्ट पनि मण्डलीका शिर हुनुहुन्छ। अनि उहाँ नै शरीरका मुक्तिदाता हुनुहुन्छ। यसकारण जसरी मण्डली ख्रिष्टको अधीनतामा छ, उसरी नै पत्नीहरू पनि हरेक कुरामा आफ्ना आफ्ना पतिका अधीनमा रहन्। अमित्र, यहाँ उल्लेखित सुम्प शब्दको विषयमा मैले केही अनुसन्धान खोज गरिरहेको छु र मसँग तपाईँको यानि तपाईँलाई एक किसिमले केही छक्कै पार्ने झस्काउने कुरा छ। पत्नीहरूको सम्बन्धमा सुम्प शब्दलाई अतीतका दिनमा बितेका दिनमा प्राय यसको बारेमा व्याख्या गर्ने तरिकाबाट केही भिन्नै तरिकामा बुझ्न आवश्यक छ। यो भनेको यो होइन पत्नीहरू तिमीहरूका पतिहरूका आज्ञा पालन गर। सुम्प अति नै निर्द शब्द हो, यो प्रिय प्यारो शब्द हो। यसको अर्थ हो प्रभुलाई जस्तै आफ्ना पतिलाई जवाब दिनु, प्रतिक्रिया जनाउनु हो। परम प्रभुलाई जवाब दिने हाम्रो तरिका, प्रतिक्रिया दिने हाम्रो तरिका यो हो, हामी उहाँलाई प्रेम गर्छौं किनभने उहाँले हामीलाई पहिले प्रेम गर्नुभयो। यो कुराको ध्यान दिनुहोस् आफ्ना आफ्ना पतिहरूको। यो अति नै धेरै व्यक्तिगत प्रिय प्यारो सम्बन्ध नै समर्पणको लागि आधार हो। पावल निश्चय नै ख्रिस्टियन विवाहको बारेमा विश्वासीहरूसँग बोलिरहेका छन्। पति र पत्नीहरूको यो सम्बन्धमा पति पहिले शुरू गर्नेवाला यानि ओ अग्रसर हो, अनि शारीरिक रूपमा पहिले अग्रसर शुरू गर्नेवाला हो। प्रेम कीड़ा बनाउने पनि ऊ नै पहिले शुरू गर्नेवाला अग्रसर हो। ऊ नै घरमा परिवारमा पहिले शुरू गर्नेवाला अग्रसर हो। भन्नु नै पर्ने हो भने ऊ नै हरेक कुरामा पहिले शुरू गर्नेवाला अग्रसर हो, अनि यसले निश्चय नै उसलाई घरमा सर्वोच्च सेनापति क्याप्टन हुने अधिकार दिँदैन। पत्नीले पतिलाई विश्वासीले ख्रिस्टलाई जवाब दिए झै प्रतिक्रिया जनाए झै दिनुपर्छ। प्रेम सम्बन्धमा एकजना मानिसले एक दिन मेरो कार्यालयमा यो बिन्ती बनाउँदै आए। उसले भन्यो, प्रचारक, म चाहन्छु कि तपाई मेरो पत्नीसँग कुरा गरेको परामर्श दिएको, तिनी अति नै कोल्ड मिजाजकी छिन्, ठण्डा छिन्, रुखा छिन्, एक पत्नीले जस्तै व्यवहार गरिरहेकी छैनन्। वास्तवमा उसले यो कुरा थाहा थिएन कि त्यो निरर्थक शिथिल पार्ने कुरा थियो। उसले वास्तवमा एक पतिको रूपमा असफलताको मान लिइरहेका थिए, स्वीकार गरिरहेका थिए यो भनेर। उसले यो कुरा देखायो कि त्यस किसिमको जवाब वा प्रतिक्रिया खिच्नको निम्ति ऊ कस्तो प्रकारका पति थिएछ। मैले उसलाई सोधे, के तिमीले केही समय पहिले तिनलाई आफ्नो पत्नीलाई भन्यौ कि तिमी तिनलाई अति नै धेरै औधि प्रेम गर्छौ? उसले भन्यो, अह, मैले यो गरिन। तिनी जान्दछन् कि म तिनलाई कति धेरै प्रेम गर्छु। मैले तिनलाई त्यो कुरा भनिराख्नु कुनै आवश्यक छैन। मैले उसलाई भने, मलाई लाग्छ जबसम्म तिमी पहिले भन्दैनौ कि तिमी तिनलाई औधि धेरै प्रेम गर्छौ, प्यार गर्छौ, तिनले तिमीलाई त्यो भन्न पनि आवश्यक छैन। स्त्री जवाब दिनेहरू हुन्, प्रतिक्रिया जनाउनेवालाहरू हुन्। पुरुष मानिस चाहिँ पहिले शुरू गर्नेवाला अग्रसर हो, पहिले अग्रसर हुनेवाला हो। पुरुषले यानि पतिले भन्नुपर्दछ कि म तिमीलाई प्रेम गर्छु, र उनी एक व्यक्ति हो जसले पहिले प्रस्ताव राख्ने काम गर्दछ र गर्नुपर्दछ। अनि स्त्री चाहिँ यो भन्ने हो, हाँ ज्यू, कुनै पुरुषलाई म तिमीलाई प्रेम गर्दछु भन्न स्त्रीलाई लगाइनु हुँदैन जबसम्म उसले त्यो पुरुषले त्यो पहिले भन्दैन कि म तिमीलाई प्रेम गर्दछु। जब कुनै पुरुषले भन्छ कि उसँग ठण्डा कोल्ड पत्नी छ, यो यस कारणले हो किनभने तिनीसँग ठण्डा रुख पति छ, कोल्ड पति छ। ऊ त्यस्तो पति भइरहेका छैन जस्तो कि वास्तवमा ऊ हुनुपर्ने। यो पहिले शुरू गर्नेवाला, अग्रसर हुने वाला बन्ने तिनको काम होइन, यानी पत्नीको काम होइन। तिनको अभिनय भूमिका प्रेमको मधुर समर्पणता हो। पद 23 पहिलो खण्डमा भनिएको छ, किनकि पति पत्नीका शिर हुन्, जसरी ख्रिस्ट पनि मण्डलीका शिर हुनुहुन्छ। कुन तरिकामा? यो प्रेम सम्बन्ध हो। पति आदेशको निमित्त शिर हुन्। तपाईँ एफिसीको यो खण्डमा देख्नुहुनेछ कि त्यहाँ 4 विभिन्न क्षेत्रहरू छन् जुनमा आदेशको निम्ति शिर वा अगुवापन छ। पत्नीहरू आफ्ना आफ्ना पतिहरूका अधीनतामा हुनुपर्छ। पतिहरू ख्रिस्टको अधीनतामा हुनुपर्छ। बाल बच्चाहरू आमा बुबाको अधीनतामा हुनुपर्छ। नोकरहरू मालिकहरूको अधीनतामा हुनुपर्छ। यो मधुर अधीनतामा हुनु हो, स्वैच्छिक रूपमा कुनै व्यक्तिका अधीन हुनु हो जसले तपाईँलाई प्रेम गर्दछ। यो त्यस किसिमको सम्बन्धमा हुनुपर्छ। यदि त्यहाँ त्यसमा कुनै प्रेम छैन भने समर्पणको विचारको कति पनि अर्थ छैन। मैले विवाह परामर्श धेरै नै गरेको छु र म यो भन्न सक्छु कि विवाहहरूमा, म्यारिज लाइफमा दोषको 75% चाहिँ पुरुषपट्टिबाट हुन्छ। मित्र, पुरुषले नै प्रेमको दियोलाई जलाइरहनु पर्छ। सुलेमानको सुन्दर श्रेष्ठ गीतमा दुल्हाले दुल्हीलाई भन्छ, श्रेष्ठ गीत 1:15 पदमा, हे मेरो प्रिय, तिमी असाध्य सुन्दरी छौ। अनि दुल्हीले जवाब दिन्छन् श्रेष्ठ गीत 2:16, मेरो प्रिय मेरै हुनुहुन्छ र म चाहिँ उहाँकी। हेर्नुहोस् त, पुरुषले पहिले आफ्नो प्रेमको व्यक्त गर्दछ, त्यसपछि स्त्रीले जवाब दिन्छ। म जान्दछु कि कसै कसैले यो भन्ला कि म यो सबैको बारेमा धेरै नै रोमान्टिक र मायावादी छु। अदनको बगैँचामा परमेश्वरले तिनीहरूलाई त्यस तरिकामा बनाउनु भयो। परमेश्वरले रोमान्टिक जोडा आदम र हब्बासँग यो आरम्भ गर्नुभयो। सम्भवत उहाँले त्यो स्त्रीलाई तबसम्म आदमलाई दिनु भएन जबसम्म उसले यो कुराको महसुस गरेन कि उसलाई कुनैको आवश्यक छ। हब्बालाई उसको अर्धङ्गिनीको रूपमा दिनुभयो, पत्नीको रूपमा दिनुभयो। पत्नी पतिको अर्को भाग हो। पुरुष पत्नी बिना आधा मात्र हो, अपुरो छ। परमेश्वरले तिनीहरूलाई एकसाथमा जोड्नुभयो। मित्र, परिवारको सम्बन्धमा पावलका शिक्षा वा निर्देशनहरू यो हो कि ख्रिस्टियन परिवार, ख्रिस्टियन घर, चर्चको र ख्रिस्ट बीच सम्बन्धको ऐना हुनुपर्छ। चर्चसँग ख्रिस्टको सम्बन्ध पति र पत्नी बीचको सम्बन्धबाट अलग छ, अनि त्यसमा ख्रिस्ट चर्चको शिर हुनुहुन्छ र शरीरको उद्धारकर्ता हुनुहुन्छ। पति पत्नीको उद्धारकर्ता होइन, तर समर्पणको क्षेत्रमा पत्नी आफ्ना पति र प्रभु येशु ख्रिस्टको अधीनतामा हुनुपर्छ। यस प्रसंगमा म यो भन्न चाहन्छु कि ऊ सधैँ बदमाश दुष्ट पतिको अधीनमा रहनुपर्छ। मित्र, मैले पहिले पनि भनिसकेको छु कि पत्नीको पतिमा अधीनता समर्पणतामा खालि प्रेम सम्बन्धमा हुनुपर्छ। उदाहरणको निम्ति कुनै रक्सी पिउने दुष्ट मानिसको नमुना लिऊ। उसले रक्सी खान्छ, मद्य पिउँछ र आफ्नो पत्नीलाई पिर्छ र सतै रहन्छ। यस्तो मतवाला पतिले आफ्नो पत्नीलाई परमेश्वरको आज्ञाको विरुद्धमा केही काम गर्न उक्साउन सक्छ, आराउन सक्छ। अब उसकी पत्नीले आफ्ना पतिको हुकुमको आदेशको मान्ने या नमान्ने, उसको अधीनताको मान्ने कि नमान्ने, मेरो विचारमा मान्नु पर्दैन। किनभने पतिमा हुने अधिकार परमेश्वरकै हो। जब पति आफैले परमेश्वरको आज्ञा उल्लङ्घन गरेर आफ्ना पत्नीलाई खराब काममा लगाउन खोज्छ, तब उससँग एक किसिमले परमेश्वरबाटको अधिकार नरहे जस्तै हो। यस्तो अवस्थामा पत्नीले आफ्ना पतिको सट्टामा परमेश्वरको नियमलाई मान्नु पर्छ। मैले पहिले नै भनिसकेको छु कि पति र पत्नी, पति प्रति पत्नीको अधीनता प्रेम सम्बन्धमा हो। बाबु आमा छोरा छोरी बीचमा, मालिक र कर्मचारीको बीचमा, सरकार र नागरिकको बीचमा उही नियम लागू हुन्छ। अधिकार भएका मानिसहरू बाबु आमा मालिक अधिकृत जोसुकै पनि परमेश्वरको आज्ञा पालन मुनि छन् भने हामी हरेक कुरामा तिनीहरूको अधीनतामा रहनु पर्छ। तर यदि तिनीहरूले हामीलाई परमेश्वरको विरुद्धमा केही काम गर्न कर लगाउँछ, उक्साउँछ, विवश गराउँछ भने त्यो काम गर्न हामीले स्वीकार गर्नु हुँदैन, त्यो काम गर्न हामीले मान्नु हुँदैन। मानिसको भन्दा परमेश्वरको आज्ञा हामीहरूको लागि सबभन्दा धेरै जरूरी छ। मित्र, प्रभु आफ्नो वचन अध्ययनद्वारा लगातार आशिष दियो।
1: भाइ, आजको अध्ययनबाट चाहिँ मैले एउटा महत्वपूर्ण कुरा बुझे। एफिसी 5 अध्यायको 22-24 केवल पत्नीले पतिको अधीनमा रहनुपर्छ भन्ने विषय मात्र होइन रहेछ। यो त ख्रिष्ट र मण्डलीको सम्बन्धलाई नमूनाका रूपमा लिएर वैवाहिक जीवनलाई परमेश्वरको इच्छा अनुसार सञ्चालन गर्ने शिक्षा चाहिँ रहेछ। यो व्यवहारिक शिक्षाले त साँच्चै नै आज हामी धेरैजनालाई फाइदाको कुराहरू अनि एकदमै आशिषमय कुराहरू चाहिँ सिकाएको छ।
2: अवश्य पनि भाइ, पत्नीले पतिको उचित नेतृत्वलाई सम्मान गर्नुपर्छ, तर पतिले पनि आफूलाई ख्रिष्टको नमूना अनुसार जाँच्नुपर्छ। ख्रिष्टले मण्डलीलाई प्रेम गर्नुभयो, त्यसको भलाइ खोज्नुभयो र आफूलाई अर्पण गर्नुभयो। त्यसैले पतिको नेतृत्व पनि प्रेम र त्यागले भरिएको हुनुपर्छ।
1: हजुर, साँच्चै नै दाइ, यी कुराहरू सुन्दै गर्दाखेरि चाहिँ मलाई केही प्रश्नहरू गर्न मन लाग्यो। आदरणीय श्रोताहरू, आज हामी सबैले आफ्नो परिवारलाई जाँचौं कि हाम्रो परिवारमा ख्रिष्ट केन्द्रमा हुनुहुन्छ, कि पत्नीले आफ्नो पतिलाई उचित सम्मान र सहयोग दिइरहेकी छिन्, कि पतिले आफ्नो नेतृत्वलाई अधिकार होइन जिम्मेवारीका रूपमा लिइरहेका छन्, कि हामी एक अर्कालाई दबाउन खोजिरहेका छौं कि एक अर्काको भलाइ खोजिरहेका छौं, र सबैभन्दा महत्वपूर्ण कुरा कि हाम्रो वैवाहिक जीवनले ख्रिष्ट र मण्डली बीचको सम्बन्धको सुन्दर साक्षी चाहिँ दिइरहेको छ।
2: हजुर, यी प्रश्नहरूलाई मनमा राख्दै आउनुहोस्। हाम्रो परिवारमा संसारको अहंकार होइन ख्रिष्टको नम्रता र प्रेम देखियोस्। पतिले ख्रिष्टलाई आफ्नो नेतृत्वको नमूना बनाउन्, पत्नीले ख्रिष्टलाई आफ्नो जीवनको प्रभु मानेर वैवाहिक जिम्मेवारी पूरा गरून्, अनि दुवै मिलेर परमेश्वरले स्थापना गर्नुभएको विवाहलाई प्रेम, सम्मान र विश्वासमा बलियो बनाउन्। परमेश्वरले हाम्रा परिवारहरूलाई उहाँको वचन अनुसार जिउने, एक अर्कालाई सम्मान गर्ने र ख्रिष्टको प्रेमलाई संसारमा देखाउने परिवार बनाउन सहायता गर्नुभएको छ भन्दै आजको लागि हामी यो अध्ययनको यात्रालाई यतिकैमा राख्दैछौ र अर्को अध्ययनमा हामी फेरि पनि भेट्नेछौ। तबसम्मको लागि परमेश्वरको प्रेम र अनुग्रह हामी हरेकसँग रहिरहोस्।
1: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुसीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97

आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौं र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौं र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209797 0427979797।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। ईश्वरीय अनुग्रह, असल विश्वास, निस्वार्थ प्रेम, अनन्तीय उद्धार, भाइचारा, मिलाप, शान्ति, आनन्द र सद्भावको आशा दिन लक्षित रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्रिय श्रोताहरूलाई सादर अभिवादन। आउनुहोस् आजको हाम्रो कार्यक्रमलाई अगाडि बढाउँ यो भजन संगीतबाट।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: श्रोता मित्रहरू, न्यानो अभिवादन। आजको यो अध्ययनमा पनि म यहाँहरू सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता मित्रहरू, हामीले अहिले यो सत्यको खोजी नामक हाम्रो अध्ययनको क्रममा मान्छेलाई आरामको किन जरूरी पर्छ भनेर हेरिरहेका छौं। हुन त विभिन्न विषय वस्तुहरूलाई हामीले हेरिरहेका छौं, पढिरहेका छौं, मनन गरिरहेका छौं र हुन के गयो भने अहिले चाहिँ हामीले यो विश्रामको बारेमा अध्ययन गर्नलाई हामीले यो समय छुटाएको छौं। मान्छे के मसिन हो, मान्छेलाई आरामको जरूरत पर्दैन भन्ने जस्तो सवालहरू त त्यहाँ छँदैछन्। त्यसको अलावा आनन्ददायी विश्रामको रहस्य के हो भन्ने विषयमा पनि हामीले विभिन्न दृष्टिकोणहरूलाई केलाएर यहाँ हेरिरहेका छौँ लिखित वचन मार्फत। आउनुहोस् प्रार्थना गरौं। महान दयालु बुबा परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौ। साँच्चै के तपाईँले हामीलाई अद्भुत रीतिले बनाउनु भएको छ। हाम्रो शरीर अचम्मको छ, तर पनि यो संसारमा हामीले परिश्रम गर्दाखेरि, हाम्रो जीवनमा उठबस गर्दाखेरि, हामी तलमाथि गर्दाखेरि हामीलाई विश्रामको खाँचो हुन्छ। कैयौं पटक हामीले विश्रामलाई बुझिरहेका हुँदैनौ। अहिलेको हाम्रो यो अध्ययनको क्रममा तपाईँले हामीलाई विश्रामको विषयलाई सही तरिकाले बुझ्न हामीलाई मदद गर्नुहोस् भनी विन्ती गर्छौं प्यारो प्रभु येशू ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, विश्रामको धारणा कहाँबाट आयो, हप्तामा सात दिन किन छ होला, छ दिन हामी के गर्छौं अनि सातौं दिन के गर्छौं भन्ने विषय त त्यहाँ छँदैछ लिखित वचनको अनुसार पनि र व्यावहारिक तौरले पनि संसारभरि पनि क्यालेण्डरलाई हेर्दाखेरि त्यो देखिन्छ त्यहाँनिर। तर अहिले हामीले पढ्दै गर्दाखेरि यसको विभिन्न आयामहरूलाई निहालेर विश्राम दिनको लाभहरू अथवा विश्राम लिँदाखेरि रेस्ट गर्दाखेरि पाइने आराम आनन्द, यसले हाम्रो मानसिक आत्मिक शारीरिक जीवन वा सामाजिक जीवनमा पार्ने सकारात्मक प्रभावहरूलाई हामीले हेरिरहेका छौं। हप्ताको सातौं दिनको सबात विश्रामको पारिवारिक न्यानो सम्बन्धमा हुने सकारात्मक प्रभावको कुरा गर्दाखेरि, जुन हामीले विगतको त्यो हाम्रो अध्ययनको क्रममा हामीले गरिरहेका थियौं, मनन गर्न योग्य अर्को तथ्य के पनि हो भने आज भोलिको मन बहलाउने क्षणिक रमाइलोपनको कुरा गर्दाखेरि होस् वा ती सवालमा हामीले ध्यान दिँदा होस्, चाहे त्यो सिनेमा होस् वा टेलिभिजन इत्यादिले नै, वा त्यसकै कुरा गर्नुपर्दा किन नहोस्, यो एकतर्फी पत्यार लाग्दो संवाद जस्तो हुन्छ। उदाहरणको लागि फिल्मी पर्दा वा टेलिभिजनको काँचको स्क्रिनमा जे भइरहेको हुन्छ त्यो दृश्य सुन्ने र हेर्ने बाहेक त्यहाँ अर्को केही हुँदैन, किनभने एकतिरबाट तपाईँलाई जे फिड इन गरिएको हुन्छ, जे देखाइएको हुन्छ, जे सुनाइएको हुन्छ त्यही तपाईँ र मैले सुनिरहेको हुन्छौं। त्यो एकतर्फी संवाद वा सम्पर्क मात्रै हो, अर्थात त्यहाँ जे देखाइन्छ त्यो दर्शकले एक प्रकारले भन्नुपर्दाखेरि उनले हेरि त रहेछन्, सुनि त रहेछन्, तर यो अवस्था कस्तो हुन्छ भने स्पोन्जले जस्तो सोच्ने काम मात्रै भइरहेको हुन्छ। दर्शकका विचारहरू र आवाज त्यो पर्दाले ग्रहण गर्दैन। आज भोलि कैयौं व्यक्तिहरूले संसारभरि एक्लोपनालाई मेटाउने बहानामा सिनेमा, टेलिभिजन, मदपान आदि इत्यादिमा भुलिँदा समस्याका नयाँ नयाँ परिस्थितिहरू देखा परेका छन् र मानिसहरू मानसिक, सामाजिक, आत्मिक, आर्थिक, भावनात्मक र शारीरिक रूपमा असन्तुलित बन्न पुगेका छन्। अझ कतिपय विकसित देशहरूमा बाल बालिकाहरू ओबेसिटी, अत्याधिक अस्वस्थकर मोटोपनाबाट गुज्रिरहेका छन्। आयो सोफामा बस्यो अनि रिमोट लियो, अरू केही काम छैन बाहिर भित्र। अहिले हाम्रो समाजमा पनि त्यस्तो समस्याहरू देखिरहेका छौँ हामीले। जीवन एकदमै असन्तुलित बन्न पुगेको छ, तसर्थ यो बडा जरुरी छ कि परिवारका सदस्यहरूले एक आपसमा जीवन्त र अन्तर्क्रियात्मक संवाद र सम्बन्धलाई जारी राख्नु। र हाम्रो यो अध्ययनको क्रममा हामीले परमप्रभुले आशिषको रूपमा दिनुभएको हप्ताको सातौं दिन उहाँको विश्रामको सबातले परिवारमा हरेक सदस्यलाई आफ्नो परिवारका मित्रजनहरूसँग अन्य सदस्यहरूसँग घुलमिल र प्रेमिलो क्षणहरू बिताउने एक महत्वपूर्ण अविस्मरणीय क्षण प्रदान गर्छ भनेर बुझ्न सक्छौ। हुन त अब यो त टेलिभिजन सिनेमाको निकै विरोधी रहेछ भन्ने पनि होला यसरी भन्दाखेरि, तर होइन, टेलिभिजन र सिनेमाको कुराहरू गर्दाखेरि तिनीहरूले पनि कतिपय अवस्थामा मदत गर्छन् कतिपय कुराहरू बुझाउनलाई। तर यहाँ भन्न खोजेको के हो भने, निरन्तर रूपमा असन्तुलित तरिकाले त्यो मात्रै हेर्दाखेरि आज भोलि मानिसहरूलाई कस्तोसम्म भएको छ भने, त्यो अत्याधिक मोबाइल हेर्ने हुनाले, टेलिभिजन अनि त्यसपछि तपाईँको यो कम्प्युटर स्क्रिनमा समय बिताउने हुनाले त्यो आँखामा एक प्रकारको त्यसको त्यो स्क्रिनले त्यसको त्यो निलो रङले पार्ने प्रभावले नकारात्मक असरहरू पारिरहेको हामी देख्छौ। यसले हाम्रो आँखाको ज्योतिलाई कमजोर त बनाउँछ नै, साथसाथै हामीले के कुरा लिइरहेका छौँ, ग्रहण गरिरहेका छौँ, कस्तो कुराले आफ्नो दिमाग भरिरहेका छौँ भन्ने कुरालाई पनि तपाईँ र मैले मनन गर्नलाई बाध्यता तुल्याउँछ यदि हामीले ध्यान लगाएर सोच्यौं भने। हामी क्रियाशील हुनुपर्छ, शरीरका हरेक अङ्गहरू परिचालित हुनुपर्छ ताकि शरीरका अङ्गहरूको बीचमा साथसाथै मानसिक र शारीरिक जीवनको बीचमा, आत्मिक जीवनको बीचमा, सामाजिक जीवनको बीचमा एक प्रकारको व्यवस्थित सन्तुलन कायम होस् भनेर। परमप्रभुले जब छ दिन लगाएर यो संसारको सृष्टि गर्नुभयो अनि सवास यानि कि हप्ताको सातौं दिनलाई आशिष दिई पवित्र तुल्याए, यसमा विश्राम लिनुहुँदा उहाँले आफ्नो यो पवित्र दिन मानिसको भलाइको निम्ति दिनुभएको थियो भन्ने कुरामा दुविधा छैन। जस्तो कि मर्कुसको सुसमाचारको पुस्तकको 2:27 उहाँले सवास मानिसको निम्ति बनाइएको हो भनी बताउनुभयो। तसर्थ चरम भौतिकवाद र उपभोक्तावादको भुमरीमा फसेको यो संसारमा तपाईँ र म कमसे कम हप्ताको सातौं दिन सवास दिनको विश्राममा अत्यासपूर्ण, अनैतिक, अस्थायी, आनन्द दिने संसारिक रमझमपूर्ण, एकतर्फी एक्लोपनाले भरिएको मनोरञ्जनबाट र हामी एक सकारात्मक दिशातिर, यानि कि अन्तरक्रियात्मक न्यानो क्रियाशीलतातर्फ, जीवनका उतार चढ़ावका प्रेसरहरूबाट परमेश्वरीय संवादको प्रार्थनातर्फ, जीवनको रोदनहरूबाट आनन्दका हाँसोहरूतर्फ अनि व्यस्तताबाट विश्रामतर्फ पाइला चाली आउने नयाँ हप्ताको लागि नयाँ शुरूआत गर्न सक्छौ। सवासको विश्रामले सम्पूर्ण परिवार र मानव जगतलाई सृष्टिकर्ता परमेश्वरसँग नजिक रही उहाँको अनन्तीय ज्ञान र अथाह शक्तिलाई महसुस गर्न हामीलाई सम्झना गराउँछ। बेतसेदाको जलकुण्डमा 38 वर्षदेखि पक्षघातले ग्रसित एक मानिसलाई ख्रिस्टले सवासको दिनमा चंगाई गरी एक नयाँ शुरूआत दिनुभएको थियो। यो घटना युहन्नाको सुसमाचारीय पुस्तकको 5:1-18 तपाईँले पढ्न सक्नुहुन्छ। कर्फनहुमको सभाघरमा अशुद्ध आत्मा भएको एक मानिसबाट प्रेत आत्मालाई निकालेर त्यो दुष्ट आत्मा प्रताडित व्यक्तिलाई सवास दिनमा आनन्दित पार्नुभएको थियो ख्रिस्टले। मर्कुसको सुसमाचारीय पुस्तकको 1:21-25 त्यसको विवरण हेर्दाखेरि, सिमोनको घरमा ज्वरोले थलिएकी उनको सासूलाई सवास दिनमै स्फूर्ततापूर्ण चंगाई प्रदान गर्नुभएको थियो। त्यही पुस्तकको त्यही अध्यायको 29-31 विवरण अनुसार तपाईँले थाहा गर्न सक्नुहुन्छ। सभाघरमै एक व्यक्ति जसको हात सुकेको थियो तिनलाई सवास दिनमा नै ख्रिस्टले निको पार्नु भएको थियो। फेरि पनि मर्कुसकै 3:1-5 विवरण अनुसार, युहन्नाको सुसमाचारको 9:1-16 हामीले नियाल्यौं भने, जन्मैदेखि दृष्टि विहीन भएको एक व्यक्तिलाई उहाँले सवास दिनमै आँखा देख्ने पार्नु भएको थियो। लुकाको सुसमाचारीय पुस्तकको 13:10-16 पढ्दाखेरि हामीले 18 वर्षदेखि दुर्बलताले ग्रसित दुष्ट आत्माद्वारा सताइएकी एक स्त्रीलाई उहाँले उनको ढाड कुप्रो हुने समस्याबाट पार लगाई सवास दिनमा नै चंगाई वा छुटकारा प्रदान गर्नुभएको कुरालाई पनि हामी मनन गर्न सक्छौ। त्यस्तै गरी लुकाको सुसमाचारकै 14 अध्यायको 1-6 पद अनुसार जलग्रह रोगले पीड़ित एक व्यक्तिलाई पनि उहाँले सवास दिनमा नै चंगाई प्रदान गर्नुभएको थियो। यी 7 आश्चर्य कर्महरू जुन उहाँले सवास दिनको विश्रामको क्षणमा गर्नुभएको थियो यसले पनि यो दिन विशेष आशिषको पवित्र समय हो भनी दर्शाउँछ।
2: मित्रहरू,
1: 7 दिन 7 महत्वपूर्ण आश्चर्य कर्महरू मानिसको भलाइको लागि भनी जब हामीले यो मनन गर्छौं, परमेश्वरले विश्राम दिनुहुँदाखेरि पनि हाम्रो भलाइलाई नै केन्द्रमा राखेर उहाँले यो आज्ञा गर्नुभएको भनेर हामी थाहा पाउन सक्छौं। जब हामी हप्ताको 7 दिन आफ्ना परिवारसँग समय बिताउँछौ, परमेश्वरको पवित्र आराधना हेतु सामूहिक प्रार्थना र संगति हेतु प्रार्थना घरमा भेटघाट गर्छौं, हामी हरेकले परमेश्वरको विशेष आशिष प्राप्त गर्छौं। मित्रहरू, परमप्रभु हामीलाई अथाह आशिषले भरि भराउ पार्न चाहनुहुन्छ। आवश्यकता छ त केवल त्यो चाहना गर्ने र उहाँको नैतिक 10 आज्ञाहरू र अनन्तीय वचन र स्वर्गीय प्रतिज्ञालाई विश्वास गर्ने भन्दै म विदा हुन चाहन्छु। आजको अध्ययनबाट जय मसीह, धन्यवाद, शुभ समय।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर ख्रिस्टीय वचनबाट।

हृदयले परमेश्वरमा भरोसा राख्न र आफ्ना सबै मार्गहरूमा उहाँलाई सम्झिने सन्देश दिई समस्त मानिसहरूलाई पवित्र आचरण र सत्यपूर्ण जीवन जिउन प्रेरित गराउने कार्यक्रम नयाँ आशाको आजको प्रस्तुतिको समापन हुने बेला आइपुगेको छ। प्रेम र भलाई, करुणा र सद्भाव अनि भाइचाराको पवित्र सन्देश बोकी हामी फेरि भोलि यही स्टेशन र यही समय उपस्थित हुनेछौ। कार्यक्रम सुनेर यदि यहाँहरूले आत्मिक ऊर्जा प्राप्त गर्नु भएको छ वा केही बाइबलीय जिज्ञासा वा प्रार्थनाका विषय छन् भने हामी यहाँहरूलाई हामीसँग सम्पर्क गर्न प्रेरित गर्न चाहन्छौ र हाम्रो सम्पर्क इमेल आइडी हो newhopeforall2013@yahoo.com newhopeforall2013@yahoo.com पोस्ट बक्स नम्बर 12950 काठमाडौँ नेपाल। भोलि फेरि यही स्टेशन र यही समयमा भेट हुने आशाका साथ शिशिर र म मतिनालाई पनि कार्यक्रम नयाँ आशाबाट बिदा दिनुहोस्।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम द ब्लेस्ड लाइफ।
2: महान प्रभु येशु ख्रीष्टको नाउँमा यहाँहरू सबैजनालाई जय मसीह अनि नमस्कार। कस्तो हुनुहुन्छ? आशा छ यहाँहरू सबैजना सन्चै हुनुहुन्छ होला। परमेश्वरको उत्साहजनक वचन तथा व्यावहारिक सन्देशहरूबाट यहाँहरू आशिषित हुनुभएको होस् भन्ने उद्देश्यका साथ प्रसारण हुने यो नौलो नेपाली रेडियो कार्यक्रम तपाईँलाई प्रतिज्ञा गरिरहनुभएका सम्पूर्ण श्रोताबिनहरूलाई हामी आजको यस कार्यक्रममा स्वागत गर्न चाहन्छौ। यस कार्यक्रममा यहाँले प्रत्येक हप्ताको बुधबार बेलुकी 8 बजेदेखि गुड न्यूज एफएम 105.1 मेगाहर्जबाट सुन्न सक्नुहुनेछ। र यस कार्यक्रमको पुनः प्रसारण यहाँहरूले हाम्रो युट्युब च्यानल द ब्लेस्ड ल्याबमा गएर पनि सुन्न सक्नुहुनेछ। आउनुहोस्, हामी शुरू गर्नेछौ आजको कार्यक्रम। प्रतिज्ञा गरिरहनुभएका सम्पूर्ण श्रोताबिनहरूलाई हामी आजको यस कार्यक्रममा स्वागत गर्न चाहन्छौ। यस कार्यक्रममा यहाँले प्रत्येक हप्ताको बुधबार बेलुकी 8 बजेदेखि गुड न्यूज एफएम 105.1

कुराहरू आज यस सन्देशमा हामी अविश्वासीले मानिसको हृदयमा के गर्छ भन्ने कुराको एउटा बाइबलले उदाहरण हेर्नेछौ। अविश्वासी हृदयले मानिसलाई जीवित परमेश्वरमाथिको भरोसा र विश्वासबाट टाढा लैजान्छ भन्ने कुरा हामी देख्नेछौ। नम्बर एकमा खराब उदाहरणबाट सिक्ने कुरा हिब्रू 3:7-11 लेखिएको छ। यसकारण पवित्र आत्मा भन्नुहुन्छ, आज तिमीहरूले उहाँको शब्द सुन्यो भने उजाड स्थानमा परीक्षाको समयमा विद्रोहका दिनमा गरे जस्तो आफ्नो हृदयले कठोर नपार, जहाँ तिम्रो पुर्खाहरूले मेरो परीक्षा गरे र 40 वर्षसम्म मेरा कामहरू देखे। यसकारण त्यस पुस्तासँग म क्रोधित भए र भने तिनीहरूका हृदय सधैँ बरालिन्छ, तिनीहरूले मेरा मार्ग चिनेकै छैन। यसैले मैले आफ्नो क्रोधमा यसरी शपथ खाए, मेरो विश्राममा तिनीहरू कहिले बस्ने छैन। हामीले अध्ययन गरिरहेका खण्ड हिब्रू 3:7-11 हो, जुन भजन संग्रह 95:7-11 लिएको हो। रेफिदिममा पानी नभएको कारण इजरायलीहरूले परमप्रभुको विरुद्धमा विद्रोह गर्दै गनगन र गुनासो गरे। उनीहरूले आफ्नो हृदयमा कठोर बनाए। यस संसारमा प्राय कठोर हृदय भएको व्यक्ति भन्नाले भावना नभएको, सहानुभूति वा दया नभएको व्यक्तिलाई बुझिन्छ। त्यस्तो व्यक्ति क्षमा नगर्ने, कठोर र निर्दय हुन्छ। सन् 1843 प्रसिद्ध अंग्रेजी लेखक तथा पत्रकार चार्ल्स डिकेन्सले द क्रिसमस क्यारोल नामको कथा लेखेका थिए। यस कथामा आधारित धेरै चलचित्र र नाटकहरू बनेका छन् र आज पनि बनिरहेका छन्। धेरै प्रसिद्ध कलाकारहरूले यसको मुख्य पात्र एभेन्जर स्क्रुजको भूमिका निभाएका छन्। ऊ कठोर हृदय भएको व्यक्तिको एउटा स्पष्ट उदाहरण थियो। उसले मानिसहरूसँगको सम्बन्धलाई अस्वीकार गर्थ्यो र ऊ स्वार्थी, लोभी, कठोर र निर्दय पनि थियो। संसारले कठोर हृदयले यसरी हेर्छ कि तर कठोर हृदयको बारेमा बाइबलले दृष्टिकोण भने निकै फरक छ। परमेश्वरले कठोर हृदय भएको व्यक्तिलाई कसरी हेर्नुहुन्छ भन्ने कुरा बुझ्न यसले हामीलाई सहायता गर्नेछ। बाइबलमा दिएको उदाहरणहरूबाट हामी धेरै कुरा सिक्न सक्छौ, जुन आज हाम्रो आफ्नै जीवनमा पनि लागू हुन्छ। इजरायलीहरू उजाड स्थानमा भौतारिरहेको सम्पूर्ण समयभरि गनगन र गुनासो गर्दै बारम्बार परमप्रभुको विद्रोहमा विद्रोह गरिरहे। हिब्रू 3:9 लेखिएको छ, जहाँ तिम्रा पुर्खाहरूले मेरो परीक्षा गरे र 40 वर्षसम्म मेरा कामहरू देखे। हरेक दिन उनीहरूले दिउँसो बादलको खाम्बो र राति आगोको ज्वाला भनेर देख्न सक्थे। प्रवचन 13:21-22 अनि तिनीहरू रात दिन हिँड्न सकुन् भनेर तिनीहरूलाई बाटो देखाउनका निम्ति परमप्रभु दिनमा बादलको खाम्बो र राति आगोको खामोमा तिनीहरूको अघि अघि जानुहुन्थ्यो। दिनमा बादलको खामो र राति आगोको खामो मानिसहरूको अघि अघि जान कहिले छोडेन। म कल्पना गर्न सक्छु, उजाड स्थानमा गर्मीका तातो दिनहरूमा वरिपरि कतै ओत लाग्ने ठाउँ नभएको बेला उनीहरूले त्यो बादलको छायामा चर्को घामबाट राहत पाउँथे। त्यसैले उजाड स्थानका चिसा हिउँदे रातहरूमा उनीहरूले आगोको खाम्बोबाट आउने न्यानोपन महसुस गर्न सक्थे। परमेश्वरले तिनीहरूलाई खानाका लागि स्वर्गबाट मन्न र मासुका लागि पट्टाइदिनु भयो। उनीहरूका लुगा र जुत्ता फाटेनन्। पानी नभएको ठाउँमा समेत उहाँले पानी उपलब्ध गराउनु भयो। यी सबै कुरा पाएर पनि उनीहरूले गनगन र गुनासो गर्न छोडेनन्। उनीहरूको व्यवहार कस्तो थियो भन्ने कुरा भजन संग्रह 78 हामीलाई अझ स्पष्ट रूपमा देखाउँछ। भजन संग्रह 78:40-43 लेखिएको छ, कतिपल्ट तिनीहरू मरूभूमिमा उहाँको विरुद्ध विद्रोही भए र उजाड स्थानमा उहाँलाई दुखी तुल्याए। तिनीहरूले घरिघरि उहाँको परीक्षा गरे र इजरायलका परम पवित्रलाई क्रुद्ध तुल्याए। तिनीहरूले उहाँको शक्तिलाई स्मरण गरेन, त्यस दिनको पनि सम्झना गरेनन्, जुन दिन उहाँले मोल तिरेर तिनीहरूलाई तिनका अत्याचारहरूबाट छुटकारा दिनुभयो, जुन दिन उहाँले मिश्र देशबाट आफ्नो चिन्ह देखाउनुभयो र सो अन मैदानमा आश्चर्य कर्महरू गर्नुभयो। परमेश्वरले इजरायलीहरूका सामु बारम्बार आफूले प्रकट गर्नुभयो, तर हरेक पटक उनीहरूले उहाँको सन्देशलाई अस्वीकार गरे। परमेश्वरले आफूले प्रकट गर्नुहुँदा त्यसले अस्वीकार गर्नु उनीहरूको बानी नै बसिसकेको थियो। उनीहरूले उहाँले अस्वीकार गरेको कारण उहाँ दुखी हुनुभयो। उनीहरूको व्यवहारले परमेश्वरको उनीहरूको लागि गर्न चाहनुभएका कामहरूलाई पनि सीमित बनाए। मेरो विचारमा यसले परमेश्वर उनीहरूको लागि अझ धेरै कुरो गर्न चाहनुहुन्थ्यो भन्ने कुराहरू पनि देखाउँछ, तर उनीहरूकै व्यवहारले गर्दा उहाँले गर्न चाहनुभएको कामले सीमित बनाए। मिश्रमा यात्राको क्रममा परमेश्वरले गर्नुभएका महान कामहरू उनीहरूले आफ्नै आँखाले देखेका थिए, तर पनि उनीहरूले उहाँको शक्तिलाई सम्झेन। अब हामी हिब्रू 3:10 फर्केर हेर्दा परमेश्वर त्यो पुस्तासँग अत्यन्त क्रोधित र दुखी हुनुभएको हामी देख्छौ। यसकारण त्यस पुस्तासँग म क्रोधित भए र भने तिनीहरूको हृदय सधैँ बरालिन्छन्, तिनीहरूले मेरा मार्ग चिनेकै छैन। श्रोताहरू, वास्तवमा इजरायलीहरूले पहिलो पटक प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न अस्वीकार गर्दा उनीहरूले परमेश्वरलाई अस्वीकार गरेको कारण यहाँ यति धेरै क्रोधित र दुखी हुनुभयो कि उहाँले तिनीहरूलाई आफ्नो उत्तराधिकारबाट हटाउने र मोसाबाट उनीहरूभन्दा ठूलो र शक्तिशाली जाति बनाउने कुरा समेत गर्नुभयो।
गन्ती 14 अध्यायको 11 र 12 मा

शास्त्र भन्दछ अनि परमप्रभुले मोसाले भन्नुभयो यी मानिसहरूले मलाई कतिसम्म तिरस्कार गरिनेछन्, यिनीहरूका बीचमा मैले गरेका चिन्हहरू देखेर पनि यिनीहरूले कतिसम्म ममाथि अविश्वास गर्नेछन्, यिनीहरूले म रूढीले नाश गर्नेछौ तर तँबाट यिनीहरूभन्दा ठूलो र शक्तिशाली जाति बनाउनेछौ। त्यसपछि मोसाले ती मानिसहरूको जीवनका लागि परमेश्वरसँग मध्यस्थता गर्नु पर्यो। उनले परमप्रभुको सामु अत्यन्तै नम्रतापूर्वक विन्ती गरे, परमेश्वर कति दयालु हुनुहुन्छ र मिश्रबाट निस्केको समयदेखि यति बेलासम्म उहाँले इजरायलीहरूलाई कसरी बारम्बार क्षमा गर्दै आउनु भएको थियो भन्ने कुरा मोसाले उहाँलाई सम्झाए। गन्ती 14:18-19 लेखिएको छ, परमप्रभु रिस गर्न म धैर्यवान र अति करुणामय, अधर्म र अपराध गर्ने, क्षमा गर्ने र दोषीलाई कुनै रीतिले निर्दोष नठहराउने, पिता पुर्खाका अधर्मको सजाय उनीहरूको तेस्रो र चौथो पुस्तासम्म पनि दिने हुनुहुन्छ। बिन्ती छ, तपाईँको महान करुणा अनुसार र मिश्र देशदेखि अहिलेसम्म क्षमा गरिरहनु भए चाहिँ यी मानिसहरूको अधर्म क्षमा गर्नुहोस्। परमेश्वर त्यो पुस्तासँग क्रोधित र दुखी हुनुभयो। पद 10 उहाँले आफ्नो क्रोधको कारण यसरी बताउनुभयो, तिनीहरू सधैँ आफ्नो हृदयमा बहकिन्छन् र तिनीहरूले मेरा मार्गहरू चिनेकै छैन। हामीले उहाँले चिन्नु र आफ्नो सम्पूर्ण हृदयले उहाँमाथि भरोसा गर्नु परमप्रभुको दृष्टिमा अत्यन्त महत्वपूर्ण कुरा हो। हितोपदेश 3:5-6 भन्छ, आफ्नो सारा हृदयले परमेश्वरमा भरोसा राख र तेरो आफ्नै समशक्तिमा भर नपर, आफ्ना सारा मार्गमा उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सोझातिर हुन्छ। हामीलाई उहाँका मार्गहरू चिन्न पनि सिकाएको छ। होसी अध्याय 14 परमप्रभुका मार्गहरू सही छन् भनेर बताउँदछन्। को बुद्धिमान छ जसले यी कुराहरू याद गर्छ? को समझदार छ त्यसले यी कुराहरू सम्झनेछ? परमप्रभुका मार्ग ठिक छन्, धर्मी छन्, तिनैमा हिँड्छन्, तर बागीहरू तिनमा ठेस खान्छन्। होसी 14:9 लेखिएको छ, तर इजरायलीहरूले परमप्रभु परमेश्वरका मार्गमा हिँड्नुको सट्टा आफ्नै बाटोमा हिँडिरहन जिद्दी गरे, उनीहरूले किन त्यसो गरे भन्ने कुरा इजिकेल अध्याय 20 बताउँदछ। इजिकेल 20:15-16 लेखेको छ, त्यसबाहेक मैले आफ्नो हात उठाएर मरूभूमिमा तिनीहरूसित यो शपथ खाए कि दूत र मह बग्ने देशमा जो सबै देशहरूभन्दा सुन्दर छ त्यहाँ म तिनीहरूलाई लाने छैन, किनभने तिनीहरूले मेरा नियमहरूलाई इन्कार गरेर मेरा विधिहरूमा चलेनन् र मेरा शपथहरूलाई बिटुलो पारे, किनकि तिनीहरूको हृदय आफ्नो मूर्तिहरूको भक्ति गर्न लागेका थिए। उनीहरूको हृदय मूर्तिहरूको पछि लागेको थियो र उनीहरूले परमेश्वरका न्यायहरूलाई तुच्छ ठाने, उनीहरूले उहाँका विधिहरूमा हिँड्न मानेनन्, उहाँका आज्ञाहरू पालन गर्नेनन् र उहाँका शपथहरूलाई समेत अपवित्र बनाए, उनीहरू पूर्ण रूपमा उहाँको विरूद्धमा उभिए। त्यसैले परमप्रभुको विरूद्ध खुलेर विद्रोह गर्ने त्यो पुस्ताका सबै मानिसहरू नमरेसम्म उनीहरू उजाड स्थानमै भौतारिरहनु पर्ने न्यायमा परे। हिब्रू 3:11 भन्छ, यसैले मैले आफ्नो क्रोधमा यसरी शपथ खाए मेरो विश्राममा तिनीहरू कहिले पस्ने छैन। प्रेसताहरू, अर्को सन्देशमा हामी यस विषयको अध्ययनलाई जारी राख्नेछौ। हिब्रूका लेखकले उजाड स्थानमा भौतारिएका इजरायलीहरूको उदाहरणद्वारा हामीलाई उनीहरू जस्तै नबन्न सिकाइरहेका छन्। तर आजको सन्देश सुन्दा यदि तपाईँले आफूले बाइबलले भने अनुसार जिउने विश्वासीहरूभन्दा ती इजरायलहरू जस्तै भएको महसुस गर्नुभएको छ भने परमेश्वरको वचन तपाईँले यो भन्छ, उनीहरू जस्तो नबन्नुहोस्। आजै आफ्नो हृदय खोलेर ख्रिस्टमा पाइने प्रशस्त आशिषहरू ग्रहण गर्नुहोस्। मेरो पछि पछि यो प्रार्थना गर्नुहोस्, हे प्रभु, म ती इजरायलहरू जस्तो कठोर हृदयको हुन चाहन्न, म तपाईँमा विश्वास गर्छु, अहिले नै मेरो हृदयमा आउनुहोस् र मलाई नयाँ व्यक्ति बनाउनुहोस्। जो तपाईँका मार्गहरूमा हेर्छ तपाईँ नै मेरो मुक्ति हुनुहुन्छ, तपाईँ बिना म हराएको छु। हे येशु, मलाई बचाउनु भएको र अनन्त जीवन दिनुभएकोमा धन्यवाद, तपाईँ मेरो जीवनका प्रभु हुनुहुन्छ र म स्वीकार गर्दछु, तपाईँमा बढ्दै जाँदा हरेक दिन मलाई ज्ञान र समझ दिनुहोस्। आमेन। हस्त श्रोताहरू, आजको कार्यक्रम सकिएको छ। आजको कार्यक्रमबाट के कस्ता आशिषहरू पाउनुभयो सो हामीलाई पत्रचार गर्न नभुल्नुहोला। हामीलाई पत्रचार गर्ने इमेल ठेगाना रहेको छ arrow.kcc2020@gmail.com। हस्त श्रोताबिनहरू, आजको कार्यक्रमबाट हामी बिदा लिने बेला भइसकेको छ। आउने हप्ता यहाँहरूसँग हाम्रो भेट हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। जय मसीह। नमस्कार। शुभरात्री।

जय मसीह भाइ बहिनीहरू, यहाँहरू कस्तो हुनुहुन्छ? अवश्य नै आरामै हुनुहुन्छ होला। सधैँ जस्तै कार्यक्रम गीती लेसिङ लिएर उपस्थित भइसकेकी छु म यहाँहरूकै दिदी सारा लामा। र भाइ बहिनीहरूलाई थाहा नै छ कि हाम्रो कार्यक्रम गीती लेसिङ आउने गर्दछ हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जमा। र पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई यही समयमा 105.6 मेगाहर्जबाट सुन्न सक्नुहुनेछ। र पक्कै पनि यहाँहरू एकदमै राम्रोसँग बसिरहनु भएको होला, आफ्नो दिनहरू मजाले बिताइरहनु भएको होला, पढाइ लेखाइ सँगसँगै सेवा संगतिमा पनि जाँदै हुनुहुन्छ होला। र अवश्य नै म भाइ बहिनीहरूलाई यही नै उत्साह दिन चाहन्छु कि यो उमेरमा खेल्नु पर्ने कुराहरू, आफूले सिक्नु पर्ने नयाँ कुराहरू, नयाँ कामहरूको यहाँहरूलाई त्यो चाहना सँगसँगै हरेक कुरा एक्सपेरिमेन्ट गर्नुपर्ने, ओहो यो गर्दा के होला भन्ने यहाँहरूमा त्यो उत्सुकता पक्कै पनि हुन्छ। र यहाँहरूले आफ्नो ठुलो व्यक्तिहरूको सहायताबाट चाहिँ त्यो कुराहरू चाहिँ गर्न सक्नुहुन्छ। कतिपय अवस्थामा हामी ठुला मान्छेले भनेको पनि मान्दैनौ, अनि आफ्नो जिद्दीपनमा पनि हिँडिरहेका हुन्छौँ। तर यहाँहरूलाई केही कुरा गर्नलाई उत्सुक लाग्छ, सँगसँगै त्यो इच्छा जाग्छ भने चाहिँ नयाँ कुराहरू ट्राई गर्नको लागि, साथै खेलहरू भयो, गायनका कुराहरू, नाचगानका कुराहरू, यी सबै कुराहरू चाहिँ यहाँहरूले आफ्नो ठुला बडाबाट सिक्न सक्नुहुनेछ। र आज पनि भाइ बहिनीहरू म यहाँहरूलाई गीती कोइरले गाउनुभएका गीतहरू अवश्य नै सुनाउने नै छु। र यहाँहरूले पनि गीती कोइरबाट सुन्नु भएको गीतहरू आफ्ना साथीहरूलाई, आफ्नो सन्डे स्कुल टिचरहरूलाई, सँगसँगै आफ्नो साथीभाइमा पनि सुनाउन सक्नुहुनेछ। र मलाई चाहिँ गीती कोइरहरूले गाउनु भएको गीत एकदमै मनपर्छ, अवश्य नै यहाँहरूलाई पनि मनपर्छ होला, किनभने गीती कोइरले गाउनुभएका गीतहरूको शब्द एकदमै मन छुने खालको र कुनै कुनै रमाइलो गीतहरू पनि रहेको छ। र साँच्चै नै परमेश्वरलाई महिमा भएको होस् कि हामीले यति आशिषमय गीतहरू सुन्न पाइरहेका छौँ। र त्यो भन्दा भन्दै म यहाँहरूलाई आज एउटा कुरा बताउन चाहन्छु। कुरा के भने नि भाइ बहिनीहरू, येशु ख्रिस्टले मानिसहरूको अगाडि अथवा येशु ख्रिस्टले आफ्ना चेलाहरूको माझमा चाहिँ दुईवटा बाटोहरूको बारेमा भन्नुभएको कुराहरू म आज यहाँहरूलाई बताउन गइरहेकी छु। ओहो, यहाँहरूलाई लाग्दो होला कि बाटो भनेको के होला? बाटो त थुप्रै हुन्छन्। हामी विभिन्न ठाउँमा यात्रा गर्दै जाँदाखेरि नयाँ नयाँ बाटोहरू, कहिलेकाहीँ सधैँ हिँड्ने बाटोहरू पनि हिँडिरहेका हुन्छौँ भन्ने लाग्दो होला। अवश्य नै आज म यहाँहरूको माझमा यस्तै बाटोहरूको बारेमा कुराकानी गर्नेछु। तर कार्यक्रमलाई सुरुवात गर्न चाहन्छु गीती कोइरले गाउनुभएको यस आशिषमय गीतबाट।

फेरि पनि स्वागत छ भाइ बहिनीहरू। भर्खरै मात्र यहाँहरूले सुन्नुभयो यिपी क्वायरले गाउनुभएको यस आशिषमय गीत। र मैले अघि नै भनिसकेकी छु, येशु क्रिस्टले आफ्ना चेलाहरूलाई दुईवटा बाटोहरूको बारेमा बताउनु भएको थियो, र त्यो बाटो के हुन् भनेर यहाँहरूले सोचि पनि सक्नुभयो होला। येशु क्रिस्टले दुईवटा बाटोको बारेमा बताउनुभयो। एउटा बाटो फराकिलो र हिँड्नमा सजिलो थियो भने अर्को बाटो चाहिँ साँगुरो थियो, र जुन बाटोमा हिँड्न त्यति सजिलो हुँदैन। अब यहाँहरूलाई लागिरहेको होला फराकिलो बाटो भनेको के होला भनेर। अवश्य नै फराकिलो बाटो भनेको ठूलो बाटो जहाँ हामी सजिलैसँग हिँड्न सक्छौ। यस्तो बाटोमा हिँड्दा हामीलाई चोटपटक लाग्ने सम्भावना थोरै हुन्छ, हिँड्दाखेरि एकअर्कामा ठेस पनि लाग्दैन। तर हामीलाई यो बाटो सजिलै लागे तापनि यसले हामीलाई विनाशको बाटोतिर पनि लैजान सक्छ। हामी मानिसहरूको स्वभाव नै यस्तो छ कि भाइ बहिनीहरू, कि हामी हाम्रो जीवन सजिलै चल्न सकोस् भनेर इच्छा राख्ने गर्छौ। हो, कहिलेकाहीँ म पनि मेरो जीवन सजिलैसँग चलोस्, मेरो जीवनमा अप्ठ्यारो कुराहरू नआओस् भन्ने म पनि चाहन्छु। अनि कहिलेकाहीँ मैले चाहेका कुराहरू सजिलैसँग पाउन सकूँ भनेर पनि त्यो इच्छा राख्ने गर्छु। उदाहरणका लागि, कोही एउटा विद्यार्थीले नक्कल गरेर अर्थात् चिट चोरेर परीक्षामा पास हुने उद्देश्य राख्दछ भने उसले फराकिलो बाटो रोज्दैछ, जसले गर्दा उनले सजिलैसँग परीक्षामा पास गर्न सक्ला। तर उनको त्यो चोरीले गर्दा उनका टिचरहरूले उनलाई स्याबासी त परिजाओस् तर दण्ड दिन सक्छन्। र अर्को कुरा, त्यस्ता व्यक्ति जो नराम्रो बाटोबाट कुनै कुरा हासिल गर्न सक्छ, अथवा जुन व्यक्तिले परीक्षामा चिट चोरेर पास हुन खोज्छ भने चाहिँ उनी आफ्ना टिचरहरूको नजरमा पनि असल विद्यार्थी रहँदैनन्। तर यदि उसले मेहनत साथ पढेर परीक्षा पास गर्छ भने चाहिँ उनले सबैबाट स्याबासी र माया पाउँछन्। एउटा कुरा भाइ बहिनीहरू, जब हामीले नराम्रो बाटो रोज्छौ भने हामीले त्यसको फल पनि नराम्रै पाउँछौ। जस्तै कि कुनै पनि एउटा खराब रुखबाट असल खालका फलहरू चाहिँ फल्न सक्दैन। हाम्रो जीवन पनि रुख जस्तै हो। यदि हामीले नराम्रो कामहरू गर्छौ, नराम्रो तरिकाले हामी केही कुरा हासिल गर्न खोज्छौ भने त्यसले हामीलाई दुःख सिबाहेक केही दिँदैन। हुन्छ भाइ बहिनीहरू, अब भने फेरि पनि हामी सुन्नेछौ यिपी क्वायरले गाउनु भएको यस आशिषमय गीत।

स्वागत छ कार्यक्रममा भाइ बहिनीहरू, यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम यिपी लेप्चिङ र मैले भर्खरै यहाँहरूलाई फराकिलो बाटो जुन चाहिँ हिँड्दाखेरि निकै नै सहज हुने गर्छ अथवा सजिलो हुने गर्छ, त्यहाँ हामी हिँड्दाखेरि सजिलै एकअर्कामा नठोकिकन ठेस नलागिकन हिँड्न सक्छौ र हामी कुनै पनि ठाउँमा जाँदै गर्दाखेरि यदि बाटो फराकिलो छ भने चाँडै पनि पुग्न सक्छौ। तर जब हामी नराम्रो बाटोबाट चाहिँ गइरहेको छौ भने त्यसले हामीलाई राम्रो ठाउँमा चाहिँ पुर्याउँदैन। र अब भने अर्को बाटोको चर्चा गरौं। दोस्रो बाटो रहेको छ साँगुरो बाटो। साँगुरो बाटोमा हिँड्न सबैलाई मन पर्दैन किनभने त्यहाँनिर हिँड्नका लागि धेरै गाह्रो हुन्छ। हिँड्दा हिँड्दै बाटोमा ठेस लाग्न सक्छ र त्यो बाटो अलिकति जोखिम पनि हुन्छ, जसले गर्दाखेरि हामी निकै ध्यान पुर्याएर हिँड्नु पर्ने हुन्छ। र भाइ बहिनीहरू, मैले कुनै सामाजिक सञ्जालमा अर्थात् फेसबुकमा मैले एउटा भिडियो देखेको थिएँ अनि त्यो भिडियोमा चाहिँ हाम्रो नेपालकै एउटा धेरै नै दुर्गम ठाउँ जहाँ चाहिँ धेरै विकास भएको छैन, हुम्ला जुम्ला कालीकोट त्यस्ता ठाउँहरूको चाहिँ एउटा मैले भिडियो हेरेकी थिएँ। र त्यो भिडियोमा चाहिँ निकै नै कठिन भएर मान्छेहरू यात्रा गरिरहेका थिए किनभने त्यहाँनिर हिँड्नका लागि असल बाटो थिएन। मानिसहरू भीरको बाटो हिँडेर यात्रा गर्दै थिए र त्यो बाटो यस्तो गाह्रो थियो कि अलिकति खुट्टा चिप्लियो भने पनि त्यो मान्छे भीरबाट लडेर उनको मृत्यु पनि हुन सक्थ्यो। र त्यो भिडियोले मलाई एकदमै दुखी पनि बनायो किनभने त्यो बाटोमा यात्रा गर्नको लागि निकै नै खतरा देखिन्थ्यो। आफ्नो ज्यानै जोखिममा राखेर पनि मानिसहरूले त्यहाँ यात्रा गर्दै थिए। हो, साँगुरो बाटो भनेको पनि त्यस्तै नै हो। हाम्रो जीवनमा कहिलेकाहीँ समस्याहरू आइपर्न सक्छन् र कहिलेकाहीँ त समस्याहरू पनि यति ठूला हुन्छन् कि त्यसले गर्दा हामीलाई जीवनमा धेरै गाह्रो परिरहेको हुन्छ अनि हामी हाम्रो जीवनमा आशाहरू पनि देख्न छोड्छौ। ओहो, मेरो जीवन त अब गयो, मेरो जीवनमा त म अब केही गर्न सक्दिन भन्ने कुराहरू हाम्रो जीवनमा आउँछन्। जसरी साँगुरो बाटोमा हिँड्दै गर्दाखेरि विभिन्न समस्याहरू आउन सक्छन्, त्यसरी नै कहिलेकाहीँ साँगुरो बाटोमा हिँड्दै गर्दा हामीले धेरै मेहनत पनि गर्नुपर्छ किनभने त्यो बाटोमा हिँड्नका लागि हामीले एकदमै ध्यानपूर्वक आफ्नो ज्यानलाई पनि जोगाउँदै बिस्तारै हिँड्नु पर्ने हुन्छ। तर राम्रो कुरा के भने भाइ बहिनीहरू, साँगुरो बाटोमा हिँड्नु भनेको असल र सही बाटोमा हिँड्नु हो। उदाहरणका लागि, यदि कुनै किसानले राम्रो फल उमार्न चाहन्छ भने उसले रात दिन घाम पानी र अरू केही कुरा नभनिकन दुःख नमानिकन बोट बिरुवाको हेरचाह गर्नुपर्दछ। धेरै परिश्रम पछि मात्र किसानले राम्रो फल पाउन सक्छ। र अर्को कुरा, संसारमा हामी यस्ता व्यक्तिहरू पनि देख्छौ जो व्यक्तिहरूले विभिन्न चोरीहरू गरेर अरू मान्छेको धनहरू लुटेर पनि आफ्नो जीवनलाई चलाउने गर्दछन् र मैले यस्ता मानिसहरू धेरै देखेकी छु र कति पटक म आफै पनि पब्लिक गाडीहरूमा चढ्दै गर्दाखेरि यात्रा गर्दै गर्दाखेरि चाहिँ मैले कति व्यक्तिहरूले चोरी गरेको पनि भेट्टाउने गर्छु अनि त्यो भनेको चाहिँ उनीहरूले सधैँभरि साँगुरो बाटोलाई नरोजेर फराकिलो बाटोलाई रोजेर आफ्नो जीवन चलाइरहेका छन् किनभने साँगुरो बाटोमा हिँड्नु भनेको चाहिँ आफैले मेहनत गरेर परिश्रम गरेर कमाई गर्नु हो तर फराकिलो बाटोमा हिँड्नु भनेको चाहिँ अरूको सामान लुट्नु, अरूको धनहरू चोरी गर्नु किनभने त्यसमा त धेरै मेहनत पनि चाहिँदैन। तर यदि कसैले कुनै व्यक्तिलाई चोरी गरिरहेको थाहा पायो अथवा भेटायो भने चाहिँ उनले दण्ड पनि पाउन सक्छन्।
र अनि यस्ता नराम्रा काम गर्ने व्यक्तिहरूलाई चाहिँ समाजमा राम्रो व्यक्तिको रूपमा पनि मानिँदैन। अनि जब हामी त्यस्ता नराम्रा कामहरूमा लाग्छौ भने हामीले समाजबाट पाउनु पर्ने मान इज्जतका कुराहरू पनि पाउँदैनौ र हामी अरू सबै मान्छेहरूबाट टाढा पनि हुन्छौ। र हामीले आज विचार गर्नुपर्छ कि मैले साँच्चै नै साँगुरो बाटो रोज्ने कि फराकिलो बाटो। निर्णय हामीसँगै नै छ। हुन्छ भाइ बहिनीहरू, फेरि पनि हामी यिपी कोइरले गाउनु भएको यस आशिषमय गीत सुन्नेछौ।

कार्यक्रममा फेरि पनि स्वागत छ भाइ बहिनीहरू र साँच्चै नै भाइ बहिनीहरू, आज भने मैले कार्यक्रममा यहाँहरूलाई फराकिलो बाटो र साँगुरो बाटोको बारेमा बताए। अवश्य नै यहाँहरूले बुझ्नुभयो होला कि फराकिलो बाटोमा हिँड्नु राम्रो कि साँगुरो बाटोमा हिँड्नु राम्रो। साँगुरो बाटोमा हिँड्दै गर्दा धेरै समय लाग्न सक्ला, बाटोमा धेरै कठिनाई धेरै समस्याहरू पनि आउन सक्ला, तर हामी साँगुरो बाटोबाट यात्रा गर्दै जाँदाखेरि हामी सही ठाउँमा पुग्न सक्छौ। तर जब हामी फराकिलो बाटोबाट हिँड्छौ अर्थात नराम्रो बाटोलाई रोजेर हिँड्छौ भने चाहिँ त्यसले हामीलाई नराम्रो बाटोतिर नै लैजान्छ, किनभने हामीले जे गर्छौ त्यसको फल त्यस्तै नै आउँछ। र भाइ बहिनीहरू, म यहाँहरूलाई यही उत्साह दिन चाहन्छु कि यहाँहरूले पनि सानै उमेरबाट आफू कुन बाटोमा हिँड्नु पर्ने हो भन्ने कुराहरू चाहिँ मनन गर्न सक्नुहुनेछ। र यदि यहाँहरूले आफ्नो साथीभाइहरू नराम्रो बाटोमा हिँड्दै हुनुहुन्छ भने, नराम्रो क्रियाकलापहरू गर्दै हुनुहुन्छ भने यहाँहरूले आफ्नो साथीहरूलाई सल्लाह दिन सक्नुहुनेछ, किनभने हाम्रो जीवनमा हाम्रो दायित्व अथवा हाम्रो भूमिका भनेको हामी आफूले आफूलाई मात्रै राम्रो बाटोमा डोर्याउने, आफू मात्रै राम्रो बाटोमा हिँड्ने नभएर आफ्नो साथीभाइहरूलाई पनि राम्रो बाटोमा हिँड्न सिकाउनु आवश्यक छ हो, जसले गर्दा चाहिँ हामी परमेश्वरको असल सन्तान भएर जिउन सक्छौ। र परमेश्वरले पनि यही चाहनुहुन्छ कि हामी सधैँभरि असल मार्गमा हिँडेको। नराम्रो बाटोमा लाग्नाले हामीले आफूलाई मात्र दुखी बनाउँदैनौ, हाम्रो परिवारलाई, हाम्रो साथीभाइलाई, हाम्रो समाजलाई र हाम्रो मण्डली परिवारलाई पनि हामी दुखी बनाउँछौ। तर यदि हामी आफै पनि खुसी हुने हो, हामी आफै पनि आशिषित हुने हो र अरूलाई पनि त्यो आशिष बाँड्ने व्यक्ति हुने हो भने सधैँभरि हामीले असल बाटो रोज्नु आवश्यक हुन्छ, अर्थात असल कामहरू गर्ने, असल व्यवहार, सँगसँगै गलत कुराहरूलाई कहिले पनि नपछ्याउने, किनभने हाम्रो जीवनबाट पनि अरू व्यक्तिहरूले आशिष पाउने गर्दछन्। हाम्रो जीवन कस्तो छ त्यहाँबाट पनि अरूले सिक्ने गर्छन्। भाइ बहिनीहरू, आज भने मैले यहाँहरूलाई मत्तीको पुस्तक 7:13-14 पदबाट साँगुरो र फराकिलो बाटो बारे बताउने मौका पाए। अवश्य नै यहाँहरूले पनि यस कार्यक्रमबाट आशिष पाउनु नै भयो होला। कार्यक्रम सुनेर साथ दिनुभएको लागि धेरै धन्यवाद। र अवश्य नै मलाई विश्वास छ यहाँहरू सधैँभरि असल बाटोमा हिँड्नुहुनेछ भनेर। तर अर्को कुरा, यदि हामी खराब बाटोमा हिँडिरहेको हामीले थाहा पायौं भने हामी फेरि फर्केर राम्रो बाटोमा लाग्न सक्छौं, किनभने परमेश्वरले हामी पनि गलत बाटोबाट सही बाटोमा लागेको उहाँ चाहनुहुन्छ। हुन्छ, अन्त्यमा फेरि पनि यीपी कोइरले गाउनुभएको यस आशिषमय गीत राख्दै आजको कार्यक्रमबाट म यहाँकी दिदी सारा बिदा माग्न चाहन्छु। हस्त, जय मसीह, नमस्कार, साथै न्यानो माया।

0: यसुले भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ।
1: टाइम चेक। यति बेला रातिको 9 बज्यो।

0: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तर्विन्तीमा आदरणीय श्रोता, कार्यक्रम अन्तर्विन्ती लिएर म पुनम उपस्थित।
1: गो टु vomradio.net।
0: अब प्रस्तुत छ कार्यक्रम अन्तर्विन्ती।

वचनहरू प्रयोग गरौ। एकजना पास्टर लेख्छन्, एक हिसाबले सामान्य देखिने सिपलाई प्रयोग गरेर परमेश्वरले दाउदलाई रणनीति स्थान दिनुभयो। घुइत्रो हान्ने सिप मात्र उदाहरण होइन, दाउदले भीणा बजाउँदा यसले साउलको आत्मालाई शान्त पार्थ्यो। यसरी दाउदले राजा साउलको छोरा जोनाथनलाई भेटे। यसरी नै उनले राजाको दरबारको चाल चलन सिके। आफ्नो सांगीतिक सिप बिना दाउदले दरबारको ढोकामा खुट्टा समेत राख्न पाउने थिएनन्। परमेश्वरले आफ्नो उद्देश्यको लागि कुन सिप प्रयोग गर्नुहुनेछ भनेर तपाईँलाई कहिल्यै थाहा हुँदैन। त्यसैले अनौठो सिपलाई तुच्छ नठान्नुहोस्। यदि हामीले आफूलाई उहाँद्वारा प्रयोग गर्न दियौं भने परमेश्वरले आफ्नो उद्देश्यको लागि जे पनि प्रयोग गर्न सक्नुहुन्छ। परमेश्वरले नोआको जहाज बनाउने सिप, सपनाको व्याख्या गर्ने योसेफको क्षमता र ज्योतिषीहरूको खगोल सम्बन्धी खुबीको प्रयोग गर्नुभयो। परमेश्वरको भव्य योजनामा कुनै पनि सिप अपूरणीय वा प्रयोग गर्न नसकिने छैन। तर यहाँ तपाईँले हेर्न आवश्यक छ, सबैभन्दा महान भजनहरू सबैभन्दा खराब परिस्थितिहरूबाट उत्पन्न भए। सबैभन्दा असहज परिस्थितिहरूमा सबैभन्दा सान्त्वनादायी भजनहरू लेखिएका थिए। दाउद मृत्युको अन्धकारमय घाटीमा हिँडिरहेका छन्। दाउद बेत्सेबासँग भएको आफ्नो व्यभिचार सम्बन्धको बारेमा पीड़ामा छन्। दाउद अदुलामको ओडारमा लुकेर बसेका एक भगुवा हुन्। दाउद ती कुनै पनि परिस्थितिमा पर्न चाहँदैनथे, तर तिनै परिस्थितिले भजन संग्रहको पुस्तक 23 अध्याय, भजन संग्रहको पुस्तक 51 र भजन संग्रह 142 पाइने गीतका गहन शब्दहरू उत्पादन गरे। सायद तपाईँ डिप्रेसनसँग संघर्ष गर्दै हुनुहुन्छ वा अक्षमाशील लाग्ने गल्तीबाट पीड़ित हुनुहुन्छ वा बिरामी र थकित हुनुहुन्छ। त्यसैले तपाईँलाई आफ्नो वर्तमान परिस्थितिहरू मन नपर्न सक्छ, तर तिनै कुराहरू तपाईँको चरित्र विकासको लागि साँचो हुन सक्छन्। चरित्र विकास तपाईँको भविष्यको साँचो हो। परमेश्वरले तपाईँको जीवनमा भएको जुनसुकै वरदानलाई पनि प्रयोग गर्न सक्नुहुन्छ भनेर बुझ्नुहोस् भन्ने उत्साहसँगै कार्यक्रम अन्तर्विन्तीबाट यो समय म पुनः बिताउन चाहन्छु। जय मसीह, नमस्कार।

0: नमस्ते नमस्ते, म नारायण शर्मा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ 105.1 मेगाहर्जमा गुड न्यूज एफएम रेडियोको प्रसारण।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम वरदानको।

जयमश्री साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर साथमा सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा आदरणीय श्रोता कार्यक्रम वरदान लिएर प्राविधिक मित्र विजय र म प्रम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौं र तपाईँले पनि कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ। विशेष गरिकन हामी कार्यक्रममा कलाकारहरूसँग कार्यक्रममा जोडिने गर्छौं तर आज कारणवश हामी कलाकारहरूसँग जोडिन सकेनौं तर म तपाईँलाई भने एक घण्टाभरि कार्यक्रममा साथ दिनेछु अर्थपूर्ण कुरा राखेर अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट

अर्थपूर्ण भजन पछि भने फेरि पनि म तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र आज भने म केही महत्वपूर्ण कुरा राख्नेछु, विशेष गरिकन श्रीमान श्रीमती बीचको प्रेम जुन सम्बन्ध हुन्छ यो सम्बन्धलाई टिकाइराख्नको लागि के गर्नुपर्छ भन्ने कुरा आज तपाईँको निम्ति म राख्न चाहन्छु। केही न्युजहरू म हेर्दै थिएँ, दिनमा 95 भन्दा बढी डिभोर्सका केसहरू अहिले दर्ता भइरहेको अवस्था देखि सुनिरहेको मैले न्युजमा पढिरहेको थिएँ। यो त एकदमै डरमर्दो कुरा हो, किनभने परमेश्वरको योजना चाहिँ सम्बन्ध जोड्ने हो, शैतानको योजना चाहिँ सम्बन्धहरू जुटाउने हो। र दिनमा 95 केस दर्ता हुन्छ भनेपछि डिभोर्सको, तपाईँ सोच्नुहोस् त महिनामा कति दर्ता हुन्छ होला। एकदमै डरमर्दो स्थिति छ, तर आज म तपाईँलाई यो डरलाग्दो परिस्थितिमा यो सम्बन्धलाई टिकाइराख्ने केही महत्त्वपूर्ण कुराहरू म राख्न चाहन्छु। 5 महत्त्वपूर्ण कुरा छ। सबैभन्दा ठुलो कुरो समय रहेछ। एकअर्कालाई जब समय दिँदैनौ नि, एकअर्कालाई बुझ्न चाहिँ धेरै नै गाह्रो हुँदो रहेछ। समय समयमा दुवैजना स्पेसल ठाउँमा घुम्न जाने, परिवारलाई समय दिने, सधैँ व्यस्त छु नभन्ने हामी देख्न सक्छौ। श्रीमान एउटा काममा, श्रीमती एउटा काममा राति थाकेको हुन्छ, सुतिहाल्नुहुन्छ, खोइ त समय एकअर्काको निम्ति भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुँदो रहेछ। त्यो भएर एकअर्कालाई समय चाहिँ कहिले दिने भन्ने कुरा पनि तय गर्नुपर्ने रहेछ मनैबाट, होइन? यो कुराले चाहिँ एकअर्कालाई बुझ्ने अनि सम्बन्धलाई टिकाइराख्ने काम पनि गर्दोरहेछ, होइन? हामीले समय बहुमूल्य छ, समयलाई चिन्न सकेनौँ भने होइन धेरै ठुलो क्षति पनि हामीले बेहोर्नुपर्छ। समयलाई चिन्न सक्यौँ भने धेरै कुरा राम्रो पनि हुँदो रहेछन्। एकजनाले भन्दै हुनुहुन्थ्यो, तपाईँको सम्बन्ध एकदम राम्रो छ, यति वर्ष भइसक्यो सम्बन्ध राम्रो चलिरहेको छ, यसको राज चाहिँ के हो भनेर भन्दाखेरि सुत्दाखेरि उहाँले भन्दै हुनुहुन्थ्यो, हामी एकअर्कालाई यस्तो स्पेसल समय दिन्छौँ, होइन? एउटा श्रीमानले श्रीमतीलाई, श्रीमतीले श्रीमानलाई समय दिन्छौँ, हामी घुम्न जान्छौँ, उसलाई मन परेको ठाउँ को कुन छ म भनेर सोध्छु, अनि म उनलाई त्यो ठाउँ घुमाउन लान्छु, होइन? अनि उनीले पनि मलाई तपाईँलाई मनपर्ने ठाउँ कुन हो भन्छन्, अर्को वर्ष म तपाईँलाई लान्छु, होइन? यसरी सम्बन्धहरू गाढा हुँदो रहेछन्, किनभने जब बच्चा बच्ची भएपछि त झन् धेरै समय एकअर्कालाई दिन पाइँदैन, होइन? त्यो भएर बच्चा बच्ची हुँदा पनि एकअर्कालाई समय दिनुपर्ने रहेछ। जुन प्रेममा हुन्छ नि, प्रेममा हुँदाखेरि कति धेरै समय होइन एकअर्कालाई माया, एकअर्कालाई होइन हुन्छ नि, त्यो प्रकारको प्रेम चाहिँ रहिराख्नु पर्ने रहेछ। यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ। आज सम्बन्धहरूमा दरार आउनुको कारण, सम्बन्धमा चिसो बनाउनुको कारण, सम्बन्ध टुट्नुको कारण यही रहेछ। सबैभन्दा ठुलो कुरो एकअर्कालाई बुझ्नु र एकअर्कालाई समय दिनु।

निकै नै समयको बारेमा निकै नै अर्थपूर्ण सङ्गीत थियो र कार्यक्रममा, र अर्को महत्त्वपूर्ण कुरा भनेको उपहार आदान प्रदान गर्ने, उपहार दिने कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा रहेछ। समय समयमा एकअर्कालाई मनपर्ने उपहार दिने गर्नुपर्छ, जस्तो जन्मदिनमा, विवाहमा, विवाह उत्सव आदिमा होइन, कहिले घुमेर आउँदा उपहार लिएर आउने, यस्ता कुराहरू पनि एकदमै महत्त्वपूर्ण कुरा हुँदो रहेछ। किनभने नि तपाईँ अब श्रीमान होस् या श्रीमती जब बाहिर जानुहुन्छ, मेरो श्रीमतीले मेरो लागि केही ल्याउँछिन् भने श्रीमानलाई पनि हुन्छ होइन। झन् श्रीमतीहरू त धेरै नै आशा गर्छन्, त्यो भएर बाहिर घुम्न जाँदाखेरि केही न केही लिएर आउने बानी गर्नुहोस्। यो उपहार एक्सचेन्जले पनि होइन मायालाई गाह्रो बनाउँदो रहेछ। तर कतिको स्वभाव चाहिँ कस्तो हुन्छ भने मैले मात्रै पाए हुन्थ्यो भन्ने पनि हुन्छ, कहिलेकाहीँ त्यो श्रीमानले पनि आशा गरेको हुन्छ होइन। एकअर्कालाई क्या एकअर्कालाई एकदमै उपहार दिने काम पनि एकदमै राम्रो रहेछ, यसले चाहिँ सम्बन्धलाई टिकाइराख्छ। र होइन अब दिनै दिनुपर्छ भन्ने होइन, तपाईँ कहिलेकाहीँ घुम्न जाँदा जन्मदिन पर्छ होइन, कहिलेकाहीँ विवाह उत्सवहरू पर्छ तपाईँको, त्यतिखेर दिन सक्नुभयो होइन। छ नि त कारणहरू धेरै छ उपहार दिने, धेरै कुराहरू छन् स्पेसल बनाइदिनुहोस्, जस्तो जन्मदिन होइन बर्थडे सरप्राइज दिनुहोस्, जहाँ आज घुम्न जाऊँ भन्ने कसैलाई कुनै ठाउँमा मजाले डेकोरेसन गर्न लगाउने त्यहाँ जाने होइन, यी कुराले पनि सम्बन्ध चाहिँ एकदमै गाह्रो हुन्छ। कुनै पनि बहुमूल्य कुरा दिएर मात्र सम्बन्ध गाह्रो हुँदैन, सानो सानो कुराले पनि हामी कसैको मन जित्न सक्छौँ। त्यो भएर उपहार दिने कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा छ। र अर्को महत्त्वपूर्ण कुरा सेवा गर्ने अथवा काममा सघाउने। हामी कति देख्न सक्छौँ श्रीमती भएपछि सबै काम गर्नुपर्छ भन्ने कति सोसाइटीमा छौँ, खाना बना श्रीमती, लुगा धो श्रीमती, भाँडा मोल श्रीमती होइन, जो सबै काम श्रीमती भन्ने पनि छ कति सोसाइटीमा। तर यो होइन, परमेश्वरले श्रीमती चाहिँ हाम्रो लागि साथीको रूपमा दिनुभएको हो होइन। त्यो भएर कुनै पनि काम मिलेर गर्यो भने नि सम्बन्ध राम्रो हुन्छ होइन, सम्बन्धलाई टिकाइराख्छ। तिमी खाना बनाऊ म भाँडा मोल्छु, अथवा तिमी भाँडा मोल म खाना पकाउँछु, अथवा श्रीमती लुगा धुँदैछिन् भने तपाईँ पखाल दिनुहोस् होइन। छ नि त धेरै माया त गाढा बनाउने ठाउँ त धेरै छ नि त होइन, तर हामी कुनै पनि कुरामा हेल्प गर्दैनौँ भने त्यो माया गाढा हुन सक्दैन, बिस्तारै टाढा टाढा टाढा हुने रहेछ। कति कुराहरू हामीले देखेका छौँ, भोगेका छौँ। त्यो भएर सबै काम श्रीमतीले मात्र गर्नुपर्छ भन्ने छैन, घरको काम मिलेर गर्ने कुराले प्रेम अझै गाढा हुँदै जान्छ। तपाईँलाई पनि त कति साथीले भन्छन् नि त होइन, अब साथी साथी भेट त के हुन्छ भने मैले घरमा सबै काम गर्नु छ, बिहान पनि गर्नु छ भने गुनासो पोख्छन् क्या एकअर्का। तर कसैले भन्छन् म त बिहानको काममा बस्छु, बेलुका त श्रीमानले सबै गर्नुहुन्छ भनेपछि एउटा राम्रो श्रीमानको उदाहरण पनि हो त्यो होइन। यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण

अति अर्थपूर्ण संगीत पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र आज चाहिँ भने एउटा वैवाहिक जीवनलाई कसरी टिकाइराख्न सकिन्छ अथवा कसरी लामो समयसम्म साथ दिन सकिन्छ, हामीले प्रतिज्ञा गरेका हुन्छौँ मृत्युले नछुटाएसम्म भनेर, तर मृत्यु त केही वर्षमै मानिसहरू टुटेको फुटेको कुरा हामी देख्न सक्छौँ। त्यो कुराले चाहिँ के हुन्छ भने बच्चालाई पनि एकदमै असर गर्छ क्या। बच्चा छैन भने त ठिकै छ, तर जब बच्चा हुन्छ, बच्चा भइसके डिभोर्स हुन्छ, त्यो बच्चालाई चाहिँ धेरै नै तनाव हुन्छ। एउटा के हुन्छ, श्रीमानले श्रीमती भेट्ला होइन, श्रीमतीले श्रीमान भेट्ला, तर बच्चालाई आमा बुवा भेट्न सक्दैन। त्यो भएर आमा बुवाको जस्तो त्यो स्पर्श उसले कहिले पनि पाउन सक्दैन, माया कहिले पनि पाउन सक्दैन। त्यो भएर कुनै पनि बच्चालाई हामीले समस्यामा पार्नु पनि हुँदैन। र अर्को महत्त्वपूर्ण कुरा भनेको शब्दद्वारा प्रेम देखाउने होइन, शब्दद्वारा पनि हामी कतिचोटि प्रेम देखाउन सक्छौँ होइन। शब्द एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। कहिलेकाहीँ तपाईँको श्रीमान काहीँ गइरहनु भएको छ भने होइन, उहाँ यात्रामा हुनुहुन्छ भने, दुई चार दिन काहीँ हुनुहुन्छ भने, फोन गर्ने, केही खानुभयो कि खानु भएन, औषधि खानुभयो कि भएन, निगरानी राख्ने क्या। त्यसले चाहिँ के गर्छ भने, ओहो मलाई मेरो श्रीमतीले कति वास्ता गर्छिन् भन्ने कुरा हुन्छ होइन। त्यो कुरा पनि हुन चाहिँ आवश्यक पर्छ। अनि कहिलेकाहीँ श्रीमती पनि काहीँ जाँदाखेरि कहाँ छौ, के गर्दैछौ, कतिखेर आउने, यस्ता कुराहरू एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। अनि एकअर्कालाई वास्तै गरेन भने बिस्तारै बिस्तारै त्यो माया सेलाउँदै जान्छ होइन। कहिलेकाहीँ गीत लेखिदिने, कहिलेकाहीँ कविता लेखिदिने, कहिले उपनाम दिने होइन, हामी गर्न सक्छौँ नि। धेरैले आफ्नो श्रीमतीको बारेमा गीत लेख्नुहुन्छ, श्रीमानको बारेमा गीत लेख्नुहुन्छ, कविता लेख्नुहुन्छ, राम्रो हो। अनि उपनाम पनि दिने होइन, के भनेर बोलाउनुहुन्छ, उसलाई के भन्दा खुसी हुन्छन्, अथवा श्रीमानलाई के भनेर बोलाउँदा खुसी हुनुहुन्छ भन्ने कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा हुन्छ होइन। कतिले हनी भन्नुहुन्छ, कसैले मुटु भन्नुहुन्छ, कसैले धडकन भन्नुहुन्छ, कसैले अप्सरा भन्नुहुन्छ होइन। धेरै कुराहरू छन्। अनि कहिलेकाहीँ कविताहरू पनि मिठो मिठो लेखिदिने होइन, मुटुलाई धडकनको आवश्यकता परे चाहिँ मलाई तिम्रो आवश्यकता पर्छ, तिमी संसारको लागि एकजना मानिस हुन सक्छौ तर मेरो लागि तिमी नै संसार हो होइन। यस्ता कुराहरू, एउटा उत्साहका कुराहरू, उमङ्गका कुराहरू, मेरो लागि कति शब्द खर्चिनु भयो है, कति समय खर्चनु भयो है भन्ने कुराले पनि त कति प्रभाव पार्छ नि होइन। तर कतिका सम्बन्धहरू त्यस्ता छैनन् होइन, त्यो भएर सम्बन्ध हो कि होइन भन्ने कुरा पनि कतिचोटि गाह्रो हुन्छ। त्यो भएर तपाईँ र मैले यो कुरालाई मनैबाट याद गर्नुपर्छ। र अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा फेरि पनि

अर्थपूर्ण भजन पछि भने फेरि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र यतिखेर मैले केही महत्वपूर्ण कुरा सम्बन्धलाई टिकाइराख्ने केही महत्वपूर्ण टिप्सहरू राखिरहेको छु र हो भने अर्को महत्वपूर्ण रहेको छ स्पर्शद्वारा माया देखाउने। कतिचोटि स्पर्शहरू पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ, कहिले नै लुकेर आँखा बन्द गरिदिने होइन हात मिलाउने धेरै कुराहरू छन् सम्बन्धलाई टिकाइ राख्ने। कति कुराहरू हामीलाई अप्ठ्यारो लाग्छ तर यी कुराहरू पनि आवश्यक हुन्छ। त्यो भएर तपाईँ र मैलाई यो जुन मैले पाँचवटा कुरा राखेको छु यी कुराहरू चाहिँ एकदमै महत्वपूर्ण कुरा रहेको छन्। अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीत

परमेश्वरले जोडेको जोडी सम्बन्ध बढ्दै जाओस्, त्यो दूरी कहिल्यै नघटोस्। किनभने यो समाजमा हामीलाई हेर्ने कयौं मानिसहरू छन् त्यो भएर तपाईँ र म सानो सानो कुरामा चित्त दुखाउने होइन काम हामीले कहिले पनि गर्नु हुँदैन। त्यो मान्छे हो चित्त दुखाए पनि चित्त नदुखाए जस्तो गर्छ नि, त्यो मान्छे हो क्या वास्तवमा होइन। सम्बन्धलाई टिकाइराख्ने मानिसहरू चाहिँ त्यो, तर त्यस्तो मानिसहरूलाई कतिले मन पनि पराउँदैन। तर मैले भन्न खोजेको कुरा आज जुन पाँचवटा कुराहरू छ, समय बिताउने एकअर्कासँग र उपहार दिने एकअर्कालाई, सेवा गर्ने सहायता गर्ने एकअर्कालाई, शब्दद्वारा प्रेम देखाउने र स्पर्शद्वारा पनि प्रेम देखाउने, यी पाँचवटा कुराले चाहिँ सम्बन्धलाई गाढा बनाउँछ नै। कति श्रीमान श्रीमतीको त्यो सम्बन्धहरू देखिन्छ क्या, उनीहरू बुढाबुढी हुन्जेलसम्म पनि सँगै हिँडिरहेको, वृद्ध भत्ता थाप्न गइरहेको, अनि कहिलेकाहीँ सोधिन्छ क्या, अनि वृद्ध भत्ता थाप्न जानु भएन भन्दाखेरि श्रीमती बिरामी छिन् निको भएपछि सँगै जाने अनि सँगै आउने बुढाबुढी भन्ने कुराहरू सुनिन्छ क्या। त्यस्तो होस् न, एउटा बुढेसकालसम्म पनि सम्बन्ध चाहिँ गाढा हुनुपर्छ, कोही पनि टाढा नहोस्। किनभने परमेश्वरको योजना भनेको नि सम्बन्धलाई जोड्ने नै हो, तर कतिचोटि हामी शैतानका योजनाहरूतिर बरालिन्छौँ। शैतानको योजना भनेको सम्बन्धलाई टुटाउने नै हो, नजोड्ने होइन, जोड्न नदिने, राम्रो हुन नदिने, यो कुराहरू एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। जो परमेश्वरको बाटोमा हिँड्छ, परमेश्वरको व्यवस्थामा हिँड्छ नि, यो कुराले चाहिँ सम्बन्ध पक्कै पनि टिकाइ नै राख्छ। र यतिन्जेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय श्री, नमस्कार।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशयमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।